0: सजलाजसे 31 जना विद्यार्थीले कक्षा एक पूरा नगरी विद्यालय छाडेका थिए। तीमध्ये कतिपय विद्यार्थी 2074मा पुनः भर्ना भएको केन्द्रले जनाएको छ।
1: देउवा दम्पतीलाई झिकाउन आदेश शीर्षकमा नागरिक दैनिकमा खबर छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र डाक्टर आरजू राणालाई छलफलका लागि झिकाउन आदेश दिएको छ। पूर्व सभापति देउवाले आफू विरूद्ध पक्राउ पूर्जी जारी भएको भन्दै त्यसलाई रोक्न अन्तरिम आदेशको माग सहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसमाथि प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उक्त मुद्दालाई प्राथमिकताका साथ छलफलका लागि अगाडि बढ़ाउन आदेश दिएको हो। अन्तरिम आदेश दिनुअघि दुवै पक्षलाई छलफलका लागि झिकाउन समेत अदालतले भनेको छ। यसका लागि जेठ 11 गते पेशी तोकिएको छ। यससँगै पक्राउ अनुमति प्रक्रिया सम्बन्धी कानूनी वैधता र त्यसको आधारबारे सर्वोच्च अदालतमा विस्तृत छलफल हुने भएको छ।

छ। यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: नयाँ वर्षको अवसरमा मेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपालमा रेल सेवाको विकास र विस्तारका लागि एक वर्षमा 1 अर्ब भन्दा बढ़ी रूपियाँ खर्च भएको साथ सुरक्षित, सुलभ र भरपर्दो रेल यातायात प्रणाली विकास गर्ने, रेल सेवा सम्बन्धी अनुसन्धान र विकास गर्ने प्रयोजनका लागि उल्लेखित रकम खर्च भए पनि यसबाट प्राप्त उपलब्धिबारे महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ। राज्यले रेल सेवा विकास गर्ने नाममा हरेक वर्ष अरबौं रूपियाँ खर्च गर्ने गरेको छ, त्यही अनुसार बजेट छुट्याउने गरेको छ, तर त्यसबाट उपलब्धि भने छैन। रेलको नाममा राज्यले गर्ने खर्च बालुवामा पानी खन्याए सरह भएको छ। महालेखा परीक्षक कार्यालयको 63 वार्षिक प्रतिवेदनमा उल्लेख गरे अनुसार आर्थिक वर्ष 81-82 रेल विभाग तथा मार्फतका निकायको लागि 2,18,63,00,000 बजेट विनियोजन गरिएको थियो। त्यसमध्ये उक्त आर्थिक वर्षमा 1,04,68,00,000 खर्च भएको छ।
3: सरकारले बहुचर्चित कर्णाली करिडोर खुलालु हिल्सा सड़कका लागि 6,11,17,00,000 रूपियाँ बजेटको स्रोत सुनिश्चित गर्दै ठेक्का लगाउन सड़क विभागलाई सहमति दिएको छ। यसअघि ठेक्का लागेर काम भइरहेको सड़क खण्ड बाहेक कालीकोटको खुलालुकोट, भुक्का खोला पिलुचौर र हुम्लाको तुम्चसल्ली सल्लासम्म 41 किलोमिटरको स्तरोन्नतिका लागि 3,15,01,00,000 र कर्णाली करिडोरको उत्तर दक्षिण हिल्सा सिमकोट सड़क आयोजना अन्तर्गत खार्पुनाथदेखि खरीखेत र खरीखेतदेखि सल्ली सल्लासम्म 19 किलोमिटरका लागि 2,33,73,00,000 बजेटमा 60 किलोमिटर स्तरोन्नतिका लागि ठेक्का लगाउन अर्थ मन्त्रालयले सड़क विभागलाई सहमति दिएको खुलालु सल्ली सल्ला सड़क योजना प्रमुख विशुनदास लामाले बताउनुभयो।
2: कृषि अनुदानको उपयोगितामाथि महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ। महालेखा परीक्षकको 63 प्रतिवेदनले अनुदान वितरणको पारदर्शितामाथि प्रश्न उठाएको हो। अनुदान वितरण, अनुदान उपयोगी स्थितिको अनुगमन तथा मूल्यांकन, उत्पादन तथा उत्पादकत्वमा अपेक्षाकृत अभिवृद्धि हुन नसकेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 40 जुन कामको लागि दिएको हो सो रकम लक्ष्य अनुसार वर्ष गरे नगरेको अनुगमन गरी वार्षिक विवरण तयार हुनुपर्ने व्यवस्था छ। यद्यपि संघ प्रदेश र स्थानीय तहबाट वितरण हुने अनुदान वितरणको एकीकृत अभिलेख आधुवाधिक नहुँदा अनुदान वितरणमा पारदर्शी हुन नसकेको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
3: सुदूरपश्चिम प्रदेश सरकारले 10 महिनासम्म खर्च गरेको भन्दा दोब्बर भन्दा बढ़ी बजेट अझै खर्च गर्न बाँकी छ। चालू आर्थिक वर्ष 2082-83 को 2 महिना मात्रै बाँकी रहेका बेला प्रदेश सरकारले अझै 24,11,78,00,000 रूपियाँ बजेट खर्च गर्न बाँकी रहेको हो।
2: युवा श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मार्फत निकायमा कार्यरत कर्मचारीका लागि कर्मचारी आचार संहिता 2083 लागू गरेको छ। मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको आचार संहिताको उद्देश्य कर्मचारीको आचरण, सेवा प्रभार र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने रहेको जनाइएको छ। रोजगार मन्त्री रामजी यादवले मन्त्री स्तरबाट वैशाख 31 गतेको बैठकबाट उक्त आचार संहिता स्वीकृत गराएसँगै कार्यान्वयनमा आएको हो।
3: पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले कम गुणस्तरका प्लास्टिक झोलाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ। गाउँपालिकाले सूचना जारी गर्दै वातावरणीय प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले 40 माइक्रोन भन्दा कम मोटाईका प्लास्टिक झोलाको आयात, बिक्री, वितरण तथा प्रयोगमा रोक लगाएको जनाएको हो।
2: मंगलबार पनि नेस्के घटेर बन्द भएको छ। सोमबार 1.03 अंकले घटेर स्थिर बनेको नेस्के मंगलबार सुधारिने आशामा लगानीकर्ता थिए, तर यो दिन पनि नेस्के परिसूचक 6.51 अंकले घटेर बन्द भएको छ। 2,726.71 बिन्दुदेखि खुला भएको नेस्के 2 अंक तल 2,724.39 बिन्दुमा बन्द भएको हो। यो दिन नेस्केको अधिकतम बिन्दु 2,734.73 बिन्दु रहेको छ भने न्यून बिन्दु 2,479.27 छ। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य 14.26% बढ्दा सिटी होटलको शेयर मूल्य भने सर्वाधिक 6.84% घटेको छ। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य प्रति किता 287 रूपियाँले बढ़ेर अन्तिम मूल्य 2,300 रूपियाँ कायम भएको छ।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना, क्रिप्टो करेन्सी र अवैध अनलाइन ट्रेडिङमा लगानी नगर्नुहोस्। धेरै नाफा हुने प्रलोभन देखाएर गरिने यस्ता लगानी जोखिमपूर्ण र गैर कानूनी हुन्छन्। आफ्नो कमाई सुरक्षित राख्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण पूरा गरेर स्वदेश फर्किए लगत्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बेजिङ पुगेपछि विश्व राजनीति तरंगित भएको छ। युक्रेन युद्ध, ऊर्जा राजनीति, अमेरिका चीन सम्बन्ध र पश्चिम एशिया तनावबीच भइरहेको यो भ्रमणलाई विश्व शक्ति सन्तुलनसँग पनि जोडेर हेरिएको छ। राष्ट्रपति पुटिन मंगलबार चीनिया राष्ट्रपति शी जिनपिङसँग उच्च स्तरीय वार्ताका लागि बेजिङ पुगेका हुन्। क्रेमलिनका अनुसार दुवै नेताले रूस चीन रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा समन्वय बढ़ाउने र बदलिदो विश्व व्यवस्थामा साझा धारणा निर्माण गर्ने विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम छ। ट्रम्पले झण्डै एक दशकपछि चीन भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपतिका रूपमा गत साता बेजिङ पुगेर अमेरिका चीन सम्बन्धलाई स्थिर बनाउने प्रयास गरेको पृष्ठभूमिमा पुटिनको भ्रमणलाई महत्वपूर्ण मानिएको छ। ट्रम्पको भ्रमणबाट ठोस उपलब्धि हासिल नभएको विश्लेषण भइरहेका बेला पुटिनको चीन भ्रमणले मस्को बेजिङ सम्बन्ध मजबूत रहेको सन्देश दिने आकलन गरिएको छ।
3: अब खेल र खेलाड़ीका खबर। सेन्ट्रल एसियाली महिला भलिबलको प्रतिष्ठित प्रतियोगिता कावा महिला भलिबल च्याम्पियनशीपको माहौल राजधानी काठमाण्डुमा तातिँदै गएको छ। यही जेठ 8 गतेदेखि त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर्ड हलमा शुरू हुने प्रतियोगिताका लागि सहभागी राष्ट्रहरूको आगमन शुरू भएको छ।
2: अब कला तथा मनोरञ्जन। काठमाण्डु अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव फिल्मको 23 संस्करण आगामी जेठ 13 देखि 17 गतेसम्म आयोजना हुने भएको छ। महोत्सव काठमाण्डुको क्यूएफ एक्स छाया सेन्टरमा संचालन गरिने आयोजकले जनाएको छ। काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवमा 29 देशका 50 भन्दा बढ़ी फीचर वृत्तचित्र, छोटा तथा साहसिक चलचित्र प्रदर्शन गरिने जानकारी दिएको छ। यस वर्षको महोत्सवले मनोरञ्जनसँगै सामाजिक, सांस्कृतिक तथा समसामयिक विषयमा बहस सिर्जना गर्ने उद्देश्य राखिएको आयोजकको भनाइ छ।
3: अब विचार विश्लेषणको पालो। संहिता सुदृढीकरणमा प्रदेश पुनर्संरचना शीर्षकमा खिमलाल देवकोटाको विचार कान्तिपुर दैनिकमा छापिएको छ। संविधान त प्रदेशको मूल जिम्मेवारी विकास हो, यसका लागि स्थायित्व चाहिन्छ। प्रदेश सभाको स्ट्रेन्थका आधारमा प्रमुख विपक्षी दल, दलका नेता आदि बनाए पनि भयो। प्रदेशसभाभित्रबाटै बनाउने वा मुख्यमन्त्री जस्तै बाहिरबाट ल्याउने यी सबै पाटोमाथि गम्भीर बहस भने आवश्यक छ। यो सुधारले राष्ट्रिय सभाको मतभार लगायत संविधानका विविध ठाउँमा पर्ने असरलाई पनि त्यत्तिकै मनन गर्न जरूरी छ।
2: त्यस्तै विष्णु पुराण संक्षिप्त चर्चा शीर्षकमा प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाको विचार हिमालयन टाइम्समा छापिएको छ। चतुर्थ अंशमा सूर्यवंशी राजाको वंश वर्णन गरेपछि चन्द्रवंशको वर्णन गरेर अन्य अनेकौं प्रकारका राजाहरूको पनि वर्णन गरिएको छ। अन्य पुराणले पनि पहिले सूर्यवंशी राजाको वंशानुचरित वर्णन गरेपछि चन्द्रवंश र वंशानुचरित वर्णन गरेको देखिन्छ। तर विष्णु पुराणले चौथो अंशका केवल सूर्यवंश र चन्द्रवंशको वर्णन गरेर चतुर्यांशलाई नै पर्यवसित गरिएको भेटिन्छ।
3: हवस् त नेपाली खबर अहिलेलाई यति नै, यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।

0: अहिले बिहानको 6 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
3: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल जेठ 6 गते बुधबार, मे 20 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको चतुर्थी तिथि, विश्व मौरी दिवस।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी, गाभ्ने योजना अघि सारिँदै, 50% बालबालिका सुरक्षित पानीको पहुँच बाहिर।
3: सर्वोच्चको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्त, 22,000 मुद्दाको टुङ्गो लगाउने जिम्मा, उपत्यका नदी किनारबाट हटाइएका सुकुम्बासीलाई एकमुष्ट 25,000 र मासिक 3 महिनासम्म 15,000 खर्च दिइने।
2: धानको बिउ छनौटमा ध्यान दिन बिगेको सुझाव, नेपालमा रेल ल्याउने अध्ययनका लागि 1 वर्षमै 1 अर्ब भन्दा बढ़ीको खर्च, उद्योगीबाट विद्युतको बक्यौता असुल गर्न महालेखाको ताकेता।
3: रूसी राष्ट्रपति पुटिन चीन भ्रमणमा, द्वन्द्वका कारण इरानबाट 30 लाख अफगानी नागरिक स्वदेश फर्किने राष्ट्रसंघको अनुमान, सौर्य आँधीको प्रभाव बारे अध्ययन हुने।
2: र एसियाड महिला क्रिकेट छनौटमा नेपालले चीन अनि इण्डोनेसियासँग खेल्ने सूर्य नेपाल गल्फ प्रतियोगितामा दिनेश प्रजापतिको अग्रता, नेपाल बुद्धिचाल महासंघ नेतृत्वमा आन्तरिक विवाद।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा हटाइएका सुकुम्बासीहरूको व्यवस्थापनको बारेमा सरकारले गरेको निर्णयको प्रसंग।
3: उपत्यका नदी किनारबाट हटाइएका सुकुम्बासी परिवारलाई राहत स्वरूप सरकारले पुनर्स्थापना खर्च बाफत एकमुष्ट 25,000 रूपियाँ र 3 महिनासम्म मासिक रकम उपलब्ध गराउने निर्णय गरेको छ। हिजो मन्त्रीपरिषद बैठकले काठमाडौँ उपत्यका नदी किनार क्षेत्रबाट विस्थापित परिवारलाई सदस्य संख्याका आधारमा राहत उपलब्ध गराउने निर्णय गरेको हो। निर्णय अनुसार 5 सदस्य परिवारलाई मासिक 15,000 रूपियाँ दिइनेछ भने 5 भन्दा बढ़ी सदस्य भएका परिवारका लागि प्रति व्यक्ति थप 2,000 रूपियाँ उपलब्ध गराइनेछ। तर रकम दिनु पूर्व वास्तविक सुकुम्बासी हो वा होइन भन्ने बारे रुजु समेत गरिनेछ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हाल वास्तविक सुकुम्बासीको पहिचान गरिरहेको छ। आयोजना निर्देशक मचा काजी महर्जनले हिजोदेखि डिजिटल प्रणालीमा स्क्रीनिङ शुरू गरेको र पीड़ितको हातमा पुग्न 2 साता जति समय लाग्ने समेत बताउनु भएको छ। उपत्यका नदी किनारबाट हटाइएका मध्ये 2,608 परिवारले नाम टिपाएका छन्। अब 2 साता जतिमा वास्तविक सुकुम्बासीको एकिङ हुन्छ, त्यसपछि जिल्ला प्रशासन कार्यालयबाट राहत र एकमुष्ट रकम हस्तान्तरण हुन्छ उहाँले भन्नुभयो। कोही नक्कली सुकुम्बासी पुग्न पर्न भएमा सोही वास्तविक सुकुम्बासी विमुख हुनुहुन्छ भनेर हामी काम गरिरहेका छौं, समितिले तयार पारेको सूची नै आधिकारिक हुने उहाँको भनाई छ। तर सरकारले घोषणा गरेको राहत रकमले दैनिक गुजारा चलाउने कठिन हुने पीड़ित परिवारले गुनासो समेत गरेका छन्। नदी किनारका बस्तीहरू हटाउँदा सरकारले पर्याप्त पूर्व तयारी नगरी डोजर चलाएको उनीहरूले गुनासो समेत गरेका छन्। कतिपय परिवारका लत्ता कपड़ा, आवश्यक सामग्री तथा बालबालिकाका किताब कापी समेत भग्नावशेषमै पुरिएको समेत स्थानीयले बताएका छन्। यसैबीच सरकारले काठमाडौँ उपत्यका नदी किनारका जोखिम मुक्त बस्तीका परिवारलाई 25,000 दिने र बाँकी परिवारका लागि 15,000 रूपियाँ राहत स्वरूप उपलब्ध गराउने गरी मन्त्री परिषदले निर्णय गरेको मन्त्री सस्मित पोखरेलले बताउनुभयो।
4: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने, जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्य भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र सोभन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रु 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने, वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने, बाल बालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने।
2: सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्मा 33 प्रधान न्यायाधीशमा नियुक्त हुनुभएको छ। संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्नुभएको हो। संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपतिबाट प्रधान न्यायाधीश नियुक्तिको व्यवस्था छ। अनुमोदन लगत्तै शर्माको नियुक्ति भएको हो। उहाँले हिजो नै पद तथा गोपनीयताको शपथ पनि लिइसक्नु भएको छ। संवैधानिक परिषदले 24 वैशाखमा शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। सर्वोच्चका न्यायाधीश मध्ये वरिष्ठलाई प्रधान न्यायाधीश बनाउने परम्परा विपरीत 4 वरियताका शर्मालाई सिफारिश गरिएपछि विभिन्न टीका टिप्पणी र बहसहरू पनि भए। राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद सम्मिलित संसदीय सुनवाई समितिले शर्माको सुनवाई हिजो द्रुत गतिमा अगाडि बढ़ाएको थियो। हिजो बिहान 8 बजे उजुरी खोलेर सुनवाई शुरू गरेको समितिले अपराह करिब 4 बजे शर्माको नाम सर्वसम्मतिबाट अनुमोदन गरेको थियो। लगतै शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति लिनुभयो। शपथ लिएर उहाँ साँझ 6 बजे सर्वोच्च अदालत पुग्नु भएको थियो। न्यायालयको नेतृत्व सम्हालेपछि शर्माले स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र संरक्षण नै आफ्नो कार्यकालको मूल ध्येय रहने बताउनुभयो। न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिकता, निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा शंका उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने पनि उहाँले उल्लेख गर्नुभयो। शर्माले सूचना प्रविधिको प्रयोग न्यायिक सुशासन आफ्नो मुख्य योजना हुने पनि सुनाउनुभयो। न्यायिक क्षेत्रमा हुने कुनै पनि प्रकारका अनियमितता, ढिलासुस्ती, अपारदर्शिता वा अवांछित गतिविधिमा कड़ा नियन्त्रण गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ। नवनियुक्त प्रधान न्यायाधीश शर्माले न्यायमा पहुँच अभिवृद्धि गर्ने, न्याय परिषद प्रभावकारी बनाउने र फैसला कार्यान्वयनलाई प्रभावकारी पार्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। यसै बीच हिजो नियुक्ति लगत्तै राष्ट्रपतिले शीतल निवासमा शर्मालाई शपथ ग्रहण गराउनु भएको थियो र शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसाहे प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल उपस्थित हुनुहुन्थ्यो। न्यायाधीशको वरियतामा शर्मामाथि रहेका 2 वरिष्ठ न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाल पनि उपस्थित हुनुहुन्थ्यो। रेग्मी शर्माको पदभार ग्रहण कार्यक्रममा पनि स्वागतमा सर्वोच्चको गेटसम्मै पुग्नुभयो। तर कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल भने शपथ तथा पदभार ग्रहणमा कतै पनि देखिनु भएन। पदभार ग्रहण कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न अदालतमा कार्यरत न्यायाधीशहरूको पनि उपस्थिति थियो। संवैधानिक परिषदले 24 वैशाखमा शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश गरेको थियो। सिफारिशपछि संसदीय सुनवाई समितिले उजुरी आह्वान गर्दै 10 दिनको समय पनि दिएको थियो।
3: विद्यार्थी संकटले कक्षा रित्तिन थालेपछि हजारौं सामुदायिक विद्यालय चलन नसक्ने अवस्थामा पुगेका छन्। 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी रहेको भन्दै शिक्षा मन्त्रालयले ती विद्यालय गाप्ने योजना बनाउँदैछ। संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा केही दिन अघि शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले विद्यार्थी संख्या कम भएका विद्यालयको विषयमा विकल्प सोच्नुपर्ने बेला आएको समेत बताउनुभयो। शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार कम विद्यार्थी भएका मध्ये 10,000 भन्दा बढ़ी विद्यालय अप पहाड़ी र हिमाली जिल्लामा रहेका छन्। पहाड़ी जिल्लाको जनसंख्या शहरी तथा तराईका जिल्लामा बसाई सरेका कारण त्यही क्षेत्रमा विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएको हो। यता शिक्षा मन्त्रालयको आँकड़ा अनुसार सरकारले सामुदायिक विद्यालयमा पढ्ने एक विद्यार्थीका लागि वार्षिक 30,000 खर्च गर्दै आएको छ। किताब, कापी, खाजादेखि शिक्षकलाई दिएको तलब सम्मलाई भाग गर्दा त्यति खर्च हुने गरेको शिक्षा मन्त्रालयका प्रवक्ताले बताउनु भएको छ। सरकारले सामुदायिक विद्यालयमा पढ्ने हरेक विद्यार्थीमाथि वार्षिक औसत 30,000 खर्च गर्छ। तैपनि सामुदायिक विद्यालयको अवस्था र विद्यार्थी आकर्षण सोच जस्तो हुन नसकेको पनि उहाँले बताउनु भएको छ। सापकोटाका अनुसार निजी विद्यालयले भने प्रति विद्यार्थी औसत 80,000 खर्च गर्ने गर्छ। हाल नेपालमा 27,020 सामुदायिक विद्यालय रहेका छन् भने ती विद्यालयमा झण्डै 50,00,000 बालबालिका अध्ययनरत रहेका छन्।
2: यसैबीच मुलुकको बदलिँदो परिवेशलाई समेट्ने गरी सरकारले विद्यालय विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्ने प्रक्रिया शुरू गरेको छ। प्रारम्भिक बाल विकास ईसीडीदेखि कक्षा 12 सम्मको समग्र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्न लागि हो। यसका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशन डीन प्राध्यापक डाक्टर बालचन्द्र लोइटेलको संयोजकत्वमा पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदल पनि गठन गरेको छ। 9 सदस्यीय कार्यदलले मंगलबार हिजो शिक्षा मन्त्री सस्मित पोखरेलसँग पहिलो बैठक गरेर औपचारिक रूपमा काम अगाडि बढ़ाएको हो। कार्यदलले 6 महिनाभित्रमा प्रतिवेदन तयार गर्ने गरी काम अगाडि बढ़ाएको छ। कार्यदल संयोजक लुइटेलले कति दिनमा काम सकिन्छ भन्ने निर्णय गर्ने अधिकार कार्यदललाई नै दिइएको बताउनुभयो। आफूहरूले अहिलेकै अवस्था अनुसार काम गर्न सकियो भने कम्तीमा 6 महिनाभित्रमा प्रतिवेदन तयार पारेर बुझाउने पनि उहाँको भनाइ छ। कार्यदलले पाठ्यक्रमको प्रारूपको प्रतिवेदन बुझाएपछि विद्यालयको तहगत र विषयगत रूपमा पाठ्यक्रम परिमार्जनको काम शुरू हुनेछ। योजना अनुसार ईसीईडीदेखि कक्षा 3 सम्म एक तह, कक्षा 4 देखि 8 सम्म अर्को र कक्षा 9 देखि 12 सम्मलाई एक तह मानेर पाठ्यक्रम परिमार्जनको काम गरिनेछ। अहिलेकै योजना अनुसार भयो भने आउने शैक्षिक सत्रमा नयाँ पाठ्यक्रम अनुसार पढ़ाई शुरू गरिने पनि जानकारी दिएको छ। सामान्यतया मुलुकमा भएका राजनैतिक परिवर्तन मार्फत व्यक्त भएका जनचाहना समावेश गर्न, प्रविधिमा भएका परिवर्तन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवर्तित शैक्षिक मुद्दालाई सम्बोधन गर्ने गरी प्रारूप तयार पारिन्छ।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा धानको बिउ छान्दा उचित ध्यान पुर्याउँदाको फाइदा,
5: थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ, लामो ड्युरेसनका लामो अवधिका धानका जात छान्नुहुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छन्,
2: नेपालमा रेल ल्याउने अध्ययनका लागि 1 वर्षमै 1 अर्ब भन्दा बढ़ी खर्च, उद्योगीबाट विद्युतको बक्यौता असूल गर्न महालेखाको ताकेता, 50% बालबालिका सुरक्षित पानीको पहुँच बाहिर, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
7: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1 घाम 1, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा विद्याको कमब्याक पछि ओली रणनीति पुनर्गठनको मुद्दा पछाडि धकेल्ने, विकल्पमा वाम एकताको कोर्समा जाने शीर्षकमा खबर प्रकाशित छ भने भित्र पृष्ठमा कंग्रेसमा गुटबन्दी तीव्र, एकताका नाममा आफ्नो पक्षलाई बलियो बनाउने रणनीतिमा दुवै पक्ष शीर्षकमा खबर प्रकाशित छ। यसलाई प्रेम गौतमले लेख्नु भएको छ। कांग्रेसमा गुटबन्दी तत्काल साम्य हुने देखिएको छैन, संस्थापन र इतर पक्ष एकताको नाममा आफ्नो पक्षलाई बलियो बनाउने रणनीतिमा छन्। दुवै पक्षले प्रदेश स्तरीय भेला गरिरहेका छन्। संस्थापन पक्षले सुदूरपश्चिमबाट र इतर पक्षले कोशीबाट प्रदेश स्तरीय भेला शुरू गरेका हुन्। प्रदेश भेला जारी रहेको छ। इतर पक्षले कोशीबाट देशव्यापी प्रदेश स्तरीय युवा भेला पनि गर्दैछ। भातृ संगठनमा पनि समानान्तर कमिटी गठनको तयारी इतर पक्षले गरेको छ। संस्थापन पक्षलाई दबाव दिने र आवश्यक पर्दा पार्टी गठनमा समेत सहयोग पुग्ने गरी अघि बढ़ेको पनि इतर पक्षका एक नेताले बताएका छन्। त्यस्तै जंगली च्याउ खाँदा एकै परिवारका 3 बाल बालिकाको मृत्यु शीर्षकमा खबर छ। यो इच्छा कामनाको खबर हो। चितवनको विकट इच्छा कामना गाउँपालिका 1 कुलबाङमा जंगली च्याउ खाँदा एकै परिवारका 3 बालबालिकाको मृत्यु भएको छ। जंगलबाट ल्याएको विषालु च्याउ खाएर बिरामी परेका 1 बालक र 2 बालिकाको 5 दिनभित्रै मृत्यु भएको स्थानीय चेपाङ परिवार भएपछि स्थानीय चेपाङ परिवार उजाड़िएको छ भने सिंगो गाउँ नै शोकमा डुबेको छ। भरतपुर अस्पतालमा उपचारको क्रममा 13 वर्षीय मनिता चेपाङको हिजो बिहान मृत्यु भएसँगै मृतकको संख्या 3 पुगेको हो। यसअघि उनका 11 वर्षीय भाइ सञ्जय चेपाङ र 9 वर्षीय बहिनी नमुना चेपाङको पनि मृत्यु भएको बताइएको छ।
2: कान्तिपुर दैनिकमा नेपाललाई ग्रे लिस्टमै गाह्रो कालो सूचीमा परे झनै खतरा शीर्षकमा यज्ञ बन्जारे र मातृका दाहालले लेख्नु भएको खबर छापिएको छ। ग्रे लिस्टबाट बाहिर निस्कन आगामी माघसम्म विभिन्न कार्ययोजना सुधार र जोखिमबारे नेपाली अधिकारीहरूलाई भेटेर सम्झाउँदै एफएटीएफको एसिया पेसिफिक टोली शीर्षकमा खबर छापिएको छ। कहाँ हराए 6 लाख विद्यार्थी शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छ। 2073 10,53,824 बालबालिका कक्षा एकमा भर्ना, तर 10 वर्षपछि 2082 एसईई दिने बेलासम्म उक्त विद्यार्थी संख्या घटेर 4,30,667 सीमित देखिएको छ। भित्री पन्नामा छापिएको छ परिवारका लागि परदेशीए हातखुट्टा गुमाएर फर्किए शीर्षकमा पर्वत पोर्तेलले झापाबाट लेख्नु भएको खबर हो भने 30 पटक सगरमाथा आरोहण गर्दै पादावा बने विश्वकै दोस्रो सर्वाधिक आरोही शीर्षकमा खबर छापिएको छ। त्यसै गरी अर्को सुकुम्बासी बस्ती भत्काइएका भग्नावशेषले प्रदूषणको जोखिम शीर्षकमा खबर छापिएको छ भने नागरिक दैनिकमा खबर छ आर्थिक संकटमा अफगानिस्तान गरीबीका कारण आफ्नी सन्तान बेच्न बाध्य छन् अफगानी शीर्षकमा खबर छापिएको छ भने पोखरा बस पार्कका सुकुम्बासी बस्ती नछोड्ने अडान शीर्षकमा अर्को खबर पनि छापिएको छ। 50% बालबालिका सुरक्षित पानीको पहुँच बाहिर रहेको बारेमा पवित्र सुनारले लेख्नु भएको खबर छ। मुलुकमा 50% बालबालिका अझै व्यवस्थित शौचालय र स्वच्छ पिउने पानीको पहुँच बाहिर रहेको पाइएको छ। सरकारले वर्षौंदेखि व्यवस्थित शौचालय र सुरक्षित पिउने पानी व्यवस्थापनको प्रयास गर्दै आए पनि औसतमा 50% बालबालिका त्यसबाट बाहिरै रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय र सेपको सहयोगमा प्रकाशित पछिल्लो सूचकले औल्याएको हो। बाल बालिकाको बहु सर्वेक्षण सूचक 2024-25 अनुसार नेपालका 100 बाल बालिका मध्ये 40 जना मात्र सफा शौचालयको पहुँचमा रहेको पाइएको छ। यो हिसाबले 60 जना सफा तथा व्यवस्थित शौचालयको पहुँच बाहिर रहेका छन्। आर्थिक संकटको विषय पनि छापिएको छ भने पाहुनालाई कोसेली कोदाको बिस्कुट शीर्षकमा मंगलबारेबाट लेखिएको खबर पनि छापिएको छ। नेपालमा रेल ल्याउन 1 वर्षमै 1 अर्ब भन्दा बढ़ी खर्च भएको बारेमा भुवन शर्माले लेख्नु भएको खबर छ। नेपालमा रेल सेवाको विकास र विस्तारका लागि 1 वर्षमै 1 अर्ब भन्दा बढ़ी रूपियाँ खर्च भएको हो। सुरक्षित सुलभ र भरपर्दो रेल यातायात प्रणाली विकास गर्ने रेल सेवा सम्बन्धी अनुसन्धान र विकास गर्ने प्रयोजनका लागि उल्लेखित रकम खर्च भए पनि यसबाट प्राप्त उपलब्धिबारे महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ। कर्णाली करिडोरमा 6,11,00,000,00,000 बजेट सुनिश्चित भएको बारेमा तुलाराम पाण्डेले आजको कान्तिपुर दैनिकमा कालीकोटबाट लेख्नु भएको खबर छापिएको छ। सरकारले बहुचर्चित कर्णाली करिडोर खुलालु हिल्सा सड़कका लागि 6,11,17,00,000,000 रूपियाँ बजेटको स्रोत सुनिश्चित गर्दै ठेक्का लगाउन सड़क विभागलाई सहमति दिएको हो। महालेखाले चौथो पटक भने उद्योगीबाट विद्युतको बक्यौता असुल गर्नु शीर्षकमा मिलन विश्वकर्माले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको खबर छ। महालेखा परीक्षकको कार्यालयले उद्योगीहरूले डेडिकेटेड र फिडर र ट्रंक बापत प्रयोग गरेको बिजुलीको प्रिमियम बक्यौता असुल गर्नुपर्ने भनेको छ। महालेखाले सार्वजनिक गरेको 63 वार्षिक प्रतिवेदन अनुसार 26,03,00,00,000 बक्यौता असुल गर्नुपर्ने देखिएको छ। महालेखाले 2060 प्रतिवेदन हरेक यसलाई फेरि सुन्नुहोला महालेखाले हरेक प्रतिवेदन मार्फत यस्तो बक्यौता असुल गर्नुपर्ने भन्दै आएको छ। सरकारले ऋण लिएको रकम तलब भत्ता र ऋणमय खर्च शीर्षकमा अर्को खबर छ। सरकारले सार्वजनिक ऋण उठाएको रकम तलब भत्ता खानदेखि ऋण तिर्नमय खर्च भएको देखिएको छ। दीर्घकालीन भार पर्ने गरी उठाइएको ऋण पूँजी निर्माणमा खर्च गर्नुपर्नेमा चालू शीर्षकमा खर्च गरिएको महालेखा कार्यालयको पछिल्लो प्रतिवेदनले देखाएको छ।
3: साझा खबरमा अब विदेशका खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बेजिङ भ्रमणमा पुग्नु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै पुटिन पुगेपछि राजनीतिक फेरि चीन रूस ध्रुवीकरण केन्द्रित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। युक्रेन युद्ध, ऊर्जा राजनीति, अमेरिका चीन सम्बन्ध र मध्य पूर्वको तनावका बीचमा भएको यो भेटवार्तालाई विश्व शक्ति सन्तुलनसँग जोड़िएर हेरिएको छ। राष्ट्रपति पुटिनले चिनिया समकक्षी सी जिनपिङसँग उच्चस्तरीय वार्ता गर्ने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघले सन् 2026 अन्त्यसम्म करिब 30 लाख अफगानी नागरिक स्वदेश फर्किने अनुमान गरेको छ। फर्किनेहरूमध्ये आधा भन्दा बढ़ी महिला र बालबालिका रहने प्रतिवेदनमा समेत उल्लेख गरिएको छ। सन् 2023 सेप्टेम्बर यता करिब 69 लाख अफगानी नागरिक छिमेकी देश इरान र पाकिस्तानबाट अफगानिस्तान फर्किसकेका छन्। यो संख्या अफगानिस्तानको कुल जनसंख्याको करिब 10-12% मानिन्छ। प्रतिवेदन अनुसार सन् 2026 पहिलो 4 महिनामै करिब 6 लाख अफगानी इरान र पाकिस्तानबाट फर्किसकेका छन्। आगामी 8 महिनामा इरानबाट 17 लाख र पाकिस्तानबाट 11 लाख नागरिक फर्किने पनि अनुमान गरिएको छ। र पृथ्वीमाथि पर्ने सौर्य आँधीको प्रभावबारे गहिरो अध्ययन गर्न युरोपेली संघ यू र चीनले संयुक्त रूपमा विकास गरेको स्माइल अन्तरिक्ष यान सफलतापूर्वक अन्तरिक्षतर्फ प्रक्षेपण गरेका छन्। सूर्यबाट निस्कने तीव्र हावा र प्लाज्माको विशाल विस्फोट पृथ्वीको चुम्बकीय क्षेत्रमा थोकिदा के हुन्छ भन्ने बारेमा महत्वाकांक्षी वैज्ञानिक अभियान शुरू भएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
9: साझा खबरमा अब खेल खबर। नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हीरा काजी महर्जन र महासचिव धर्म बहादुर लामा विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। महासंघमा रहेका 118 मध्ये 42 सदस्यले अविश्वासको प्रस्ताव राखेको वरिष्ठ उपाध्यक्ष दिपिन राईले जानकारी दिनुभयो। राष्ट्रिय खेलकुद परिषद राखेपमा अध्यक्ष र महासचिव विरूद्ध अविश्वासको प्रस्ताव दर्ता समेत गराइसकेको पनि राईले बताउनुभयो। बुद्धिचालका अध्यक्ष र महासचिवका विरूद्धमा अविश्वासको प्रस्ताव दर्ता गरिएको आर्थिक पारदर्शितामा प्रश्न उठाइएको छ। नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनौटको समूह चरणमा इण्डोनेसिया र चीनसँग खेल्ने भएको छ। प्रतियोगिता मे 23-31 मलेसियामा आयोजना हुँदैछ। नेपाल क्रिकेट संज्ञानले जनाए अनुसार नेपाल समूह बीमा परेको छ। सूर्य नेपाल च्यालेन्ज गल्फमा पहिलो दिन दिनेश प्रजापति 6 अण्डर 62 को उत्कृष्ट स्कोर सहित अग्रता बनाउनु भएको छ। दिनेशले भुवन कुमार रोका र एमेच्योर गल्फर स्वप्निल भट्टराईलाई 2 स्ट्रोकले पछि पार्नुभयो। समान 4 अण्डर 64 को स्कोर बनाएका उहाँहरू संयुक्त दोस्रो स्थानमा पुग्नु भएको छ। र एभरेस्ट बैंक नेपाल वायुसेवा निगमले 15 कर्मचारी खेलकुद र प्रतियोगिताको टेबल टेनिसमा 2-2 स्वर्ण जितेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा स्वर्ण जितेको छ। लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हिजो पुरूष सिंगलमा एभरेस्टका अच्युत राज पोखरेलले स्वर्ण, नेपाल बैंकका ओम कुमारले रजत र निगमका विश्वास गौतमले काश्य जित्नुभयो। महिला सिंगलमा निगमकी मेनुका चामलिङले स्वर्ण र नागरिक उड्डयनकी ज्ञान धना श्रेष्ठले रजत जित्नु भएको छ।
3: धानको बिउ छान्दा किसानले के कुरामा ध्यान दिने र कसरी खरिद गर्ने कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि ओआरजी, फोन नम्बर 01-5224-352-5223-53।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कम
1: टेसो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
3: साझा खबरमा अब धानको बिउको छनोटका कुरा किसानका लागि धानको बिउ छनोटमा ध्यान पुर्याउँदा कति महत्व हुन्छ उत्तिकै महत्व प्राप्त गर्नुको पनि रहन्छ मौसम भूगोल र माटो अनुसारको धानको बिउ कसरी छनौट गर्ने साथै सुशीला श्रेष्ठले बिउ विज्ञ डाक्टर उज्जवल शाह कुशुवासँग कुराकानी गर्नुभएको छ
4: नेपाल सरकारले अहिलेसम्म छवटा जात रिलिज गरेको छ सुखा धान एक सुखा धान दुई सुखा धान तीन सुखा चार सुखा पाँच र सुखा छ छ बहुगुणी धान एक बहुगुणी धान दुई एक दुईवटा अरू भेराइटीहरू छन् जस्तै यहाँ यो हरदीनाथ तीन हरदीनाथ दुई हरदीनाथ पाँच छन् यी भेराइटीहरू नेपाल सरकारले उन्मोचन गरेका छन् केही भेराइटीहरू दर्ता भएका छन् जस अन्तर्गत पश्चिमी नेपालको लागि यो सर्जु 52 छ राधा 4 छ यी जातहरू चाहे अरू धानहरूभन्दा तुलनात्मक रूपमा सुखा सहन सक्छन् र सामान्य वर्षाको आधारमा पनि यिनीहरूले बढी भन्दा बढी उत्पादन दिन्छ
5: यी धानको बिउहरू चाहिँ किसानले अहिले त्यो सजिलैसँग पाउन सकिन्छ कि सक्दैन
4: राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमले उत्पादन गर्ने गर्छन् त्यसै गरी नारका विभिन्न रिसर्च स्टेशनहरू छन् कृषि अनुसन्धान केन्द्रहरू छन् देशका विभिन्न ठाउँमा छरिएर बसेका छन् तिनी ठाउँहरूमा यसको बिउ उत्पादन हुन्छ त्यसै गरी किसानका समूहहरू छन् ती समूहहरूले बिउ उत्पादन गर्ने कम्पनीहरू छन् तिनीहरूले चाहे पर्याप्त मात्रामा यसको बिउ उत्पादन गर्छन् र त्यहाँबाट बिउ लिन सकिन्छ
5: घर नजिकै कहाँ पाइन्छ
4: यसको लागि त सर्वप्रथम कुनै किसानले आफ्नो धानको बिउ लिन खोज्छन् सुखा धानको बिउको डिमाण्ड गर्छ भने सर्वप्रथम उहाँले चाहे नजिकैको कृषि ज्ञान केन्द्रहरू अथवा नगरपालिकाको कृषि शाखामा कन्ट्याक्ट गर्ने सम्पर्क गर्ने त्यहाँबाट उहाँहरूले कृषिका जो कर्मचारी बस्नुहुन्छ उहाँहरूले समन्वय गरेपछि उहाँहरूले बिउ मगाइदिन सक्नुहुन्छ
5: यहाँले भन्नुभएको जति पनि जातहरू त्यति जातहरू मध्येमा पनि सबैभन्दा राम्रो जात चाहिँ कुन हो
4: अब सुखा सिरिजमा हेर्नुहुन्छ भने सबभन्दा राम्रो सुखा धान तीन देखिएको छ मध्यम मसिनो किसिमको धान हो र सुखा एक दुई चाहे अलि मोटो धान छ अलिकति चकिनेस त्यसमा बढी हुन्छ जसले गर्दा चामलको क्वालिटी सोचे जस्तो हुँदैन जबकि सुखा तीन मसिनो मध्यम मसिनो छ खानालाई पनि मिठो छ र बहुसंख्यक किसानले सुखा तीनलाई रोजेका छन् अर्को चाहे सुखा धान छ पनि हो सुखा धान छमा चाहे डुबान सहन सक्ने पनि गुण छ र यो सुखा सहन सक्ने पनि गुण छ दुवै गुण छ
5: तराईका लागि धेरै पानी परिहाल्यो भने डुबान पनि सहने भयो
4: हजुर छोटो अवधिका धानका जात भन्ने हो भने हरदीनाथ पाँच छ हरदीनाथ दुई छ तीन छ यिनीहरू 125 दिनसम्म पाक्ने गर्छन्
5: कोशी प्रदेश मध्य प्रदेश प्रदेश वाइज हेर्दाखेरि चाहिँ कुन कुन धानको बिउ चाहिँ अलिक उपयुक्त हुन्छ
4: पूर्वतिर तरहरा एक हुन सक्छन् त्यसै गरी सुखा धानहरू एक दुई तीन हुन सक्छन् होइन तीन सबभन्दा राम्रो हो त्यसै गरी प्रदेशको लागि हेर्नुहुन्छ भने हरदीनाथ पाँच हुन सक्छ हरदीनाथ तीन हुन सक्छन् सुखा तीन छन् पश्चिम तराईमा हेर्नुहुन्छ भने यो सर्जु 52 सुखा तीन बहुगुणी दुई यी जातहरू छन् 500 मिटरसम्म उचाइसम्म जानुहुन्छ पहाड़का केही भागहरू छन् त्यो ठाउँमा जाने हो भने खैया धानका जातहरू छान्न सक्छौ
5: कृषि शाखामा जाँदाखेरि पनि किसानहरूले नपाएको गुनासो गर्नुहुन्छ कि त्यस्तो अवस्थामा चाहिँ के गर्ने
4: किसानले बिउ पाउनु भएन भने उहाँसँग जुन धानको बिउ छ अथवा सक्दो छोटो अवधिका धानका जातहरू छान्ने जसले गर्दाखेरि हामीले सुखालाई धेरै हदसम्म टार्न सक्छौ तर अब स्केप भन्छौ हामी होइन ड्राउट स्केप स्ट्राटेजी हामी त्यसलाई भन्छौ तीन किसिमका स्ट्राटेजीहरू छन् ड्राउट स्केप ड्राउट टोलरेन्स र ड्राउट एभोइडेन्स सानो अवधिका धानका जात छन्दाखेरि हामीले श्रावणसम्म पनि श्रावण महिनासम्म धान रोप्ने गर्छौ तराईमा अनि श्रावणदेखि कार्तिक मनसिरसम्म धान पाक्छन् 125 दिनमा पाक्यो भने पम्पिङ सेटद्वारा पनि पानी निकालेर तानेर धान खेती गर्ने गरिएको पाइन्छ तराईतिर सुखा हुँदाखेरि थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ लामो ड्युरेसनका लामो अवधिका धानका जात छान्नुहुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छन्
3: बिउ विज्ञ डाक्टर उज्जवल शाह कुशवाहासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
6: 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी गाब्ने योजना अघि सारिँदै 50% बालबालिका सुरक्षित पानीको पहुँच बाहिर
7: धानको बिउ छनौटमा ध्यान दिन विज्ञको सुझाव, नेपालमा रेल ल्याउने अध्ययनका लागि एक वर्षमै 1 अर्ब भन्दा बढ़ी खर्च, उद्योगीबाट विद्युतको बक्यौता असूल गर्न महालेखाको ताकेता,
3: सर्वोच्चका प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्त, 22,000 मुद्दाको टुङ्गो लगाउने जिम्मा, उपत्यका नदी किनारबाट हटाइएका सुकुम्बासीलाई 1 मुष्ट 25,000 र मासिक 3 महिनासम्म 15,000 खर्च दिइने,
7: रूसी राष्ट्रपति पुटिन चीन भ्रमणमा, द्वन्द्वका कारण इरानबाट 30 लाख अफगानी नागरिक स्वदेश फर्किने राष्ट्रसंघको अनुमान, सौर्य आँधीको बारेमा प्रभाव बारेमा अध्ययन हुने,
3: र एसियाड महिला क्रिकेट छनौटमा नेपालले चीन र इण्डोनेसियासँग खेल्ने सूर्य नेपाल गल्फ प्रतियोगितामा दिनेश प्रजापतिको अग्रता, नेपाल बुद्धिचाल महासंघ नेतृत्वमा आन्तरिक विवाद।
7: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छ बास शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेकपा एमालेको नेतृत्व, जसले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई यस अगाडि पार्टीको सदस्यता दिन नमिल्ने र नहुने भनेर त्यसको दावी गरेको थियो, त्यस अनुसार निर्णय पनि भएको थियो। तर पछिल्लो समयमा एमाले अध्यक्ष केपी शर्मा ओली नै पूर्व राष्ट्रपति भण्डारीलाई एमालेको सदस्यता दिनको लागि तयार हुनुभयो र तयार अनुसारको सदस्यता पनि दिएको छ। यहाँ व्यङ्ग्य गर्न खोजिएको छ, एमाले लेखिएको माथिपट्टि एउटा त्यहाँ देखिन्छ भने तल ढोकामा 2 जना व्यक्तिहरू छन्, त्यही ढोकाबाट भर्खरै पूर्व राष्ट्रपति भण्डारी निस्किएर अगाडि बढ़ेको जस्तो त्यहाँ देखाउन खोजिएको छ। 2 जना कर्मचारी कुराकानी गर्दैछन् अनि यस्तो लेखिएको छ, अबदेखि उहाँलाई पूर्व राष्ट्रपति ज्यू भनेर मानमर्दन नगर्नु, बड़ो इज्जतका साथ सदस्य ज्यू भन्नु, बुझ्नुभयो?
3: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएन संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, सीआईएन संवादमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको सीआईएन संवादमा हामीसँग संवादका लागि पाल्पाका सफल व्यवसायी, किसान, उद्योग क्षेत्रमा र प्रेरणा जगाउने क्षेत्रमा लामो समयदेखि क्रियाशील कमल प्रसाद घिमिरे हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। पाल्पामा एउटा राम्रो सफल किसानको रूपमा पनि तपाईँले आफ्नो पहिचान बनाइ राख्नुभएको छ, त्यसको लागि के गर्नु पर्यो त्यही मार्ग अगाडि बढौं।
1: 1961 सालतिर सबैले सुन्तला लाउने एउटा वेम थियो। त्यो बेलामा बारीमा करिब 500 पोट सुन्तला हामीले चाहिँ लगाएका थियौँ।
0: क्षेत्रफल चाहिँ कतिमा?
1: क्षेत्रफल त्यति बेला लगभग 15-20 रोपनि थियो होला त्यो सुरुमा लगाउँदा।
0: अहिले चाहिँ बढ्यो?
1: अहिले चाहिँ लगभग 60 रोपनिको सेरोफेरोमा सुन्तला चाहिँ,
0: सुन्तला मात्रै 60 रोपनिको
1: रोपनीमा विस्तार गरेको छु। र यो चाहिँ कोभिडको बेलामा बुटोलदेखि त्यो लकडाउन भएर म घर पुगेँ पाल्पा। लामो लकडाउन भयो, हजुर सबैलाई थाहा छँदैछ। अनि त्यो बेलामा मैले चाहिँ त्यही स्थानीय श्रमिकहरूलाई बोलाएर अनि खरबारीमा सुन्तला चाहिँ लगाउनको लागि बगैँचा विस्तार गर्ने म त्यहाँको पहिलो व्यक्ति नै हो। र अहिले 1200 पोट सुन्तला छ। मेरो घरमा रेगुलर रूपमा काम गर्ने 5-7 जना मान्छेहरू हुनुहुन्छ। रेगुलर रूपमा बत्ती घरै बसेर काम गर्ने मान्छेहरू हुनुहुन्छ। रोजगारी पाउनु भएको छ। अनि एकजना अपाङ्ग पनि हुनुहुन्छ, एउटा हातको चाहिँ 4 औँला छैन। अनि मैले उहाँलाई पनि त्यहाँ मैले रोजगार दिइराखेको छु। र मेरोमा अब अहिले चाहिँ त्यो गाउँमा भर्खरै म आजभन्दा 1 हप्ता पहिला म त्यो गाउँमा पनि पुगेको थिएँ एउटा कामको सिलसिलामा। अनि लगभग अहिले पनि 10-12 घरले सबै चाहिँ उहाँहरूको जङ्गल पल्टेको चाहिँ त्यो जग्गालाई अनि फडानी गरेर सुन्तला विस्तार गर्ने जुन योजना बनाउनु भइरहेको मैले चाहिँ देखेँ।
0: त्यसको प्रेरणाको स्रोत चाहिँ यहाँले आफूलाई
1: त्यो दिँदाखेरि आफूलाई एउटा लिडर भनेको लिडरले खास चाहिँ कसैलाई पनि यस्तो गर उस्तो गर भनेर खास त्यस्तो भनिरहन्छ जस्तो पनि लागेन अहिले।
0: त्यो तपाईँकै कारणले हो भन्ने त्यसको कसरी पुष्टि हुन्छ?
1: त्यहाँ यस्तो छ, सबैभन्दा पहिला मैले लगाउँदा सबैभन्दा बढी कमेन्ट पनि मलाई नै आयो। पैसा कमाएको छ, बुटोलतिर अब यसो जग्गा सग्गा पनि कारोबार गर्थेँ मैले होइन। अनि त्यो चाहिँ उता पैसा कमाएर यता लिएर आएर अब जे गरे पनि भयो अहिले भन्ने जस्तो कुरा पनि आयो। काम त सुरुमा नयाँ गर्दा त जहाँ पनि कमेन्ट आइहाल्छ होइन, त्यो मेरो मात्रै होइन अन्य क्षेत्रमा पनि आइहाल्छ। अनि पछि चाहिँ के भयो भन्दा यो त अहिलेको मात्रै त हजुरलाई उदाहरण दिएको हो मैले। योभन्दा पहिला त त्यहाँ त लगभग सबै घरहरूले तपाईँको सुन्तलामा खेत चाहिँ खरबारीमा विस्तार गरिसक्नु भएको छ। जसले हिजो कमेन्ट गर्नुहुन्थ्यो अथवा जसले चाहिँ मेरो बारेमा अब यो हुन्न यताउति खर्च मात्रै हो भन्नुहुन्थ्यो, अहिले उहाँहरूका पनि सुन्तला लगभग लगभग हामी यात्रा बढ त भइसक्यो।
0: सुन्तला बारी बनाउनको लागि खरबारी मास्नु पर्यो होइन?
1: खरबारी
0: अनि यसको नाफा घाटा कस्तो छ त? तपाईँको 60 रोपनीमा लगाएको सुन्तला खेतीको अनुभव सुनाउनु।
1: मेरो यस्तो छ, मलाई एउटा लक्ष्य हुन्छ, मैले लक्ष्य राखेर काम गर्ने मान्छे हो म चाहिँ। यहाँसम्म आउँदा मैले धेरै सेक्टरमा हात हालेँ, अनि जुन सेक्टरमा हात हालेँ त्यहाँ मैले हालेको ठाउँमा चाहिँ मैले काम गर्दासम्म अनि म चाहिँ असफल भएको छैन।
0: तपाईँलाई त्यहाँ अहिले हावापानी, मौसम, सिँचाइले राम्रै साथ
1: दिइरहेको छ। हाम्रोमा मेरोमा तुलनात्मक रूपमा पानीको अलिक धेरै चाहिने, मेरो पूर्वपट्टि फर्केको बारी छ अनि त्यहाँ पानी सुक्खा बढी हुन्छ र पानी चाहिँ त्यति पर्याप्त मात्रामा सिँचाइको लागि छैन। र अहिले चाहिँ मैले गएको वर्ष 1,25,000 लिटर पानी अटाउने क्षमता भएको ट्याङ्की निर्माण पनि गरेको छु, त्यो चाहिँ बगैँचाकै लागि हो। र मेरो हजुरले भनिसक्नुभयो अब त्यहाँबाट फाइदा घाटा के छ भन्दा पनि मेरो 2085-86 त्यो बगैँचाबाट 1 करोडको सुन्तला निर्यात गर्ने लक्ष्य हो मेरो।
0: त्यो त्यही बाटोमा छ कि अथवा अवरोधहरू
1: केही छ? अब 1 करोड भन्दा 80 लाख होला आफ्नो ठाउँमा छ, तर मेरो लक्ष्य 1 करोडकै।
0: अहिले लगानी र अहिलेसम्मको आमदानीको हिसाब गर्यो भने चाहिँ मैले जम्मा जम्मी सुन्तला बगैँचामा मात्रै यति गरेँ र हालसम्म यति प्राप्त भयो भन्ने खालको चाहिँ
1: अहिले यस्तो छ। पहिलाको बोट चाहिँ हामीले लगाउँदाखेरि हामीसँग त्यति नलेज भएन, अनि जुन त्यो बोटहरूको बिच हुनुपर्ने डिस्टेन्स होइन, अनि त्यो चाहिँ पनि हाम्रो त्यति धेरै जानकारी भएन। र कोही ठाउँ लगाएका बोटहरू बाक्लो भए, अनि कोही फेरि हामीले त्यो बिउहरू चाहिँ छनौट गर्न जानिएन होइन, अर्कोले जे लगाउनु भएको छ त्यही लगाइयो, अनि कुन त्यहाँ माटोमा कलम बिरुवा लगाउने, कुन माटोमा बिजु लगाउने होइन, डिस्टेन्स कति राख्ने, त्यस्तो चाहिँ अलिक
0: हिसाब गर्यो भने चाहिँ मैले जम्मा जम्मी सुन्तला बगैँचामा मात्रै यति गरेँ र हालसम्म यति प्राप्त भयो भन्ने खालको चाहिँ
1: अहिले यस्तो छ। पहिलाको बोट चाहिँ हामीले लगाउँदाखेरि हामीसँग त्यति नलेज भएन, अनि जुन त्यो बोटहरूको

0: भनेपछि 23 वर्ष भयो, 23 वर्षमा त्यसलाई गरेको स्याहार सुसार, त्यसले दिएको प्रतिफलको आधारमा जुन पछि मैले 700 बोर्ड चाहिँ मैले विस्तार गरेँ, त्यो चाहिँ तपाईँको एकदम साइन्टिफिक छ।
1: पैसाको कुरा गरौँ न, आमदानीको हिसाबले कति
0: अनि अब अहिले चाहिँ मेरो विस्तारकै फेजमा भएको भएर अहिले कृषिमा के छ भन्दा लगानी मात्रै छ अहिले हजुरले भन्दाखेरि मेरो प्रत्येक दिन खर्च हो र त्यो त्यहाँ मैले राखेको मेरो हाम्रो जुन जति काम गर्नुहुन्छ होइन रोजगार दिइरहेको छ उहाँहरूलाई पैसा दिन र मलाई त्यहाँ अवधि बगैँचा व्यवस्थापन गर्नको लागि अहिले उतापट्टिको 500 बोट बिरुवा चाहिँ पुगिरहेको छ किनभने राम्रो मौसम अनुकूल मौसम हुँदा 15-20 लाखको सुन्तला बिक्री हुन्छ त्यसबाट
1: वर्षमा
0: अनि कहिले 5 लाख पनि हुन्छ फेरि अब त्यो अब पहिला सिँचाइको सुविधा थिएन होइन अनि पानी परेन भने त गइहाल्यो सकिहाल्यो फुल्ने बेलामा पानी परेन भने सुन्तला चाहिँ फेरि उत्पादन गर्न गाह्रो हुन्छ
1: भनेपछि अहिले खरबारीलाई सुन्तला बारीको रूपमा विकास गर्ने क्रम प्रतिस्पर्धा जस्तो देखियो
0: तपाईँले कुनै दिन त्यहाँको रिपोर्ट चाहिँ त्यहाँको चाहिँ भिजुअल चाहिँ जुन तपाईँले प्राप्त गर्नुहुन्छ त्यो मलाई लाग्छ त्यो जसरी इलाममा जता गए पनि चियाबारी छ चियाका बोटहरू छन् त्यहाँ पनि जता पनि तपाईँ सुन्तला भए केही देख्नु जस्तो लाग्दैन मलाई।
1: यो राम्रो एउटा किसानको पहिचान बनाउनको लागि अथवा त्यसबाट आमदानी बढाउनको लागि मौसम कतिको महत्वपूर्ण रहेछ भन्ने तपाईँको अहिलेसम्मको अनुभव रूप छ?
0: मलाई अहिलेसम्मको मेरो अनुभवमा एउटा त जस्तो किसानै भन्दा पनि मान्छेले पहिला हामीले पढ्दा मेरो पढ्नेवाला पालामा अब साथीहरूले मेरो बुवाले यस्तो गर्नुहुन्छ भन्दा एकदम म गर्व हामीलाई पनि है त्यसको बुवाले त यस्तो गर्नुहुन्छ भन्ने हामीलाई पनि एकदम हुन्छ नि त हामी एक्साइटेड हुने अनि सरले तेरो बुवाले अथवा घर के गर्नुहुन्छ भन्दाखेरि कृषि गर्नुहुन्छ भनेर भन्दाखेरि हामीलाई अलि लाज लाग्यो जस्तो मलाई आफैले मैले भएको त्यस्तो हुन्थ्यो पहिला मैले पढ्दा विद्यालयमा र अहिले पनि कतिपय हाम्रा मित्रहरूले कृषि गरिरहनु भएको छ तर खेती किसानी गर्छु भन्न उहाँहरूलाई लाज लाग्छ त्यस्तो छ अहिले पनि हजुरले त्यो यसो सर्वे गर्नुभयो भने उहाँले अरू सामान्य व्यवसाय बताउनुहुन्छ जहाँबाट धेरै इन्कम गर्नुभएको छ त्यसलाई लुकाउनुहुन्छ भनेर भन्न चाहनुहुन्न र एउटा त के भन्दा संसारको सबैभन्दा ठूलो पद भनेको कृषक होइन सबैभन्दा ठूलो पेसा भनेको कृषि हो यो मेरो अहिलेसम्मको अनुभवमा मलाई त्यस्तो लाग्यो एउटा र अर्को चाहिँ फेरि के छ भने जुन तपाईँले चाहिँ मौसमको कुरा गर्नुभयो मौसमलाई हामीले कसरी हेर्न सकिन्छ भने अब हजुरले कुनै मरुभूमिमा हुने बोट पनि त छ नि होइन पानी नहुने ठाउँमा हुने बोटहरू पनि छ त्यो नगदी बाली छ त्यसलाई बेचेर पैसा आमदानी गर्न सकिन्छ कुनै फेरि पानीमाथि हुने बिरुवाहरू पनि छ पानीमा मात्रै लगाइदिए पनि त्यहाँ चाहिँ त्यसको चाहिँ आमदानी लिन सकिन्छ तर के छ भन्दा सबैभन्दा पहिला आफ्नो जग्गामा कस्तो प्रकारको खेती हुन्छ त्यसको बारेमा निर्गोल गर्न पर्यो अनि त्यस पछाडि जुन खेती त्यो माटोमा सुइटेबल हुन्छ अनि त्यसलाई व्यावसायिक रूपमा अगाडि बढाउनु पर्यो।
1: त्यसको लागि अब जस्तो तपाईँसँग तपाईँको घर परिवारमा कति अलि पाको पुस्ताको व्यक्ति हुनुहुन्छ त्यो महत्वपूर्ण हो कि तपाईँले कति प्राविधिक त्यो सिप क्षमता अथवा सहयोग गर्ने निकायलाई चिन्नु भएको छ त्यो महत्वपूर्ण कुरा हो कि तपाईँसँग कति धेरै पैसा छ भन्ने कुरा महत्वपूर्ण हो त त्यो मौसम अनुसारको खेती प्रणालीको विकास अथवा अभ्यास गर्नु
0: एउटा त तपाईँ हाम्रो सबैको घरमा हेर्नुभयो भने पहाडको कुरा गर्दा त्यहाँ सुन्तला पनि हुन्छ पहिल्यैदेखि एक दुई बोट कागती हुन्छ दुई चार बोट मौसम लगाएको हुनुहुन्छ केराको रुखहरू हुन्छ होइन कहीँ चाहिँ कफी पनि हुन्छ पहिल्यैदेखि लगाउनु भएको एक दुई बोट चाहिँ कसैले धेर लगाउनु भएको हुन्छ हाम्रो बुवाहरूले बुवा पुस्ताहरूले अनि त्यति बेला चाहिँ त्यहाँ सबैभन्दा राम्रो के भइरहेछ भनेर पनि हामी त्यसबाट पनि अध्ययन गर्न सकिन्छ होइन अनि त्यसलाई विस्तारमा जान सकियो। दोस्रो कुरा अहिलेको पहाड भनेको पालिका स्तरमा पनि थुप्रै प्राविधिकहरू हुनुहुन्छ होइन स्थानीय सरकार छ त्यहाँ चाहिँ थुप्रै प्राविधिकहरू राख्नु भएको छ उहाँहरूलाई लिएर गएर हामीले त्यो माटो अनुसार पनि हामीले यहाँ सबैभन्दा सुइटेबल हुने खेती के हो त भनेर माटो परीक्षण पनि गर्न सकिन्छ होइन त्यो त सबैभन्दा वैज्ञानिक कुरा त्यो भयो। र अर्को कुरा पैसा भन्ने कुरा कृषिमा के छ भन्नुहुन्छ भने कृषिमा चाहिने भनेको धैर्यता हो धैर्यता नै पैसा हो
1: कुर्न सक्नु पर्यो
0: यहाँ अहिले के छ भने आज बिहान काम गरेर मलाई साँझ पैसा चाहियो भन्यो भने त्यो चाहिँ सम्भव छैन होइन नत्र भने तपाईँको कृषिमा चाहिँ अब सामान्य हिसाब गर्नु न यसलाई कसरी केरा खेती नै गर्नुभयो एउटा केराको बोटलाई तपाईँ कति पऱ्यो ल 85 रुपियाँ परेछ अरे एउटा केराको बोटलाई एक्जाम्पल दिएँ मैले होइन अब तपाईँको 100 बोटल आयो भने तपाईँ कति पऱ्यो 5000 त पऱ्यो त्यो 5000 लगानीलाई त हामी त्यति लगानी त देख्नु भएन नि त होइन अरू क्षेत्रमा हेर्नुभयो भने एउटा कफी सप खोल्दा कति पैसा लगानी हुन्छ सामान्य कफी सप खोल्दा कति लगानी हुन्छ एउटा सैलुन खोल्दा कति लगानी हुन्छ होइन त्यसको तुलनामा चाहिँ कृषिमा चाहिँ धेरै पैसा चाहिँ खर्च गर्न पर्दैन।

0: र त्यहाँ चाहिँ धैर्यता हुनु पर्यो अनि निरन्तरता हुनु पर्यो। अहिले गएको छ एक वर्ष एकदम स्याहार सुसार गरेछ, मसार्या छ, होइन उयो हामीले हुन्छ नि अहिले ब्युटिसियन जस्तो गरेर सबै गरेछ अनि अर्को वर्ष केही पनि छैन, होइन त्यो निरन्तरता भएन भने पनि कृषि पेसामा अगाडि बढ्न गाह्रो।
1: अघि हामीले जुन मौसमको कुरा गर्दै गर्दाखेरि हाम्रो अघिल्लो पुस्ता अथवा बुवा बाजे अथवा आमा होइन हजुरआमाहरूलाई कुरा सुन्दाखेरि चाहिँ यो डाँडोमा अलि भिरालो धेरै भयो अथवा चिस्यान धेरै भयो खडिरपन धेरै भयो भन्ने बारेमा त्यो परम्परागत ज्ञान र सिप हाम्रो अघिल्लो पुस्ताले अलि बढी हासिल गर्यो र कहाँ कस्तो खेती लगाउने के लगायो भने चाहिँ आमदानी हुन्छ भन्ने कुरा अलि बढी त्यो गरेको आधारमा थाहा हुने स्थिति थियो भने त्यो परम्परागत सिप कस्तो खालको मौसम कस्तो खालको बाली भन्ने कुरा अहिले पनि गाउँघरमा त्यही हाम्रो अनुभवकै आधारमा चल्छ कि अलिक वैज्ञानिक अथवा अब विज्ञ बोलाउने माटो परीक्षणको कुरा पनि आइसक्यो, सिंचाइ कति चाहिन्छ कति आमदानी होला के फल्ला भन्ने कुरा त्यो मिश्रित रूपमा अगाडि बढिरहेका पाउनुहुन्छ।
0: अब यसमा हामीले यसरी हेर्न सकिन्छ, आजभन्दा लगभग 40 वर्ष जति पहिला हाम्रो जति पनि नेपालीहरू हुनुहुन्थ्यो उहाँहरूलाई अन्नकै आवश्यकता थियो। मैले यसरी बुझ्दाखेरि उहाँहरूले अन्न उत्पादन गर्न सक्नुभयो भने आफ्नो सन्तानको पेट भर्न सक्नुभयो, त्यति बेला सुन्तला उत्पादन गर्दा त्यसको कुनै अर्थ थिएन। तर 50-60 वर्ष कमाले कुरा गर्नुहुन्छ भने अहिले जस्तो टमाटर कति खान्छ कति बिक्री हुन्छ, अहिले अकबर खोर्सानी कुरा छ त अकबर खोर्सानी अहिले देश नभएर विदेशसम्म गइरहेछ, र त्यति बेला जसले मकै फलाउनुहुन्थ्यो उहाँले आफ्नो बालबच्चालाई बचाउनुहुन्थ्यो अथवा जसले धान फलाउनुहुन्थ्यो उहाँले आफ्नो बालबच्चालाई पाल्न सक्नुहुन्थ्यो, र जसले त्यति बेला अकबर खोर्सानी फलाउनुहुन्थ्यो उहाँलाई त बच्चालाई अकबर खोर्सानी खानदिने कुरा भएन, आफूले अकबर खोर्सानी खाने कुरा पनि भएन, अनि त अकबर खोर्सानीको बजार बिक्री वितरण हुने कुरा पनि भएन, होइन। त्यसले गर्दा पहिला र अहिले फरक के छ भने पहिला जस्तो सुकै ठाउँ भए पनि तपाईँको जौ छर्ने कि गहुँ छर्ने कि होइन मकै छर्ने कि कोदो छर्ने कि पहाडी एरियामा त्यही थियो
1: अनुभवको आधारमा
0: त्यो त्यति बेला आवश्यकता पनि त्यही
1: आकाश हेरेर पनि आज पानी पर्छ कि पर्दैन भन्ने त्यस्तो खालको स्थिति थियो।
0: अनि अब अहिले हामीलाई सजिलो के छ भन्दा एउटा अब मोबाइलमा हामीले गएर सजिलैसँग माथि बादल लगाएको देखे मात्रै भएन, जस्तो बुवाले अहिले पनि घरमा ला बादल लगाएको छ आज पानी पर्छ कि भन्नुहुन्छ नि त, तर हामीले एप्समा हेर्दा त्यहाँ पानीको पनि सम्भावना छैन, होइन कहिले कहीँ टन्टलापुर घाम लगाइरहेको हुन्छ अनि भोलि यति बजीदेखि राति यति बजीदेखि पानी भनेर देखाएको हुन्छ, होइन यसले गर्दा चाहिँ हामीलाई चाहिँ बुवाहरूको त्यो पालामा भन्दा हामीलाई धेरै सजिलो छ अहिले
1: प्रविधिको कारणले।
0: तर के छ भन्दा बुवाहरूको पालामा जस्तो भए पनि अन्नै उत्पादन गर्नु पर्थ्यो, र त्यो खेती अहिले तपाईँको एडभान्स हुँदै हुँदै हुँदै गएर अहिले चाहिँ तपाईँले अन्न बाहिरबाट ल्याएर खान पाउनुभयो, अरूले उत्पादन गरे होइन त अन्न त, र तपाईँले फलफुल उत्पादन गरेर बेच्न पाउनुभयो अनि हरेक तरकारी उत्पादन गरेर बेच्न पाउनुभयो, हरेक कुरा त्यहाँ जे हुन्छ उत्पादन। मैले हजुरलाई यतिसम्म भने अहिले तपाईँको त्यो अमरिसो भन्ने हजुरलाई थाहा छ होइन, अमरिसोको त्यो असारमा अमरिसोको बोट मात्र राम्रो पुरै तपाईँको जंगलभरि अथवा खरबारीभरि अमरिसो छ भने त्यो अमरिसाको बेर नबेचेर मात्रै पनि तपाईँले चाहिँ राम्रो तरिकाले त्यो केटाकेटी पाल्ने मात्रै होइन तपाईँले 2-4 पैसा कमाउनै सक्नुहुन्छ।
1: त्यो हुनुको कारण हामीले खेती प्रणालीमा अथवा यो मौसममा सिंचाईमा प्रविधिको प्रयोग गरेर हो कि अथवा नयाँ नयाँ खालको बिउ बिरुवाको विकास भएर त्यो बारेको अध्ययन अनुसन्धान भएर हो?
0: अहिले यस्तो छ, एउटा चाहिँ हामी दुईटा कुरा हेर्न सकिन्छ, एउटा चाहिँ तपाईँको बिउ के भयो भने मैले पहिले भनिसकेँ, पहिला जो कुरा बिग्रिन थियो अहिले त्यो कुरा बिग्छ, पहिला अमरिसा तपाईँको अमरिसाको जंगलै भए पनि तपाईँ त्यहाँ बेर्न बिक्री बिग्छ यस्तो गर्छ भने तपाईँ पनि सानो थाहै थिएन मलाई पनि थाहा थिएन किन बिग्दै बिग्रिन थियो, अनि अहिले चाहिँ तपाईँको त्यो अमरिसो खोजी खोजी आउनुहुन्छ अनि त्यो कुचोको लागि फेरि माथिको फुल लिन आउनुहुन्छ होइन आउनुहुन्छ नि त, अहिले त उत्पादन गरेर घर राख्ने भने बेच्न जान पनि पर्दैन घरै घरै आउनुहुन्छ कुचो छ कि छैन सबै कुरा छ कि छैन भन्दै, एउटा त्यो भयो। अहिले चाहिँ त बजारले गर्दाखेरि बजारमा के डिमान्ड छ त भन्ने कुरा, जस्तो अब आज हाम्रो मोबाइल आउनुभन्दा पहिला नेपालमा कसैको मोबाइल पसल त थिएन नि होइन, कति दोकान त थिएन त काठमाडौँमा यस्तै चहल पहल थियो सबै कुरा थियो, अहिले हेर्नुहुन्छ नि यहाँ कति पर्सेन्ट भाग यो मोबाइल पसलले घटेको होला किनभने मोबाइल आयो, अब भोलि फेरि केही नयाँ कुरा आयो भने अहिले हामीलाई थाहा छैन नि त, एआई भनिन्छ त्यो एआईको पनि सामान्य कुरा आइरहेछ, भोलि सबै कुरा आउँदा त्यसैको फेरि पसल राखेर बस्ने सबै एआईको दोकान हुने अवस्था पनि आउन सक्छ, त्यो भोलि देखिने कुरा
1: त्यसो भयो। अहिले जति पनि स्थानीय सरकार अथवा प्रदेश सरकार संघीय सरकार र प्राविधिक रूपमा जुन खालको पहुँच किसानमा बढ़िरहेका छ त्यो वातावरणको स्थिति अथवा मौसम बिउ बेर्नामा त्यो राम्रै सहयोग पुगिरहेको छ किसानलाई अथवा केही अझै पनि त्यस्तो अभाव?
0: हजुरले मैले लिल सरलाई मैले अनुरोध पनि के गरेँ भने यो अत्यन्तै तपाईँको प्रश्न अत्यन्तै राम्रो प्रश्न हो, तपाईँले एउटा रिपोर्ट के बनाउनु भने रिपोर्टै मैले हजुरलाई अनुरोध गरेँ बनाउनलाई, जुन पालिकाले जुन स्थानीय तहले कृषि क्षेत्रमा तपाईँको चाहिँ दिल खुलेर लगानी गरेको छ र दिल खोलेर कृषकहरूलाई प्रेरणा दिइरहेको छ कि तपाईँले यो गर्नुहोस् हामी सहयोग गर्छौं, र त्यहाँ हेर्नुहोस् सबैभन्दा बढी तपाईँको आमदानी भनेको त्यो पालिकाको कृषि क्षेत्रमा लगानी गरेको पालिका सफल पनि छ र त्यहाँ सबैभन्दा धेरै मान्छेहरू रोजगारीमा आबद्ध पनि छन्, किन आफ्नो काम आफै गरिरहन् नि त होइन, सबै त्यहाँ भोलिरहन्, र जुन पालिकाले अहिले पनि तपाईँको कृषिलाई यताउता दुनियाँ तोडमोड गरेर अनि त्यसलाई चाहिँ सकेसम्म चाहिँ त्यो लगानी गर्नबाट ऊ चाहिँ भागिरहेको छ, त्यस्ता पालिका असफल पनि छन्। तपाईँले हेर्नुहोस् त नम्बरै आउँदा पनि पालिका त्यो नम्बरमा पर्यो त्यो नम्बरमा पर्यो भन्नुहुन्छ, कारण त्यही नै हो।
1: तर त्यसको लगानीको जुन खालको माहौल बनाउने भनेको त्यो अध्ययन अनुसन्धान राम्रै भएर देख्नुहुन्छ कि अथवा त्यो लगानी गर्नुभन्दा अगाडि पनि स्थानीय सरकारले अथवा जनप्रतिनिधिले अलिकति यसमा ध्यान पुर्याइदिएको भए अझ राम्रो हुन्थ्यो खेती किसानीमा भन्ने लाग्छ।
0: यसमा यस्तो छ, कसैको जस्तो पालिकाको अध्यक्षज्यू हुनुहुन्छ नि मेन सरकारको प्रमुख त उहाँ नै होइन, अब उहाँलाई चाहिँ तपाईँको चाहिँ कृषि क्षेत्र सम्बन्धी उहाँको नलेज अनि उहाँको भिजन चाहिँ एमा गर्दा हामीलाई यो खालको एचिभमेन्ट प्राप्त गर्न सकिन्छ है भनेर उहाँ कन्भिन्स भएको पालिका अध्यक्षज्यूहरूले त स्वतः उहाँ माटो परीक्षण पनि उहाँहरू नै गर्नुभएको छ, टोली खटाउनु भएको छ, अब पशुपालन भए पनि यो जातको चाहिँ तपाईँको चाहिँ उहाँहरू पशुपालनहरू गर्नुहोस् तपाईँले अनि यता गर्नुहोस् यहाँ हुन्छ भनेर सबै कुरा उहाँहरूले सबै उपलब्ध गराउनु भएको छ।
1: यो मौसम बारेको जानकारी पनि स्थानीय सरकारले दिन्छ जस्तो सामाजिक सञ्जालमा एउटा पोस्ट राखेर होला अथवा सन्देश पठाएर होला, त्यस्तो खालको अनुभव पाल्पामा छ कि छैन?
0: छैन, यो यस्तो छ आइटीको सेक्टरमा स्थानीय तहमा म पाल्पाको भएर होला सर, तर आइटीको सेक्टरमा मौसम मात्रै होइन उस्तै भएर सूचनै पनि त्यहाँ बाहिर नआउने अवस्था पनि छन्।
1: दिनुपर्छ कि गर्दैन?
0: दिनुपर्छ त, धेरै राम्रो। ऊ अब सब तपाईँले एउटा कुरा बुझ्नु कि एउटा पालिकामा जति पनि त्यहाँ घर परिवार बसेका छन् त्यसको 80% मान्छेहरू खेती किसानीमा आश्रित छन् भनेपछि त सबैभन्दा प्रमुख कुरा के हो भन्ने कुरा त पालिकाले त्यसलाई निर्गल गर्न सक्नु पर्यो नि त होइन, त्यही गर्न नसक्दाखेरि त तपाईँको यहाँ असफल भइरहेछ। एउटा पालिकाले ल तपाईँ उत्पादन गर्नुहोस् हामी तपाईँको बजारीकरणलाई हामी सहयोग गर्छौँ, कर तिर्न किसानलाई केही ठुलो कुरा छैन, मैले सुन्तला उत्पादन गर्छु र मानव केजीको मैले 70 रुपियाँमा मैले बेचेँ होइन, अनि पालिकाले तपाईँले जति क्विन्टल सुन्तला उत्पादन गरे पनि हामीले बजारको लागि तपाईँलाई सहयोग गर्छौँ, तर तपाईँले किलोको 2 रुपियाँ फेरि यहाँ के गर्नुपर्छ तिर्नुपर्छ भनेर भन्ने हो नि त। त्यो हाम्रो अहिले तपाईँको त जुन सुन्तला जुन जोन छ नि सुन्तला जोन छ पकेट एरिया छ त्यहाँ कति पैसा पालिकालाई करोड छ होला, अनि किसानलाई पनि चिन्ता भएन होइन। उत्पादनमा तपाईँले क्वालिटी मात्र ध्यान दिनुहोस्, क्वालिटी जति राम्रो बनाउनुहुन्छ त्यही धेरै पैसा पर्छ भनेर उहाँहरूले त्यो खालको परिपाटी बसाल्न सक्ने हो भने त त्यो स्थानीय त त्यसै चलिहाल्छ नि।
1: अहिले सबभन्दा धेरै सुन्तला उत्पादन हुने ठाउँ मध्येमा पाल्पा पनि जिल्लामा त्यो पर्यो,
0: पाल्पा हाम्रो पकड क्षेत्रभित्र,
1: अनि त्यहाँनिर तपाईँहरूले अहिले चाहिँ कसरी बेचिराख्नु भएको छ त फलेको सुन्तला? यस्तै तपाईँले जुन परिकल्पना गरे जस्तै स्थानीय सरकार आएर ल 2 रुपियाँ हामीलाई तिर्नुहोस् हामी बजारसम्म पुर्याउँछौँ यस्तो भनिराखे हो कि अथवा कसरी यसमा सुख दुःखहरू के छन् किसान सर?
0: यसमा अहिले चाहिँ कस्तो छ भन्दा सर, अहिलेसम्म चाहिँ कोही चितवनबाट जानुहुन्छ सुन्तला खरिदने मान्छे अब ठेकेदार भनौँ उहाँलाई होइन, अनि कोही बुटवलतिरबाट जानुहुन्छ अनि उहाँ जाने त्यसपछि हामीसँग किसानसँग प्रत्यक्ष उहाँहरूले भेट्नुहुन्छ अनि त्यस पछाडि अब रेट त्यही हो, अब सकेसम्म किसानले बढी पार्न खोज्नुहुन्छ सकेसम्म उहाँहरूले कम दिन खोज्नुहुन्छ होइन, अनि त्यो त्यसैमा अब आपसमा सम्झौता हुन्छ अनि त्यस पछाडि हामीले केजीको 80 रुपियाँ भनेपछि अनि हामीले चाहिँ मान्छे लगाएर टिप दिने अनि हाम्रो आँगनसम्म ल्याइदिने गर्छौँ अनि उहाँले ग्रेडिङ गरेर लानुहुन्छ जोखेर होइन, लास्टमा पैसा हिसाब किताब हुन्छ। यसमा बिक्री वितरणमा पालिकाको स्थानीय तहको कुनै पनि ठाउँमा अब समर्थन
1: तपाईँहरूले माग गर्ने लैसो गरौँ होइन, तपाईँहरूको अलिकति नेतृत्व लिनुहोस् भन्ने टाइपको कुरा हुँदैन,
0: त्यस्तो त कति छ कति उहाँहरूले चाहनु भयो भने हाम्रो त्यो जुन पकेट क्षेत्र छ नि त्यहाँ बाटो बनाउन पानी ल्याउन अरू सबै कुराहरू विकासका कुराहरू गर्नलाई उहाँहरूले पैसा विनियोजन गर्नै पर्दैन, त्यो किसानतिर करबाटै त्यहाँ सबै कुरा बन्छ। तर
1: त्यो खालको सुविधा अहिले किसानले पाइरहेको छ कि छैन?
0: छैन,
1: बगैँचासम्म बाटोको कुरा होला, ढोली ढुवानीको कुरा हुनसक्छ, बिउ बिजनमा यो अहिले स्थानीय सरकार तिनै तहको सरकारले किसानलाई सहयोग गर्छ भनेपछि किसानले ओहो पाइन्छ कि भन्ने अलि अपेक्षा धेरै पनि हो कि जस्तो पनि देखिन्छ किसानहरूको कुरा सुन्दा, खास पाइन्छ के?
0: यसलाई यस्तो छ सर, यसलाई हामीले दुई चार तरिकाबाट हेर्नुपर्छ। एउटा चाहिँ निम्न वर्ग किसान छ भने त्यसलाई सबै कुरा त्यसलाई उपलब्ध गराएर अनि त्यसको आर्थिक उपलब्धि कसरी हुन्छ होइन, अनि त्यो चाहिँ तपाईँको चाहिँ अन्य मान्छे सरह त्यसले चाहिँ आर्थिक जीवनयापन कसरी गर्न सक्छ भन्ने कुरामा पालिकाको ध्यान जानै पर्छ।
1: अहिले त यदि कसैले पाउँछ भने त्यो कुनै राजनैतिक दलको नजिकको अथवा अलिकति हालिमुहाली भएको बिचौलिया प्रकारको त्यस्तो व्यक्तिले मात्रै पाउँछ भनेर हामीले त्यो बेला वखत बजाइराख्नु परिरहेको छ।
0: त्यो त हजुरले थाहा पाइसक्नु भयो नि, अब यो सरकारले चाहिँ किसानलाई सहुलियत ऋण दिने भनेर तपाईँको चाहिँ एउटा आयो पहिला होइन, अनि आइसकेपछि बिचैमा चोरेको के अन्त किसानले, अब सबै त्यो किसानले भनेको 10% किसान लिनुभयो होला, अनि 90% त अरू सबै त्यही हजुरले भने जस्तै उहाँहरू लिनुभयो, ठुलाबडाले लिनुभयो, अनि त्यसपछि के भयो भन्दा पछि राष्ट्र ब्याङ्कले सर्वे गर्यो, अनि सर्वे गर्दा पछि चाहिँ सबै पैसा कहाँ गयो त भन्दा जो किसानै छैन त्यसैकोमा पैसा गएको छ, त्यसैले लगाएछ, त्यसैले सहुलियत कर चलाइरहेछ।
1: यो विकृति कसरी रोक्ने त, अब नयाँ सरकार शक्तिशाली सरकार अथवा केही गर्छ भन्ने योजना बनाएका आएका छौँ भन्नेहरू पनि सरकारदेखि संसदसम्म पुगेको अवस्थामा यो रोक्न सकिन्छ, यसमा सुधार हुन्छ।
0: मेन कुरा यसमा उहाँहरूको सबैभन्दा ठूलो कुरा के भन्दा कुनै पनि क्षेत्रमा हामीले विकृति रोक्नको लागि त्यहाँ विज्ञ टिम गठन गर्नुपर्छ, अनि उहाँहरूको सल्लाह सुझावलाई हामीले ग्रहण गर्नुपर्छ, त्यो चाहे स्थानीय तह होस्, चाहे तपाईँको प्रदेश होस्, चाहे संघ होस् होइन, सबै कुरा मैले जानेको छु, हामीले यहाँ माथिबाट लेखेर पठाएपछि जे पनि हुन्छ भन्ने कुराले गर्दा अहिलेसम्म यस्तो भएको हो। र अर्को कुरा के छ भन्दा अहिले त धेरै सजिलो छ नि, ओडामा त्यहाँको सबभन्दा निम्न स्तरको किसान को हो तपाईँले त्यहाँ चाहिँ वर्गीकरण गरेर यहाँ पठाउनु पर्यो भन्ने बित्तिकै छ, त्यसलाई तपाईँ त गाउँ गाउँ बैङ्क गएको छ होइन, हाम्रै तपाईँको कुरा गर्नुहुन्छ भने छहरामा, मेरो जन्मघर छहरा हो, तिनवटा ब्याङ्क छ, नेपाल ब्याङ्क छ, गोलबलायम ब्याङ्क छ, सिटिजन ब्याङ्क छ, त्यो ए ग्रेडको हो भनौँ न, क वर्गका ब्याङ्क तिनवटा ब्याङ्कहरू छन् होइन, अनि त्यहीँबाट तपाईँको लोन त्यहीँबाट दिए भयो नि त भएन, त्यहीँबाट दिँदा सहुलियत त्यहीँ दिए भयो नि त, त्यो गरम भन्ने भने त असम्भव केही पनि छैन। तर यहाँ के छ भन्दा ठुला ठुला किसान छन्, किसान पनि ठुला ठुला छन्, अनि उनीहरूलाई बिउ पनि उनीहरूलाई चाहिएको छ फ्रीमा होइन, मलाई भनौँ न मलाई चाहिएको छ, मैले वर्षको 1 करोडको सुन्तला बेच्छु भनेर तपाईँसँग आएर गफ लगाएको छु, यहाँ कुरा गरेको छु होइन, अनि मलाई चाहिँ के चाहिएको छ भन्दाखेरि फेरि सुन्तलाको बेर्ना मलाई चाहिएको छ फ्रीमा। जब 1 करोडको सुन्तला बेच्ने मान्छेले सुन्तलाको बेर्ना आफै किनेर ल्याउन सक्दैन, मैले ल्याउन सक्दिनँ, अनि मलाई एउटा चाहिँ तपाईँ कपर सल्फेट भन्छ निलो जुत्तो पनि यति पाएन भनेको छ उसैले कमेन्ट गरेको छ हेर्नु है होइन, यस्तो सबै कुराहरू जब मैले तपाईँको चाहिँ 1 करोड कमाएपछि त्यसको 20% 30% त मैले त्यो बगैँचालाई खर्च त मैले गर्नु पर्यो नि त परेन, अब त्यो छ के भन्दा पालिका अध्यक्षसँग मेरै सम्बन्ध छ होइन, त्यो प्राविधिक प्रमुखसँग मेरै सम्बन्ध छ, अनि सबै कुरा ल्याएको मैले सिधै मेरो घरमा आउँछ, अनि अरू चाहिँ तपाईँको निम्न स्तरीय किसान भर्खर गर्न खोजेको होइन अनि सर्वसाधन नभएको त्यस्ता पञ्चित हुनुहुन्छ।
1: तपाईँले कृषिमा अथवा भनौँ न सुन्तला बगैँचाको लागि यो खर्च गर्दै गर्दाखेरि अरू नजिकै भएको अर्को सामान्य किसान जसले राम्रोसँग लगानी पुर्याउन सकिरहेको छैन, पहुँच उसकोमा छैन, प्राविधिको कुरा होला, स्थानीय सरकार संघ सरकारको होला, त्यस्ता व्यक्तिको लागि पनि मैले केही गरेको छु है, मैले आफूले मात्रै गरेको छैन भन्ने त्यस्तो सुनाउन लाग्छ किसान।
0: अहिले यस्तो छ, मलाई सबैभन्दा खुसी लागेको के हो भने मैले धेरै क्षेत्रमा हात हालेँ अनि भनिसकेँ पहिल्यै, तर अहिले सबैभन्दा सन्तुष्ट म कृषि पेसाबाट छु।
1: पैसा चाहिँ अर्को ठाउँबाट कमाएर यता कृषिमा तपाईँलाई गाह्रो नपरेर पनि तपाईँलाई त्यस्तो सन्तुष्टि अथवा राम्रो लागेको हो कि?
0: अहिले म अहिले आजकै कुरा गर्दा पनि म यो सूर्यज्योति लाइफ इन्सुरेन्सको चिफ एजेन्सी म्यानेजर हो, अनि प्रोडक्ट एम्बासडर हो, दुईवटा प्रोडक्ट म एम्बासडर हो, अनि लगभग 10 वर्षसम्म म चाहिँ एमडीआरटी विनर पनि हो, म टट पनि भएको मान्छे हो होइन, भनेको त्यहाँ सबै जति पनि त्यहाँ रेकर्डहरू हुन्थ्यो तिनी सबै रेकर्डहरू मैले कायम गरेकै मान्छे हो, अहिले पनि आजको दिनमा पनि, आजको दिनमा हजुरसँग बोल्दा पनि यो कम्पनीमा अहिलेसम्म सबैभन्दा बढी प्रिमियम सङ्कलन गर्ने, आजको डेटसम्म पनि सबैभन्दा बढी प्रिमियम मेरै छ अहिले पनि आजको दिनमा पनि, मैले त यहाँ तपाईँलाई भन्न चाहिँ त्यो छ, र विभिन्न देश विदेश सबै ठाउँ घुम्ने अवसर पनि यो कम्पनीबाट मैले प्राप्त गरेँ, अथवा मैले त्यो मैले त्यहाँ सफल भएँ, सफल भए स्वतः पाउने कुराहरू पनि हुन्थ्यो, जो होस् प्लेटफर्म त कम्पनीले दियो नि त, त्यो हुँदा पनि अहिले मैले खेती किसानलाई मैले सबै कुरा छोडेर खेती किसानतिर किन लागेको छु भने, यदि म चेन्ज भएँ भने होइन म चेन्ज भएँ भने म त्यो गाउँमा बसेँ भने तपाईँले बसाइसकेको कुरा गर्नुहुन्छ भने तपाईँले त्यहाँ पछि फेरि रिपोर्ट बनाउनु पनि तपाईँले पाउनुहुन्छ, त्यहाँ हाम्रै गाउँको बीएससी एमएससी गरेका भाइ भतिजाहरू पनि छन् त्यहाँ मेरा होइन गाउँमा, उहाँहरूले सबै कुरा पढेर अनि अलिक खेती किसान सुन्तला खेती गर्दै बस्नु भएको छ, र यो मानेमा मलाई गर्व पनि लाग्छ कि तपाईँको यो आजको 5 वर्ष पछाडि वास्तवमै छहराको त्यो अम्लवास अथवा छहरा सेरोफेरो भनौँ समग्र छहरा हेर्न लायक, पर्यटकहरू जान लायक, अनि केही खेती किसानी गरौँ गरौँ भन्ने मान्छेले पनि अवलोकन गर्न लायक ठाउँ चाहिँ बन्दैछ। यो कारण भनेको के भन्दा हामी जस्तै हामी जस्तै म जस्तै अरू पनि हुनुहुन्छ, अहिले त म आएपछि मै बोल्न पर्यो होइन, म जस्तै जुन पौरोही किसानहरू हुनुहुन्छ र केही गर्नुपर्छ भन्ने उहाँहरूसँग दृढ संकल्प छ नि, त्यसै कारणले गर्दा आज यो अवस्था आएको छ।
1: तपाईँले अघि विभिन्न क्षेत्रमा तपाईँको संलग्नताको कुरा बताउनु भयो होइन, अब घरजेका कारोबारमा पनि तपाईँले त्यसै खालको लगानी गर्नुभयो, बिमा, अब धार्मिक रूपमा पनि तपाईँ आफै एक तहबाट अगाडि बढिराख्नु भएको छ, कतै यो आमदानी अथवा लगानीको अभाव नभएको कारणले गर्दाखेरि अथवा त्यस्तो नभएको व्यक्ति मात्रै खेती किसानीमा टिक्न सजिलो भएको हो कि भन्ने तपाईँको त्यो अनुभवले बताउँछ कि पैसा ठूलो कुरा होइन भन्ने तपाईँको दावी हो?
0: होइन, यस्तो छ, अहिले पनि पालिकाले के कुराहरूलाई तपाईँको चाहिँ विचार पुर्याउने हो भने पैसै नभएको मान्छेले पनि खेती किसानी
1: गर्छ। के विचार पुर्याउनु पर्यो त पालिका?
0: जस्तो तपाईँले अब हाम्रोमा सुन्तला खेती छ नि त, खास सुन्तला खेती छ, त्यहाँ एउटा सुन्तला जोन भन्ने छ सर, अनि हाम्रो जिल्लामा होइन, अनि अर्को चाहिँ तपाईँको त्यो हाम्रो ज्ञान केन्द्र छ होइन, दुईटा छ नि त, पहिलाको कृषि विकास केन्द्र त अहिले त्यतातिर डिभाइड भएको दुईतिर वर्गीकृत भएको, अनि उहाँहरूले सबै कुरा हेर्नुहुन्छ, प्राविधिकहरू जानुहुन्छ, जिल्लाबाटै पनि जानुहुन्छ हेर्नुहुन्छ, खास हाम्रो सुन्तला जोनै हो, सुन्तला जोनले नै हेरिरहेको छ। के विवेक पुर्याउनु पर्यो भने जस्तो असारको बेलामा के हुन्छ भने त्यहीँ पनि चलखेल के चलखेल हुन्छ, कस्तो चलखेल हुन्छ कि किसानलाई सुन्तला चाहिएको छ, उनीहरूले माटी पाउँछन् त्यहाँ गएर, मलाई 50 बोट सुन्तला चाहियो, मलाई 100 बोट सुन्तला चाहियो, अनुदानमा दिन्छ पालिकाले, स्थानीय सरकारले। तर त्यहाँ कस्तो हुन्छ भन्दा सुन्तला ल्याउनुहुन्छ उहाँले सल्यानबाट, हेर्नु है, सल्यानबाट सुन्तला ल्याउनुहुन्छ बेर्ना, अनि त्यो तपाईँको गोड्नुहुन्छ 5 दिन पहिला, अनि त्यो उहाँ पुग्छ तपाईँको चाहिँ किसानलाई वितरण गर्नुहुन्छ 2 हप्ता पछाडि होइन, अनि त्यो सुन्तला सल्यानको कपुरकोटमा गढेको सुन्तला, अनि थैलो छैन, फेरि थैलो छैन, थैलो भए त अर्को वर्ष बाँडे पनि केही भएन नि त, अनि त्यहाँ आउँदा आधी सुन्तला मरिसकेका हुन्छ कि सर, अनि त त्यहाँ के भयो भन्दा किसानले त्यो आफै बरु त्यहाँ पालिकामा नगरेको भए बोले किनेर ल्याएको भए बरु त्यो सुन्तला अर्को वर्षसम्म तपाईँको बाँच्ने अगाडि बढ्ने ठुलो हुने अवस्था आउँथ्यो। तर उहाँहरूको भर पर्दा के हुन्छ भन्दाखेरि त्यो नेग्लिजेन्स के व्यवस्था भन्छ नि व्यवस्था बेर्नाप्रति व्यवस्था, अन्त किसानसँग पुग्दाखेरि तपाईँको त्यो मरिसकेको हुन्छ, अन्त उहाँहरूको लगानी पानी भएन, त्यहाँ लगा के अरे बाहुलामा लगानी भन्छ नि, बाहुलामा पानी हाले जस्तै भयो नि त, किनभने अब उहाँहरूले खाएर त उहाँ किसानले नै खन्नुहुन्छ, मल हाल्नुहुन्छ, सबै गर्नुभयो भने सरम दिनुभयो, तर त्यो एउटा बेर्नाको लागि पालिकासँग भर पर्दा यस्तो पनि छ। यो धेरै ठाउँमा छ, तपाईँहरूले यो पनि हेर्न सक्नुहुन्छ कि सम्बन्धित नर्सरीबाट गोडेको बिरुवा किसानले कति दिनपछि पाउँछ भनेर पनि तपाईँले रिपोर्ट बनाउन सक्नुहुन्छ।
1: अहिले अलि बढी चर्चा हुने भनेको यो किसानको बीचमा चाहिँ बिचौलिया आइपुग्यो, पैसा खाइदियो, किसानलाई पनि घाटामा पारिदियो, आफू चाहिँ अलि हुने खाने भयो भनेर हामी धेरै किसानबाट सुन्छौँ। अब यो बीचमा सरकारले यो हटाउने बिचौलिया हटाउने कोसिस नगरेको पनि होइन, अब कतिपय स्थानीय सरकारले फेरि सिधै किसानकै बारी बगैँचाबाट उत्पादन उठाएर बजारसम्म पुर्याइराखेका पनि छन्। यो बिचौलिया कहाँ कहाँ कस्तो अवस्थामा आवश्यक हो, कस्तो अवस्थामा नआवश्यक हो र त्यसलाई अन्त्य गर्नको लागि अब सरकारले कठोर कदम चाल्नुपर्छ?
0: मलाई त यस्तो लाग्छ सर, यो संसारमा बिचौलिया नभएको संसार देश छ जस्तो मलाई लाग्दैन। हाम्रो देशमा के छ भन्दा अब तपाईँले अहिले कुरा गर्दा भर्खर कुरा आरम्भ, हिजोसम्म मालपतमा के भन्छ कानुन तथा कि लेखापढी व्यवसायी भन्ने थियो होइन हामी जाँदाखेरि, अनि उहाँहरूले अब सरकारले दिएको क्राइटेरियाभित्र बसेर अनि त्यो आफ्नो लाइसेन्स निकालेर लेख्न पाउने लाइसेन्स निकालेर अनि त्यसपछि बाहिर बसेर उहाँहरू एउटा परामर्शदाताको रूपमा होइन एउटा काम गरिरहनु भएको थियो हिजोसम्म, अनि अहिले फेरि के भयो भन्दा तिनीहरू बिचौलिया हुन् भन्ने कुरा भयो होइन, तिनीहरूभित्र जान नपाउने भन्ने कुरा भयो। र तपाईँले अहिले पनि त्यहाँ गएर रिपोर्ट तपाईँले बनाउनुहुन्छ भने त्यो बाहिर तिनै लेखिरहेको नि त, बाहिर लेखिरहेको नि त, बाहिर तपाईँको तिनको त्यो सटर छ अनि त्यहाँ तपाईँ हामी जानै पर्यो अनि त्यहाँ लेख्नै पर्यो कि त तपाईँले सरकारले त्यहाँ
2: अहिले बिहानको 7 बजे हजुरको रेडियो 102.1 मेगा
3: के तपाईँलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
4: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको संघजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
3: निरूपण गर्ने प्रकृतिका विवादहरू
4: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
3: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
4: चरण घाँस दाउरा सम्बन्धी विवाद,
3: ज्यादा मजदुरी नदिएको सम्बन्धी विवाद,
4: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
3: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
4: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
3: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
4: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
3: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
4: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
3: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
4: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
3: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
4: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
3: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
4: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
3: गाली बेइज्जती सम्बन्धी विवाद,
4: लुटपिट सम्बन्धी विवाद,
3: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
4: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
3: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
4: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
3: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
4: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
8: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
6: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
8: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदै छ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
9: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
10: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
11: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03। रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 048541106, इमेल sfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
4: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
2: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
6: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
5: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
6: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048543398, 048543398।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
7: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
12: मंगल सूत्र झुम्का र पाउजु कहाँ बनाएर ल्याउनु हो ए भाउजू, कति राम्रो स्वाको।

0: यहाँ आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निसर्ग हतराज, सम्पर्क नम्बर 9855069908 9924443 42। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 9869422444।
4: 9840437893। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
5: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
6: हो र, होइन होला त्यस्तो त।
7: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
8: केही भएन मिस,
7: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ मिस।
9: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौ, समाजलाई सभ्य बनाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शिक्षा, सड़क, सिंचाई र कृषि, गोलन्जरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महतारागो पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौ। हाम्रो गोलन्जर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्जर गाउँपालिका वडा नम्बर 1 मा भएको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने पुकारले राख्नु भएको मन्तव्य सहितको जवाफलाई स्थान दिँदैछौ। कार्यक्रमको समय अवधिभर हामी सँगै रहनुहोला।
2: यो अनुगमनको विषयमा अलिकति, यो अनुगमन भनेर भेग विशेष मैले अनुगमन राख्नै पर्ने किन छ भन्नुहुन्छ, यसमा हामी कन्फ्युजन हुन्छ क्या, तपाईँहरूको कन्फ्युजन भनेर हामी जनप्रतिनिधि अलिकति बौद्धिक क्षेत्रमै कन्फ्युजन हुन्छ क्या। अनुगमन समितिको संयोजक उपाध्यक्ष उपाध्यक्षले चाहिँ अनुगमन गर्दैन, होइन त्यो हाम्रो निश्चित क्षेत्राधिकार छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 जे दिएको छ त्योभन्दा बाहिर गएर त हामी छौँ है। म तपाईँलाई एउटा उदाहरण भन्छु, मैले खुर्कुटको शहरी विकास आयोजना शहरी विकास कार्यालयले गरेको कामको 50 मिटर वाल घर भएको अहिले निर्वाचित भर्खर निर्वाचित भएर आइएको थियो, अलिक तातै पनि थियो जनप्रतिनिधि भनेर, अन्त त्यो केही अर्थ हुने रहेछ क्या। प्रदेश सरकार र संघीय सरकारबाट सञ्चालित योजनाहरूमा मेरो अनुगमनको अधिकार जति हुन्छ तपाईँहरू सबैको उत्ति हो, एउटा नागरिक हिसाबले गर्ने अनुगमन त पाइयो नि सबैले गर्नु है। त्यो अहिले सडक बनिरहेको छ, अहिले कुरा आयो है, मैले अस्ति हाकिमलाई फोन गरेर भने पर परतिर हालेको जाली त माटो माटोतिर हाल्ने हामीले देख्यौँ, किन हाल्नु भयो त्यो त अलिकति 1200 मिटरलाई 1400 मिटर जाँदाखेरि त हाम्रो भन्ने निस्किन्थ्यो नि त है। भनौँ हाकिमलाई रिक्वेस्ट गरेर अब हामीले पनि गर्ने किन नागरिकका हिसाबले गर्ने ड्युटी चाहिँ हामीले गरिरहेछौँ, तर के छ भने त्यसलाई कामै रोक्ने अथवा भुक्तानी प्रोसेसमै गर्ने यो नसल चाहिँ हुँदैन भन्ने चाहिँ हामीसँग हुँदैन होइन। त्यो त प्रदेश सरकारले चाहिँ नै कार्यालय एउटा सञ्चालित जस्तै सडक डिभिजन पूर्वाधिक विकास कार्यालय भन्ने छ अहिले जिल्लामा, त्यहाँबाट सञ्चालित योजना हाले पनि हाल्दा थाहा हुँदैन, भुक्तानी त पुरै छोड्दैन, बरु अलिअलि गाँसिने चाहिँ उपभोक्ता समिति बनाउन आयो भने त्यही पनि होइन, यहाँ ढुङ्गाकिटी चाहिने हुनाले उडा अलिअलि नत्र गाउँपालिका छ त्यसको लिङ्कै होइन। यो चाहिँ राष्ट्रिय स्तरकै समस्या हो होइन, त्यसरी हाम्रो पालिकाको मात्र समस्या होइन। त्यसरी मैले हामीले गर्ने अनुगमन चाहिँ गाउँपालिका स्तरमा हामीलाई स्थानीय सरकार सञ्चालनले जे कार्यक्षेत्र दिएको छ त्यो अनुगमनमा चाहिँ हामीले कमी गरेका छैनौँ। र एउटा जुन अघि विशाल भाइले राख्नु हो त्यो चाहिँ दावाको साथ हुन्छ होइन, प्रत्येक योजनामा क्वान्टिटी भन्दा बेसी र गुणस्तरहीन काममा गाउँपालिका सञ्चालन योजनामा एउटामा पनि भुक्तानी भएको छैन, गुणस्तर अलिकति कमजोर छ त्यसको लगत कट्टा गरेर दिएको छ हामीले होइन, कम्प्लेन पनि गाउँबाट आएको छ होइन। र मैले त अस्ति एउटा चाहिँ गाउँपालिका स्तर सार्वजनिक सुने भने पनि 1.5 लाख होस् 1.5 करोड होस् तर मात्र के भने गाउँपालिका सञ्चालित गाउँपालिकाले भुक्तानी दिने चाहिँ हुनु पऱ्यो। अब परदेशले गरेको काम सङ्घले गरेको काम त मैले भने नि नागरिक हैसियतमा तपाईँहरूले जे गर्न सक्नुहुन्छ मैले पनि त्यो गरिरहेको छु नि, यो बाटोमा काम बेटेको अहिले बालुवाको कुरा मेटेरियल्सको कुरा मेटेरियल्स खराब भयो भने त्यहाँको इन्जिनियरलाई अथवा प्राविधिकलाई फोन गर्न सक्छु होइन, यहाँको जिल्ला प्रशासन कार्यालयको सिडिओलाई फोन गर्न सक्छु यहाँ यस्तो भयो सिडिओ साहब भनेर। अस्ति म तपाईँलाई एउटा उदाहरण भन्छु, चुनावको चाहिँ अलिकति रङ पनि चढाएको थियो. विद्युतको त्यो आजाद चाहिँ राजमार्गको एउटा चाहिँ काम रहेछ. कुरेटारबाट फोन गर्छन्, सयचोटि फोन गर्छन्, तपाईँले अनुगम नगर्ने अनुगम समितिको संयोजक हो र के हो तपाईँको पारा के काम चाहिँ के हो त भने हाम्रो इन्जिनियरलाई सोध्यौँ. त्यहाँ हाम्रो काम नै छैन, काम रहेछ सङ्घीय सडकको काम. त्यहाँ तपाईँले भत्काउनु पर्यो होला. भत्काउनु त मेरो त्यो अधिकार छैन, अधिकार क्षेत्र म गएर हेरौँ. तपाईँले हेरे जस्तै हेर्न सक्छु त्यो र यहाँ काम गलत भएको छे. हाकिम साहब भन्नु त्यहाँको सडकको हाकिमलाई फोन गर्नुहोस्, सिडिओलाई फोन गर्नुहोस्. म गएँ, गएँ काम अलिअलि रेसियो चाहिँ अलिक नमिलेखेँ, अलिक बढी नै हालेको छ त्यही मैले. अनि मैले सिडिओ साहबलाई भनेँ, सिडिओ साहब यहाँ चाहिँ यस्तो यस्तो कुरो छ होइन, मान्छेबाट पनि कम्प्लेन आएको छ, त्यो चाहिँ तपाईँले त्यहाँ चाहिँ बिहि साहबलाई भनेर अलिक सुधारमा लाउनु पऱ्यो भने अब त्यो कामदारहरूसँग मैले के भनेर. अनि मैले ठेकेदारलाई पनि फोन गरेर तपाईँको काम अलिक पब्लिकले गुनासो आयो, सुधार गर्नुहोस् है, सुझाव क्या त्यो रोक्नुहोस् है भने त म सोचेँ त्यो क्षेत्र अधिकार होइन. त्यसैले अनुगमन अनुगमन भन्दा कुन अनुगम गाउँपालिकाको क्षेत्राधिकार हो, कुन अनुगम होइन भन्ने कुरा चाहिँ बुझिदिनुपर्छ. अब यहाँ पसलको कुरा एकचोटि गरेको हामीले, तर स्थानीय सरकार सञ्चालन एमको परिधिले अहिले हामीसँग टेक्निकल म्यान पावर पनि छैन है, र हामीले अहिले गर्ने भनेको जिल्ला र गाउँपालिकाको संयुक्त अनुगमन, हामीले एकल अनुगमन गर्ने. जस्तै म एउटा उदाहरण भन्छु, यहाँ हाम्रो सोमनारायणजीको पसल छ एकछिन, अथवा यहाँ हाम्रो तीर्थदाईको पसल छ है. अब अनुगमन भनेपछि कहाँबाट सुरु हुन्छ कुरा भन्नुहुन्छ भने, हाम्रो एकीकृत पसल छ अहिले नेपाल सरकारले निर्देशित गरेको कानुन नियम एन अनुसार. त्यहाँ रक्सी पनि छ, त्यहाँ चुरुट पनि छ, त्यहाँ खाद्यान्न पनि छ, त्यहाँ तरकारी पनि छ, नुनदेखि सुनसम्म होइन. अब हामी सबैको लाइसेन्स छ त गाउँमा, सबै आइटम बेच्ने लाइसेन्स छैन होइन, छैन त है. अनि तपाईँको खन्याहारबाट अनुगमन छोडिदियो भने सबै सटक लाउँछन् भन्नु एउटा नलाएर के हाल्नु तपाईँ. खाद्यान्न बेच्ने लाइसेन्स हो रक्सी बेच्दा, रक्सी बेच्ने लाइसेन्स छ खाद्यान्न.

कति कोठाको भने हुन्छ, कति कोठा त्यही मिल्दैन है। अब अर्को मेडिकल के आउँदो छ, अब मेडिकल यो मध्ये पाडे जति मेडिकल छन्, फार्मेसी लाइसेन्स नभएकोले मेडिकल राख्न पाउने पाउँदो रहेछ नेपालको बरु भने। अब हाम्रो सबै अभावहरूको मेडिकल छ, मेडिकल अब बन्द गर्दा पनि है फेरि अर्को समस्या हुने होइन। मैले भन्न सबै रोग्दा त मैले भन्न त, अब हामीले नियम कानुन चाहिँ युरोपियन कन्डिसनमा के अरे स्ट्यान्डर्डको बनाएको छौँ, विनियम के अरे एनहरू क्या, तर हाम्रो इन प्र्याक्टिस चाहिँ के छ त भने ल अहिले अनुगमन गर्न सुरु भयो नि त, हामी चाहिँ आउनुभएको छ तपाईँको हुँदैन हुन्छ, त्यो डुडेको दुइटै पत्र पर्नु हुन्छ, हकार पनि छैन उहाँले बेच्न सामान दिएको लाइसेन्स छ त छैन, छ सुरु गर्नु त अनुगमन हो सबैको। मैले भने कुनै राज्यहरू त्यही छ, चेउटार भयो त्यही छ, अब मैले याद त भने खुरकुटमै त्यही छ त, तपाईँ कता चेउटार रहेछ यहाँ होइन हो। त्यसैले मैले भनेको हामीले एन कानुनहरू बनाउँदै हाम्रो ग्रामीण कस्तै छ, हाम्रो यस्तो समस्या छ, यो नियम कानुनले अलि हाम्रो ठाउँ हेरेर पनि अथवा हाम्रो समस्या हेरेर पनि बनाउनु पर्छ भन्ने नहुँदा समस्याहरू छ। अब मैले भने गाउँपालिकाको अनुगमन समितिले गर्न सक्ने सामान्य क्षेत्र अधिकारभित्रको काम हामीले गरेको, जस्तै अहिले तपाईँले यो गुणस्तरको कुरा भन्नुभयो, अब गुणस्तरीय हो होइन म्यानुफ्याक्चरिङ डेट त हेर्न सक्छौँ हामी सामान्य क्या, बाहिर आँखाले हेर्ने सामान्य, त्यसको भित्रको के छ त डेट भएकोमा, जस्तै डेट भएकै छ ल मान्नु, अब अस्ति एउटा जुगा भेट हाम्रो उसका पठाउनु भएको थियो गोडेलो भेटेछ, हेर्नुहोस् डेट त छ, डेट अझै छ महिना युज गर्नु भन्ने नै छ, डेट कटे होइन तर फुटीभित्र चाहिँ गोडेलो भेटेछ, मलाई फोटो पठाउनु है, अब प्याकिङ गर्दा पसेको भित्र गडेलो पछि नै पछि हो कि होइन, अथवा त्यो त्यो त्यो फ्रुटीभित्रको कस्तो छ त क्वालिटी, त्यो ज्ञान त हामीसँग छैन, त्यो ज्ञान सम्बन्धी दक्ष प्राविधिक हाम्रो पालिकामा पनि छैन कि। मैले अस्ति खुर्कुटको सामुदायिकको र ओल्डो दुइटा अस्पताल अनुगमन गर्नु पऱ्यो भन्न, त्यहाँ ज्यादै कम्प्लेन आयो, अनि स्वास्थ्यको टिम डाकेर जिल्लाको टिम डाकेर होइन। त्यसैले मैले तपाईँलाई भन्न खोजेको थियो भने अनुगमनको निश्चित दायरा छ गाउँपालिकाको, त्यो भित्रको अनुगमन हामीले गरेकै छौँ। मैले भने गाउँपालिकाबाट सञ्चालित कुनै पनि योजना कमजोर योजनालाई 1 लाख होस् जिल्ला होस् 1.5 करोड होस् हाम्रो कार्यकालमा भुक्तानी दिएको छैन, क्वान्टिटी बढाएर पनि दिएको छैन है। र त्यही भएर त हामी दावाको साथ के भन्न सकेका छौँ भने अख्तियारमा परोस् सर्वोच्चमा परोस् जहाँ परोस् मुद्दा यो क्वान्टिटी बढाएर दिए अथवा कमसल क्वान्टिटीलाई भुक्तानी दिए। गाउँपालिका सञ्चालित योजना है, मैले फेरि तपाईँलाई भने सबै सोल्ड होला गाउँपालिकाको भन्न बुझ्नु भएन क्या, गोलन्जो गाउँपालिका त्यहाँबाट कटेपछि सिन्धुली जिल्ला हो, त्यहाँबाट अलिकति अगाडि गएपछि बागमती प्रदेश हो, त्यहाँबाट एउटा डाँडा कटेपछि नेपाल देश हो क्या यो, त्यसैले गाउँपालिकाले सबै अनुगमन ध्यान बुझ्ने हानिदिनु पऱ्यो भनेर चाहिँ हुँदैन। त्यसैले गाउँपालिकाको क्षेत्र अधिकार भएको अनुगमनमा अनुगमनको कामहरू हामी गरिरहेछौँ होइन, त्यहाँ गलत हुन दिएको छैन एउटा। अब अर्को यहाँ तपाईँहरूले के अरे यो अनुगमनको विषय मैले यति नै राखेँ र तपाईँले उठाउनु भएको फेरि यो अनुगमन नगर्ने भनेको थियो होइन, के गर्ने सल्लाह गर पाँचजना भोलि नै 1 नम्बर वडाको सबै पसलहरूको अनुगमन गर्ने जिल्लाको संयुक्त सहायक सिडीको नेतृत्वमा हुन्छ, त्यो टोली पनि डाकिदिन्छु, हाम्रो भागिन साथ म हुन्छौँ, अरू अनुगमन समितिका साथीहरू स्वास्थ्यको जे छ त्यही हिँड्न होला ल गर्ने त आज निर्णय गर्नु के छ वडा चाहिँ हो। मैले भन्न खोजेको जब हामी अनुगमन गर्ने भन्ने कुरामा पुग्यो भने गरौँ, त्यसमा चाहिँ कुनै आपत्ति होइन, तर फेरि हाम्रो पसल चाहिँ सिल लाओ ताजा लाओ भोलि खुलाइदिनु पऱ्यो भन्नु चाहिँ भएन, त्यो मेडिकल पनि ताजा ला अर्को पनि ताजा अर्को पनि ताजा ला सबै पसलको ताजा ला हो। मैले भन्नु यसमा केही केही कानुनी प्राविधिक प्रब्लम छन् र यसको मतलब फेरि के छ भने अब डेट एक्सपायरै बेच्न दिने होइन, यो देखेको चिज त हामी सबै

0: गाउँ पालिका पनि त्यसमा अनुगमन गरिसकेको छ र आयोजनाहरूमा जस्तै तपाईँले कुनौली बाटोको जुन निकाल्नुभयो अब मलाई चित्त बुझ्ने त अस्ति त्यो पहर आउँला जाली मैले हामी सर फोन गरेर ल हेर्दी साहब यो त किन लाउनु पहर छ त तपाईँ माटोमा त उयो जाली पुगेको छैन होइन भने अलिकति करेक्सन गरेको हुन्थ्यो अब यसरी साना ढुङ्गा हाले अथवा माटो जस्तै ढुङ्गा हाले त्यो त हामीले चाहिँ सबैले अनुगमन गर्नुपऱ्यो त्यसलाई तर त्यो गाउँपालिकाले गरेन भन्ने होइन कि हामी सबै गाउँपालिकाको बासिन्दा हो त त्यसको क्षेत्राधिकार चाहिँ सङ्घीय सरकारले त्यसलाई टेन्डर गरेको है सङ्घीय मान्नेहरूले त्यसलाई हेर्न सक्ने हाम्रो अब घन्टीबाट जानु त घणनिर्दा भन्नुपर्छ आएर हेर्नु पर्यो तपाईँको कार्डले टेन्डर गरे है हामीले यहाँ गर्ने फल गऱ्यौँ भनेको कार्यक्रमलाई एकचोटि आएर हाम्रो बाटो हेरिदिनु पर्यो किनकि भोटालाई जिताएर पठाइसक्यो भने उहाँले पनि आफ्नो कर्तव्य छ पुरा गर्नु पर्यो है र गाउँपालिकाको तर्फबाट गर्ने गाउँपालिकाले त्यसमा गर्छ र अनुगमनको विषयमा तपाईँले कहीँ त्यस्तो चाल पाउनुभयो भने गाउँपालिकालाई सञ्चालित आयोजनाहरू चाहिँ यहाँ यस्तो कमी कमजोरी भयो तपाईँले हेर्नु पर्यो भने सूचना दिनु पनि सक्नुहुन्छ म गोप्य राखौँला त्यो सूचना हामी त भनेर पनि सोध्नु कुनै आउट गर्दैन म धेरैवटा त्यसको छड्के पनि गर्न सकिन्छ है यो विषयमा यही राख्नु र अब अर्को चाहिँ यो ढुङ्गाको राजस्वको विषय चाहिँ यो कस्तो छ भन्छ नि कानुनी जटिलता मैले भनेको राजस्व उठ्दैन ठेका लाग्दैन होइन तिनचोटि हामीले तिनचोटि खुलायौँ ढुङ्गा गिटीको ठेक्का लाग्छ छचोटि खुलायौँ अब यसको कारण के छ कारण पनि भन्छु है हाम्रो ढुङ्गा गिटीको ढुङ्गा बालुवाको रेट बढी छ बागमती प्रदेशको हजुर यो उसको रेट निर्धारण गर्ने प्रदेश सरकारले हामीले होइन है पर घनफिट घनमिटर होइन पर घन फिट पहिला त 9 रुपियाँ चाहिँ अलिक घटाएर 7 रुपियाँ पऱ्यो ती तपाईँलाई उदयपुरको यो कटेर घोरमी पुग्नु भने 4 रुपियाँ छ अन्त मधेस यो भिमान कट्नु भने 3 रुपियाँ छ पर घन फिट यहाँ हाम्रो 7 रुपियाँ छ त्यो भएपछि के हुन्छ नि भोल्युम ठुलो आउँछ 40-50 लाख रुपियाँ चाहिँ ठेगाले बन्ड ग्यारेन्टी गरेर बैङ्क ग्यारेन्टी गरेर ल्याएर नहाल्ने भयो किनकि फेरि त्यो 3 महिना उठाउनु पाएन असर साउनु भयो होइन 3 महिना उठाउनु पाइँदैन है अनि असलबाट तपाईँलाई वैशाखसम्म जेसम्म उठाइसक्नु पर्यो 50 लाख अथवा जति हालिन्छ न्यूनतम त हाल्नै पर्यो हाम्रो न्यूनतम नै 50 लाख निस्किन्छ होइन त्यसैले यो रेट र व्यवहारमा भएको फरकले गर्दा टेन्डर लाग्दैन त 50 लाखमा लाएन 15 लाखमा लाग्दैन त किन तुर्न पाइ कानुनले होइन अब के भन्नु त आयोजनै सञ्चालन नगर्ने आयोजना पनि गर्ने अनि अस्ति सामान्य छलफल गरिदियो गत वर्ष हामीले 20 लाख लगभग 72-75 उठाएर छौँ राजस्वबाट क्या त्यो अमानतमा काटेर अब अडिट आएर के लेख्छ महालेखाले भने यसरी नलिनु यो कानुनी हुँदैन गैर कानुन काम गर्नु हुँदैन भनेपछि लु नलिनु नलिएपछि के गर्नु भन्दा अब ठेगर साथीले मिलाउने अब पुलिसलाई लेख्यो पुलिसलाई चिट लिएर के पुलिस पनि अब यहाँ लाइभ गर्नुवाला साथीले पुलिस पनि के रहेछ भन्नुहुन्छ अब बेलुका पहिलोको व्यवस्था हुनुहुन्छ पुलिसलाई अब हामीले काट्नु नमिल्ने अप्ठ्यारोमा हामी पर्या छौँ करको विषय फेरि हाम्रो पालिका मात्र पर्या भन्नु बुझ्ने सबैतिर अब पुलिस ट्राइल गर्ने ट्राइल गर्दा फेरि हाम्रो आयोजना सम्पन्न अलिक ढुङ्गा नेपाल फेरि क यो बााउन्डर पनि उठाउन दिन्न भनेर पुलिसले चाहिँ लाठी लगाइदियो यो ठेगाहरू कसरी काम गर्न सक्यो यो खालको कानुन बाजेता कानुनले पालेका अप्ठ्यारोहरू छ भलै अब यहाँ हाम्रो वडा दिन भन्नु यो ठेगालाई त मैले पनि भन्दैन अब यो कर छुट होइन यसमा सामाजिक काम गर्नुपर्छ यहाँ ग्राभल गरिदिए पनि हो होइन कतै बाटो अलिकति सम्झिए पनि हो होइन त्यो कर बराबरको त अलिकति केही सामाजिक काममा खर्च गरिदियो भने त्यो जीवन होइन काम छोड्छ अब त्यो अर्को पाटो छँदैछ भनेपछि यो विषय मैले ढुङ्गाको ब्राउसो बिसी राखिदिँदो बेला होइन उनीहरूले व्यावहारिक रूपमा के गर्न सकिन्छ, काम लाउने के गर्ने होइन गरेर नि त्यसलाई हल गर्नु पऱ्यो, बाटो पनि बढाउनु पऱ्यो, थप काम पनि गर्न आउँदैन होइन। त उडाजीले अघि पनि कुरा गर्नुभएको छ। र अब अर्को चाहिँ हाम्रो विशाल भाइले राख्नु भएको थियो होइन, प्रत्येक आयोजनाको सार्वजनिक सुनाइ हुन्छ होइन, तर कागजमा मात्रै होर्डिङ बोर्डै हुन्छ अरे क्या त्यहाँ होइन। अब सार्वजनिक सुनाइ कस्तो हुन्छ भने एक लाखको योजना हुन्छ एक सिमलाई मान्नुहोस्, अन्त त्यो कागजमै त हुन्छ त। हाम्रो यहाँ ओडाभरिको यत्रो त्यो ओडाजीले फेसबुकदेखि लिएर गाउँपालिका प्रचार गरेको हामी जम्मा भए होइन 20-25 जना, एक हप्ता प्रचार गरेको कार्यक्रममा 20-25 जना जम्मा आउने भनेपछि अब 1 लाखको सार्वजनिक सुनेर कतिजना जम्मा आउँछ? मलाई भएको छैन जस्तो लाग्दैन, भएको छ तर सापेक्षित 1 लाखको आयोजनासँग सम्बन्धित 2-4 जना हो, त्यो 2-4 जना माइनेट गर्छन् सही हिसाब गर्छन्। अब सार्वजनिक नै गरेको छैन होइन, उडाजीले एकदम गुमराहमा पार्न छ मलाई पोजी लाग्यो होइन। उहाँले अझ अरू धेरै उडाजी फेरि मैले हाम्रो यहीँ आफ्नै उडाजी चाहिँ भनेर फुर्कियाको पनि होइन, उहाँले धेरै सार्वजनिक ढङ्गले पनि गर्नुहुन्छ, हामीले अरू उडा पनि देखाएको छौँ। अब कहीँ कहीँ साथीहरूले उडाजीले नै उनी माइनेट आफ्नै घरमा लेख्नु उपभोक्ता समिति बनाउनु गर्ने कम्प्लेन आउँछ, तर अहिलेसम्म 1 नम्बर उडाको चाहिँ सार्वजनिक सूचना गरेर उपभोक्ता समिति बनाउनु नै गरेको मैले चाहिँ पाएको छु होइन। ठिक छ, त्यसमा केही सुधार गर्नुपर्ने हुन्छ भने त्यसमा पनि हामी तयार रहनुपर्छ भन्ने लाग्छ। अब अर्को त्यो तपाईँले राख्नुभएको शिक्षक समस्या चाहिँ मैले धेरै ठाउँमा भनेको छु, ऊ हाम्रो ममता भाइले 2-4 चोटि इन्टरभ्यू पनि दिइसक्नु होइन। हाम्रो कार्यकालमा गर्न नसक्यो, गर्न चाहँदा चाहँदै गर्न नसक्यो काम के हो भन्नुहोस् त मलाई कसरी सोध्नु नि, मेरो जवाब भनेको शिक्षा क्षेत्रमा गर्न सकिएन। अरू स्वास्थ्यमा बरु गाउँपालिका अस्पताल सञ्चालन गरियो, आम विद्युतीकर कम्प्लिट गरियो जति बाँकी थियो, विद्युत अहिले हाम्रो सबै फुलन्दुरको सबै जे बस्तीमा विद्युत बोल्छ त्यो कम्प्लिट गरियो। स्वास्थ्य चौकीहरू धेरै स्वास्थ्य चौकी हामी थपेका छौँ, गाउँपालिका अस्पतालले सञ्चालन गरेका छौँ है, सडकमा पनि अब हाम्रो ट्र्याक बाँकी छ भन्ने एक दुई घर कहीँ कहीँ छ, नत्र बस्तीमै ट्र्याक पुगेन भन्ने छैन, त्यो कम्प्लिट गर्यो है। अब स्वास्थ्य खानेपानीका धेरै आयोजनाहरू अहिले पनि जुके पनि काली आँप लगायत गाउँपालिकाभरि धेरै आयोजनहरू सञ्चालन गरिरहेको छ है, धेरै विद्यालय भवनहरू बनाउँछ, यी पनि स्वास्थ्य चौकी तपाईँको स्थिति तपाईँको देख्नु भएको थियो, स्वास्थ्य चौकी कम्तीमा बनाउँछ। अब आशाति गर्नै नसकेको चाहिँ शिक्षा क्षेत्र हो, यो कुरा कुनै लुकाउनु पर्ने ढाप्नु पर्ने विषय छैन। अब यसको कारण के हो? कारण हामी निर्वाचित भएर आएपछि बिग्रिया पनि होइन, कारण हिजो हामीभन्दा अगाडि पुष्पजीको पालामा बिगारे पनि होइन, कारण त्योभन्दा अगाडिको बौद्धिक व्यवस्थाले पञ्चायतले बिगारे पनि होइन, कारण एउटै के छ मैले मेरो आफ्नो बुझाइ आममा अघि पृथ्वीराज दाईले भन्नु पनि आममा निजी शिक्षाप्रतिको आकर्षण र सामुदायिक शिक्षा सरकारी शिक्षाप्रतिको विकर्ष। एउटा कोबोल मान्छेले के गर्छ भने म गीती कुटेर भने छोराछोरी चाहिँ बोर्डिङमा पढाउँछु आन क्या, तपाईँ सुन्नु भएको थिएँ बरु गीती कुट्छु इट्टा बोक्छु तर छोराछोरी चाहिँ म बोर्डिङ नै पढाउँछु भन्ने सङ्कल्प जुन आम नागरिकमा छ त्यो सङ्कल्प के हुनु पर्यो भने आममा क्या। अब म एउटालाई दोहोलाएर माफीलाई दोहोलाएर अभिभावकलाई दोहोलाएर विद्यार्थीलाई दोहोलाएर गाउँपालिकालाई दोहोलाएर शिक्षा मन्त्रीलाई दोहोलाएर पनि हुँदैन, आममा निजी शिक्षा होइन म मेरो बच्चा सामुदायिकमा पढाउँछु। म एउटा उदाहरण दिन्छु, आफै उदाहरण दिन्छु, त्यहाँ सिन्धुमा धेरै बोर्डिङ हुन्छ त धेरै बोर्डिङका मान्छे विद्यार्थीहरू अहिले गौमतीमा जाने भनेर इन्ट्रान्समा चाहिँ 1,000 लगभग पुगिसक्यो भन्नुहुन्थ्यो अन्तर्गतले, बोर्डिङ छोडेर स्कुलमा पनि जान्छ आमा। तर त्यसको एउटै शर्त के छ भने त्यो स्तरको मापदण्डको पढाइ हामीले गर्दा सकिँदैन है। त्यसैले यसमा चाहिँ के छ भन्नुहुन्छ भने यहाँ सरलाई राख्नु, फेरि मैले सरलाई गाली गरेँ होइन, गाली चाहिँ नबोल्नु। गाउँपालिकाले वास्ता गरेन, के वास्ता गर्ने गाउँपालिका गर्नु? गाउँपालिकाले भवन कुनै सरकारले पहल गरेर बनाएको थियो हो, हरेक टन्न छ, कम्प्युटर तपाईँलाई छ, ड्रेस छ विद्यार्थीहरूलाई, होइन अरू सिसिटिभी हालिदिएको छ यहाँको नौवटा सामुदायिक विद्यालयहरूसँग किन कम्पिटिसन गर्न सकौँ अरू बनाएर कम्पिटिसन गर्न लाग्छ यहीँ भित्र त फर्स्ट हुन् न पहिलो हुन्न अथवा दोस्रो हुन्न के ल्याउने चौध जान्दो रहेछ नि शिक्षक दसवटा कक्षा चौधजना शिक्षक चौध त पढाउनु नै छ नि भन्नु नि त होइन त्यसैले मैले यो कुरो कहाँ चोर्न खोजेको भन्नु अब यो मैले गाली गरेँ शिक्षक है उहाँले भाषण गर्दा के गर्नुहुन्छ खोइ हेर त गाउँ बालिकाले के गरे खाँदो यो भवन सङ्घीय सरकारले बनाएको हामीले तलब सङ्घीय सरकारले पाएको गाउँपालिकाले गरेको खोइ ल्याउनुहोस् उहाँको आरोप त हुन्छ अब अभिभावक के हुन्छ अभिभावक चाहिँ नियमित विद्यार्थी पढाउँ विद्यार्थीलाई टाइम दिउँ होइन एक बारी आफूले अलि जा अझै पनि छ त्यो सत्य हो नि त एक भारी चाहिँ ल्याए भ्याइनस् भने आधी भारी चाहिँ काट्दा जान्छ तँलाई हतारै हुने हो
1: भने
0: दुईवटा मुठा ल्याऊ अनि भ्या छ
1: होइन
0: अनि अभिभावक र विद्यार्थीले शिक्षकलाई दोहोऱ्याइदिने शिक्षकले अभिभावक विद्यार्थी दोहोऱ्याउने अनि गाउँपालिकाले शिक्षकलाई दोहोऱ्याउने विद्यार्थीले अर्कोलाई दोहोऱ्याउने गरेर यो शिक्षा क्षेत्र सुधिने अब लगानीको कुरा मैले तपाईँलाई पुरो एउटा निकालेर मैले म त्यही डेटा भन्छु एउटा विद्यार्थीमा भौतिक पूर्वाधार बाहेक निकालेको मैले एउटा विद्यार्थीमा गाउँपालिकाको तर्फबाट हामीले वार्षिक 51,000 रुपियाँ लगानी गर्दछ एउटालाई हाम्रो टोटल 4500 कति थियो होइन अन्त इच्छु निकालेर हाम्रो कुल खर्च त्यो दिवा खाजा होला त्यो शिक्षकलाई तलब होला पाठ्यपुस्तकको पैसा होला होइन मैले बिल्डिङ बनाउने बाहेक एउटा विद्यार्थीलाई 51,000 रुपियाँ चाहिँ लगानी परेको छ राज्यको अब तपाईँले मर्ज समायोजन विद्यालय समायोजन हुन्छ अब यस मान्छ भने जटिलता छ क्या जटिलता कुरा त कुरा यी म एक नम्बरको कुरा गर्छु यी विचारले सुनेको अब सुन्नुहोस् अब कार्तिकीय र कटुजे मर्ज हुने लिस्टमा यहाँ धेरै छोड्छ धेरै त यहाँ आएर पढ्छ अब कहाँ लाने त गर्नुभयो विद्यार्थी चारजना विद्यालय बन्द गर्नु नै भएन डेढ घन्टा कटुजेबाट डेढ घन्टा लाग्छ अर्को विद्यालय पुग्नु लाग्छ कार्तिकहरू पनि लाग्छ अनि राजनीति भयो राजनीति गरेको नभए कि पहिलाको फटा दल हुने त नगर्ने भन्ने पनि आए नयाँ भन्नेले त्यो पनि भन्छ है म हाम्रो अहिले सांसद हेर्नुभएको उहाँलाई नै यहाँ ल्याएर एक प्रश्न सोध्ने होला त्यो कार्तिकीय र श्रीमन्त काम मजा गर्नुहुन्छ विद्यार्थीहरू चारजना उता पाँचजना चार पाँचजना चारजना त्यस्तै होला
2: है
0: हो अब हामीले गर्ने चाहिँ के हो भने अहिले पनि कार्यदल बनाएर हामीले अहिले पनि भन्नुभयो जस्तै कम्तीमा कम्ती यो चाहिँ मैले अहिले पनि भनेको छु कम्तीमा धेरैलाई यहाँ ल्याउने त्यति चाहिँ साथ हो काटिन्छ कार्तिकेर कटिन्छ अहिले त बन्द गरेर सिमन्ट झार्नु सकिँदैन दसैँको कुरा तिर्न ला कम्तीमा धेरैलाई के गर्नु पऱ्यो यहाँ मज गर्नु मान्नु पऱ्यो यस्तै यस्तै गरी लजिकल नीति बनाएको छ हामीले र हामी चाँडै नै यो अब हाम्रो शिक्षा यस्तो कार्यदल एउटा होमवर्क गरिरहेको छ चाँडै नै दरबन्दी मिलाएको प्रोसेस पनि गर्छौँ र यसपालिको अध्यक्ष उपाध्यक्ष कोषको विषयमा हाम्रो कुमार सरले राख्नुभयो यो निकाल्दै राख्दै के गरे भने यो हामीलाई नै अचम्म लाग्यो किन राख्यो किन निकाल्यो एउटा दिदी भनेको त न त्यसले प्राप्ति दिएको छ होइन केही दिएको छैन नि बरु 1.5 लाखको टनलै दिया भयो भने फलान दिया टनल भनेर त तपाईँलाई तरकारी खान्थ्यो होला अब तै रोजगारीको सामान्य समस्या पनि हल हुन्छ कि अब भनिहाल्थ्यो गरिदिउँ साथीहरूले भने गरौँ तर त्यसले आउटपुट पनि दिएन र यसपालि त अब तपाईँले सुन्नुभएकै छ बालन सरकारले दरबन्दी बिनाका कुनै राख्यो भने तिमीहरूले पनि तिर्नुपर्छ भनेर सर्कुलर पठाएर
3: एक
1: यति बेला तपाई सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्दर।
3: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्दर, फोन नम्बर 48400026, इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
1: हवस् त, अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु। नमस्कार।
4: हजुरको रेडियो 102.1 मेगा।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्दर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्दर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692965998।
11: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
11: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
11: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639925535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौँ, अघि बढौँ।

0: पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी हिमाली खर्कहरूको बारेमा चर्चा गर्दैछौ। हामीसँग डाक्टर उत्तम बाबु श्रेष्ठ हुनुहुन्छ। वातावरण विज्ञानमा विद्या भारती गर्नुभएका श्रेष्ठ समसामयिक विषयका साथै विशेष गरी विज्ञान प्रविधि नीति वातावरण र मानव सम्बन्ध सम्बन्धीको अध्ययन अनुसन्धानमा रूचि राख्नुहुन्छ। उहाँले नेपालका खर्कहरूको बारेमा बितेको 3 वर्षदेखि अध्ययन गर्दै आउनु भएको छ। उहाँ अहिले ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडीजका निर्देशक पनि हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ।
1: धन्यवाद।
0: आज हामी खर्कको बारेमा कुराकानी गर्दैछौ। उच्च पहाड़ी तथा हिमाली भेगमा फाटाफुट रूखसँगै झाड़ी र विस्तृत घाँसे मैदानहरू छन्, जसलाई हामी खर्क, पाटन, लेक वा चरण क्षेत्र भनेर भन्छौ। ती हाम्रा पुर्खाहरूले सदियौंदेखि जोगाउँदै आएका छन्। खर्क के हो, त्यसमा समस्या के छन् लगायतका विषयमा आज हामी कुराकानी गर्दैछौ। कुराकानीको शुरूआतमा चाहिँ अलिक सजिलो भाषामा खर्क बारेमा बुझाइदिनुहुन्छ न।
1: खर्कको अलिकता छुट्टै अर्थ छ। कर्णाली प्रदेशमा चाहिँ त्यो खर्क भनेको गोठलाई बुझिन्छ, तर हामीले भन्न खोजेको चाहिँ अङ्ग्रेजीमा रेन्ज ल्यान्ड भन्छ, चरण भूमि। त्यो भनेको चाहिँ मुख्य रूपमा चरिचरणको लागि प्रयोग गरिने भूमि हो। त्यो चाहिँ नेपालको तराईदेखि उच्च हिमाली भेगसम्म फैलिएको छ। मुख्यतया त्यसको भू उपयोगको हिसाबले हेर्दा चाहिँ चरणको लागि प्रयोग गरिने क्षेत्र, र जहाँ चाहिँ अघि तपाईँले भन्नुभयो जस्तै अधिकांश घाँसे प्रजाति हुन्छन् र फाटाफुट्ट झाडीदार र रूखका प्रजातिहरू हुन्छन्, अनि त्यो चाहिँ चाहे घरपालुवा होस् वा वन्य जन्तुहरूले चरणको लागि प्रयोग गर्छ। र विशेष गरेर त्यस्तो क्षेत्रहरूमा चाहिँ पानी कम पर्ने, अलि बढी भिरालो भएको र अनि खेतीको लागि चाहिँ त्यति उपयुक्त नभएको क्षेत्र हो कि त्यो, र जहाँ चाहिँ रुख पनि धेरै नहुने क्षेत्र हो। अब नेपालको सन्दर्भमा भन्ने भने चाहिँ तराईमा पाइने चाहिँ त्यो हामीले सुक्ला फाँटा भन्छौँ नि, फाँटहरू, विराट फाँटहरू, जस्तै कोशी टप्पुमा भएका फाँटहरू, सुक्ला फाँटातिर भएको त्यो चाहिँ ठुल्ठुलो घाँसहरू भएको फाँटादेखि लिएर मनाङ मुस्ताङतिर भएको त्यो मरुभूमि जस्तो, अनि यता हुम्लातिर डोल्पातिर भएको त्यो मरुभूमि जस्तो भूमिदेखि लिएर बढी मालिका लगायतका ढोरपाटनहरू जस्तो एउटा चाहिँ एकदम हरियो घाँसे मैदानदेखि लिएर तपाईँको चाहिँ एकदमै काई लेउहरू भएका एकदम उच्च हिमाली, अरू बेलामा चाहिँ हिउँ पर्ने तर गर्मीयाममा चाहिँ अलिअलि वनस्पति भएका ती सबै क्षेत्रहरूलाई हामीले बुझ्नुपर्छ। त्यसलाई चाहिँ विभिन्न नामले, अब एउटा चरण भूमि भन्न सकियो, कर्णाली प्रदेशतिर लेक पाटन भन्छन्, अनि हजुरले भन्नुभयो जस्तै खर्क भन्छ होइन, चरण क्षेत्र भनेर विभिन्न नामले चाहिँ बुझाइन्छ।
0: समग्रमा बुझ्दा तल्लो क्षेत्रदेखि माथि हिमाली क्षेत्रसम्ममा जहाँ चरिचरणको योग्य भूमि छ त्यसलाई भनियो। यसमा पनि अलिक विशेष गरी चाहिँ कुन क्षेत्रमा बढी पाइन्छ?
1: पक्कै नेपालको लगभग होइन, अब यसमा नि एकदम एकिन तथ्याङ्क अझै राम्रोसँग काम गर्नुपर्छ होइन, करिब 18% करिब 22% भूमि होइन, भर्खरै यो एफआरटीसी भन्ने एउटा संस्थाले निकालेको रिपोर्ट अनुसार चाहिँ 18% जति छ, तर नेपालको खर्क रीतिले 22 भन्छ, अनि हामीले अहिले भर्खरै गरेको अध्ययनले 23% भूमि चाहिँ नेपालको खर्क क्षेत्रले ढाकेको छ। तर नेपालको सन्दर्भमा थोरै तराईमा फाटाफुट भए पनि, त्यो फाटाहरू भए पनि मुख्य त्यो खर्क चरण क्षेत्र चाहिँ उच्च पहाड़ीदेखि हिमाली भेगमै हो। नेपालको लगभग 90% जति चाहिँ क्षेत्रहरू त्यहाँ पाइन्छ, 2500 मिटर भन्दा माथिको छ,
0: माथिल्लो क्षेत्रका नै अलिकति बढी चर्चा
1: हो। चर्चा अहिले हामीले खर्क भन्दाखेरि चाहिँ त्यही उच्च पहाड़ी र हिमाली भेगका चरण क्षेत्रहरूलाई नै बुझ्नुपर्छ।
0: अब चाहिँ यसको पारिस्थितिकीय महत्वको बारेमा चर्चा गरौं। पारिस्थितिकीय दृष्टिकोणबाट चाहिँ कतिको महत्वपूर्ण छन्?
1: अब जे जस्तो भए पनि यो नेपालको 5 भागमा 1 भाग भूमि ओगटेको क्षेत्र हो, अनि त्यो भएको भएर अब यसको पारिस्थितिकीय र आर्थिक सामाजिक सबै महत्व छ होइन। अब मुख्य रूपमा चाहिँ पारिस्थितिकीय कुरा भन्दा यो चाहिँ जैविक विविधताको खानी हो। अब हामीले उच्च पहाड़ी हिमाली भेगको कुरा गर्दा जस्तै झारल, घोरल, कस्तुरी मृग लगायतका विभिन्न जीव जन्तुहरू हुन्छ, हिमचितुवाहरू होइन, हिमाली मुसोहरू, त्यो सबै त्यहीँ खर्कमै पाइन्छन् होइन। अब तलतिर आउने भने अब गैंडा, हात्ती होइन लगायतका मृगहरू चर्ने पनि त्यही चरण नै हो होइन, त्यो भएर जैविक विविधताको लागि यो एकदमै महत्वपूर्ण। अर्को अघि नै भनिसक्यौँ हामीले पशुपालन भनेर भन्यौँ, त्यो बाहेक यसले चाहिँ धेरै जसो नेपालको नदी नालाको स्रोत भनेको खर्कबाटै आउने हो। अर्को भनेको तपाईँको कार्बन संचिति, खर्कमा भएका वनस्पतिहरूले कार्बनलाई संचित गरेर राख्छ, अनि अर्को भनेको खर्कमा चरीचरण पनि हुने भएकोले यो न्युट्रेन्ट भन्छ नि मलहरूलाई रिसाइकल हुने काम पनि खर्कमा भएको वनस्पतिहरूले गर्छ। त्यही भएर यसको बहुआयामिक महत्व छ। अझ अर्को एउटा महत्व छुटाउन नहुने चाहिँ हाम्रो चाहिँ यो धार्मिक पर्यटकीय महत्व पनि हो। तपाईँको धेरै जस्तो नेपालको धार्मिक स्थलहरू, चाहे त्यो गोसाई कुण्ड होस्, चाहे त्यो मुक्ति क्षेत्र होस्, चाहे यता बढी मालिका होस्, त्यो सबै खर्क क्षेत्रमा, मेजर ट्रेकिङ रूटहरू पनि खर्क क्षेत्र नै भएर जान्छ। त्यसकारण यसको धार्मिक पनि महत्व छ, जैविक विविधता, पर्यावरणीय महत्वको साथै।
0: हामी वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ आर्थिक जीविकाको महत्व जोडेर कुराकानी गरौँ। उच्च हिमाली समुदायको जीविकामा यो चरीचरण अथवा चरण क्षेत्र खर्कको भूमिका कतिको पाउनुहुन्छ तपाईँ हिमाली क्षेत्रको जीविकालाई हेर्दाखेरि?
1: नेपालको उच्च पहाडी र हिमाली क्षेत्रको मुख्य आय आर्जनको स्रोत भनेको फाटाफुट्ट कृषि, मूल रूपमा पशुपालन र जडीबुटी हो। त्यसमा पशुपालन र जडीबुटी चाहिँ खर्कबाट आउँछ। तपाईँको अहिलेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा करिब 1,50,00,000 जति बाख्रा, 51,00,000 जति गाई, 33,00,000 जति भैँसी, 7,00,000 जति भेडा र 1,00,000 जति चौरीहरू छन्। चौरी त सबै त्यही खर्कमै बस्ने भइहाले। त्यो बाहेक अब मुख्यतया उच्च पहाडी र हिमाली भेगमा भएका भेडा, च्याङ्ग्रा अनि त्यसपछि बाख्रा र पहाडी भेगबाट गर्मीयाममा माथि उभौली लग्ने गाईबस्तुहरू, यो सबै कहाँ चर्छन् भने खर्क क्षेत्रमा चर्छन्। त्यो भएर खर्क क्षेत्र चाहिँ पशुपालनको लागि नभई नहुने नेपालको जुन एउटा मुख्य हिमाली क्षेत्रको बासिन्दाको मुख्य एउटा जीविका उपार्जनको एउटा विधि छ, अभ्यास छ, त्यसको लागि नभई नहुने कुरा भयो होइन। अनि अर्को भनेको जडीबुटीको कुरा गरे नि, जडीबुटीको कुरा गर्दाखेरि पनि नेपालको जुन खर्कहरूमा हामीले कर्णाली प्रदेशमा गरेको अध्ययन अनुसार चाहिँ नेपालमा करिब 300 प्रजातिका जडीबुटीहरू अहिले व्यापारमा छन्। हुन त यहाँ औषधिजन्य वनस्पतिहरू 2,000 भन्दा बढी छन् नेपालमा, तर त्योमध्ये 300 जति चाहिँ जडीबुटी व्यापारै हुन्छ। अनि त्यो मध्ये पनि 80-90 मुख्य व्यापार हुने जडीबुटीहरू चाहिँ कर्णालीको खर्कमा पाइन्छ होइन। कर्णाली फेरि नेपालको सबैभन्दा धेरै खर्क पाइने ठाउँ हो। त्यसमा नामै लिएर भन्दा यार्सा गुम्बा सबैभन्दा धेरै, अब हामीले महँगो भनेर बेच्ने होइन, कुटकी, जटामसी, वन लसुन, पाँचौले होइन, पाखनबे, चिराइतो लगायतका थुप्रै जडीबुटीहरू खर्कमा पाइन्छ होइन। त्यो भएर विशेष गरेर उच्च पहाड़ी र हिमाली भेगका बासिन्दाको लागि त यो एकदमै वरदानी।
0: पशुपालन पनि तपाईँले भन्नुभयो चौडी गाई माथिल्लो क्षेत्रमा मात्रै हुन्छ, अरू भेडा, बाख्रा, भैँसी, गाई लगायत चाहिँ तल र माथि गरिन्छ भनेर, अलि तल्लो क्षेत्र र माथिल्लो क्षेत्र बीच आर्थिक सम्बन्ध हासिल गर्नको लागि पनि खर्कहरू महत्वपूर्ण हुँदो रहेछ
1: एकदमै। अब अहिले अलिकता यो अभ्यास पनि बिस्तारै फेरिदो छ, तर पहिला नेपालको उच्च हिमाली भेगमा जब हिउँ पर्न थाल्थ्यो नि, अनि हिउँ पर्न थालेपछि त्यहाँको मान्छेहरू पशुपालन सहित उहाँहरू तल आउनुहुन्थ्यो। कर्णालीकै कुरा गर्दा माथि हुम्लाबाट, जुम्लाबाट उहाँहरू सुर्खेतसम्म आउने कुरा गर्नुहुन्थ्यो कि पहिला। फेरि अलिकता गर्मी बढ्न थालेपछि उहाँहरू फेरि मासतिर जानुहुन्थ्यो। त्यो एउटा उदौली उभौली भन्ने जुन छ नि त्यो प्रथा, अहिले पनि अब हामीले त्यसलाई ट्रान्सह्युमन सिस्टम भन्छौँ, त्यो प्रथा चाहिँ अझै पनि छ। अब लेकको मान्छे बेसी झर्ने, बेसीको मान्छे लेक जाने अभ्यासले गर्दा यो दुई समुदाय बीचमा अन्तर्घुलन हुने, मितलाउने जस्ता विभिन्न सामाजिक अपनत्वको होइन, सामाजिक सम्बन्ध निर्माणको पनि अवसरहरू प्रदान गरे जस्तो लाग्छ मलाई।
0: तपाईँले कर्णालीमा जुन जडीबुटीको कुराकानी गर्नुभयो, यासा गुम्बा लगायत त्यहाँनिर धेरै छन् भनेर, अहिले चाहिँ त्यहाँबाट व्यवसायिक रूपमा पनि फाइदा लिन थालेको अथवा परम्परागत रूपमा नै संकलन गर्ने, परम्परागत रूपमा नै बिक्री गर्ने कस्तो अभ्यासहरू चाहिँ अलिकति पाउनु भएको थियो अध्ययनको?
1: त्यसमा अब अहिले पनि हामीले कर्णालीबाट जसरी 10-15 अगाडि, 20 अगाडि जसरी जडीबुटी संकलन हुन्थ्यो, अहिले पनि मैले खासै तात्विक फरक पाइनँ। मैले सन 2011 म डोल्पामा काम गर्दाखेरि र अहिले अब 15 भइसक्यो, खासै फरक छैन होइन, त्यसरी नै छ। तर अहिले चाहिँ अत्यधिक संकलनहरूको कारणले गर्दाखेरि चाहिँ कतिपय जडीबुटीहरू चाहिँ नासिँदै गएको लोप हुँदै गएको पनि छ। तर अब कतिपय ठाउँमा चाहिँ तेलहरू बनाउने होइन साबुनहरू बनाउने सानातिना प्रोसेसिङहरू गर्ने अभ्यासहरू पनि छन्, तर त्यो एउटा ठूलो उद्यमकै रूपमा अझै राम्रोसँग विकास भएको जस्तो लाग्दैन।
0: हामी खर्कतिर कोही बेलामा घुमफिरको लागि जाँदाखेरि त्यहाँका चौडी पालक अथवा भेडा पालकहरूसँग कस्तो छ भने हामी सामान्य रूपमा सोद्धाखेरि चाहिँ उहाँहरूले चाहिँ खर्क त बिग्रेर एकदमै बिजोग भइसक्यो, खर्क बिग्रियो भन्छन्। साँच्चै खर्क बिग्रिन्छ अथवा तपाईँको अध्ययनले के देखाएको छ खर्क बिग्रिनु भनेको के होला?
1: अब ठ्याक्कै नेपालमा हामीले भर्खरै एउटा अध्ययन सकायौं, त्यो अध्ययन चाहिँ विगत 25 वर्षको सेटेलाइटले खिचेको तस्विरहरूलाई हामीले केलाएका हौ। नेपालभरिको करिब करिब 6.5 लाख जति हेक्टर जग्गाको होइन, अनि त्यसमा चाहिँ एउटा इन्ट्रेस्टिङ के पायौं हामीले भने 81% जति नेपालका खर्कहरू 25 वर्षमा खासै बिग्रेको वा त्यो परिवर्तन भएको पाएनौं, मात्र 19% मात्रै परिवर्तन भएको पायौं। तर त्यो 19% पनि के भने 18% चाहिँ हरियाली बढेको, सेटेलाइटबाट हेर्दा चाहिँ हरियालीपन बढेको भनेको त्यो घाँसको हरियोपन हुन्छ नि त्यो चाहिँ बढेको, र 1% तपाईँले भन्नुभएको जस्तो घटेको घाँसको हरियालीपन होइन घटेको पायौं। अनि त्यसपछि हामीले यसको कारण चाहिँ के हुन सक्छ त, जलवायु परिवर्तन हो कि वा अन्य मानव जन्य जस्तै अति चरिचरण हुनसक्छ मिचा प्रजाति हुनसक्छ के रहेछ भनेर हेर्दाखेरि के पायौं भने त्यसमा पनि मुख्य रूपमा जलवायु परिवर्तनको कारणले वा जलवायुको कारणले भनौं न खर्कमा हरियोपन बढ्दै गएको भेटियो। 6,000 जति हेक्टर मात्रै खर्क मानवजन्य भनौँ न अत्यधिक चरिचरण वा त्यहाँ रोड बनाएर वा विभिन्न कारणले तपाईँले भन्नुभयो जस्तै बिग्रेको जस्तो, तर फेरि खर्क बिग्रिने भनेको त्यो हरियोपन हामीले सेटेलाइटबाट हेर्दा हरियोपन बढेको देखियो, तर हरियोपन बढ्नलाई चाहिँ के पनि हुनसक्छ भने त्यहाँ साँच्चै घाँस बढेको पनि हुनसक्छ वा पशुवस्तुले खाने घाँस नभइकन झाडीदार चुत्रो अनि हलहले च्याउले लगायतका यो ठूला झाडीदार वनस्पतिहरू बढ्न थालेको पनि हुनसक्छ। हरियोपन घट्नु भनेको पनि खर्क बिग्रिनु हो, अनि पशुवस्तुले खाने घाँसको सट्टा झाडीदार वनस्पतिहरू फैलिनु भनेको पनि खर्क बिग्रिनु हो। तर हाम्रो अध्ययनले चाहिँ के देखायो भने अघि नै भने लगभग 18% 2000 मिटर भन्दा माथिका खर्कहरूमा चाहिँ हरियालीपन चाहिँ बढेको छ, यो चाहिँ जलवायु परिवर्तनसँग सम्बन्धित छ।
0: खर्कमा आएका समस्याहरूमा अहिले फेरि हामी यो विषय जोड्छौँ पनि, यदि खर्कमा समस्या आयो भनेदेखि त्यसले तल्लो भेगसम्मको अर्थतन्त्र अथवा तल्लो भेगसम्मको जीविकामा चाहिँ कस्तो असर गर्छ होला?
1: अब यसमा मैले चाहिँ खर्कलाई हामीले त्यो चरणभूमि मात्रै भनेर एउटा त्यसको पर्यावरणीय पक्ष मात्रै हेर्नु हुँदैन, खर्कलाई चाहिँ एउटा सामाजिक र पर्यावरणीय दुईटा पक्षहरूको सम्मिश्रण हो कि खर्क, हामी त्यसलाई सोसियो इकोलोजिकल सिस्टम भन्छौँ। त्यसमा चरण पनि छ, गाईवस्तु पनि छ, मान्छे पनि छ, त्यसको अनुनाश्रित सम्बन्ध छ। चरण भएन भने खर्क बिग्रिन्छ कि, अघि हजुरले भन्नु त्यो ठिक्क चरण भएन भने चरिचरण छोडिदिनु भयो भने खर्क त्यो चौर जस्तो हुँदैन, त्यहाँ चाहिँ झाडीदार वनस्पति आउनुको कारण कम चरिचरण हुनु हो। अब तपाईँले आर्थिक पाटो यसले के गर्ला भनेर भन्दा म खर्कको 1-2 उदाहरण दिन्छु। यसले चाहिँ नेपालको अर्थतन्त्रमा वा स्थानीय जनजीविकाको त हामीले कुरा गरिसक्यौं, अर्थतन्त्रमा सिम्पल तपाईँलाई एउटा एर्सा गुम्बाकै कुरा गर्दा अलि पहिला चाहिँ नेपाल राष्ट्र ब्याङ्कले गरेको एउटा अध्ययनले पनि 5 अरब वार्षिक रूपमा एर्साको अर्थतन्त्र छ नेपालमा भनेर भन्थ्यो। त्यस्तै तपाईँको अहिले पछिल्लो समयमा यता पूर्वी नेपालतिरबाट छुर्पी निर्यात गर्छौं विदेशमा, त्यो पनि लगभग 3 अरबको छुर्पी निर्यात भइरहेछ वार्षिक होइन करिब, त्यो लगायत जडीबुटीहरू मैले अघि नै नाम लिइसकेँ। अनि अर्को भनेको च्याङ्ग्राको उनबाट हामीले पश्मिना बनाउँछौँ होइन, अब भले कि त्यो नेपालमा त्यो उन च्याङ्ग्राको जुन पश्मिना बनाउने नेपालको नभएर बाहिरको पनि आउँछ, अनि त्यस्तै भेडाको उनबाट हामीले त्यो फेल्ट भनेर अहिले चाहिँ उनीको डेकोरेसन गर्ने सामग्रीहरू बनाएर विदेश निर्यात गरिरहेछौँ। भनेपछि नेपालको अधिकांश वस्तु गलैँचा होइन, अधिकांश वस्तुहरू जहाँ निर्यात हुन्छ नेपालको त्यो चाहिँ खर्क अर्को प्रडक्ट हो कि मलाई यो मान्छेहरूले चाहिँ अलिकता हामीले त्यसलाई अलि विस्तृत रूपमा नहेरेर हो अनि त्यो भएर यसको आर्थिक एकदमै महत्व छ. अब माथिल्लो कसले तल्लोलाई के असर पार्ला भन्ने जुन हजुरको प्रश्नमा आउँदाखेरि चाहिँ अब ठ्याक्कै त्यो बिग्रियो भनेर अब मान्छेहरूले पशुपालन नै गर्न छोडेको चाहिँ छैन. तर मलाई चाहिँ के लाग्छ भने छोडेर बिग्रिया हो उहाँहरूले किन पशुपालन छोड्नु भयो भन्ने कुरा चाहिँ फेरि त्यसको अर्कै आर्थिक सामाजिक पाटो छ.
0: त्यस विषयमा नि हामी यसमा छलफल गर्छौँ. हामी वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ. बदलिँदो नेपालमा खर्क बिग्रिएको भन्नेका जस्तै खालका समस्या र चुनौतीहरूको कुरा गर्दा चाहिँ अहिले नेपालका हिमाली खर्कहरूको समग्र अवस्था तपाईँले भनिहाल्नुभयो. तथ्याङ्कै रूपमा हरियाली बढेको छ अथवा यी कुराहरू भयो सुधारका प्रयास भइरहेको कतिको पाउनु भएको छ?
1: अब अलि पहिला लगभग 30-35 वर्ष अगाडि चाहिँ नेपालको खर्कहरूमा अत्यधिक चरीचरण हुन्थ्यो. अलि पहिला पहिला हिमाली भेगमा गरेको रिसर्चहरू हेर्दाखेरि तपाईँ लिमी भ्यालीमै मैले चाहिँ 7,000 याक भएको डकुमेन्ट मैले पढाएको थिएँ कि एउटा होइन. त्यो भएर एकदम चरीचरणको भार अत्याधिक थियो. तर पछिल्लो समयमा चाहिँ मान्छेहरूले यो पशुपालनतिर धेरै विकर्षण हुँदै जानुभएको छ. अब युवा पुस्ता त एकदमै कम छ होइन. अनि त्यो भएको भएर अब यो पशु पाल्ने मान्छे पनि र संख्या पनि घट्दो छ अहिले. अनि त्यो भएर खर्कहरू चाहिँ हरियाली बढ्नमा त्यो कारण छ कि. त्यो एउटा भयो. अब अर्को भनेको चाहिँ जस्तै पशुपालन र खर्कले चाहिँ अब हामीले चाहिँ पशु धेरै चराउँदा के हुन्छ, ठिक्क चराउँदा के हुन्छ र कम चराउँदा के हुन्छ भनेर हेर्दाखेरि र बाह्यतिर गरेको अध्ययनले पनि के भने बढी चरीचरण पनि खर्कको लागि नराम्रो हो. किनभने त्यहाँ चरीचरण गरेपछि घाँस सबै तानिदिन्छ अनि त्यसपछि माटो देखिन्छ अनि मरुभूमिकरण हुँदै जान्छ खर्क. तर कम चरीचरण हुँदाखेरि चाहिँ त्यो बिस्तारै त्यो घाँसको ठाउँमा तपाईँको चाहिँ झाडीदार वनस्पतिहरू आउन थाल्छ. त्यही भएर ठिक्क त्यसको चरीचरण चाहिँ जरुरी छ कि खर्कलाई.
0: कुनै पालिकाहरूले मैले यसमै जोडे कुनै पालिकाहरूले सुधारको लागि गरेका प्रयासहरू केही देख्नु भएको छ?
1: मैले यसमा चाहिँ अलि पहिला त्यही अलिकता पूर्व कुरा गर्दाखेरि अलि पहिला नेपाल सरकारले मलाई लाग्छ विश्व ब्याङ्कबाटै पैसा लिएर होला जस्तो लाग्छ होइन. उनीहरूले यो खर्कमा हेलिकप्टरबाट घाँसे बिउहरू छर्ने काम पनि गरेका थियो. त्यो चाहिँ अलि पहिले हो, अर्ली 90s त्यो पनि गरेका थियो. एउटा अलि ठुलै प्रोजेक्ट पनि लागू भएको थियो. त्यसमा चाहिँ अब त्यस्तो एकदमै धेरै काम त भएको छैन. जस्तै तपाईँको केही उद्योगहरू स्थापना गर्ने होइन, अनि अलिकता उन्नत जातका घाँसहरूको बिउहरू किसानलाई दिने, छर्न लाउने होइन, अनि अत्याधिक चरीचरण छ भने त्यसलाई चाहिँ कम गराउने त्यस्तो प्रयासहरू भएको छ. तर अब ठ्याक्क पालिकाले चाहिँ त्यस्तो गरेको हामीले थाहा पाएको छैनौँ. तर एउटा भर्खरै हामी यो डोल्पा र यता जुम्लाको सिमानामा एउटा जगदुल्ला भन्ने डोल्पाकै चाहिँ पालिका हो, त्यहाँ चाहिँ लगभग 800 चौरीहरूको फार्म नै त्यो त्यसमा पालिकाको प्रदेश सरकारको सबैको सहयोग गरेर एउटा चाहिँ ठुलो कमर्सियल एउटा याक फार्म त्यहाँ देख्यौँ. अनि यता फालेलुङ पालिकाले पनि वर्षेनी तपाईँको चाहिँ याक फेस्टिभलहरू गर्छ होइन, त्यहाँ किसानहरूलाई चाहिँ अनुदान दिने लगायतका कामहरू गर्छन्। त्यस्तै कर्णाली प्रदेश सरकारले गोठाला भत्ता भनेर अहिले चाहिँ उहाँहरूले नाम परिवर्तन गर्नुभएको छ होइन, अनि त्यस्तो उहाँहरूलाई प्रोत्साहन स्वरूप त्यस्तो दिनुभएको छ. त्यो बाहेक ठ्याक्कै यो खर्क केन्द्रित भनेर अन्य त मैले त्यति धेरै थाहा छैन.
0: पछिल्लो समयमा जलवायु परिवर्तनको कुरा त एकदमै जता पनि जोड्छौँ भनेको पछिल्लो 2.5 दशकदेखि नेपालको जलवायु परिवर्तनको मुद्दा एकदमै उठिरहेको छ. अहिले त हामी समस्या भोगिरहेका छौँ भन्छौँ. यसो भन्दै गर्दाखेरि खर्कहरूको पारिस्थितिकीय प्रणालीमा चाहिँ जलवायु परिवर्तनको असर कतिको देख्नु भएको छ तपाईँले पछिल्लो समयमा?
1: एकदमै. अब हामीले कर्णालीको कुरामा र समग्र नेपालमा पनि त्यो मिल्दो जुल्दो छ. त्यो जहाँ खर्क जुन उचाइमा खर्कको मात्रा बढी छ नि नेपालमा, त्यो उचाइमा लगभग 3,000-4,000 मिटरको उचाइमा त्यो उचाइमा चाहिँ बढी तापमान वृद्धि भइरहेको छ र अनि 4,000-5,000 मिटरमा पनि होइन. अनि त्यो भएको भएर अब खर्क र जलवायु परिवर्तनको कुरा गर्दा तापमान वृद्धि चाहिँ खर्कमा अन्य भूभागको तुलनामा अत्यधिक छ। तर हामीलाई चाहिँ के लाग्छ भने तापमान वृद्धिले अहिले तत्काललाई चाहिँ खर्कलाई नकारात्मक भन्दा पनि सकारात्मक असर पारे हो कि जस्तो लाग्छ। मैले अघि हजुरलाई जुन 18% नेपालको खर्कहरूमा हरियोपन बढेको छ भनेर भनेको थिएँ नि, त्यो त्यसको एउटा कारण चाहिँ जलवायु परिवर्तन। जलवायु परिवर्तन हुँदा चाहिँ दुई कुरा, एउटा चाहिँ कार्बन डाइअक्साइड बढ्छ अनि अर्को चाहिँ जमिनको तातो पनि बढ्छ। अनि विशेष गरेर उच्च हिमाली क्षेत्रहरूमा, हिमाली क्षेत्रहरूमा चाहिँ तातोपन बढेपछि त्यहाँको त्यो कोल्ड स्ट्रेस हुन्छ, जाडोले गर्दा बिरुवाहरू, मान्छे मात्रै होइन बिरुवा नि कठाङ्ग्रिन्छ कि, बढ्न सक्दैन। तर तातो भएपछि उनीहरू बढ्छ कि। एउटा कारण चाहिँ हरियाली बढ्नको कारण त्यो हो कि। अनि अर्को चाहिँ लामो समय छ त्यो हिउँ चाँडै पग्लेपछि उनीहरू बिरुवाहरू चाँडै हरियो हुने भयो कि, अनि लामो समय तातो भएपछि त्यो लामो समय त्यसमा तात्रै राख्ने भयो, त्यो भइरहेछ नेपालको खर्कमा। त्यो भएर जलवायु परिवर्तनले अहिलेसम्मको, तर जलवायु परिवर्तनसँगै खडेरी पनि, तापमान त बढ्यो र उनीहरूले पर्याप्त पानी पनि पाएको भएर, यदि भोलि पानीको मात्रा चाहिँ एकदमै कम भयो, एकदम लामो सुक्खा भयो, लामो खडेरी भयो भने चाहिँ फेरि यो सबै मरुभूमिकरण हुने समस्या हुन सक्छ।
0: त्यसँगै नेपालको तल्लो क्षेत्रहरूमा मिचाहा प्रजातिको वनस्पति फैलिएको कुरा त हामीले विभिन्न अध्ययनहरूबाट अथवा प्रत्यक्ष आँखाले पनि देखिरहेका छौँ, अन्यत्रबाट आएका वनस्पतिहरू फैलिएको कुरा। जलवायु परिवर्तनले तापक्रम पनि बढ्यो भनेपछि हिमाली क्षेत्रका माथिल्लो क्षेत्रका खर्कहरूमा पनि मिचाहा वनस्पति फैलने जोखिम कतिको छ अथवा यो क्रम देखिएको छ कि छैन?
1: अहिले जसरी अब यो लाङखुट्टे हिमाल चढ्न थाल्यो भन्छौँ हामी होइन, जलवायु परिवर्तनको कारणले अन्य वनस्पति जीवजन्तु तल पाउने माथि सर्न थाल्यो भन्छौँ, सर्पहरू पनि। अनि त्यस्तै गरेर यो मिचा बाह्य मिचा प्रजातिहरू जुन चाहिँ नेपालका रैथाने होइनन्, बाहिरबाट आएको, त्यो चाहिँ एकदमै फैलिने हुन्छ। बनमासा होइन, निलो गन्दे लगायतका चाहिँ वनस्पतिहरू लगभग नेपालमा 30 प्रजातिका छन्। अनि यिनीहरू तल्लो क्षेत्रमा त व्यापकै रूपमा छन् र अहिले बिस्तारै बिस्तारै चाहिँ माथिल्लो भेगतिर चाहिँ त्यो देखिन थालेको छ। तर त्यो सँगै खर्कमा अर्को एउटा भनेको चाहिँ ठ्याक्कै मिचा चाहिँ होइन, होइन बाह्य मिचा चाहिँ होइन, तर एकदम चाँडै द्रुत गतिमा फैलिने र पशुवस्तुले नखाने त्यस्तो झारहरू चाहिँ बढ्न थालेको छ। हामीले किसानहरूसित कुरा गर्दा त्यहीँ पनि अब्जर्भेसन गर्दा, जस्तै मैले एउटा भने हलहले भन्ने, अनि त्यो झार चाहिँ एकदमै बढेको छ होइन, जस्तै चाउले भन्ने होइन त्यो, अनि त्यो बढ्दै जाँदा के हुँदो रहेछ नि, त्यो बढ्दै गएपछि चाहिँ त्यसलाई व्यवस्थापन गरिएन भने नि, अनि त्यसले चाहिँ ढाक्दै ढाक्दै जान्छ, किनभने अरू घाँस चाहिँ गाईबस्तुले खानी भयो, त्यो चाहिँ नहानी भयो, अरू घाँसलाई झन् बढी प्रेसर भयो, अनि त्यो चाहिँ फैलेको फैले गर्ने भयो कि, त्यस्तो हुने रहेछ, अनि त्यो भइरहेछ अहिले।
0: त्यो सँगसँगै अहिले तपाईँले भन्नुभयो अतिचरण जस्तै कमचरी चरण पनि खर्कको लागि समस्या आउन सक्ने एउटा अवस्था हो भनेर जुन कुरा गर्नुभयो, पछिल्लो समयमा युवाहरू चाहिँ सहरतिर केन्द्रित हुने अथवा युवाहरूले चाहिँ परम्परागत पशुपालन छाड्दै गएको अवस्थामा चाहिँ यसले खर्कमा व्यवस्थापनमा कस्तो असर गर्ला?
1: यो एकदमै जटिल र अहिलेको सबैभन्दा मुख्य मुद्दा हो जस्तो लाग्छ मलाई हिमाली भेगको। तपाईँले आजको दिनमा धेरै मान्छेहरू, हामीले गोठालाहरूसित कुरा गर्दाखेरि, त्यहाँ अब्जर्भ गर्दाखेरि पनि के देखियो भने युवाहरू विशेष गरेर अलिकता पढे लेखेका, स्कुल गइसकेपछि बच्चा पढाएपछि अब ऊ खर्कालु हुँदैन वा गोठालो हुँदैन भन्ने मान्यता छ, र त्यो वास्तविकता पनि हो होइन, अनि यो काम चाहिँ अलिक दुःख पनि हुने होइन, अब त्यहाँ चाहिँ 3-4 महिना माथि नै गएर बस्नुपर्ने, अनि त्यसपछि अब आय आर्जन पनि त्यति नहुने होइन, अब सबै समाजसँग पनि कटेर परिवारसँग बस्नुपर्ने भएर युवा पुस्ताको चाहिँ खर्कमा वा त्यो पशुपालन व्यवसायप्रति नै हामीले अलिकता सकारात्मक धारणा पाएनौ होइन, त्यो भएर उहाँहरूले अहिले चाहिँ तपाईँको खर्कमा, नेपालका सबै खर्कमा जाने हो भने अलिकता अब गाउँमा भनौँ न एउटा हुन्छ नि त, अलि अरू अवसर नपाएर बसिरहेका जस्ता लाग्ने मान्छेहरू उहाँहरूले भन्नुहुन्छ कि हामीलाई, अनि त्यस्ताहरू धेरै मान्छेहरू देखिन्छन् होइन। अब तर एउटा चाहिँ के हुन सक्थ्यो भने तपाईँको जस्तै हिजो 30-40 भेडा पालेर पनि अब भेडालाई त चराउन त लानु पर्यो माथि, त्यो हुन्थ्यो भने अलिकता व्यावसायिक होइन तपाईँको चाहिँ जस्तै 30 पाल्नुको साथ 300-500 भेडा पाल्ने हो भने त त्यहाँ 3-4 राख्न सकिन्थ्यो नि. अहिले मैले त्यो जगदुल्ला फार्मको उदाहरण दिएँ, त्यसमा चाहिँ तपाईँको चाहिँ 4 परिवार 8 श्रीमान श्रीमती मजाले उहाँहरू बस्नुहुन्छ त्यहाँ. एउटा चाहिँ सबै होइन पाले पालो गरेर एउटा कमर्सियल हिसाबमा गरिराख्नु भएको छ. सम्भवतः अब हामीले त्यो परम्परागत एउटा जीविका उपार्जन गर्ने भन्दा पनि एउटा कमर्सियल हिसाबले जहाँ गयो भने चाहिँ तपाईँले भन्नुभएको जस्तै अलिकता यो युवाहरू त्यसमा अरुचि हुनेलाई चाहिँ कम गर्न सकिन्थ्यो कि जस्तो लाग्छ.
0: के गर्न सकिन्छ भन्ने विषयमा अहिले फेरि हामी अलिकति छलफल गर्छौँ. पानी र पर्वत विशेष बलिउड नेपालमा अहिले हामी हिमाली खर्क, यसको महत्व, अवस्था, समस्या र उपयोगिता लगायतको विषयमा वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ. कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
2: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin. Michelin
3: World's number one tire brand.
4: Classic Deco 16th anniversary offer. Jati ma chahiyo, teti ma payo. Budget ra package tapai ke rozai ko. Aba internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Deco kunai pani plan kharidma harek hafta 3 janalai 3 mahina internet bonus ra masik 1 janalai ru 12,000 ko internet bonus. Samparka 9801004477. Classic Tech. Jatima chahiyo, tetima payo.
5: एक वर्षदेखि 5 सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना.
6: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो. हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ.
5: यसै क्रममा यही जेठ 7 बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 5 बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ. स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ. समय बिहान 7 1 ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन.

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी हिमाली खर्क, यसको महत्व, अवस्था, समस्या र उपयोगिता लगायतको विषयमा वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। उहाँ बितेको 3 वर्षदेखि खर्कहरूको बारेमा अध्ययन गर्दै हुनुहुन्छ। कार्यक्रममा अवश्य अलिकति खर्कमा देखिएका द्वन्द्वहरूको बारेमा पनि चर्चा गरौं। खर्कमा चाहिँ कतै सीमाको द्वन्द्व, कतै अन्य किसिमका द्वन्द्वहरूको चर्चा बेला बखत उठ्ने गर्दछ। खर्क व्यवस्थापनमा स्थानीय समुदाय, सरकार, संरक्षण संस्था बीच पनि कता कुरा नमिलेको हो कि द्वन्द्व छ भनिन्छ, कतै राष्ट्रिय निकुञ्जसँग होला, कतै स्थानीय सरकारसँग होला। तपाईँहरूले अध्ययनको क्रममा चाहिँ यो स्वामित्व उपयोग लगायतको विषयमा केही द्वन्द्वहरू भेट्नु भएको छ कि छैन?
3: धेरै ठाउँमा तपाईँले भन्नुभयो जस्तै संरक्षण क्षेत्र र स्थानीय मान्छेहरूको, सामुदायिक वन र स्थानीय बीचको होइन, र दुईटा गाउँहरू बीचको, त्यस्तो किसिमको द्वन्द्व, बहुआयामिक द्वन्द्वहरूको देखिया छ होइन। र नेपालकै सन्दर्भमा भन्दा पनि तपाईँको पहिला यो राष्ट्रिय निकुञ्ज स्थापना भइसकेपछि चरीचरण त्योभित्र गर्न नपाइने भनेर ल्याइयो, तर त्यो हिमाली भेगमा त चरीचरण त्यहाँ नगरेर त कहाँ गर्ने? अनि त्यसपछि त्यहाँको स्थानीयहरूले ठूलो विरोध भइसकेपछि हिमाली भेगको जुन राष्ट्रिय निकुञ्जहरूको लागि छुट्टै नियम छ के, अनि त्यहाँ चाहिँ चरीचरण बन्दै छैन होइन, तल्लो जस्तो। एउटा त्यो भयो, अनि अर्को भनेको तथापि जस्तै रारामा होस् या सेफोक्सन्डो, तथापि चाहिँ तपाईँको चाहिँ त्यहाँ अब चरीचरण गर्न जाँदा त्यहाँको भनौँ न अब चितुवाहरूले मारिदिने होइन, त्यस्तो किसिमको द्वन्द्व पनि छ। अब त्यहाँ फेरि अब कोहीले चरीचरण पनि गर्न नदिने, अब भनौँ न त्यो छ। र अर्को एउटा सबैभन्दा ठूलो द्वन्द्व हामीले भेटेको चाहिँ सामुदायिक वन, नेपालको चाहिँ सामुदायिक वन स्थापना भएपछि के भयो भने सामुदायिक वनहरूमा चाहिँ चरीचरण बन्द गर्न थालियो, अनि त्यसले चाहिँ त्यो माथिल्लो हिमाली उच्च पहाडी भेगका बासिन्दाहरू जुन उभौली तल आउँदाखेरि के अरे उधौलीतिर तल आउँदाखेरि त सामुदायिक वनमा चराउनु पर्यो, अनि उहाँहरूले चाहिँ चराउन पाउनु भएन, अनि चराउन नपाएपछि यो जुन तल आउने त्यसरी भेडा पाख्रा घट्नको एउटा कारण त्यो पनि हो। अनि त्यसपछि अब अहिले चाहिँ बिस्तारै के गर्न थालिएको रहेछ भने सामुदायिक वनले चाहिँ जनावरको संख्या भनेर यति भेडा बराबर एक सिजन चराको 100 रुपियाँ भनेर त्यसरी चाहिँ अब कहीँ 10 रुपियाँ कहीँ कति लिनुहुन्छ पैसीको पनि होइन त्यो। अनि अर्को भनेको चाहिँ जस्तै पहिला चाहिँ खर्कमा चरीचरण मात्रै थियो, अनि चरीचरण हुँदाखेरि चाहिँ तलको मान्छे माथिसम्म जान्थ्यो, उहाँहरूको त्यो परम्परागत एउटा अधिकारको रूपमा स्थापित थियो, माथिको मान्छे तल आउने, तलको वनमा आउने, वनको भएको गाउँको मान्छे माथि चरणमा जाने, यो एउटा सहसम्बन्ध थियो। अब अहिले यार्सा गुम्बा आइसकेपछि चाहिँ ए हाम्रोमा चरण आउँदा तिमीहरूले यार्सा पनि टिप्छौ भनेर त्यो ठूलो द्वन्द्व छ, अनि त्यो भएर अब त्यसलाई चाहिँ तपाईँको चाहिँ होइन हामी पैसा तिर्छौँ, हामीलाई चाहिँ अनुमति शुल्क तिर्छौँ भनेर पनि त्यो हल गरेको छ। अब कहिलेकाहीँ चाहिँ त्यो द्वन्द्व एउटा भौतिक आक्रमणसम्म पनि भएको मैले देखेको छु।
2: त्यो भयो सरकार अथवा संरक्षणको कुरा, अथवा भनौँ तल्लो र माथिल्लो क्षेत्रका बस्ती बासिन्दा बीचको द्वन्द्व भयो। त्यो सँगसँगै अर्को खर्कहरूमा हिउँचितुवा लगायतको समस्या त छँदैछ होइन, वन्यजन्तुबाट गर्ने खेती र त्यहाँको किसान अथवा त्यसले संरक्षणकर्ताहरू बीच कतिको द्वन्द्व सृजना गरेको पाउनु?
3: अब अहिले चाहिँ अब हामीले त्यसलाई मानव वन्यजन्तु द्वन्द्व भनेर होइन, विशेष गरेर अब तपाईँको यो डोल्पामा, मुगु होइन, हुम्लातिर अहिले अब ठूलो संख्यामा तपाईँको चाहिँ यो हिमचितुवा, विशेष गरेर भालु र हिमचितुवाहरू भन्नुहुन्छ उहाँहरूले होइन, त्यसको संख्या बढेको छ, अनि त्यसले गर्दा अब उनीहरूले अब गाईबस्तुहरूलाई शिकार गर्ने त्यस्तो गर्छन् होइन, अनि त्यसलाई नै हामीले द्वन्द्व भनिराखेका छौँ। तर मलाई एउटा तपाईँलाई एउटा कुरा भन्दाखेरि, म हुम्लामा यही अध्ययनकै क्रममा जाँदा उहाँको एउटा किसानले के भन्नुभयो भने, मलाई मेरो 100-150 वटा भेडा छ, कहिले काहीँ एउटा खान्छ त्यसलाई पनि त खानु पर्यो, उसको पनि भोक लाग्छ, पेट पाल्नु पर्यो भनेर भन्नुहुन्थ्यो कि। मलाई चाहिँ के लाग्यो भने उहाँले यसो हेर्दा अब हाँसी ठट्टा हो कि जस्तो लाग्यो, तर वास्तवमा भनेको उहाँहरूले त्यो सअस्तित्वको कुरा गर्नुभएको रहेछ कि होइन। अब हामी यही भेगमा जन्म्या छौँ, यही भेगमा हुर्का छौँ, हिजो पनि थियो त्यो होइन, किनभने बाघले त खान्थ्यो त होइन, अनि आज पनि खाइरहेछ र उसले एउटा सानो अंश मेरोभन्दा 1% कम खान्छ ठिकै छ त भनेर उहाँहरूले चित्त बुझाइराख्नु भएको त्यो कस्टमरी प्र्याक्टिसलाई अहिले चाहिँ हामीले होइन, अब यो चाहिँ मर्दाखेरि हामीले चाहिँ तपाईँलाई क्षतिपूर्ति दिन्छौँ यो दिन्छौँ भनेर अर्को मेकानिजम ल्याएर त्यो द्वन्द्व झनै ठुलो भयो कि जस्तो नि लाग्छ मलाई। कता कता
2: तपाईँले भन्नुभयो कुरामा जस्तो एउटा दुईटा गोठमा दुईटा चाउरा वर्षमा खायो भने स्वीकार गर्ने एउटै पाटो होला, तर कतिपय ठाउँमा चाहिँ गोठे रित्याएको भन्ने खालको कुराहरू पनि आउँछन्। त्यस्तो अवस्थामा चाहिँ स्थानीय सरकार अथवा त्यहाँको संरक्षण गर्ने निकाय राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र हुन सक्ला अथवा संघीय सरकारले कस्तो किसिमको व्यवस्थापन गरिदियो भने चाहिँ द्वन्द्व अलिकति कम होला।
3: हामीले देखेको हामीले मानव वन्यजन्तु द्वन्द्वमा पनि काम गरेका छौँ होइन, तपाईँको त्यो जुन प्रयासमा चाहिँ मानव वन्यजन्तु घटाउनलाई सबैभन्दा उपयुक्त र स्थानीयले मन पराएको विधि हाम्रो अध्ययनले चाहिँ त्यसलाई चाहिँ प्रिडेटर प्रुफ कोरल भन्छ, त्यो चाहिँ यो बाघले नहाने त्यो चार जाली भएको खोर होइन, त्योले चाहिँ एकदमै धेरै वन्यजन्तुको आक्रमणबाट पशु वस्तुलाई जोगाएको पाएको छौँ होइन। कतिपय ठाउँमा त्यो निर्माण पनि भएको छ, जस्तै यो बफर जोनहरू मध्यवर्ती क्षेत्रहरूमा त्यहीँ पनि त्यस्तो कोरलहरू बाँड्ने होइन, यो लाइटहरूले चाहिँ धपाउने त्यस्तो पनि भएको छ होइन। तर तपाईँले भन्नुभएको जस्तै अब कतिपय ठाउँमा त एक दुईवटा मात्रै होइन कि अब ठुलै संख्यामा मारिदिने होइन, त्यो देखिएको पनि छ, त्यो समस्याकै रूपमा पनि छ।
2: त्यो सँगसँगै अर्को कुरा जस्तो पर्यटन पनि अहिले तपाईँले सुरुमै भन्नुभयो, हाम्रो ठूलो पर्यटनको क्षेत्र चाहिँ माथिल्लो खर्कसँग आधारित धार्मिक होस् वा हाम्रो हिमाली क्षेत्रको पर्यटनको पति मार्गहरू हुन्, खर्क हुँदै नै छ, खर्कको प्रयोग भएको छ। खर्कको उपयोगलाई लिएर पर्यटन व्यवसाय र पशुपालक बीच चाहिँ कुनै किसिमको द्वन्द्वहरू तपाईँले देख्नु भएको छ कि छैन?
3: त्यस्तो द्वन्द्व मैले अहिलेसम्म थाहा पाएको छैन, तर अघि तपाईँले भन्नुभयो जस्तै एउटा प्रयास चाहिँ यो पर्यटन अब होमस्टे भनेर भने जस्तै अहिले जुन घरमा होमस्टे को चलन छ गोठ स्टे होइन, अब माथि माथि लेकमा त गोठमा बस्ने हो होइन, अनि त्यो गोठमा बस्ने अनि त्यसपछि जडीबुटी पनि टिप्ने अनि त्यसपछि अब यसो हेर्ने पनि होइन, खर्क त तपाईँको एकदम सुन्दर देखिन्छ नि तपाईँको बर्खायाममा त, अनि त्यस्तो हेर्ने त्यस्तो किसिमको गोट स्टेको जुन कन्सेप्टहरू मैले अघि उता फालेलुङको भने अनि यता सैलुङतिर होइन त्यस्तो ठाउँमा केही पालिकाहरूले त्यो पनि सुरु गरेका छन् पर्यटनको हिसाबले चाहिँ, तर त्यो बाहेक मैले द्वन्द्व नै त्यस्तो थाहा पाएको छैन।
2: हजुर, भनेको जसले पशुपालन गर्दै गर्छन् उनीहरूले सँगसँगै पर्यटनको कुरा पनि जोडेर झन् बढी फाइदा कुरा नै
3: उनीहरूले अब दुध होइन, खर्क त तपाईँको एकदम सुन्दर देखिन्छ नि तपाईँको बर्खायाममा त, अनि त्यस्तो हेर्ने त्यस्तो किसिमको गोट स्टेको जुन कन्सेप्टहरू मैले अघि उता फालेलुङको भने

0: बसेर सबै हेर्ने छुर्पी ऊ गर्ने त्यो किसिमको एउटा एडभेन्चर गर्ने मान्छेहरूको लागि त त्यो त रमाइलो पनि हुन्छ नि त.
1: त्यो पाते सँगसँगै अब चाहिँ हामी अलिकति यो केही द्वन्द केही समस्या कुरा गरौँ, तर धेरै चाहिँ अहिले पशुपालन अलिकति घटेकोले पनि खर्कहरूको महत्व कता कता ओझेल्न परेको हो कि भन्ने कुराहरू पनि छ. अब समाधानका अथवा त्यहाँका फाइदा लिने बारेमा चर्चा गरौँ. त्यसको सुरुवातमा चाहिँ केही दिन अगाडि हाम्रा प्रधानमन्त्री बालेन्द्र शाहले एउटा फोटो सामाजिक सञ्जालमा पोस्ट गर्नुभयो. डिडिसीको चीज खाँदै गरेको चीज देखाएको एक किसिमले त्यो विज्ञापन जस्तो देखिन्छ, तर त्यसले हाम्रो खर्कहरूको सम्बन्ध खर्कहरूको व्यवस्थापन अथवा त्यहाँबाट फाइदा लिने कुरालाई कतिको उजागर गर्छ जस्तो लाग्छ तपाईँ एकजना खर्कको अध्ययन गरेको मान्छेको हिसाबले हेर्दाखेरि?
0: एकदमै अब हाम्रो खर्कको मैले अघि नै पनि भने यसको बहुआयामिक महत्व छ र आर्थिक हिसाबले भन्दा पनि एकदमै सम्भावना. नेपालको लगभग 20-22% भूमि त त्यही नै हो नि त होइन. अनि तपाईँको त्यत्रो भूमिलाई हामीले उपयोग राम्रोसँग गर्ने भने त आर्थिक सम्भावना त एकदमै छ. अब त्यो चिजकै कुराहरू भए होइन, अब तपाईँको मासु हुन सक्थ्यो, भेडाहरू हामीले राम्रो उन्नत जातका भेडाहरू होइन, अब तपाईँको चौरी गाईको मासु चौरीको मासु होइन पनि अब हुन त बन्दै छ के भन्छन् होइन, तर त्यो एक लेभलको व्यापार पनि हुन्छ, त्यो एकदम महँगोमा हुन्छ होइन, अनि त्यो पनि अब बाहिर एक्सपोर्ट गर्न सकिन्थ्यो कि, त्यो पनि सम्भावना छ. अनि अर्को भनेको चाहिँ सबै अब तपाईँको उनकै भनौँ होइन, अब हामीले जुम्लामा काम गर्दा प्रत्येक घरमा अब बोराका बोरा उन छ कि त्यहाँ होइन, त्यो नबिकेर राखेको भन्नुहुन्छ होइन. अनि त्यो भएर अब राज्यले अब प्रधानमन्त्रीज्यूले त्यो गर्नुभयो, त्यो एकदम राम्रो हो, तर त्यो सँगै चाहिँ त्यहाँको जुन पशुपालक कृषकहरूको लागि होइन, अब अहिले भएका ठाउँहरूका चिज फ्याक्ट्रीहरू बन्द भएको छन् कि होइन, त्यसलाई चाहिँ अझ हामीले त अझ आधुनिक बनाउँदै अझ राम्रो बनाउँदै अलि उहाँहरूलाई बढी नाफा हुने बनाउनु पर्ने थियो. उनकै कुरा गर्दाखेरि राम्रो उनहरू काट्न मेसिनहरू राम्रो व्यवस्थाहरू गर्नुपर्ने थियो, अनि त्यो केही पनि छैन वास्तवमा जमिनमा होइन. तर अब यहाँ अब सहरमा अब त्यो विज्ञापन छ, चर्चा छ होइन, अब हामीले नै त्यहाँ अध्ययन अनुसन्धानको सिलसिलामा एक दुईवटा तालिमहरू गर्दा कुनै कार्यशालाहरूमा गोठालाहरूलाई पशुपालक कृषकहरूलाई बोलाउँदाखेरि उहाँहरू ओहो गोठालालाई पनि तालिम छ रे भनेर उहाँहरू त्यो के एकदम कहिल्यै नहुने होइन कुरा भएको जस्तो ऊ गर्नुहुन्थ्यो कि. त्यो भएर नेपालको सन्दर्भमा अब कृषिमा धेरै अनुदानहरू छ हेर्नुहोस् होइन, तर पशुपालनमा विशेष गरेर उच्च हिमाली वा हिमाली र उच्च पहाडी भेगका बासिन्दालाई फोकस भएर गर्ने चाहिँ एकदमै नगर्ने कामहरू मात्रै भएको छ है.
1: अनि तपाईँले भन्नुभएको थियो निर्यात गर्ने हाम्रा धेरै जसो सामानहरू हेऱ्यौँ भनेदेखि हिमाली अथवा उच्च पहाड़ी खर्कहरूमा जोडिएका छन्, चाहे त्यो छुर्पीको कुरा किन नहोस् अथवा यस गुम्बाको कुरा किन नहोस्, यी धेरै कुराहरू गलैँचा पसिना लगायत कुराहरू पनि तपाईँले अघि जुन किसिमको कुराहरू भन्नुभयो यी सबै कुराहरूलाई चाहिँ हामीले यदि सम्भावना खोज्यौँ भने हाम्रा उच्च पहाड़ी र हिमाली क्षेत्रका खर्कहरूले कतिको आमदानी दिन्छन् जस्तो लाग्छ तपाईँले, हामीले व्यवस्थापन राम्रो गर्यौँ भनेदेखि चाहिँ?
0: अब एकदमै मलाई चाहिँ म अलिकता लामो समय अस्ट्रेलिया पनि बसेको भएर होइन, मैले त्यहाँको त्यो घाँसे मैदान अस्ट्रेलियाको देखेको छु, न्युजिल्यान्डको होइन, अस्ट्रेलियाको त्यो हेर्दाखेरि चाहिँ त्यहाँको अब अस्ट्रेलियाको एउटा ठुलो उद्योग होइन निर्यातको वस्तु भेडाको मासु बिफहरू होइन, अनि त्यो हो. अब हाम्रोमा पनि तपाईँको चाहिँ एकदमै सम्भावना भएको ठाउँ हो के हो, अब किनभने त्यो भूमि त तपाईँको चाहिँ हामीले मजाले उपयोग गर्न सक्छौँ नि. अनि त्यो भएर जस्तै फेरि त्यहाँ चाहिँ तपाईँको भेडा पाल्ने भने उन पनि भयो, मासु पनि भयो होइन, अनि त्यसपछि अब चिजहरू होइन, अहिले अब अमेरिका निर्यात हुने जुन के अरे छुर्पीहरू छन् होइन, त्यो सबै एकदमै अन्यत्र नहुने टाइपको वस्तुहरू हो कि होइन. त्यो भएको भएर त्यो चाहिँ एउटा नेपालको निश प्रडक्ट टाइपको हो. विशेष गरेर अब पछिल्लो समयमा युरोपियन देशहरूमा चाहिँ तपाईँको चाहिँ यो फार्ममा पालेको जनावरहरूबाट पशु वस्तुहरूबाट मासु भन्दा फ्री रेन्ज के यसरी नै छोडेको जनावरहरूको मासुहरू चाहिँ मान्छेहरूले मन पराउन थालेको छन् र नीतिगत रूपमा नै त्यो कुराहरू आइरहेको छ कि.

0: त्यस्तो कुराहरूको सम्भावना को ढोका चाहिँ हामीले खोल्न सकिन्थ्यो कि जस्तो लाग्छ होइन.
1: जस्तो हामीले निर्यात मात्रै नभएर हाम्रै बजारको कुरा गर्यौँ भने पनि पछिल्लो समयमा अलिकति अर्ग्यानिक खोज्ने भनेर एउटा होड देखिन्छ. त्यो सँगसँगै स्वाद अलिकति फरक छ के अरे होइन. माथिल्लो क्षेत्रमा उत्पादन भएको मासु होस् अथवा दुध होस् अथवा छुर्पी जे होस् कतिको सम्भावना देशभित्रकै बजार खोज्ने सम्भावना अथवा त्यो खोजी चाहिँ कतिको पाउनुहुन्छ तपाईँले.
0: सम्भावना एकदमै छ तपाईँको. मैले अब जुम्लामै तपाईँको तलबाट दुध लिएर गएर त्यहाँ बिक्री भइरहेका देखेँ होइन. अब त्यहीँ डेरी बनाउन सकिन्थ्यो होला होइन. अब हामीले चाहिँ यसबारेमा अझै राम्रोसँग घोत्लिन बाँकी छ कि आवश्यक छ. नीति निर्माताहरूले पनि हामी जस्तो अध्ययन अनुसन्धान गर्ने मान्छेहरूले पनि र स्थानीय सरकारहरूले पनि कि किनभने उहाँहरूले त्यो कतिपय स्थानीय पालिकाहरूले चाहिँ त्यो सम्भावना देख्नु भएको छ. तर धेरै जसोले चाहिँ यस्तो भन्ने हिसाबले त्यो चाहिँ एकदम कम महत्वपूर्ण ठानिएको क्षेत्र हो कि.
1: हजुर, अहिले तपाईँले भन्नुभयो अस्ट्रेलियामा पनि केही समय रहेर मैले हेरेँ भनेर. त्यो सँगसँगै विश्वमा यस्ता खड्क अथवा यस्ता घाँसे मैदान अथवा यी चरिचरणका क्षेत्रहरू व्यवस्थापनको लागि कुनै हाम्रोमा गर्न सकिने खालका कुनै नमुनाहरू तपाईँले देख्नु भएको छ त्यस्तो?
0: मैले त त्यही अलिकता नेपालमा भनौँ न यो व्यावसायिक पशुपालनकै सम्भावना चाहिँ एकदमै ठुलो छ. तर एउटा अलिकता त्यसको जटिलता वा चुनौती भनेको चाहिँ के भने हामीलाई गर्मीमा चाहिँ प्रशस्त घाँस हुन्छ हेर्नुहोस् होइन त्यो घाँसे मैदानमा. जाडोमा चाहिँ के खुवाउने त भन्ने कुरा हुन्छ कि. त्यो भएर त्यसलाई चाहिँ व्यवस्थापन गर्न जरुरी छ क्या. त्यो सम्भावनासँगै त्यो चुनौतीलाई जस्तै त्यो घाँसलाई हामीले चाहिँ तपाईँको पराल बनाउने हो कि वा साइलेज बनाउने हो कि होइन वा चाहिँ तपाईँको विभिन्न विधिहरू मार्फत चाहिँ स्टोर गरेर अनि तपाईँको चाहिँ जाडोमा खुवाउने गऱ्यौँ भने चाहिँ त्यो एकदम राम्रो हुन्थ्यो. नत्र त कस्तो छ भने तपाईँको गर्मीमा चाहिँ टन्न घाँस खाने भएर एकदम ठुलो साइजको बढ्छ अनि फेरि अर्को सालमा त त्यो ख्याउटे भइसकेका हुन्छ कि खानै नपाएर. उहाँको हामीले देखा पनि छौँ, उहाँहरूले भन्नु पनि हुन्छ कि. अनि त्यो भएको भएर यसलाई चाहिँ त्यो चुनौतीलाई हामीले हल गर्ने अब त्यसमा अन्नहरू पनि खुवाउने कुराहरू होला, दानाहरू खुवाउने कुराहरू होइन, त्यो सबैलाई अलिकता हेर्ने भने चाहिँ यो सम्भावनालाई चाहिँ त्यो चुनौतीलाई कम गरेर हामीले सम्भावना चाहिँ बनाउन सकिन्छ. तर एउटा कुरा चाहिँ हामी त्यो जुन एउटा निर्वाहमुखी पशुपालनबाट कम्तीमा चाहिँ एउटा मध्यम स्तरको उद्यमी पशुपालनतिर चाहिँ जानुपर्छ जस्तो लाग्छ.
1: त्यसँगै खर्क व्यवस्थापनको कुरा गर्दा चाहिँ परम्परागत ज्ञानको कुरा पनि जोडिन्छ. सोलुखुम्बुको खुम्बु क्षेत्रमा म जाँदाखेरि त्यहाँनिर एउटा नावा भन्ने पद्धति रहेछ शेर्पाहरूको. उहाँहरूको चाहिँ त्यसमा नावा जोत तोकिन्छ, उसले चाहिँ यो दिन उँभोतिरको खर्क छोड्ने, यो दिन बन्द गर्ने, यो दिन घाँस ल्याउन पाउने, यो दिन काठ ल्याउन पाउने, त्यो कुरा गर्नुहुन्छ भनेको हामीले परम्परागत रूपमा पनि एउटा प्रणाली थियो. त्यो प्रणाली र अहिलेको आधुनिक संरक्षणको विधि अथवा पालिकाहरूको ऐन नियम यो कसरी समन्वय गरेर गयो भने चाहिँ हाम्रो खर्कहरू अलिकति बढी दिगो बन्ला.
0: तपाईँले भन्नुभयो एकदमै ठिक हो होइन. यो कर्णालीका पनि विभिन्न भेगमा त्यस्तै किसिमका परम्परागत संस्थाहरूले बनाएका नियममा आधारित भएर खर्कको चरिचरण व्यवस्थापन भइरहेको हुन्छ. कुन परिवार कहाँ जाने यो वर्ष होइन, कति बेला जाने भन्ने निर्णय उहाँहरूले सामूहिक रूपमा गर्नुहुन्छ. त्यो परम्परागत अभ्यास र विधि छ त्यहाँ त्यहाँ पनि. धेरै जसो खर्कहरू अहिले पनि त्यो परम्परागत मान्यता त्यो अभ्यास र विधिबाट चलेका छन् होइन. तर हाम्रो दुःख एउटा चाहिँ के छ भने हाम्रो अहिलेको जुन नीतिहरू छन् नियमहरूले चाहिँ त्यो परम्परागत अभ्यासहरूलाई त्यसलाई चाहिँ रेकग्नाइज गर्दैन, त्यसलाई पहिचान गर्दैन होइन. त्यो भएर तपाईँको चाहिँ कतिपय अवस्थामा हाम्रो यो नीतिहरू कार्यान्वयन नहुनुको एउटा कारण त्यो हो. त्यो भएर जब हामीले खर्क व्यवस्थापन गर्छौँ त्यसको एकदम यो परम्परागत विधि भनेर कस्टमरी प्र्याक्टिसेसहरू वा इन्डिजिनस प्र्याक्टिसेसहरूलाई चाहिँ हामीले चाहिँ त्यो टपमै राख्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ. त्यो उनीहरूलाई उनीहरूको ज्ञानलाई उनीहरूको अभ्यासलाई हामीले चाहिँ बाइपास गरेर हामीले खर्कको व्यवस्थापन गर्न सक्दैनौँ.
1: यही कुरामा जोड्दै गर्दा तपाईँ जस्तो तीन वर्षदेखि खर्कको अध्ययन गर्दै गर्दाखेरि परिवर्तन गर्नुपर्ने, सुधार गर्नुपर्ने अथवा बनाउनु पर्ने ऐन अथवा नियमहरूमा चाहिँ कुनै त्यस्तो समस्याहरू देख्नु भएको छ कि छैन तपाईँले?
0: अब एकदमै ठुलो समस्या भनेको नेपालमा अब खर्कको त्यो भूमि हुन्छ नि, भूमि कसले हेर्छ भन्दा वनले हेर्छ. अहिले अब प्रदेश वन मन्त्रालयको डिभिजन वनहरूले त्यो भूमिलाई हेर्छ. कतिपय ठाउँमा त्यो भएर सामुदायिक खर्क मात्रै छ तर सामुदायिक वनले त्यसलाई चाहिँ दर्ता गरेर राखेछ कि. अनि तर पशुपालन फेरि कहाँ हेर्छ, यता चाहिँ तपाईँको चाहिँ अर्को मन्त्रालयले वा अर्को निकायले हेर्छ होइन. अनि नेपालकै सन्दर्भमा राष्ट्रिय जुन खर्क नीति 2067 ल्यायो त्यो चाहिँ र अहिले नयाँ खर्क नीति बन्दैछ त्यो चाहिँ पशु मन्त्रालयतिरबाट आइराखेको छ. त्यो भएको भएर एउटा चाहिँ त्यहाँ चाहिँ दुईटा मन्त्रालय बीचमा समन्वयको एउटा अभाव छ. अब फेरि अर्को स्थानीय सरकार जुन सञ्चालनहीन छ त्यसले पनि के भनेको छ भने स्थानीय खर्कहरूको चाहिँ त्यसलाई व्यवस्थापन यताउता चरिचरणको कुराहरू स्थानीय निकायले गर्न सक्ने भनेर भनेको छ. अब त्यो स्थानीय निकायभित्र फेरि त्यो सार्वजनिक हो भने यो वनको क्षेत्र भनेर वनले भन्छ होइन. त्यो किसिमको एउटा नीतिगत अस्पष्टता छ क्या हाम्रोमा सबभन्दा ठुलो कुरा होइन. अनि त्यो नीतिगत अस्पष्टताले गर्दा यसको व्यवस्थापन गर्ने बीचमा पनि त्यो राम्रो समन्वय हुन सकेको छैन. अनि अर्को भनेको तपाईँले भन्नुभयो जस्तै यो अब खर्कको नक्साङ्कन होइन, त्यसमा कसको कुन समूहको जसरी अहिले वन उपभोक्ताहरू भएको छ होइन, यो वन मेरो हो भन्ने उपभोक्ताहरू टाढाको नजिकको उपभोक्ताहरू छन् सामुदायिक वनमा, त्यस्तै खर्कहरूमा परम्परागत उपभोक्ता त छ तर उनीहरूको पहिचान छैन कि. अनि त्यो भएर पनि अब द्वन्द्व हुने होइन, अनि कसले व्यवस्थापन गर्ने उसैले गर्छ भन्ने किसिमको अपनत्व नभएको अवस्था छ. त्यही भएर हामीले अहिले चाहिँ कर्णाली प्रदेशको जुन खड्क रणनीति तथा कार्ययोजनामा होइन त्यो जुन बनाउने मैले पनि एउटा त्यसको त्यो कामको नेतृत्व गर्ने अवसर पाएको थिएँ, त्यसमा चाहिँ यो दुईटा निकायको समन्वयकारी भूमिका खेल्न अर्को निकाय बनाउने र जसरी सामुदायिक वन उपभोक्ताहरू हुनुहुन्छ त्यसरी नै खर्क उपभोक्ता समूहहरू गठन गरेर उहाँहरूलाई नै स्थानीय रूपमा खर्क व्यवस्थापन गर्न जिम्मेवारी दिने भन्ने कुराहरू छ. अहिले त्यो काम पनि एउटा नयाँ अभ्यासको रूपमा हुँदैछ.
1: हजुर, हामी वातावरण विधि एवं खर्क सम्बन्धी अधिकारी डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेछौँ. अब चाहिँ हामी अन्तिम चरणमा आएका छौँ, अलिकति तपाईँको सन्देश र के गर्न सकिन्छ भन्ने सुझावलाई लिएर कुराकानी गरौँ. तपाईँले अनुसन्धान क्रममा चाहिँ खर्कको बारेमा केही त्यस्तो प्रेरणादायी अथवा मार्मिक कुराहरू केही देख्नु भएको छ?
0: मलाई अलिकता जस्तै प्रेरणा अब आर्थिक हिसाबले लागेको चाहिँ अब त्यो एउटा याक फार्मको मैले कुरा गरेँ होइन, त्यस्तो टाइपको चाहिँ मोडल हुनसक्छ. एउटा सामूहिक पनि छ त्यो, अनि त्यो चाहिँ निजी साझेदारी निजी र के अरे पिपिई भन्छ नि त्यो पिपी मोडल त्यो अनुसारको छ. अब अर्को भनेको तपाईँको यो मुस्ताङ मनाङ मुस्ताङतिर विशेष गरेर एकदम ठूलो संख्यामा पशुपालन हुन्छ, त्यो पनि एउटा चाहिँ प्रेरणादायी हो होइन. तर सँगै हामीले खर्कको जुन संवेदनशीलता छ नि त्यसलाई चाहिँ ख्याल नगरेको जस्तो लाग्छ कि. अब यति राम्रो यति सुन्दर ठाउँ हुन्छ होइन, तर त्यहाँ ड्याङ्ग त्यो सुन्दरताको ख्यालै नगरी डोजर खनिदिएको छ होइन, त्यो हेर्दै कुरूप लाग्दो होइन, त्यो माटोको संवेदनशीलता हामीले बुझ्न सकेका छैनौँ. त्यो भएर त्यो चाहिँ एकदम दिक्क लाग्ने छ होइन. तर अब अहिले अब फेरि यस्तो पनि हो, अब तपाईँको चाहिँ हामीसित बुझाइ स्रोत साधन सबै कुराहरूको समस्या हो नि त. अनि त्यो भएर हामीले त्यसको जुन एउटा बहुआयामिक महत्व र एउटा अवसर छ नि त्यो चाहिँ अलिकता लिन नसकेको जस्तो लाग्छ मलाई चाहिँ.
1: पछिल्लो समयमा जस्तो तपाईँहरू पनि 3 वर्षदेखि अध्ययनमा हुनुहुन्छ, अध्ययनमा आधारित केही लेखहरू हामी मूलधारका सञ्चार माध्यममा पनि पढ्न थालिएका छौँ, पढ्न पाएका छौँ. सँगै कर्णालीमा खर्क नीति बनाउनको लागि व्यवस्थापन नीति बनाउनलाई तपाईँले नेतृत्व गर्नुभयो, त्यो एक किसिमले कानूनको चरणमा गएको छ. यी किसिमका राम्रा कुराहरूबाट अथवा प्रयासहरूबाट भनौँ न, यी किसिमका प्रयासहरूबाट कस्तो अपेक्षा गर्न सकिन्छ? अब खर्कको बारेमा अलिकति केही राम्रो गर्न सकिन्छ हुन्छ कि भन्ने.
0: मलाई चाहिँ अब खुसी चाहिँ के मानेमा लागेको छ भने अब विगत तीन चार वर्ष यतादेखि हुन त मैले अब सन् 1911 यार्सा गुम्बामा काम गरे खर्कमै काम गरे हो होइन अनि त्यो हेर्दाखेरि अब चाहिँ बिस्तारै बिस्तारै खर्कको बारेमा मान्छेले सुन्न थालेको होइन अलिकता मूलधारे मिडियाहरूले पनि त्यसलाई ल्याउन थालेको र अन्य यो चाहिँ निकायहरू ले पनि त्यसको महत्व महसुस गरेको चाहिँ हामीले चाहिँ त्यो महसुस गरेका छु मैले होइन त्यो भएको भएर अब जस्तै कर्णालीले बनाउनु भयो अब कोशीतिर पनि कुरै हुँदैछ होइन त्यो भएको भएर अब सुदूरपश्चिममा पनि होला होइन त्यो भयो भने चाहिँ अलिकता यसको व्यवस्थापन उचित व्यवस्थापन संरक्षण र उपभोग मा हाम्रो अहिलेभन्दा अझ राम्रो हुन्छ कि जस्तो लाग्छ मलाई.
1: अब अन्तमा जाँदै गर्दाखेरि आजको कार्यक्रमको अन्तिममा मैले दुईटा प्रश्न तपाईँलाई एकैपटक भने जस्तो आउँदो 10-20 वर्षमा अथवा 2-3 दशकमा चाहिँ नेपालका हिमाली खर्कहरूको भविष्य तपाईँले कस्तो देख्नुहुन्छ अहिलेकै अवस्थाहरूले गर्दा र अर्को कुरा चाहिँ नीति निर्माता युवा स्थानीय समुदाय जो जो हुनुहुन्छ खर्कको अवस्था खर्कको सुधारलाई लिएर के अपील गर्न चाहनुहुन्छ.
0: अब त्यो आगामी 10 वर्ष कस्तो गर्छौं भन्ने कुरा चाहिँ अबको 3-4 वर्ष हामीले के गर्छौँमा पक्कै त्यसले निर्धारण गर्छ जस्तो लाग्छ. हामीले अब त्यही सरकै प्रश्नमा मैले जोड्दाखेरि चाहिँ हामीले खर्कलाई त्यसको संवेदनशीलता बुझ्यौं भने त्यसको लिमिटेसन्सहरू बुझ्यौं भने र के गर्ने भन्दा पनि के गर्न नहुने भन्ने बुझ्यौं भने चाहिँ खर्कलाई हामीले राम्रोसँग गर्न सकिन्छ. त्यसको लागि स्थानीय निकायहरूले के गर्न सक्छन् भने सिम्पल आफ्नो खर्कहरूको अलिकता नक्साङ्कन गर्ने खर्कहरूको अवस्था बिग्रेको छ कि सप्रेको छ त्यसको चाहिँ कहाँ कहाँ कस्तो भइरहेछ भनेर त्यसलाई चाहिँ नक्साङ्कन गर्ने एउटा काम गर्न सक्छन्. अर्को उहाँहरूले स्थानीय पशुपालक कृषकहरूलाई अलिकता सपोर्ट गर्ने टाइपको कार्यक्रमहरू ल्याउन सक्छन्. अनि किनभने तपाईँको हाम्रो अझै पनि त्यो हातले उन्कातिराखेको देख्न सकिन्छ कि होइन सामान्य एउटा मेसिनहरू अनि त्यो चाहिँ भेडाको उनका त्यो काट्ने पनि हँसियाले काटिदिनुहुन्छ कि होइन त्यो किसिमको सुधार केही पनि भएको छैन. यस्तै कामहरूमा अलिकता हामीले केही प्रविधिहरू होइन केही राम्रा अभ्यासहरू र अलिकता अर्को भनेको चाहिँ अलिक व्यावसायिक पशुपालनलाई पनि जोड दिन थाल्यौं भने चाहिँ र सँगै फेरि एउटा एकदमै महत्वपूर्ण कुरा चाहिँ संरक्षण खर्कलाई सँगै उपभोगसँगै संरक्षण पनि गर्यौं भने चाहिँ यसको चाहिँ भविष्य मलाई लाग्छ राम्रो छ.
1: हुन्छ त एकदम महत्वपूर्ण समय दिनुभयो र धेरैमा चासो हुने देख्ने तर धेरैले त्यति व्यवस्था गर्दैन यो विषयमा एकछिन कुराहरूलाई पनि राम्रोसँग श्रोताहरूलाई बुझाइदिनु भयो. यहाँलाई उज्याला तर्फबाट धेरै धन्यवाद.
0: धेरै धेरै धन्यवाद मेरो आफ्नो कुराहरू राख्ने अवसर दिनुभएको.
1: उहाँ हुनुहुन्थ्यो वातावरण विज्ञ एवं खर्क सम्बन्धी अधिकार डाक्टर उत्तम बाबु श्रेष्ठ. अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ. अर्को बुधबार बिहान 8 बजेको अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौ. आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरोलालाई धन्यवाद दिँदै म भोजन र बस्नु बिदा हुन्छु. नमस्कार.

0: हरे कृष्ण कृष्ण, ए होला कि बाबु, उहिले उहिले हाम्रा पाला
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
4: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
2: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा

0: चार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
1: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
2: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
1: सम्पर्क नम्बर 0475904662 98692692998।
4: अहिले बिहानको 9 बज्यो
5: हजुरको रेडियो।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको एप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। प्रतिनिधि सभा बैठक आज बस्दै नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माद्वारा पद बहाली। वडा पालिका जिल्ला भेला तथा अधिवेशनलाई समानात्मक र सहजीकरण गर्न राष्ट्रपालले तोकेको 77 वटै जिल्लाको जिम्मेवारी। नकली मदिरा बनाउने कार्यमा संलग्न रामेछाप र सिन्धुपाल्चोकका 4 युवक पक्राउ। एसटीमा उत्कृष्ट 10 छात्रलाई ओखलढुङ्गाको खिचदम्मा गाउँपालिकाले निशुल्क उच्च शिक्षा पढ़ाउने। चिनिया राष्ट्रपति जिनपिङ र रूसी राष्ट्रपति पुटिन बीच आज विशेष भेटवार्ता हुँदै विश्वका दुई शक्ति राष्ट्रबीच 40 वटा सम्झौता हुन सक्ने अपेक्षा। र आईपीएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध,
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 047-5214।
3: हजुरको रेडियो

0: अब समाचार विस्तारमा प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। साथै प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेकमा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डाक्टर सोनमी वाग्लेले जवाब समेत दिनुभएको थियो। गत वैशाख 31 गतेको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले पद बहाली गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भए लगत्तै उहाँले हिजो बेलुका सर्वोच्च अदालतमा पुगेर पद बहाली गर्नुभएको। राष्ट्रपतिको कार्यालयस्थित निवासमा भएको शपथ कार्यक्रममा उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, बालेन सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायतको उपस्थिति थियो। संसदीय समय समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै उहाँको नियुक्ति र पदबहाली समेत एकै दिनमा भएको छ। नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले हिजो डाक्टर शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो। त्यसअघि सिंहदरबारमा बसेको संसदीय सुनाई समितिको बैठकले प्रधान न्यायाधीश पदमा उहाँलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो। संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधान न्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ। 2027 असार 4 गते पर्साको वीरगंजमा जन्मनुभएका नियुक्त प्रधान न्यायाधीश डाक्टर शर्मा 2076 वैशाख 6 गते सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। नेपाल ल क्याम्पसबाट बीएल र भारतको पुणे विश्वविद्यालयबाट एलएलएम गर्नुभएका उहाँले त्रिभुवन विश्वविद्यालयबाट श्रम कानूनमा विद्यावारिधि गर्नुभएको छ। न्यायको क्षेत्रमा कानून व्यवसायबाट प्रवेश गर्नुभएका डाक्टर शर्माले 2070 साल जेठ 27 देखि 2072 मंगिर 26 सम्म उच्च अदालतको अतिरिक्त न्यायाधीश भएर काम गर्नुभएको थियो। प्रधान न्यायाधीश डाक्टर शर्माको कार्यकाल 2089 असार 4 गतेसम्म हुनेछ। राष्ट्र स्वतन्त्र पार्टीले वडा पालिका जिल्ला भेला तथा अधिवेशनलाई संज्ञात्मक र सहजीकरण गर्न देशका 77 वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। मंगलबार पार्टीले केन्द्रीय सदस्य सांसद संघीय नेतृत्व मंच तथा केन्द्रीय विभागका पदाधिकारी एवं सदस्यलाई जिल्लागत जिम्मेवारी तोकेको जनाएको छ। राष्ट्रपाका अनुसार स्थानीय तहदेखि जिल्ला तहसम्म हुने संगठनात्मक भेला अधिवेशन र आन्तरिक संरचना व्यवस्थापनलाई प्रभावकारी बनाउन उक्त जिम्मेवारी बाँडफाँड गरिएको हो। सरकारले 6 सहसचिव र 2 उपसचिवको सरुवा गरेको छ। मंगलबारको निर्णय अनुसार 6 जिल्लाका प्रमुख जिल्लाधिकारी सीडीओ परिवर्तन भएका हुन्। जसअनुसार कारागार व्यवस्थापन विभागका महानिर्देशक शशिधर घिमिरेलाई सिन्धुपाल्चोकको प्रमुख जिल्लाधिकारीमा पठाइएको छ भने ललितपुरको प्रमुख जिल्लाधिकारीमा नरहरी घिमिरेलाई खटाइएको छ। घिमिरे सगी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृत हुनुहुन्थ्यो। धनकुटाका प्रमुख जिल्लाधिकारी विनोद कुमार खड्का भने भक्तपुर सरुवा हुनुभएको छ। यसै गरी बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत मिस्टर राज पाण्डे दाङको प्रमुख जिल्ला अधिकारीमा सरुवा हुनुभएको छ भने दाङका सीडीओ विश्वप्रकाश अर्याल रूपन्देही सरुवा हुनुभएको छ। सरकारले 2 जना उपसचिवको पनि सरुवा गरेको छ। जसअनुसार निशान राज गौतमलाई रूकुम पश्चिम सरुवा गर्दै त्यहाँ कार्यरत प्रमुख जिल्ला अधिकारी उपसचिव दिनेश प्रसाद थानेलाई गृह मन्त्रालय सरुवा गरिएको छ। सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरोटीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीश द्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्वपक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरोटीमा थुनामुक्त आदेश गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूर्व मन्त्री गुप्तालाई धरोटीमा छाड्न आदेश भएको छ। यसको लिखित आदेश भने आउन बाँकी छ। नेपालका विभिन्न भागमा जारी वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशका मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सड़क खण्डहरूमा यातायात अवरूद्ध भएको छ। कोशी प्रदेशको भोजपुर र शंखासभामा यातायात प्रभावित भएको छ। भोजपुर नगरपालिका पाँच बोखीमा बाढ़ीका कारण मध्य पहाड़ी लोकमार्ग एकतर्फी मात्र सञ्चालन छ, जहाँ वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको छ। यस्तै शंखासभाको मोकालु गाउँपालिका तीन नयाँ बस्तीमा खसेको पहिरोका कारण कोशी राजमार्ग पनि एकतर्फी मात्र सञ्चालनमा रहेको छ। काभ्रे पलाञ्चोकको खुरकोट नेपालथो कटुञ्जेबेसी सड़क खण्डमा बाढ़ीको सम्भावनालाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। गण्डकी प्रदेशमा लमजुङ र म्याग्दी जिल्ला बढ़ी प्रभावित भएका छन्। लमजुङको मध्य नेपाल नगरपालिका दश बिमिरे भन्स्याङमा खसेको पहिरोका कारण मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यता म्याग्दी कर्णपूर्ण गाउँपालिका तीन जल थलेमा पहिरोका कारण बेनी जोमसुन सड़क खण्ड एकतर्फी मात्र सञ्चालनमा छ। कर्णाली प्रदेशको हुम्ला जिल्ला नामखा गाउँपालिका दुईमा पहिरोको जोखिम बढ़ेका कारण हिल्सा सिमकोट सड़क खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकै पछि प्रयोगशाला परीक्षण ल्याब टेस्ट अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको छ। भारतको नीतिगत कडाईका कारण वार्षिक 5-6 अर्ब वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग ठूला संकटमा परेको व्यवसायीले बताएका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गएको वैशाख 18 गतेदेखि लागू हुने गरी नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडर एसओपी जारी गरेको नयाँ प्रावधानले नेपाली निर्यातकर्ताका लागि प्रशासनिक र आर्थिक झन्झट थपेको छ। अहिले चिया निर्यातको मुख्य सिजन हो। उहाँका अनुसार अहिले झण्डै 5,00,000 किलो चिया निर्यातका लागि तयारी अवस्थामा छ, तर भारतीय पक्षको नयाँ र कड़ा प्रावधानका कारण कुनै पनि व्यवसायीले चिया भारततर्फ लैजान सकेका छैनन्। दुई हप्ताभन्दा लामो समयदेखि एक पोका चिया पनि निर्यात हुन नसकेको अध्यक्ष पराजुलीले बताउनु भएको छ। यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण उत्तीर्ण गरेपछि त्यही प्रमाणपत्रका आधारमा 15 दिनसम्म 10 ट्रक चिया सहजै भारत पठाउन सक्ने व्यवस्था थियो, तर नयाँ नियमअनुसार काकरभिट्टा नाकाबाट भारतीय सीमावर्ती पानी टंकी भन्सार प्रवेश गर्ने बित्तिकै हरेक ट्रकको चियाको नमूना अनिवार्य रूपमा भारत सरकारको मान्यता प्राप्त प्रयोगशालामा पठाउनुपर्ने भएको छ। प्रति ट्रक नमूना परीक्षणका लागि 18,000 रूपियाँ शुल्क तिर्नुपर्ने छ भने त्यसको प्रतिवेदन आउन कम्तीमा 14 दिन लाग्ने हुन्छ। भारतीय प्रयोगशालाले 14 दिनभित्र अनलाइन रिपोर्ट प्रविष्ट गर्ने र यदि परीक्षण असफल भएमा त्यो चियालाई भारतीय बजारमा बेच्न वा अन्य देशमा पठाउन समेत नदी जफत गरिने कड़ा प्रावधान राखिएको छ। रामेछापको कुकुलगंगा गाउँपालिकाले बेरोजगारी सुधारमा उल्लेखनीय सफलता हासिल गरेको छ। महालेखा परीक्षकको प्रतिवेदन अनुसार गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष 2081-82 बेरोजगारी घटाएर 1% कममा झारेको छ। आर्थिक वर्ष 2080-81 3.75% बेरोजगारी रहेकोमा गत आर्थिक वर्ष घटेर 0.53% मात्रै रहेको महाशाखाले महालेखाको प्रतिवेदनमा उल्लेख गरेको छ। गत आर्थिक वर्ष गोकुलगंगा गाउँपालिकाको 1,25,92,35,000 रूपियाँको लेखा परीक्षण हुँदा 66,76,000 मात्र बेरोजगार देखिएको हो। जुन 0.53% रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। यसै गरी रामेछापको सेनापति गाउँपालिका र दोरम्मा सैलुङ गाउँपालिकाले पनि बेरोजगारी घटाएका छन्। सेनापतिको अघिल्लो आर्थिक वर्ष 2.32% बेरोजगारी रहेकोमा गत आर्थिक वर्ष घटेर 0.88% मात्रै रहेको छ भने दोरम्माले पनि 1.30%बाट घटाएर 0.96% झारेको छ। त्यस्तै गरेर महालेखाको प्रतिवेदन अनुसार सेनापतिको 1,11,91,000 र दोरम्मा सैलुङको 1,31,55,000 बेरोजगारी देखिएको छ। रामेछापका 5 स्थानीय तहको भने अघिल्लो आर्थिक वर्षभन्दा गत वर्ष बेरोजगारी बढ़ेको छ। त्यसमध्ये खानादेवी गाउँपालिकाको सबैभन्दा बढ़ी 2.77% बेरोजगारी रहेको छ भने उमाकुण्डको 1.6% बेरोजगारी रहेको छ। खानादेवीको 4,21,56,000 र उमाकुण्डको 2,06,34,000 बेरोजगारी देखिएको आर्थिक वर्ष 2080-81 खानादेवीको 1.86% र उमाकुण्डको 0.80% मात्र बेरोजगारी रहेको थियो। यो सँगै खाणदेवी जिल्लाकै सबैभन्दा बढी बेरोजी रहेको पालिका बनेको छ भने उमाकुण्ड बढी बेरोजी हुने जिल्लाको दोस्रो पालिका हो। यसै गरी मन्थली नगरपालिका, लिखु तामाको सिकाउपालिका र रामेछाप नगरपालिकाको पनि अघिल्लो वर्षको तुलनामा गत वर्ष बेरोजी बढ़ेको छ। अघिल्लो वर्ष 0.34% मात्र बेरोजी रहेको मन्थली नगरपालिकामा गत वर्ष बेरोजी बढ़ेर 0.87% पुगेको छ भने अघिल्लो वर्ष 0.78% रहेको लिखु तामाको सिको 0.82 र रामेछाप नगरपालिकाको 0.50% बढेर 0.62% बेरोजी पुगेको छ। सिन्धुलीको गोलन्जुर गाउँपालिकाको केन्द्र समेत रहेको ग्वालटारमा निर्माण गरिएको खानेपानी आयोजना सम्पन्न भई उपभोक्ता संस्थालाई हस्तान्तरण गरिएको छ। ग्वालटार खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मार्फत सञ्चालन गरिएको उक्त आयोजना ब्याक टू लाइफ र सामुदायिक विकास पद्धति सिन्धुलीको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको हो। गाउँपालिका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद मेउपाने, सामुदायिक विकास पद्धतिका व्यवस्थापन प्रमुख अनुप पौडेल र प्रमुख विष्णु प्रसाद पौडेलको उपस्थितिमा आयोजना औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। परियोजना व्यवस्थापन प्रमुख अनुप पौडेलका अनुसार 37,93,000 रूपियाँको लागतमा निर्माण गरिएको यस आयोजना अन्तर्गत पाइपलाइन विस्तारसँगै दलित परिवारका लागि 22 धारा चढ़ान गरिएको छ। साथै 60,000 र 3,000 लिटर क्षमताका पानी ट्याङ्की समेत निर्माण गरिएको उहाँले जानकारी दिनुभएको छ। मुक्त खानेपानी आयोजनाबाट करिब 250 घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। साथै ग्वालटार क्षेत्रमा बढ़दो शहरीकरणलाई मध्यनजर गर्दै स्वच्छ खानेपानीको पहुँच विस्तारमा यस आयोजनाले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकैछिन विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्केकिने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि बिजबका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896625998
7: हजुरको रेडियो 102.1 मेगाहर्ज
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। पाकी समाचार सशस्त्र प्रहरी बल नेपालको टोलीले ललितपुरमा नकली ब्रान्डेड मदिरा बनाउने ठाउँमा छापा मार्ने क्रममा रामेछाप र सिन्धुपाल्चोकका चार युवकलाई पक्राउ गरेको छ। विभिन्न ब्रान्डका नकली मदिरा बनाउने कारखानामा सशस्त्रले छापा मार्ने क्रममा रामेछापमा 3 जना र सिन्धुपाल्चाका 104 जना पक्राउ परेका हुन्। पक्राउ परेमा रामेछापको खानदेवी गाउँपालिका 2 का 30 वर्षीय मनोज खत्री, रामेछापका खिम्ती गाउँपालिका रामेछापको खिम्तीको 28 वर्षीय विनोद तामाङ, 26 वर्षीय विवेक तामाङ र सिन्धुपाल्चोक 12 विश्व नगरपालिका 6 का 22 वर्षीय छिदेन निमा तामाङ रहेको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायक महानिरीक्षक डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिनुभएको छ। उनीहरूलाई ललितपुरको महालक्ष्मी नगरपालिका 7 स्थित चाँगाथलीको एक घरबाट रेड लेभल ब्ल्याक लेभलदेखि विभिन्न ब्रान्डका नकली मदिरासहित पक्राउ गरिएको छ। सशस्त्रले सो स्थानबाट रक्सी बनाउन प्रयोग हुने केमिकल तथा उपकरण, राजस्वको स्टिकर र होलोग्राम समेत बरामद गरेको जनाएको छ। सशस्त्र प्रहरीको नेपाल इन्टेलिजेन्स ब्यूरोबाट प्राप्त विशेष सूचनाका आधारमा चाँगाथली स्थित बिर्ख बहादुर तामाङको घरमा छापा मारेको जनाएको छ। ओखलडुङ्गाको खिल्तोमा गाउँपालिकाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा 80 मा उत्कृष्ट नतिजा ल्याएर उत्तीर्ण हुने 10 जना छात्रलाई कक्षा एघार र बाह्रसम्म निशुल्क अध्ययन गराउने भएको छ। ग्रामीण क्षेत्रका जेहेन्दार तथा आर्थिक रूपमा कमजोर परिवारका छात्रहरूलाई उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यसहित गाउँपालिकाले विशेष छात्रवृत्ति कार्यक्रम शुरू गर्न लागेको हो। गाउँपालिका र सो बर्ड्स एक्सन नेपाल बीच 2 वर्षका लागि भएको सहमति अनुसार छठमा पर्ने छात्रहरूले आफूले रोजेको विषय अध्ययन गर्न पाउने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभएको छ। उहाँका अनुसार आर्थिक अभावका कारण एसी पछि धेरै छात्रहरूले अध्ययन छाड्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले कार्यक्रम अघि बढ़ाइएको, छात्रहरूको विद्यालय शुल्क, पोशाक, स्टेशनरी तथा अन्य शैक्षिक सामग्रीको खर्च गाउँपालिकाले बेहोर्नेछ, त्यसै गरी बसोबास, खानपान, स्वास्थ्य उपचार, ट्यूशन तथा दैनिक व्यवस्थापन सम्बन्धी खर्च सो वर्ष एक्सन नेपालले बेहोर्ने जनाएको छ। सिन्धुलीमा प्रहरीले लागु औषध सहित 2 जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायक उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार जिल्लाको कमलमाई नगरपालिका 9 भीमान स्थित बीपी राजमार्गबाट लागु औषध सहित 2 जनालाई नियन्त्रणमा लिएको हो। उहाँका अनुसार महोत्तरीको पिपरा गाउँपालिका 5 निवासी 47 वर्षीय विभूतिनाथ झाले चलाएको बाप्र 01-0065 नम्बरको हायसमा सवार यात्रीको चेक जाँच गर्ने क्रममा 2 जनालाई नियन्त्रणमा लिएको। प्रहरीका अनुसार महोत्तरीको परा गाउँपालिका 5 निवासी 47 वर्षीय विभूतिनाथ शाहले चलाएको उक्त हायसमा सवार कैलालीको गोदावरी नगरपालिका 6 निवासी 26 वर्षीय अखिल जन विक्रम शाहमाथि शंका लागेपछि चेक जाँच गरिएको थियो। चेक जाँच गर्ने क्रममा शाहको लगाएको खैरो रंगको कार्गो प्यान्टको दायाँ गोजीमा सेतो प्लास्टिकभित्र 2 पका बनाई लुकाई छिपाई राखिएको खैरो हिरोइन जस्तो देखिने 68.04 ग्राम गिलो पदार्थ फेला परेको थियो। घटनामा संलग्न रहेको आशंकामा शाहसँगै कैलालीको गोदावरी नगरपालिका 10 निवासी 19 वर्षीय विकास साउदलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। केही दिन यता तराईमा गर्मी अत्याधिक बढ़ेको छ। पश्चिम तराईमा गर्मी उच्च हुँदै गएको छ। सुदूरपश्चिम र लुम्बिनी क्षेत्रका तराई भागमा आज पनि तातो दिन हुनेछ। ती क्षेत्रमा बढ़ेको गर्मीले जनजीवन प्रभावित हुन थालेको छ। अत्याधिक गर्मीबाट जोगिन दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का कपड़ा लगाउन तथा बाल बालिका, वृद्ध वृद्धा र बिरामीको विशेष ख्याल राख्न विज्ञले आग्रह गरेका छन्। अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। त्यसका पहाड़ी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी मधेस, बागमती र गण्डकी प्रदेश लगायत
2: लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशको हिमाली र पहाड़ी भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भागमा मुख्यतया सफा रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा मध्य प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने औपचारिक भ्रमणका लागि चीनमा पुग्नु भएको छ। युक्रेनसँगको युद्ध, अमेरिकी प्रतिबन्ध र विश्वमा बढ्दो ध्रुवीकरण बीच चीनिया राष्ट्रपति शी जिनपिङसँगको द्विपक्षीय वार्ताका लागि राष्ट्रपति पुटिन मंगलबार साँझ बेजिङ पुग्नु भएको। चीनिया राष्ट्रपति शी जिनपिङ र रूसी राष्ट्रपति पुटिन बीच बुधबार राजकीय भेटका साथै द्विपक्षीय वार्ता हुने भएको छ। प्रतिनिधिमण्डल स्तरमा हुने वार्तामा 40 सम्झौता हुन सक्ने अपेक्षा गरिएको रूसी समाचार संस्था तासले जनाएको छ। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले पराजित गरेको छ। जयपुरमा हिजो लखनऊले दिएको 221 रनको लक्ष्य राजस्थानले 19 ओभर एक पलमा 3 विकेट गुमाउँदै 225 रन बनाएर पूरा गर्यो। जितसँगै राजस्थान 14 अङ्कसहित तालिकाको स्थानमा उक्लिएको छ र प्ले अफ पुग्ने सम्भावना बलियो बनाएको छ। लखनऊ 8 अङ्कसहित तालिकाको पुछारमा छ। राजस्थानका लागि वैभव सूर्यवंशीले 93 रन बनाउनुभयो। पहिला ब्याटिङ गरेको लखनऊले विश्व ओभरमा 5 विकेट गुमाएर 220 रन बनाएको थियो। लखनऊका लागि मिचेल मार्सले 96 रन तथा जोस इंग्लिसले 60 रन बनाउनुभयो। राजस्थानका स्पिनर एस राज पुन्जाले 2 विकेट लिनुभयो। आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्स खेल्दैछन्। यो खेल बेलुकी पाउने 8 बजे इण्डियन इडन गार्डनमा हुनेछ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। प्रतिनिधि सभा बैठक आज बस्दै नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माद्वारा पदबहाली। वडा पालिका जिल्ला भेला तथा अधिवेशनलाई समानात्मक र सहजीकरण गर्न राज्यपालले तोक्यो 77 जिल्लाको जिम्मेवारी। नकली मदिरा बनाउने कार्यमा संलग्न रामे छाप र सिन्धुपाल्चोकका 4 युवक पक्राउ। एससीमा उत्कृष्ट 10 छात्रलाई ओखलडुङ्गाको खिच्दमा गाउँपालिकाले निशुल्क उच्च शिक्षा पढाउने। चीनिया राष्ट्रपति शी जिनपिङ र रूसी राष्ट्रपति पुटिन बीच आज विशेष भेटवार्ता हुँदै विश्वका दुई शक्ति राष्ट्रबीच 40 सम्झौता हुन सक्ने अपेक्षा। र आईपीएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो कुकुटमा।
2: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
1: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 0596 0447 590 453।
1: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
2: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
3: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305 0485 43 305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।

0: ल मैले सबै कुरा बुझिसकेँ। तपाईँको लागि एउटा खुसीको कुरा पनि छ, नेपाल प्रहरीले सबै सत्य तथ्य पत्ता लगाइसकेको छ।
1: हजुरको रेडियो 102.1 मेगा
2: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
8: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली, रामेछाप।
9: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
10: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
7: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछाप।
11: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
12: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
13: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
14: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: दाँत दुखेर मर्न लागे म, हेर्दै त मेरो दाँतमा के भएछ।
6: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
7: ए काका काकी, के को गन्थन मन्थन हो?
3: ए बाबु पो बस्छ नै यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
7: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवित चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
2: प्रोप्राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-305, 0485-40-305, मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: गरेर
1: नमस्कार म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 MHz।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै छौं। आज बुधबारको विषय पूर्व बेसीदेखि पश्चिम महाकालीसम्म गुन्जने मेचा रमाइला गीत संगीतहरू राख्छौं भने तपाईँले 0848 40 00 26 सहभागिता जनाउन सक्नुहुन्छ भने तपाईँ यो समय उकाली उराली लेख बेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौधरी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा मिठा रमाइला गीत संगीतको साथसाथै तपाईसँग रहेर यो एक घण्टाको समय सहयात्रा गर्नेछौं भने तपाईँले हामीलाई हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको याप तामाकोस एफएम 95 MHz सुन्दै हुनुहुन्छ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुनेछ। सोसियल मिडियामा तपाईँले आफ्ना आफन्तजन साथी संगीको लागि सम्झना सन्देश पनि पठाउन सक्नुहुन्छ।

0: सुन्ने गर्नुहोस् भाइ रमिलाजी।
1: हुन्छ हुन्छ दिदी।
0: ल, अरू केही छ नयाँ भन्नुपर्ने, हामीलाई सुनाउनु पर्ने हजुरको रेडियोमा चाहिँ म यस्तो सुनाउँछु भन्ने केही छ त हाम्रो रमिलाजीसँग?
1: मसँग त केही छैन, बरु तपाईँ सन्चै हुनुहुन्छ?
0: म एकदम सन्चै आरामै छु भन्नुपर्छ रमिलाजी। अहिलेसम्म अब यस्तै छ, बाँचेकै छ, रमाइलै छ, रमाइलो गर्नुपर्छ होइन, यस्तै यस्तै छ भन्नुपर्छ। रमाइलो पनि कहिले काहीँ त कति गर्नु भने जस्तो हुन्छ कि रमिलाजी। अब साथी सङ्गीसँग रमाइलो गर्न सधैँभरि एकनाश समय पनि नहुने, र कहिले काहीँ एकनाश समय भयो भने पनि कहिले काहीँ त कस्तो दिक्क लाग्छ के, धेरै रमाइलो पनि खासै राम्रो नहुने रहेछ। त्यही भनेर म कहिले काहीँ मात्रै रमाइलो गर्छु, त्यो कहिले काहीँ गरेको त्यो रमाइलो पनि मेरो जिन्दगीमा चाहिँ फाप्दैन जस्तो छ। हो भनेको हामीलाई चाहिँ म किन झुट बोल्नु र तपाईँसँग
1: प्रोग्राममा त अब टाइम पासको लागि हो, तपाईँ ज्ञानी हुनुहुन्छ नि त।
0: म ज्ञानी छु रे, मसँग ज्ञान त्यति धेरै भइदिएको भए म यसै गरी मात्रै बोलेर बस्थे होला त रमिलाजी।
1: यो बोलेको नि ज्ञानै हो क्या दिदी।
0: ल ठिक छ त्यसो भए, रमिलाजी मलाई ज्ञानी मान्छे भन्नुभयो है, आज त फुरुकी हुन्छ दिनभरि, मेरो ज्यान जिउ मन नै कस्तो हलुङ्गो हुन्छ होला। ल ठिक छ, अन्त अब म अहिलेसम्म ज्ञानी नभए पनि अब चाहिँ ज्ञानी हुनुपर्ने भयो, किनकि रमिलाजीले मलाई ज्ञानी भन्नुभएको छ नि त। अब जस्तो रमिलाजीले भनिसक्नु भएपछि त मैले त्यो सुधार त ल्याउनै पर्यो फेरि। अब यो गरे नि सुख छैन, त्यो गरे नि गर्ने चाहिँ के भने जस्तो भयो रमिलाजी।
1: होइन के अरे, मान्छेले जे भने बर तपाईँ ज्ञानी भनेर चुको लागेर बस्नुभयो
0: भने। ज्ञानी भनेर बसे पनि मलाई चित्त नबुझ्ने कुरा छ भने त म फेरि त्यहाँ गइहाल्छु नि, भनिहाल्छु नि, बाँकी छोड्दिनँ। ल ठिक छ, रमाइलो मिठो कुराकानी छ रमिला चाहिँ। अब टाढा पुग्नु भएको छ, यसै गरी हामीलाई सम्झेर माया गरेर आइदिइराख्नुहोस् है। भन्दै अब चाहिँ हामी के कार्यक्रमतर्फ लागौँ त। ल, एउटा मिठो गीत बज्छ, यहाँले आफ्नो साथीहरूलाई सम्झन सक्नुहुन्छ।
1: पहिला प्रश्नमा त दिदी तपाईँको लागि, अनि प्राविधिक दिदी दैदेवमाझी ढुलो पाण्डे दिदी निर्मला पौडेल धनु गठिर मम्मी पुगा सबलाई भन्ने सिक्नुहुन्छ। नमस्कार।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा आउनुहुन्थ्यो शङ्खुवास बाबा रमिला तामाङजी, उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। यति बेलाको बसाईमा भने हामी कार्यक्रममा मिठो गीततर्फ लाग्छौं। यति बानी सुधार पशुपति शर्मा रिता थापा मगरको आवाजमा रहेको गीत राख्छौं, त्यसपछि विश्राम रहन्छ, विश्रामपछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: बेटा बस्न बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, बस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
1: 9840-3738-93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
2: मंगल सूत्र झुंकारा पाउजू कहाँ बनाएर ल्याउनु हो ए भाउजू, कति राम्रो स्वाको।

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069908 9924443042। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको? हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
7: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1488।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
7: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
8: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
9: ए, राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
10: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने, उफ, म त दिक्क भइसके।
8: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने हेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
10: ए हो र भन्या, अनि फाइदा होला र है?
8: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
10: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दिए त
8: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त, 9854040239।
10: कति रे, 9854? अनि
8: 9854040239। फोन नम्बर चाहिँ 0485402039।
10: 0485402039।
11: हेलो विराज सप्लायर्स, भन्नुहोस् न, के सेवा गरौँ?
10: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मङ्गलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
11: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
8: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
12: विराज किसानको साथी।
13: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है। लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
14: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
15: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
16: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
15: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
16: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
15: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
16: सम्पर्क नम्बर 0845410043, 9863023422।
17: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: तपाईको मन जित्छ बारम्बार।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कार्यक्रममा का हामीले राख्यौं एक दिन नेत्रमा अहिले गीत गीतपछि हामी छोटो व्यवसाय विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसाय विभिन्न ठाउँमा बस्ने गीत संगीत कार्यक्रममा बस्छु। तपाईँले आफ्नो साथी संगीलाई सम्झना पाउनुहुन्छ। 0840 40 0026 को नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुरको आवाज एकदमै सानो सुनेको छु है मैले। हाम्रो निर्मलाजी बोल्दै हुनुहुन्छ
1: भन्नुभयो?
0: अनि के छ त हाम्रो निर्मलाजीको खबर? मेरो पनि एकदम ठिक छ भन्नुपर्छ, अनि रामेश साहबतिरको पनि एकदम ठिक छ भन्नुपर्छ। अहिलेसम्म चाहिँ होइन, आज घाम लागेको छैन, पानी पर्ला पर्ला जस्तो पनि छ। सम्भवतः पानी पर्छ कि के गर्छ थाहा नै छैन। गर्मी बेसरी छ, ल अब गर्मी बेसरी छ भन्नुभएको छ। अब शीतलता भएर बस्नु होला है त, चिसो चिसो चिजहरू पिएर खाएर। ल अनि खानपिन भयो कि बाँकी नै छ त हाम्रो निर्मलाजीको चाहिँ? अब एकछिनमा हुन्छ भन्नुभयो? ल अब एकैछिनमा खाना खानु होला त्यसो भए। हामीलाई पनि सुन्दै हुनुहुन्छ, गर्मी गर्मी छ पनि भन्दै हुनुहुन्छ। कार्यक्रममा आउनु भएकोमा यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रममा एउटा मिठो गीत बज्छ, आफ्नो साथीहरूलाई सम्झनुहोस् न।
1: हुन्छ, विशेष केटा दिदीहरूलाई भन्छु, टेक्नुहुने भन्न चाहन्छु, मेरो घर परिवार सम्पूर्णलाई भन्न चाहन्छु, मेरो प्यारी सुरक्षा परिवारलाई भन्न चाहन्छु, मेरो प्यारो परिवार सम्पूर्ण, मेरो प्यारो बहिनी, मेरो प्यारो ड्राइभर पार्टीलाई भन्न चाहन्छु, साथी माझीलाई, है भर्खर फर्का रमिला तामाङको लागि, श्री कृष्णलाई, अर्पिता दासलाई, नवीनाथलाई, मगर
0: हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो निर्मला पौडेल, सिन्धुलीदेखि हुनुहुन्थ्यो। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रम लोकोशैलीको विषयमा छौं। तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई के साथ सुन्दै हुनुहुन्छ, कार्यक्रम कस्तो लाग्दैछ, के लाग्दैछ, तपाईँले सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। यति बेला सम्पर्कमा फेरि पनि अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
2: नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: चैनपुरदेखि मनोज कार्की।
0: मनोजी, के छ खबर सुनाउनुहोस् न।

0: छैन, समग्रमा एकदम सब ठिक छ भन्नुपर्छ है। अनि खाना भयो अथवा बाँकी नै छ?
1: बाँकी नै छ भन्नुपर्छ,
0: बाँकी नै छ। अहिले पनि व्यापार बिजनेस फेरि हुनुहुन्छ?
1: हजुर हजुर।
0: ल, काम गर्नुपर्छ, नगरिकामा पुग्दैन खाना पके पनि। के गर्छौ मनोजी? अनि के छ अरू तपाईँको नयाँ खबर सुनाउनुहोस् न।
1: सब ठिक, घाम लागेर के अरे धुम्म भन्नुपर्छ, घाम लागिरहेछ,
0: घाम पनि लागेको छ, धुम्म पनि छ,
1: धेरै तर्को घाम छैन, तातो मात्र।
0: ल, अब हावा चलेको भए चाहिँ अलिक शीतल नै हुन्थ्यो होला है। ल, हावा चल्न सकेको छैन, मौसम धुम्मर छ, त्यही भएर पनि गाह्रो छ। ठिकै छ, अब गर्मीलाई पनि शीतलता बनाउँदै बस्दै हामीलाई सम्झनु भएको छ, आउनु भएको छ कार्यक्रममा। आउनु भएकोमा यहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। म कार्यक्रमतर्फी लाग्छु, एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न। हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मनोज कार्कीजी, उहाँले पनि आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। तपाईँ पनि फटाफट 048-40-40-0026 सहभागिता जनाउन सक्नुहुन्छ। आजको विषय के गर्ने भन्ने कुरा तपाईँलाई थाहा छ, हामीले फेसबुक लाइभमा जोडेका थियौँ, तर अलिकति प्राविधिक समस्याहरूको कारणले गर्दाखेरि चाहिँ हामी फेसबुक लाइभमा चाहिँ बिचैमा छुटिसकेका छौँ, किनकि लाइभ भइरहेको छैन, अनियर छैन यति बेला। जति साथीहरूले कमेन्ट पठाउनु भएको छ, कमेन्ट पठाउने साथीहरूको वाचन गर्छु म एकैछिनमा, तर सम्पर्कमा साथी हुनुहुन्छ यति बेला चाहिँ स्वागत गर्छु। हेलो,
2: नमस्ते, गुड मर्निङ हजुर।
0: नमस्ते, गुड मर्निङ हजुर। कहाँदेखिको बोली हुनुहुन्छ होला? राम छेत्री
2: भन्नुभयो?
0: बुटवलदेखि भन्नुभयो? बुटवलतिर कुन माध्यमबाट सुन्दै हुनुहुन्छ? हाम्रो पात्रोबाट सुन्दै हुनुहुन्छ भनेपछि हाम्रो पात्रोमा बाटो चाहिँ हजुरको रेडियो बुटवलतिर मजाले बज्दैछ यो समय। ल ठिक छ, बजाउनु पर्छ, सुन्नु पनि पर्छ। हामीलाई माया गरेर साथ दिएर यहाँसम्म आउनु भएको छ, यहाँको फोन पनि लागेको छ। यति बेला बुटवलतिरको मौसम के कस्तो छ हामीलाई सुनाउनुहोस् न। एकदम धेरै घाम छ, ल घाम चर्केको छ, गर्मी छ त्यसो भए? ल अब गर्मी छ, अब पानी परेको छैन, पानी परेको भए त शीतल नै पनि हुन्थ्यो होला है। खानपिन भयो कि बाँकी छ त हाम्रो रामजीको? बाँकी छ। बुटवलतिर के गर्नुहुन्छ खास? काम गर्नुहुन्छ, ल ठिक छ, काम गर्नुहोस्, समय मिलाएर हामीलाई सम्झनु भएकोमा रामजीलाई विशेष धन्यवाद व्यक्त गर्छु। उहाँको टेलिफोन सम्पर्क गरिएको छ, राम छेत्रीजी हुनुहुन्थ्यो बुटुलबाट, उहाँले आफ्नो साथीहरूलाई चाहिँ आज सम्झन पाउनु भएन किनकि उहाँको टेलिफोन कटिसकेको छ। यति बेला हामी कार्यक्रममा मिठो गीततर्फ लाग्दैछौ किनकि कार्यक्रममा मिठो गीत पनि बजाउनु पर्ने हुन्छ। यति बेलाको बसाइमा तपाईँको माझमा राख्छौ एकदमै मिठो गीत, त्यसपछि हामी फेरि आउनेछौं।

0: कार्यक्रममा एकदमै छु गीत हामीले राख्यौं गमेश दुलाल सिद्धार्थ थापा अनि इन्दिरा गुरूङ र साथीहरूको आवाजमा रहेको गीत तपाईँले सुनिसक्नु भएको छ। लगभग अब हामी पनि कार्यक्रमको अन्त्यन्ततिर पनि आउन लागिसकेका छौं। अब धेरै समय बाँकी छैन, त्यही भएर तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला सम्पर्कमा अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, यो आवाज कता आयो त? सिन्धुली बाचा हो? के छ हाम्रो बबिताजीको खबर सुनाउनुहोस् अनि बितिजुतिरको के छ त्यो पनि सुनाउनुहोस्।
1: हजुर, एकदमै ठिक छ। अब घाम लागेको छैन, धुम्म भइरहेछ, तर तातो धेरै छ, यस्तै भन्नुपर्छ। दिदी लगायत रामे साथी के छ खबर?
0: म लगायत रामे साथीर पनि त्यस्तै छ भन्नुपर्छ, किनकि यता कहिले घाम लाग्ला जस्तो हुन्छ, घाम लाग्छ, कहिले पानी पर्ला जस्तो हुन्छ, मौसम केही पत्तो पाउन सकेका छैन।
1: हजुर, अब मौसमले नै च्यालेन्ज दिन थालिसक्यो भन्नुपर्छ है त।
0: अब हामी केही पनि गर्न नसक्ने मान्छेलाई मौसमले च्यालेन्ज गरेर के गर्नुहोस्, हेर्नुहोस् न बबिताजी।
1: हजुर, अनि दिदी हजुरको खाना भयो त?
0: मेरो खाना भइसकेको छ, बबिताजीको भयो कि बाँकी छ?
1: हजुर, मेरो खाना भइसक्यो भन्नुपर्छ है त।
0: ल, खाना खाइवरि मजाले कार्यक्रम सुन्दै हुनुहुन्छ कि त्यतिकै फोन लगाइदिउँ भनेर फोन लगाइदिनु भयो?
1: होइन, प्रोग्राम सुन्दै हामी चाहिँ मकै गोड्दैछु बारीतिर।
0: मकै गोड्दै हुनुहुन्छ बारीतिर?
1: हजुर।
0: चर्को घाम छ, गर्मी छ, काम गर्न सबै छ त?
1: घाम लागेको छैन, धुम्म भइरहेछ, अब पानी पटासे भए त्यही पनि तातो चाहिँ धेरै नै भएको छ है त।
0: ल ठिक छ, काम गर्नुहोस्, हामीलाई पनि सुन्नुहोस्। आउनु भएकोमा, कार्यक्रममा सहभागी हुनु भएकोमा विशेष धन्यवाद व्यक्त गरे। एउटा मिठो गीत बज्छु, साथीहरूलाई सम्झनुहोस् न।
1: हजुर, सम्झिनु पर्दैन, यति मिठो भएछ प्रोग्राम चलाउनुहुन्छ दिदीको लागि, अनि टेक्निसनमा रहने मित्रको लागि, हजुरको रेडियो रिलिजको लागि भन्छ, मेरो घर छन् सम्पूर्णको लागि, अनि यही सुनिराख्नु भएको छ अब हजुर सीता मगरको लागि, बुनु सुनिता मगर मा लागि, अनि ठुलो बाबाको लागि, अनि भाइ रवि मगरको लागि भन्छु र साथीहरू सम्पूर्णको लागि, सिन्धुरी तिन कन्यातिर हुनुहुन्छ दिदी पवित्र मगर, उहाँको घर छ सम्पूर्णको लागि भनेर चिन्छु।
0: हस्त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो बबिता मगर, सिन्धुलीको ब्रिटिजहरूबाट हुनुहुन्थ्यो, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब कार्यक्रमको लगभग समय सकिन लागिसकेको छ, अब साथी हुनुहुन्छ भने एकजना साथीलाई हामी लिन्छौँ, त्यसपछि चाहिँ हामीले पनि कार्यक्रमबाट विदा माग्नुपर्ने हुन्छ। तपाईँले पनि यो समय कार्यक्रम सुन्दै हुनुहुन्छ भने सहभागिता जनाउनुहोस्। 0840 40 0026 को नम्बर तपाईँको लागि खुल्ला छ। यति बेलामा तपाईँको फेसबुक कमेन्टहरू पनि प्राप्त छन्, म वाचन गर्छु। तर आजको कार्यक्रमको लागि चाहिँ अन्तिम साथी सम्पर्कमा आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: हजुर, म यता सिन्धुली तिनकन्याबाट अनिता तामाङ।
0: अनुसा भन्नुभयो?
2: अनिता।
0: अनिता भन्नुभयो?
2: हजुर।
0: के छ हाम्रो अनिताजीको खबर सुनाउनुहोस् न त।
2: हजुर, मेरो खबर सबै एकदम ठिकठाकै छ भनेको छ दिदी, यति बेलाको समय चाहिँ हजुरको प्रोग्राम सुन्दै र अनि बसिरहेको छु भन्नुपर्छ है।
0: हामीलाई सुन्दै बस्दै हुनुहुन्छ?
2: हजुर।
0: ल, सुन्नुपर्छ। अब हाम्रो अनिताजीले हामीलाई सुन्नु भएन भने त फेरि हामी मात्रै एक्लै बोलिरहेको जस्तो हुन्छ है।
2: हजुर,
0: खाना खानुभयो कि बाँकी नै छ?
2: हजुर, मेरो खाना भर्खरै भयो भन्नुपर्छ, अनि दिदीहरूले खानुभयो त?
0: मेरो पनि भइसकेको छ। ल, कार्यक्रमको म अन्त्यतिर छु, अब अनिताजीसँग कुराकानी गर्न मन धेरै थियो, समय पनि छैन, त्यो हुँदाखेरि एउटा गीत बज्छ, यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न।
2: हजुर, सफल कार्यक्रम सञ्चालनको निम्ति विशेष गरेर दिदीहरूको लागि भन्न चाहन्छु, अनि त्यसै गरी प्राविधिकको लागि भन्न चाहन्छु, हजुरको रेडियो होल परिवारको लागि, मेरो घर परिवारमा रहनुहुने मैको लागि भएका लागि भन्न चाहन्छु, अनि यता कृषि माधव हुनुहुने चिको भाइको लागि, कलाजहरूको लागि भन्न चाहन्छु, सुनिता दिदीको लागि भन्न चाहन्छु, अनि साथीहरू भन्न पर्दाखेरि चाहिँ निकृष्ट अनि मनोज कुमारको लागि भन्न चाहन्छु, अञ्जना कुमारलाई पनि एकदम सम्झिरहेको साथी भन्न चाहन्छु, अनि त्यसै गरी राज श्रेष्ठको लागि भन्न चाहन्छु, ट्रेसको लागि भन्न चाहन्छु, अनि त्यसै गरी राज मण्डलदेखिबाट उता केटेसम्मको यात्रामा हुनुहुन्छ अनि तपाईँलाई त्यस्तो यात्रा राम्रो चल्छ होला भन्न चाहन्छु, এছাড়া তো কাছে ছাত্রদের তো যদি ওলাই না যাবে সেটা বাকি রাখতে পারবো আর সম্পূর্ণ লাইক
0: অবস্থা নমস্তে ভর্খরের সম্পর্কমা আউনুহুন্থ্যো अनिता तामाङजी अब तिमी फोन लिदिन कार्यक्रमको समय लगभग सकिसकेको छ यति बेला फेसबुक लाइभमा लेख्नुहुन्छ हाम्रो साथी मनको साथी जीवन कार्कीजी हजुर शुभ बिहानी पोखरी नमस्कार साँच्चै हुनुहुन्छ होला कार्यक्रम सुनिरहेको छु है लोकको सिने कार्यक्रम राम्रो लाग्छ अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ विष्णु परियारजीले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ सिर्जना मुखियाजीले पनि नमस्ते है हजुर कार्यक्रम सुन्दैछु अब बस्ने गीत सबैको लागि भन्नुभएको छ त्यसै गरी सपना तामाङजीले पनि दिदी नमस्ते कार्यक्रम सुन्दैछु सिन्धुलीबाट सपना तामाङ हो राम्रो लाग्छ कार्यक्रम हजुरको खबर के छ अनि खाना भयो त भन्दै हुनुहुन्छ मेरो खाना भइसकेको छ म सन्चै आरामै पनि छु सबैलाई धेरै माया ल भन्दै हुनुहुन्छ विनोद बरुवालजीले पनि हजुर नमस्ते हाई म पनि कार्यक्रम सुन्दैछु विनोद बरुवाल काठमाडौँबाट भन्नुभएको छ जनक रजाली मगरजीले पनि अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ कार्की दिपेन्द्रजीले पनि सबैलाई सम्झिरहेको छु ल भन्नुभएको छ आइन्जीजीले पनि नमस्ते है हजुर कार्यक्रम सुन्दैछु अब बस्ने गीत सबैको लागि भन्दै छुटिन्छु भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको लगभग समय सकिसकेको छ हामीले पनि कार्यक्रमबाट बिदा माग्नुपर्ने हुन्छ आजको कार्यक्रममा सहभागी हुने साथी करिना खड्का त्यसै गरी रमिला तामाङ निर्मला पौडेल मनोज कार्की राम छेत्री बबिता मगर अनिता तामाङ हुनुहुन्थ्यो उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु साथी तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो साथ दिने फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कार्यक्रमलाई सेयर गर्ने सबैलाई मैलेदेखि एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु साथी थिन्जेलसम्म रेडियो सुनेर साथ दिने साथीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै थिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो निशा भण्डारी उहाँको लागि पनि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा मिठो र माइलो एउटा गीत छोड्दै आजको लागि कार्यक्रम लोकको सेलीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

नमस्कार, हजुरको रेडियो 102.2 MHz को बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz, तामाकोशी FM 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने बताउनु भएको छ। अर्थ मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको समन्वयमा भएको एसिया प्यासिफिक ग्रुप अफ मनी लाउन्डरिङको इन्टरनेशनल कोअपरेशन रिभ्यू ग्रुपको कार्ययोजना सम्बन्धी छलफलमा उहाँले आवश्यक सबै पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। एपीजीका प्रतिनिधिहरूसँगको छलफलमा अर्थमन्त्री डाक्टर वाग्लेले सम्पूर्ण सामर्थ्य लगाएर नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अहिले ग्रे लिस्टको पछिल्लो 30 वर्षको कुशासनको प्रतिफल रहेको भन्दै उहाँले नयाँ सरकार गठन भएपछि सुशासनको सञ्चालन सवालमा भएका कामहरूको सबैले अनुभव गर्ने किसिमको भएको दावी गर्नुभएको छ। नेपाललाई सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट बाहिर निकाल्न तत्काल र नियमित गरिनुपर्ने पहलबारे सरकारी निकायहरूले नियमित काम गरिरहेको र यसको मूल्यांकन पनि भइरहेको उहाँले उल्लेख गर्नुभएको छ। कार्यक्रममा एपीजीका उप कार्यकारी सचिव डेभिड स्क्यानले नेपाल ग्रे लिस्टबाट बाहिर पर्याप्त कार्य गर्न अझै बाँकी रहेको जानकारी गराउनु भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले 1,44,803 मेट्रिक टन रासायनिक मल मौजदात रहेको जनाएको छ। मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले मौजदात मल वितरण भइरहेकोले तत्कालका लागि मल अभाव नरहेको दावी गर्नुभएको छ। मध्यपूर्वको द्वन्द्वको कारण मल आउन ढिलाइ भएको बताउँदै उहाँले स्ट्रेट अफ हर्मुजमा रहेको अवरोध खोल्ने बित्तिकै टेण्डर गरिएका 4,91,000 मेट्रिक टन मल आउने विश्वास गर्नुभएको छ। पछिल्लो द्वन्द्वको कारण विगत वर्षको तुलनामा मलको भाव बढ़ेको पनि कृषि मन्त्रालयले जनाएको छ। विस्तारै रासायनिक मलको विकल्पमा जानुपर्ने र किसानलाई सकेसम्म प्राङ्गारिक मलको उपयोग गर्न पनि उहाँको आग्रह छ। अब खेतीको मुख्य सिजन शुरू भइसकेको छ। यो बेला रासायनिक मलको माग र विषय जोड़तोड़को साथ उठ्ने गर्छ। नीति तथा कार्यक्रममा जैविक तथा प्राङ्गारिक मललाई प्राथमिकतामा राखिएको छ। जैविक तथा प्राङ्गारिक मलमा अनुदानको व्यवस्था नीति तथा कार्यक्रमले समेटेको छ। जैविक तथा प्राङ्गारिक खेती प्रोत्साहनबाट रासायनिक मल र विषादीको प्रयोगबाट बढ़दै गएको चुनौती न्यूनीकरणमा सहयोग पुग्ने खाद्यका लागि कृषि अभियानमा संयोजक उद्धव अधिकारीले सो कुरा बताउनु भएको छ। चितवन जिल्लामा रहेको एम्बुलेन्सहरूमध्ये 86 वटाले मात्रै अध्यावधि गरेका छन्। जनस्वास्थ्य कार्यालय चितवनले गत वैशाख 26 गते सूचना जारी गर्दै 7 दिनभित्र अध्यावधि गर्न निर्देशन दिएको थियो। अध्यावधिक भएका मध्ये 2 वटा सबवान रहेका छन्। कार्यालयले सूचना जारी गरेपछि ती एम्बुलेन्स अध्यावधिक भएको कार्यालयका प्रमुख निर्मल घिमिरेले जानकारी दिनुभएको छ। उहाँका अनुसार त्यहाँ 93 वटा एम्बुलेन्स दर्ता रहेका छन्। ती सबैको अध्यावधिक गर्न आग्रह गरिएको छ। अध्यावधिक भएका एम्बुलेन्सहरू ख र ग वर्गका रहेका छन्। त्यहाँ अहिले क वर्गका एम्बुलेन्सहरू नरहेको बताइएको छ। भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिका 8 खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै वडाले निशुल्क विद्युत जडान कार्यक्रम सञ्चालन गरेको छ। वर्षौंदेखि अध्ययारोमा जीवन बिताउन बाध्य रहेका परिवारलाई उज्यालोको पहुँचमा ल्याउँदै जीवनस्तर उकास्ने उद्देश्यले कार्यक्रम अघि बढ़ाइएको छ। वडाले हालसम्म 8 जना दलित विपन्न परिवारको घरमा निशुल्क विद्युत जडान गरिसकेको वडाध्यक्ष वाजकुमार राईले जानकारी दिनुभएको छ। आर्थिक अभावको कारण विद्युत सेवाबाट वञ्चित परिवारको पहिचान गरेर प्राथमिकताको आधारमा सहयोग गरिएको छ। प्रहरीले काठमाडौँको बौद्धबाट 12 केजी लागू औषध पोल्यान्ड बरामद गरेको छ। मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको टोलीले 1 थान पिस्तोल र 1 थान इयरगन सहित 6 जनालाई पक्राउ गरेको छ। लागू औषध प्रयोगकर्ताले गाँजालाई पेलेर धुलो बनाएर चुरोटमा राखेर खाने वस्तुलाई पोल्यान्ड भन्ने गरिन्छ। लागू औषध प्रयोगकर्तालाई पक्राउ गरेपछि अनुसन्धान गर्दा उनीहरूसँग हतियार पनि रहेको खुलेको थियो। बौद्ध स्थित जबमु डाँडाको फोरमैला संकलन केन्द्रमा लुकाएर राखेको अवस्थामा एउटा पिस्तोल र एउटा इयरगन बरामद गरिएको
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिनुभएको छ। प्रहरीले घटनामा संलग्न छ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली घर भएका विनोद अधिकारी, विकास सुनवार, सुदीप परियार र सक्सन दौड़जे लामा रहेका छन्। आरोपीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हुम्लाको चंखेली गाउँपालिका पाँच नेपका गाउँमा हिजो राति 81 आएको असिना पानी सहितको बाढ़ीले क्षति गरेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाले एक विद्यालय, खेतीयोग्य जमीन तथा भेड़ा बाख्राको गोठ बगाएको जनाएको छ। विगत मानिने नेपका क्षेत्रमा आएको बाढ़ीले डाफे आधारभूत विद्यालयमा क्षति पुर्याएको छ। मानवीय क्षति भए नभएको बारेमा विवरण प्राप्त नभएको प्रहरीले बताएको छ। घटनापछि मेलछाम प्रहरी चौकीबाट टोली प्रभावित क्षेत्रतर्फ गएको छ, तर भौगोलिक विकटताको कारण घटनास्थल पुग्न झण्डै 6 घण्टा लाग्ने अनुमान छ। क्षतिको पूर्ण विवरण आउन केही समय लाग्ने प्रहरीले जनाएको छ। इजरायलको हवाई आक्रमणबाट दक्षिणी लेबनानमा कम्तीमा 19 जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार डेयर कानाउन शहरमा 3 बालबालिका र 3 महिला सहित 10 जना एकै ठाउँमा मारिएका छन्। यसबाहेक नाभिटिय र टायर जिल्लामा पनि भएको आक्रमणबाट थप 9 जनाको मृत्यु भएको र 29 जना घाइते भएको मन्त्रालयले जनाएको छ। पछिल्लो घटना अमेरिकाको लेबनान र इजरायल बीच युद्ध विराम 45 दिनका लागि थप गर्न सहमति भएको घोषणा गरेको एक साता पनि नपुग्दै यो घटना भएको हो। युद्ध विराम कायम रहेको भनिए पनि इजरायल र हिजबुल्लाह बीच विशेष गरी दक्षिणी लेबनान क्षेत्रमा निरन्तर गोली हानाहान भइरहेको छ। इजरायलले आफूले हिजबुल्लाहलाई मात्रै लक्षित गरेको बताउने गरेको छ, तर आक्रमणमा महिला र बालबालिका सहित सर्वसाधारणको पनि ज्यान जाने गरेको छ। अन्त्यमा खेल समाचार। एसियन गेम्स छनौट र एसएससी प्रिमियर कपको तयारीका लागि भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई 67 रनमै अल आउट गरेको छ। तस्सीतिर नेपाल विरूद्ध पहिले ब्याटिङ गरेको मलेसियालाई नेपाली बलरहरूले उत्कृष्ट बलिङ गर्दै 67 रनमै अल आउट गरेका छन्। मलेसियालाई सस्तमै समेट्ने क्रममा नेपालकी पूजा महतोले 3, मनिषा उपाध्याय र रिया शर्माले 2-2 र कविता कुवर र सीता मगरले 1-1 विकेट लिनुभएको छ। मलेसियाकी हन्टरले 10 रन बनाउनु बाहेक अन्य कसैले दोहोरो रन बनाउन सकेनन्। एसियन गेम्स छनौट मलेसियामा मे 23 देखि 31 सम्म हुँदैछ। यस्तै प्रिमियर कप जुन 1 देखि 13 सम्म हुनेछ। एसियन गेम्स छनौट खेल अघि नेपालले तयारीका लागि मलेसियासँग खेल्न लागेको छ। 22 गते मलेसियासँगै अर्को खेल हुनेछ। हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको बिहान 11 बजेको हजुरको खबर सकियो। खबर सकी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछाप द्वारा जनहितमा जारी सन्देश।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टप अफ दि पपमा म कार्यक्रम प्रस्तुत श्री राज महत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यसलाई अझ विशेष बनाउनको लागि प्राविधिक पाटोमा रहेर साथ दिइराख्नु भएको छ सम्झनाजीले साथ दिँदै हुनुहुन्छ भने साथमा तपाईँ हुनुहुन्छ त्यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ द पप हामी हप्ताको छ दिन आउँछौ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबरपछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौ तपाईँले पठाउनुभएका म्यासेज अनि तपाईँसँग कुराकानी गर्दछौ आजको बसाईमा पनि सोही क्रम जारी रहनेछ कुराकानी हुन्छ तर आजको बसाईमा मैले तर भनेको छ है नयाँ साथीहरूसँग मात्र कुराकानी हुन्छ जो साथीहरूले यो हप्ताभित्रमा फोन गर्नुभएको छैन कार्यक्रम टप अफ दि पपमा उहाँ साथीहरूले मात्र फोन गर्न सक्नुहुन्छ जो साथीहरूसँग नियमित रूपमा कुराकानी भइराखेको छ उहाँहरूले म्यासेज पठाएर अथवा सुनेर साथ दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु जसको मुख्य उद्देश्य भनेको नयाँ साथीहरूलाई कार्यक्रममा सहभागी गराउनु हो पनि भन्न चाहन्छु हामी किन यसले यसो गर्यो भन्ने पनि हुनसक्छ नि होइन नयाँ साथीहरूले पनि स्थान दिनुपर्छ भन्ने हाम्रो उद्देश्य रहेको छ जो नियमित रूपमा कुराकानी भइरहेको छ उहाँ साथीहरूसँग आज चाहिँ हामी एकछिन भए पनि ब्रेक लिन्छौँ ल सुनेर साथ दिनुहोला भन्न चाहन्छु म्यासेज पठाएर साथ दिन सक्नुहुन्छ बरु सामाजिक सञ्जाल फेसबुकमा छौँ हजुरको रेडियो सर्च गरेर तपाईँले त्यहाँ म्यासेजहरू पठाउन सक्नुहुन्छ पनि भन्न चाहन्छु अनि त्यस्तै गरेर अब नयाँ साथीहरू जो मसँग कुराकानी गर्न चाहनुहुन्छ आउन सक्नुहुन्छ नम्बर 0440 40026 रहेको छ 0440 40026को माध्यम भएर आउन सक्नुहुन्छ पनि भन्न चाहन्छु कुराकानी गर्छौँ साथमा रमाइलो रमाइलो नेपाली प्रविधहरू त छँदैछन् तपाईँको माझमा राख्ने नै छौँ पनि भन्न चाहन्छु 0440 40026 रहेको छ पनि भन्न चाहन्छु नम्बर म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ है पनि भन्न चाहन्छु नयाँ साथीहरूलाई स्थान दिनुहोला मैले फेरि पनि दोहोऱ्याएँ नयाँ साथीहरू आउनुहुन्छ भने आउनु सक्नुहुन्छ कुराकानी गर्छ नभए भने रमाइलो रमाइलो नेपाली पप गीतहरू अनि तपाईँले पठाउनुभएको म्यासेजहरू वाचन गर्दै अगाडि बढ्ने नै छौँ पनि भन्न चाहे फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz अनलाइनका माध्यम भनेको हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको news.com सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला हामी अनियर भइराखेका छौँ सुन्दै हुनुहुन्छ सुनेर साथ दिनुहोला भन्दै यति बेला कार्यक्रमको शुरूआत गरिहाल्छौँ तपाईँको माझमा एउटा मिठो गीत राखेर त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला अनि साथसाथै फोन मेसेजहरू पनि गर्दै गर्नुहोला त्यति बेलाको समयमा तपाईँको माझमा यो मिठो गीत

0: युट्युब तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आउन सक्नुहुन्छ, नम्बर 0848 40 00 26 रहेको छ। साथसाथै मेसेज पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन्। मैले शुरूआतमै भनिसकेको छु, आज नयाँ साथीहरूलाई स्थान दिनुहोला, होइन, नयाँ साथीहरूसँग कुराकानी गर्न चाहन्छु म, जो नियमित रूपमा सहभागी भइराख्नु भएको छ कार्यक्रममा। उहाँ साथीहरूले कार्यक्रममा मेसेज पठाउन सक्नुहुन्छ, साथसाथै सुनेर साथ दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु। आजको बसाई, आज एक दिनको बसाईमा चाहिँ हामी जो साथीहरूले यो हप्ताभित्रमा फोन गर्नुभएको छैन, होइन, उहाँ साथीहरूसँग कुराकानी गर्न चाहन्छौँ अथवा नयाँ साथीहरूसँग कुराकानी गर्न चाहन्छौँ भनौँ न। नम्बर 0848 40 00 26 रहेको छ, 0848 40 00 26। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार। नमस्कार हजुर, शुभ नाम? करिना, के छ खबर? अनि कस्तो सञ्चना भए नभए जसरी बोलिराख्नु भएको छ त? किन ख्याल गर्नु भएन त स्वास्थ्यको भनेर?
1: खै गर्नु त गरेको, धेरै बिउ खाइदिएको, त्यही भएर
0: खाइदिएको दही मही खानुपर्छ भन्ने नि थाहा छैन। डिउ, कोका कोला, फ्यान्टाहरू त खानुहुन्न भनेर भनिराखेका छन् त सरकारले, भनिराखेको त यस्तो चिजहरू नखानु, दही मही खानु, होइन भनेर भनिराखेका छन् सरकारले। सरकारले नै त्यसो भनिसकेपछि त हामीले त मान्नु पर्ने हो। ठिक छ, सन्चो नहुन्जेलसम्म छोडिदिएको है। सन्चो भएपछि त्यही हो पारा। ठिक छ, स्वास्थ्य ख्याल गर्नुलाई पनि भन्न चाहन्छु। मौसममा परिवर्तन भइराखेको छ, गर्मी छ, होइन, यसो पानी प्रशस्त मात्रामा लिनुहोला पनि भन्न चाहन्छु, औषधि लिनुहोला भन्न चाहे। खाना भयो?
1: मैले त खाएको छैन, तपाईँको भयो?
0: भयो त मेरो।
1: एक्लै एक्लै खाइदिनु
0: के गर्नु, साथमा कोही छैन। तपाईँलाई बोलाउन काठमाडौँमा तपाईँ, अनि काठमाडौँमा तपाईँ भइसकेपछि अब तपाईँलाई के बोलाउनु, किन दुःख दिनु, अब भाडा महँगो छ यति बेला, हो होइन, उहाँदेखि यहाँसम्म के बोलाउनु भयो भनेर एक्लै खाइदिएको। उडेर आउनलाई पनि पखेटा हुनु पर्यो, अब अर्को पखेटावालालाई मा पनि भाडा बेसरी महँगो होला। के पखेटा छ? ठिक छ, ठिक छ, है, ठिक छ, बिस्तारै खानु होला, स्वास्थ्यको ख्याल गर्नु होला। के छ मौसम, कस्तो छ? गर्मी छ होला है?
1: एकदम धेरै गर्मी छ भन्नुपर्छ, यी मौसम बन्द बन्द घाम लागिरहेको छ त्यतातिर,
0: यता धुम्म धुम्म छ, घाम छ भनौँ न, गर्मी नै छ है। हाम्रो कतिको सुन्ने गर्नुहुन्छ?
1: मैले 4 दिन भयो सुन्न पाएको छैन भन्नुपर्छ है।
0: केही विशेष कामले अथवा सञ्चना भएर अथवा के के किन माया मार्नु?
1: माया मारे छैन के भाइ, मसँग मोबाइल छैन, यता मम्मीको व्रत गरेको।
0: ए त ठिक हो, ठिक हो। अहिले पढ्दै हुनुहुन्छ के गर्दै हुनुहुन्छ तपाईँ?
1: अब कलेज सुरु नै भएको छैन, भर्ना गरेको छैन, अब भर्ना गर्ने अनि मात्र अन्त।
0: ठिक छ, मोबाइल चलाउने होइन है, मोबाइल चलाउनु भने मोबाइलले बिगारेर हो है,
1: बिग्रिनेहरू मात्र बिग्रिन्छ नि दाइ, त्यस्तो नबिग्रिनेहरू बिग्रिँदैन
0: हो
1: नि।
0: खै अहिले त बच्चादेखि वृद्ध होइन हजुरबासम्म हजुरआमासँग सम्मलाई चाहिन्छ अरे भन्छन्। ठिक छ, पढाइतिर फोकस गर्नु होला भन्न खोजेको। ठिक छ, मोबाइलहरू चलाउनु पर्छ, टेक्नोलोजीको प्रयोग गर्नुपर्छ, अहिले जस्तो टेक्नोलोजीले गरिराखेको छ, सबै चिजहरू टेक्नोलोजीमा निर्भर छ, तर लक्ष्य नबसोस् भन्न खोजेको। ठिक छ, पढाइ के के विषय लिने सोच बनाउनु भएको छ?
1: मैले त केही छैन, कलेज खुलेपछि।
0: ए, अहिलेसम्म केही छैन, खाली छ दिमाग?
1: खाली त छैन खै, कुल्लिने कुल्लिने कुल्लिने भएर छ कि भाइ।
0: होइन, ट्यालेन्ट केमा हुनुहुन्छ भन्ने हो नि त फेरि?
1: धेरै ट्यालेन्ट त छैन,
0: छैन, होइन, कसैलाई टिचर बन्छु भन्न मन हुन सक्छ, म त हो पढाउँछु, भोलि पर्सि श्रीमान श्रीमानलाई पनि पढाउन सजिलो हुन्छ भन्न
1: छैन
0: हो, नभए भने अन्य अन्य फ्याकल्टीतिर यसो होइन केही हुन सक्छ नि त। ठिक छ, यसो होइन, अहिले म एउटा कुरा भन्छु, अनुभवले पनि भन्न चाहन्छु, साथसाथै देखेको हिसाबले पनि हामीले होइन न्युजहरू पढिराखेको हिसाबले पनि एउटा कुरा चाहिँ म निश्चित रूपमा के भन्न चाहन्छु भने दबावले अनि साथसाथै यस्तै पढिदिउन भनेर चाहिँ त्यो नपढ्नुहोस् बरु होइन क्विट गर्नुहोस् त्यो राम्रो हो जस्तो लाग्छ तर स्किलफुल जस्तो होइन काम लाग्ने खालको विषय लिएर पढ्नुहोला भविष्यमा पनि काम लागोस् तपाईँले पढेको चिजहरू उपयोग होस् यसमा चाहिँ होइन ध्यान दिनुहोला पनि भन्न चाहन्छु नत्र हामी प्रायः जसो अहिले पढिरहेका छौँ ब्याचलर गरिरहेका छौँ खै केही छैन होइन त्यसको महत्त्व केही पनि छैन होइन त्यो सर्टिफिकेट मात्र काम पनि छैन साथसाथै स्किलफुल प्र्याक्टिकल रूपमा यसको केही हुन्छ कि त्यसमा चाहिँ ध्यान दिनुहोला ल त्यही हिसाबले कोर्स चुज गर्नुहोला फ्याकल्टी चुज गरेर अगाडि बढ्नुहोला भन्न चाहन्छु नत्र अहिले ब्याचलर गऱ्यो त्यसपछि विभिन्न होइन माथि माथि पढ्दै गए पनि पढाइ मात्र छ केही छैन भनेर त्यो अब स्किल हुन्न खासै काम लागेको देखिँदैन यो प्र्याक्टिकल न्युजको हिसाबमा होइन हामीले समाचार वाचन गरिरहँदाखेरि पनि विभिन्न हेरेर सुनेर अनि साथसाथै व्यक्तिगत रूपमा पनि मैले महसुस गरेर पनि भनेको हुँ ध्यान दिनुहोस् है अब सर्टिफिकेट मात्र गर्छु भन्नलाई त फेरि ठिकै नत्र होइन म केही गर्छु भन्नलाई त अनि ठिकै छ खुसी लाग्यो सम्झिदिनु भएकोमा साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
1: मेनुका मगर मनिका मगर अनि दिदी सुनपासमा त्यसरी लगायत कार्यक्रम सुनेर बस्नुभएको छ सबैको लागि र आज बस्नु पनि लागि
0: हस् धन्यवाद करिना खड्का हुनुहुन्थ्यो उहाँलाई केही होइन उपयोगी टिप्सहरू दिए जस्तो लाग्छ तपाईँले पनि सुन्दै हुनुहुन्छ या सिधेर बसिराख्नु भएको छ अनि फर्दर स्टडी होइन गर्ने सोच त बनाउनु भएको छ पक्कै पनि तर कुन विषयमा कसरी भन्ने दोधारमा हुनुहुन्छ भने मैले भनिहालेँ नि आजकल अब तपाईँ सर्टिफिकेट मात्र लिन्छु भन्ने हिसाबले जानुहुन्छ भने ओके ठिक छ तर त्यो पनि अब सर्टिफिकेटले मात्र काम छैन अहिले होइन अहिलेको बेस हेर्ने हो भने अहिले खासै काम छैन व्यापार बिजनेस गर्छु भन्नुहुन्छ भने त्यही हिसाबको नलेज तपाईँकोमा हुनुपर्छ होइन म टिचर बन्छु भने त्यही हिसाबले तपाईँ अगाडि बढ्न बढ्नुपर्छ जस्तो पनि लाग्छ साथसाथै अब केही न केही चाहिँ प्र्याक्टिकल वेजमा जानुपर्छ जस्तो लाग्छ होइन केही सोचेर अगाडि बढ्नुहोस् भन्ने भन्न चाहन्छु नत्र ब्याचलर डिग्री नै हासिल गरेर पनि यहाँ काम नपाएर यसै पढेको खासै उपयोगी नभएर पनि होइन बस्ने छौँ धेरैजना हुनुहुन्छ है न्युजहरू पनि आइरहेका छन् हामी पनि अब त्यस्तै त्यस्तैमा छौँ हेर्न नलेजहरू मात्र भएर काम छैन टेक्निकल सिप हुनुपर्छ सो टेक्निकल होइन प्र्याक्टिकललाई फोकस गरेर अगाडि बढ्नुहोस् है बेलादेखि भन्न चाहे यति बेलाको हुनुहुन्छ कामको हुनुहुन्छ हजुर नमस्कार
2: हेलो दाजु नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर शुभ नाम कहाँबाट को बोल्दै हुनुहुन्छ
2: म दोलखाबाट निखिल कार्की बोल्दैछु है दाजु हजुर
0: दोलखाबाट के भन्नुभयो
2: निखिल कार्की
0: निखिल कार्की
2: हजुर
0: निखिलजी
2: हजुर हजुर
0: तपाईँको बुवा मम्मीलाई निखिल प्रति मन परेर है या निखिल नाम राख्नुभएको
2: हजुर हजुर सिकिरहेको छ
0: पिन्जडा कि कुन चाहिँ मुभी त्यो सात तला माथिबाट हान थालेको फिल्म हेरेर ओहो खतरा भनेर राख्नुभयो
2: हो हजुर दाजुभाइको एकदम फिल्म हेरेर यसो
0: ठट्टा गरेको त्यो तपाईँ त्यस्तो त्यस्तै हुनुहुन्छ है यस्तै हल्का अब निखिल उप्रेती त पाँच मिनटमा कसैसँग बोल्नु भयो भने पनि मोहित पार्नुहुन्छ अरे तपाईँको त्यस्तो खुबी छै छैन त्यो पनि छ भरि छोड्न भनौँ न हुनुहुन्छ रहेछ ठिक छ राम्रो हो त्यो पनि के गर्दै हुनुहुन्छ यति बेला ए गोठाल गर्दै हुनुहुन्छ भएन भएन ठिक छ खाना चाहिँ भयो कि नै मैले पनि खाइसकेको छु ठिक छ गोठाले गर्नुपर्छ किसानी हामी किसानका छोराछोरी पऱ्यौँ किसान पेसालाई गाल्नुपर्छ धनी बढी धनीबाट मान्छेहरू पनि अब पैसा मात्र खाने होइन्थ्यो किसानले उब्जनी गरेका होइन चिजहरू नै खाएर बाँच्ने हो ठिक छ अनि हामीलाई कतिको सुन्ने गर्नुहुन्छ
2: हजुर हजुर
0: कतिको सुन्ने गर्नुहुन्छ हजुरलाई त के सुन्थ्यो र भन्न खोज्नु भएको त होइन नि ठिक छ, यसो सुनेर सातजनालाई पनि भन्न चाहन्छु। ठिक छ, पहिलोचोटि हो तपाईँसँग कुराकानी निखिलजी? हेलो निखिलजी,
2: के भन्नु?
0: ए ठिक छ, नेटवर्क यस्तो समस्या दियो जस्तो छ। पहिलोचोटि हो तपाईँसँग कुराकानी?
2: मेरो थुप्रै वर्ष भइसकेको गर्नुपर्छ नि तपाईँ
0: कुराकानी।
2: हजुर, थुप्रै भइसक्यो
0: मसँग,
2: दुई वर्ष जति भयो होला है दाजु
0: मसँग। भनेपछि धेरै पहिले कुराकानी भएको रहेछ त्यहाँ।
2: हजुर हजुर,
0: ठिक छ। अनि माया किन मार्नु हो त यसरी? हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। निखिलप्रति होइन निखिल कार्की हुनुहुन्छ, प्रतिको फिल्म हेरेर राख्नुभयो क्या बाबा मम्मीले भनेर भनेको थियो, अँ हो भन्ने हुनुहुन्थ्यो। सात तल्ला माथि एउटा आम थालेको होइन, त्यो यताउति यसो एक्सन हेर भनिसकेपछि साथसाथै पाँच मिनट कसैसँग बोल्नुभयो भने पनि फिदा हुनुहुन्छ अरे, फिदा पार्नुहुन्छ अरे भन्ने एउटा नै छ। यसो त्यस्तो हो कि भनेर यसो कुराकानी, रमाइलो कुराकानी गर्दै थिएँ। जे होस्, विशेष रूपमा धन्यवाद दिन चाहन्छु निखिलजी, आइदिनु भयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते, नमस्कार, गुड मर्निङ, अनि स्वागत गर्न चाहन्छु मिठो आवाज कतनीलाई। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोटाङबाट
1: मकैहरू खन्ने काम थियो, त्यही भएर खन सकेर त्यतिकै खाना खाएर बसिसक्यो।
0: ठिक छ, अहिले चाहिँ फुर्सद भयो?
1: हजुर, अब त काम छैन सकिएको।
0: ठिक छ, माया लागेको छैन छैन हाम्रो
1: माया लागेको छ नि
0: होइन, अब यसो आउनु पर्यो के सम्झिनु पर्यो बेला बेलामा। चन्द्र, मेरो बानी के छ भन्दाखेरिमा तपाईँको आवाज नसुनिकन किन किन माया मार्नु भएको हो कि जस्तो लाग्छ, सुन्न मन
1: लाग्छ
0: हो क्या?
1: यति साह्रो चाहिँ नभन्नु भएको भए हुन्थ्यो होला।
0: ए, रिसाइसक्नु भयो क्या? कोही हुनुहुन्छ छेउमा?
1: होइन,
0: फेरि भनिहाल्ने मानिस छ, मनको कुरा कहिले काहीँ फ्याक्ट भनिहाल्छु।
1: अब मन लागेको कुरा भन्नुपर्छ अरे नि त है।
0: ठिक छ, ठिक छ, यसो आउँदै गर्न भाइ। मैले साँच्ची भनेको मेरो एउटा बानी के छ भन्दाखेरिमा, जबसम्म आवाज सुन्दिनँ किन किन मलाई यो मनलाई कस्तो कस्तो लाग्छ, त्यो आवाज सुन्न पाएको भए हुन्थ्यो नि, माया मार्नुभयो क्या हो होइन भन्ने जस्तो आवाज हुन्छ मनमा, के गर्नु चन्द्र?
1: माया त मार्नै सकिँदैन, अब कामतिर भएको बेला अब अलिक बिजी हुन्छ, त्यतिखेर फोन गर्नु पनि कसरी गाह्रो छ हो, फेरि भनेको बेला फोनै लाग्दैन
0: लाग्दैन। ठिक छ, काम पनि गर्नु परिहाल्यो, कुराकानी त यस्तै हो। जस आउँदै गर्नु होला म्यासेजहरूमा, प्रायः जस्तो म्यासेजहरू भन्दा पनि म्यासेजहरू पनि छँदै छ, यसो फुर्सद भएको बेलामा सट्टा म्यासेजहरू छोडिराख्दा ठिकै हो कुराकानी, तर प्रत्यक्ष रूपमा कुराकानी
1: म्यासेज पनि म चाहे कहिले काहीँ चाहिँ गर्छु, फेरि कहिले काहीँ चाहिँ गर्दिनँ, अब त्यो राति प्रोग्राम आउँछ नि 10 बजी, त्यतिखेर चाहिँ कहिले मिलाइहाल्छु, कहिले फेरि बेला बेला चाहिँ म्यासेज गरिराखेकै हुन्छु, प्रायः सुन्न चाहिँ सुन्छु, अलिक कामतिर बिजी भएको बेला अलिक फोन गर्नु पनि मिल्दैन, त्यही भएर मात्र हो दाइ।
0: अनि मलाई त त्यो पारेको एउटा भैरले भन्थ्यो, माया गर्ने मान्छेको कार्यक्रम सुन्न त आँखा त्यो निन्द्रा निदाउन लागेको छ भने पनि मुख पानी हालेर होइन त्यसरी सुन्छु म त माया गर्ने आफूलाई मन परेको व्यक्तिलाई व्यक्तिको आवाज सुन्न त खै जसरी पनि हुन्छ अरे भन्छन् त।
1: निन्द्रैको बेला चाहिँ फेरि
0: कार्यक्रम आउँछ है? ठिक छ, ठिक छ, रमाइलो, निन्द्रा पनि कामको थकाइ हुन्छ होइन, निन्द्रा पनि पुग्नु पर्ने हुन्छ, फेरि काम गर्नुपर्ने हुन्छ, सबेर बिहानै उठ्नुपर्ने होला देखि सायद।
1: तपाईँको खबर के छ भाइ, सन्चै हुनुहुन्छ नि?
0: ठिक छ, राम्रो छ, रमाइलो छ, यस्तै छ, चलिरहेको छ जिन्दगी, राम्रो छ, रमाइलो छ, भनौँ न, धेरै पछि हो जस्तो लाग्छ कुराकानी, जस रमाइलो
1: धेरै पछि नै भन्नुभएको छ,
0: नराम्रो त मान्नु भएको छैन नि? नराम्रो मान्नु भयो कि भनेर ठिक छ. कसैले आज यस कार्यक्रममा आइदिनु भयो, कुराकानीहरू गर्न मन छ, एउटा मिठो गीत राख्छु अनि सुन्दै गर्नु होला. साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न.
1: फर्स्टमा तपाईँलाई के गरेँ कार्यक्रम गुरु देवरामा भन्न चाहन्छु. म बिमार हुन्छ, मम्मीलाई गेटेन्सन अनि बिरामी राई कार्यक्रम धेरै धेरै के गरेको हामी लगायत सबै सबैलाई के गरौँ भनेर
0: हस्तो धन्यवाद. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. यति बेला हामी के तर्फ लाग्छौँ, धेरै बोले जस्तो लाग्यो. यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु एउटा मिठो गीत छ, त्यसपछि सर्ट एन्ड सुट कमर्सियल ब्रेकतर्फ जान्छौँ, त्यसपछि आउँछ रेडियो सुन्दै गर्नुलाई, फोन मेसेज गर्दै गर्नुलाई त

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: सूचना
3: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
2: जिल्ला अस्पताल रामेछाप।
4: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
6: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
7: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
6: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नु।

0: होला।
1: फ्रुट राइटर अमूल कार्की सम्पर्क नम्बर 9844-20596-0447-590-453।
0: सनराइज होटल एन्ड रिसोर्ट गोलन्जर 7 खुरकोट सिन्धुली।
2: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: यो सटन सुट कमर्सियल ब्रेकपछि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम टप अफ द पपमा। तपाईँसँग कुराकानी गरिरहेको छु, आउन सक्नुहुन्छ नम्बर 48 40 26 रहेको छ, आउनुहोला नम्बर 48 40 26 प्राविधिक फाटोमा हुनुहुन्छ यति बेला ललित आयो कोही हुनुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार अनुजी हो अनि धेरै पछि आउनुभयो त अनि धेरै पछि हो त भन्दै आउनुभयो त के भन्नुहुन्छ दुई तिन दिन अगाडिको सँग सपनीमा बोल्दै हुनुहुन्थ्यो कि क्या हो मसँग सपनीमा बोल्दै हुनुहुन्थ्यो अनुजी के छ खबरहरू भन्नुहोस् खानपिनको
1: खबर त ठिकै छ
0: मौसम रमाइलो छ भनेपछि
1: पानी परेको रमाइलो हुन्छ
0: पानी परेपछि रमाइलो हुन्छ नि भिज्नलाई कति मजा आउँछ फिल्मतिर त त्यही त्यही देखाउँथ्यो त पानी पर्ने बित्तिकै केटी मान्छेहरू कुटेर गएर भिजेको देखाउँथ्यो त
1: मलाई चाहिँ मन पानी भन्ने खाना खानुभयो त
0: खाना भइसक्यो खाना खाएर उपस्थित भएको तपाईँको चाहिँ भयो कि नै खै के भनौँ र खाइआनु खै के भनौँ धेरै पछि आउनुहुन्छ भन्नुहुन्छ कुराकानी हिजो भर्खर भएको जस्तो कुरा गर्नुहुन्छ कसरी भनौँ के भनौँ खै हिजो अस्ति पनि ट्राई गर्दा गर्दा गर्दा लाग्थ्यो होला ट्राई गर्नु गर्नु गर्नु भएन होला त ल ठिक छ आज कुराकानी गर्न पाइयो खुसी लाग्यो जे होस् त्यसो सम्झिँदै चाहिँ गर्नुहोस् न है माया त चटक्कै मार्नुभयो त खै अब त्यसै भन्छन् ठिक छ खुसी लाग्यो कस्तो आवाज बुझ्न गाह्रो भयो यता हो कि प्रब्लम नेटवर्कमा हो कि ठिक छ अनुजी साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
1: विशेष गरी हिमाली छेत्री मनसा छेत्री दाइले सम्झिँदा धेरै सम्झना हुनुहुन्छ दाइले अनि
0: हस् धन्यवाद मलाई विशेष रूपमा मनदेखि धन्यवाद दिन चाहन्छु। अब तपाईँको 48 40 26 को माध्यमबाट आउन सक्नुहुन्छ 48 40 26 रहेको छ साथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ होइन तपाईँले पठाउनुभएको मेसेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहे यति बेला केही म्यासेजहरू पनि छन् म्यासेजहरू पनि वाचन गर्न चाहन्छु म अनि साथसाथै आउनुहोला नयाँ साथीहरूसँग आज म कुराकानी गरिरहेको छु नयाँ साथी हुनुहुन्छ होइन फोन गरिराख्नु भएको छ जे होस् माया गर्दैनन्छ खुसी लाग्छ यति बेला म म्यासेज तर्फ लाग्न चाहन्छु हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु पनि भन्नु है के म्यासेजहरू छन् यति बेला सपना तामाङ हुनुहुन्छ सिन्धुलीबाट सुन्दैछु है भन्नुहुन्छ चन्द्र राई हुनुहुन्छ खोटाङबाट सुन्दैछु है सबैमा सम्झना छ भन्नुहुन्छ त्यस्तै कार्यक्रम धेरै मनपर्छ है टप अफ दिपक भन्नुहुन्छ ओखलढुङ्गा पोखरीबाट भन्नुपर्छ भन्नुहुन्छ सबैमा सम्झना माया छ भन्नुहुन्छ कामी हुनुहुन्छ होइन उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर सुमित यता सुनवार किरात हुनुहुन्छ रामेश्वर देउराली घरपाई आज काठमाडौँबाट सुन्दैछु भन्नुहुन्छ घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ सौरभ पनि भागचुर नगरपालिका 8 को मान्छे हाल चाहिँ भारतको गुजरातदेखि सुन्दैछु सबैमा सम्झना माया भन्नुहुन्छ भने घरमा श्रीमती छोरा हुनुहुन्छ उहाँहरूलाई सम्झना चाहन्छु भन्नुहुन्छ विनोद बरुवाल हुनुहुन्छ सालुबाट सुन्दैछु सालु घर भइहाल्छु काठमाडौँबाट सुन्दैछु सबैमा सम्झना छ भन्नुहुन्छ कर्णप्रिय होइन कर्णप्रिय केसी सङ्गीत हुनुहुन्छ भारतकै हिमाञ्चलबाट कर्णप्रिय केसी सङ्गीतकार लुम्बिनी प्रदेश सुन्दर उपत्यका दाङ कार्यक्रम एकदम राम्रो छ सुन्दैछु सबैमा सम्झना माया छ भन्न चाहन्छु भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे आउन सक्नुहुन्छ नम्बर 4840-0026 हुनुहुन्छ कुराकानी गरौँ ठिक छ होइन नयाँ साथीहरूलाई स्थान दिनु होला नयाँ साथीहरूसँग कुराकानी गर्न चाहन्छु म पनि भन्न चाहे केही समय अझै पनि बाँकी छ सर्ट एन्ड स्विटमा कुराकानी गर्न मन छ इच्छा छ भने आउन सक्नुहुन्छ होला 4840-0026 रहेको छ 4840-0026 माध्यम भएर आउन सक्नुहुन्छ पनि भन्न चाहे साथसाथै म्यासेजहरू त छँदैछन् म्यासेजहरू भएछन् कुराकानी भइहाल्छ पनि भन्न चाहन्छु अब कुरा के भन्दाखेरिमा कुराहरू प्रायः जस्तो अब मौसमको कुराकानी गरौँ मौसममा फेरबदल भइराखेको छ गर्मी बढ्दैछ पानी प्रशस्त मात्रामा पिउनु होला जोलिलो पदार्थ खानेकुराहरू खाने गर्नु होला पनि भन्न चाहन्छु न्युज समाचार सुने बानी बसाल्नु होला अनि साथसाथै यात्रामा निस्कनु अगाडि बाटोको बारेमा पनि जानकारी राखेर मात्र यात्रा गर्नुहोला पनि भन्न चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा अब चाहिँ छुट्टिनुपर्छ यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो भनेदेखि धन्यवाद पनि दिन चाहन्छु पनि भन्न चाहे प्राविधिक बाटोमा रहेर साथ दिनुभयो ललिताजी साथसाथै सम्झना खड्की उहाँहरूलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु फोन गरेर साथ दिनुभयो होइन उहाँहरूलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर फोन ट्राई गर्नुभयो कतिले लागेन होला नदुखाउनु मन चाहिँ होइन लाग्छ अन्य बसाइमा पनि भन्न चाहन्छु आजको बसाइबाट चाहिँ छुट्टिन पनि चाहन्छु म कार्यक्रम प्रस्तुत राजमा आजको बसाइबाट छुट्टिन चाहन्छु फेरि पनि यति जलसम्म सुनेर साथ दिनुभयो सम्पूर्णलाई मनदेखि धन्यवाद दिँदै अन्तिममा तपाईँकोमा आज एउटा मिठो गीत राख्थे आजको बसाइबाट छुट्टेँ हवस् त नमस्कार।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: क्या खबर है। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल विदामा, आजदेखि 20 दिन विदामा बसेको जानकारी। झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात, तत्कालका लागि अभाव नरहेको कृषि मन्त्रालयको दावी। पोखराको बस पार्क क्षेत्र र फिर्के खोलामा अतिक्रमण हटाउने महानगरको तयारी, संरचना हटाउन 35 दिनको समय सीमा। रूसी राष्ट्रपति पुटिन र चिनिया समकक्षी सी बीच बेजिङमा भेटवार्ता, दुई देश बीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा पुगेको पुटिनको भनाई। र मलेसियासँगको पहिलो टी20 खेलमा नेपालको महिला टोली विजयी, विश्वकप क्रिकेट लीग टूमा अहिले स्कटल्याण्ड र अमेरिका बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल 20 दिन विदा बस्नु भएको छ। प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माको नियुक्तिसँगै मल्ल विदामा बस्नु भएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल आजदेखि 20 दिन विदामा बसेको जानकारी दिनुभयो। तत्कालीन प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत 65 वर्ष उमेर हदले अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले 2082 चैत 18 गतेदेखि कायम मुकायम प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। तर वैशाख 24 बसेको संवैधानिक परिषदले डाक्टर शर्मालाई प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेपछि मल्ल असन्तुष्ट हुनुहुन्थ्यो। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले हिजो पद बहाली गर्नुभएको हो। संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै वहाँको नियुक्ति र पद बहाली समेत एकै दिनमा भएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले श्रम शक्ति पार्टीका सांसदलाई आफ्ना क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिनुभएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा पनि पार्टीका अध्यक्ष अर्कराज राईसहितका सांसदहरूले प्लेकार्ड देखाएर बैठक अवरूद्ध गरेपछि सभामुख अर्यालले चेतावनी दिनुभएको हो। प्रतिनिधि सभाको बैठक अहिले पनि बसिरहेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले 1,44,803 मेट्रिक टन रासायनिक मल मौजदात रहेको जनाएको छ। मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले मौजदात मल वितरण भइरहेकोले तत्कालका लागि मल अभाव नरहेको दावी गर्नुभयो। मध्य पूर्वको द्वन्द्वका कारण मल आउन ढिलाइ भएको बताउँदै वहाँले स्टेट अफ होर्मुजमा रहेको अवरोध खुल्ने बित्तिकै टेण्डर गरिएको 4,91,000 मेट्रिक टन मल आउने विश्वास व्यक्त गर्नुभयो। पछिल्लो द्वन्द्वका कारण विगत वर्षको तुलनामा मलको भाव बढ़ेको पनि कृषि मन्त्रालयले जनाएको छ। विस्तारै रासायनिक मलको विकल्पमा जानुपर्ने र किसानलाई सकेसम्म प्रांगारिक मलको उपयोग गर्न पनि उहाँको आग्रह छ। सरकारले नीति तथा कार्यक्रम मार्फत जैविक तथा प्रांगारिक मललाई प्राथमिकतामा राखेको छ। कास्कीको पोखरा महानगरपालिकाले बस पार्क क्षेत्र र फिर्के खोलामा भइरहेको अतिक्रमण हटाउन तयारी थालेको छ। महानगरका मेयर धनराज आचार्यले पोखरा बस पार्क निर्माण, फिर्के खोलाको अतिक्रमण हटाउने र सार्वजनिक सड़क क्षेत्रको अनधिकृत संरचना खाली गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढ़ाएको जानकारी दिनुभयो। 2030-31 सालदेखि अधिग्रहण गरिएको 186 रोपनी जग्गा मध्ये अहिले 26 रोपनीमा मात्र बस पार्क सञ्चालनमा छ। बाँकी जग्गामा रहेका विवाद र मुआवजा सम्बन्धी समस्या समाधानका लागि महानगरले अन्तिम तयारी गरेको छ। बस पार्क क्षेत्रमा सुकुम्बासीको नाममा बसोबास गरिरहेका झण्डै 500 परिवारको वास्तविक अवस्था छानबिन गरी उचित व्यवस्थापन गर्ने आश्वासन महानगरले दिएको छ। फिर्के खोलाको प्राकृतिक बहाव नै थुनिने गरी निर्माण गरिएका 160 भन्दा धेरै अनधिकृत संरचना हटाउन महानगरले 35 दिने सार्वजनिक सूचना समेत निकालेको छ। यसअघि अदालतको स्टे अर्डरका कारण रोकिएको यो प्रक्रिया अदालतले महानगरको पक्षमा फैसला गरेसँगै पुनः शुरू भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज कोशी, बागमती, गण्डकी सहित मधेशमा पनि पानी पर्ने सम्भावना, सुनको भाव तोलामा 3,300 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौं भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू तीन वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856721314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले न्यायाधीश सपना प्रधान मल्ल आजदेखि 20 दिन विदामा झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात तत्कालका लागि अभाव नरहेको कृषि मन्त्रालयको दावी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। विगत 3 हप्तादेखि नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध हटेको छ। चिया परीक्षणको व्यवस्था भारतले फिर्ता लिएपछि नेपालबाट भारततर्फ चिया निर्यात पुनः सहज भएको छ। भारतीय टी बोर्डको नयाँ सूचना अनुसार आन्तरिक खपतका लागि जाने चियामा अनिवार्य परीक्षण नहुने व्यवस्था लागू भएको छ। नेपालबाट भारततर्फ चिया निर्यातमा विगत झण्डै 3 हप्तादेखि अवरोध थियो र अवरोध हटेको छ र निर्यात पूर्ववत सञ्चालन हुने भएको छ। अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। देशका पहाड़ी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भागमा मौसम मुख्यतया सफा नै रहेको महाशाखाले जनाएको छ। आज दिउँसो कोशी मधेश बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशको हिमाली र पहाड़ी भागमा पनि आंशिक बादल लाग्नेछ भने तराई भागमा मुख्यतया सफा रहने अनुमान छ। कोशी बागमती र गण्डकी प्रदेशको केही ठाउँ तथा मधेश प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिन यता तराई क्षेत्रमा गर्मी अत्यधिक बढ़ेको छ। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव आज तोलामा 3,300 रूपियाँले घटेको हो। भाव घटेर सुन आज तोलाको 2,92,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,95,300 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 125 रूपियाँले घटेको छ। हिजो तोलाको 5,085 रूपियाँमा कारोबार भइरहेको चाँदी आज घटेर तोलाको 4,960 रूपियाँ कायम भएको महासंघले जनाएको छ। अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया समकक्षी सी जिङपिङ बीच आज बेजिङमा भेटवार्ता भएको छ। सीले ग्रेट हल अफ द पीपलमा एक समारोहका साथ पुटिनलाई स्वागत गर्नुभयो। बेजिङमा भएको भेटमा पुटिनले सीलाई दुई देशबीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा पुगेको बताएको बीबीसीले जनाएको छ। लगत्तै दुई प्रतिनिधि मण्डलले द्विपक्षीय वार्ता पनि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको एक हप्ता नपुग्दै रूसी राष्ट्रपति पुटिन बेजिङ पुग्नुलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पपछि चिनिया राष्ट्रपति शीसँगको शीर्ष वार्ताका लागि रूसी राष्ट्रपति पुटिन हिजो बेजिङ पुग्नुभएको हो। बेजिङमा रहँदा पुटिनले रूस र चीनबीच महत्वपूर्ण र संवेदनशील मुद्दाबारे छलफल गर्ने ठानिएको क्रेमलिनले जनाएको छ। चिनिया विदेश मन्त्रालयले पनि पुटिनको भ्रमण द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन तथा विश्वमा व्यापक स्थिरता र सकारात्मक ऊर्जा प्रवाहको लागि भएको उल्लेख गरेको छ। यो भेटवार्तालाई विशेष गरी दुई देशको सम्बन्ध, युक्रेन युद्ध, ऊर्जा आपूर्ति श्रृंखला तथा विश्व राजनीतिक तीव्र रूपमा ध्रुवीकृत भइरहेको सन्दर्भमा अत्यन्तै महत्वपूर्ण ठानिएको छ। अब खेल खबर। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज मलेसियासँग भएको पहिलो टी20 खेलमा नेपाली टोली विजयी भएको छ। घरेलु टोलीसँगको दुईवटा टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल 2 विकेटले विजयी भएको हो। मलेसियाले दिएको 78 रनको लक्ष्य नेपालले 17 ओभर 3 बलमा 8 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली मलेसिया 16 ओभर 5 बलमा 67 रनमा अल आउट भएको थियो। नेपालकी पूजा महतोले 3, मनिषा उपाध्याय र रिया शर्माले 2 विकेट लिए। अर्को खेल पर्सि शुक्रबार हुनेछ। एसीसी महिला प्रिमियर कप र विश्व एसियन खेलकुद प्रतियोगिताको छनौट खेल अघि नेपालले मलेसियासँग टी20 श्रृंखला खेलेको हो। खेलकै अर्को खबरमा आईसीसी विश्वकप क्रिकेट लीग 2 मा अहिले अंक तालिकाको शीर्ष दुई टोली स्कटल्याण्ड र अमेरिकाले खेलिरहेका छन्। काठमाडौँ किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा भइरहेको खेलमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। उसले खराब शुरूआत गरेको छ। ताजा अवस्थामा स्कटल्याण्डले 34 ओभरको खेल सकिदा 7 विकेट गुमाएर 122 रन बनाएको छ। स्कटल्याण्ड 31 खेलमा 38 अंकसहित तालिकाको पहिलो र अमेरिका 26 खेलमा 36 अंकसहित दोस्रो स्थानमा छ। नेपाल 27 खेलमा 22 अंकसहित 5 औं स्थानमा छ। नेपाल र अमेरिकाले पर्सि शुक्रबार अहिले काठमाडौँमा चलिरहेको त्रिदेशीय एक दिवसीय श्रृंखलाको अन्तिम खेल खेल्दैछन्। खेल अन्तर्गत आईपीएल आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्सले खेल्दैछन्। यो खेल नेपाली समय अनुसार बेलुका 7:45 इडेन गार्डन्समा शुरू हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल विदामा, आजदेखि 20 दिन विदामा बसेको जानकारी। झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदा, तत्कालका लागि अभाव नरहेको कृषि मन्त्रालयको दावी। पोखराको बस पार्क क्षेत्र र फिर्के खोलामा अतिक्रमण हटाउने महानगरको तयारी, संरचना हटाउन 35 दिनको समय सीमा। रूसी राष्ट्रपति पुटिन र चिनिया समकक्षी सी बीच बेजिङमा भेटवार्ता, दुई देशबीचको सम्बन्ध अभूतपूर्व स्तर उच्च स्तरमा पुगेको पुटिनको भनाई। र मलेसियासँगको पहिलो टी20 खेलमा नेपालको महिला टोली विजयी।
2: हजुरको रेडियो 102.1 मेगा
3: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
4: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
5: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
3: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
5: ए हो र भन्या, अनि फाइदा होला र है?
3: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
5: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त
3: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
5: कति रे 98540 अनि
3: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
5: 048-540-239
6: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
5: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
6: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
3: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
2: विराज किसानको साथी।
7: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो कुकुटमा।
8: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको
9: सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
7: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
8: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98-44-20-596-0-47-590-453।
7: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
8: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
7: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क नम्बर 98-44-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
10: गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाता, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछाप द्वारा जनहितमा जारी सन्देश।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम सुने चौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गे। प्रविधि समितिबाट मलाई साथ दिनुभएको छ ललिता हायो। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकै साथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिन सक्नुहुनेछ र कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको सातै दिन सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि श्रीक्रम रहेको छ। आजको व्यवसायमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज बुधबारको व्यवसाय आजको व्यवसायमा तपाईँको प्रस्तुति तपाईँले सुनाउन सक्नुहुनेछ। तपाईँलाई जुन इच्छा लाग्छ र तपाईँलाई गीत गाउन आउँछ भने गीत गाउन सक्नुहुनेछ। तपाईँले क्यारिकेचर गाउन आउँछ भने क्यारिकेचर गर्न सक्नुहुनेछ। लेख रचना गजल चाहिँ आउँछ, तपाईँले चाहिँ आजको व्यवसायमा हामीलाई सुनाउनु पर्ने हुन्छ र कार्यक्रममा सभा जनाउनको लागि 0848 40 0026 फोन गरेर आउनु पर्ने हुन्छ। तपाईँले सधैँ डायल गर्दै आउनु भएको नम्बर रहेको छ। तपाईँको माझमा हामी सदाझै आज पनि उपस्थित भएको छौं। हामी दिउँसो 12 बजेको नेपाल खबरपछि उपस्थित हुन्छौं र 1 बजीसम्म रहनेछौं। यो समय अवधिभर एकदमै मिठा रमाइला चलचित्र गीतहरू तपाईँको माझमा राख्नेछौ र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथी संगीलाई सम्झना सन्देश लेख रचना छ भने पनि लेखेर पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनु भएका सन्देश अनि लेख रचनालाई पनि हामी वाचन गर्नेछौ र तपाईँले सुनेर साथ दिनुहोस्। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुनेछ भन्दै यो मध्याह समय छ। तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, कतिपय काली उराली गर्दै हुनुहुन्छ होला, कतिपय आफ्नो घर वरिपरि काम गर्दै हुनुहुन्छ होला, मेलापातमा हुनुहुन्छ होला, होइन जाने तर्खर गरिराख्नु भएको छ होला, स्कूल अनि अफिसियली कामतिर व्यस्त हुनुहुन्छ होला, जो जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम हामीले एकदमै मिठो गीतबाट कार्यक्रम सुने सौगातको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले 048 40 40 26 फोन गरेर सभाको गीत सुनाउन सक्नुहुनेछ। आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा पनि तपाईँले मैले जानकारी गराइसकेको छु। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। हेलो हेलो हेलो हेलो कोही साथी हुनुहुन्छ जस्तो लागेको थियो, बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको रोजाइको प्रस्तुति आज तपाईँले सुनाउनु पर्ने हुन्छ। तपाईँलाई लेख रचना गजल होइन कथा कविता जे आउँछ होइन क्यारिकेचर गर्न हजुरलाई जे आउँछ त्यो चाहिँ आजको बसाइमा तपाईँले सुनाउनु पर्ने हुन्छ। यति बेला अर्को साथी पनि सम्पर्कमा आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्कार,
0: गुड आफ्टरनुन हजुर। कार्तिकी को बोल्दै हुनुहुन्छ?
1: म करिना।
0: करिनाजी बोल्नु भयो?
1: हजुर।
0: के छ करिनाजीको खबर, आरामै हुनुहुन्छ?
1: खबर एकदम ठिक छ, अहिले आराम छैन भन्नुपर्छ। दिदी हजुर कस्तो हुनुहुन्छ?
0: म एकदम ठिक छु होइन। हजुरलाई के भयो र त्यस्तो सन्चो छैन? रुगा बर्की लागेको छ। आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला, तातो पानीहरू पिउनु है। अब यस्तै छ होइन, मौसम पनि चेन्ज भएको छ, कहिले गर्मी कहिले चिसो होइन, यस्तो हुन्छ। अब धुलो धुवा होइन यस्तो कुराहरूले पनि रुगा बर्की लाग्छ। आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला भन्न चाहे। अरू सुनाउनुहोस् के छ हजुरको खबर?
1: मेरो खबर सबै ठिक छ भन्नुपर्छ दिदी, राम्रो रमाइलो नै छ हजुरको।
0: मेरो पनि राम्रो रमाइलो नै छ, यस्तै छ भन्नुपर्छ। हजुरको हजुर चाहिँ अलिक सन्चो रहेनछ होइन, त्यो भएर चाहिँ अलिकति कस्तो कस्तो लागिरहेको छ। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: मैले सुनेको छैन दिदी, नसुनिकन
0: लाग्यो। ल, नसुनिकन कल गर्नुभयो, लागेको छ। आजको बसाइमा चाहिँ तपाईँले आफूलाई जस्तो प्रस्तुति आउँछ त्यो सुनाउनु पर्ने हुन्छ है त? हामीलाई के सुनाउनुहुन्छ आजको बसाइमा?
1: राम्रो गर्नेलाई घात गर्दिन, नराम्रो गर्ने फोनलाई हात गर्दिन, आफ्नो ठाउँमा बस्छु, कसैको औटेकेर सिर झुकाउने म पर्दिन, जोरसँग मिसेको मान्छे हो मेरो
0: ल एकदमै मिठो गीत भन्दा पनि साइरी भन्नुभयो होइन। हजुरलाई विशेष धन्यवाद। आगामी बसाइमा पनि आउँदै गर्नु होला। आजको बसाइबाट हामी छुटौँ है त। हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो करिना खड्काजी हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो साइरी सुनाएर छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ 048 40 40 26 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। आउनुहोला, होइन दिउँसोको समय मध्याह समय छ, तपाईँ यो समयमा होइन शीतलतिर बसिराख्नु भएको छ होला होइन। शिशुपतासँगै मिठो गीत सङ्गीतको धुन सुन्दै हामीलाई पनि सुनिराख्नु भएको छ भने आशा लिएका छौँ। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला। यति बेला अर्को साथी पनि आउनु भएको छ है भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। भन्दै थिए साथीहरू हुन्थ्यो, उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँहरूले सहभागिता जनाउनु होला भन्दै यति बेला हामी कार्यक्रममा एकदमै मिठो गीत राख्छौँ भन्दै साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। हेलो हेलो कोही साथीहरू हुन्थ्यो, उहाँ बाहिरिनु भइसकेको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला भने हामी अर्को मिठो गीततर्फ लाग्छौँ। गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौँ। विश्रामपछि फेरि आउनेछौँ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
1: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
0: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
1: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
0: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
1: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
0: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
2: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
0: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
8: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
11: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
10: हाम्रा विशेषताहरू,
11: 40% मात्रै डाउन पेमेन्ट,
10: सजिलो मासिक किस्ता सुविधा,
11: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
10: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
11: आवश्यक कागजातहरू,
10: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
11: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
10: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 048-45-100 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
12: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
13: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
12: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्ग का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
13: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
12: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
13: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
12: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
13: थप जानकारीका लागि सम्पर्क नम्बर 014-62-03-10, 014-62-03-10 3332 9851216 9843 3691494
12: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: तपाईँलाई हामीले एकदमै मिठो गीतबाट चाहिँ मनोरञ्जन दिइसकेका छौँ होइन। हामी छोटो व्यवस्था विश्रामतर्फ पनि गयौँ, अब चाहिँ पनि फेरि उपस्थित भइसकेका छौँ। भर्खरै होइन 12:43 गएको छ, कोही साथी आउनुहुन्छ भने हामीलाई हजुरहरूको प्रस्तुति सुनाउन मन छ भने तपाईँले 0840 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला साथी आइसक्नु भएको छ, हाई भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। हेलो
1: मन्ती, मन्ती खुल्ची सधैँ मेरो बाछा भयो आमा, मनकै कुरा खुल्ची सधैँ मेरो बाछा भयो आमा, यसै गरी बोल्ची सधैँ मेरो बाछा भयो आमा, मनकै कुरा खुल्ची सधैँ मेरो बाछा भयो आमा, यसै गरी बोल्ची सधैँ मेरो बाछा भयो आमा। अरूले जे सुक्कै भनौँ कुनै मतलब छैन मलाई, अरूले जे सुक्कै भनौँ कुनै मतलब छैन मलाई, हजुर के वचन सुन्छु सधैँ मेरो बाछा भयो आमा, हजुर के वचन सुन्छु सधैँ मेरो बाछा भयो आमा, मनकै कुरा खुल्छु सधैँ मेरो बाछा भयो आमा, यसरी गरी बोल्छु सधैँ मेरो बाछा भयो आमा। नमस्ते।
0: नमस्ते, नमस्कार। है यो आमा भन्ने शब्द यति प्यारो छ है, तर यो कर्तव्य पूरा गर्नलाई धेरै मुस्किल छ, आमा बन्नलाई पनि मुस्किल छ है, तर शब्द यति प्यारो छ, आमा भन्दा संसारमा कोही छैन जस्तो लाग्छ। तर यति मिठो आवाजमा हामीलाई यति मिठो लेख रचना सुनाउनु भयो, म एकदमै होइन खुसी छु। यति मिठो लेख रचना सुन्न पाउँदाखेरि हजुरलाई धेरै धेरै धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। कुन शब्दले बयान गर्ने है, आमा भन्ने शब्दमा यति मिठो लेख लेख्नु भएको छ, खुसी लाग्यो। यो नाम

0: आवाज यति मिठो छ, नाम चाहिँ मैले ठ्याक्कै हजुरको होइन भन्न सकिनँ, हजुरको मुखार बिन्दुबाट सुन्न चाहन्छु है त।
1: मरुलबाट हिमाली छेत्री
0: है। हिमाली छेत्री है, स्विट नेम छ हेरे मान्छे होइन, अब कस्तो हुनुहुन्छ त्यो थाहा छैन, तर एकदमै राम्रै हुनुहुन्छ भने मैले महसुस गरेको छु मनमनै होइन, आँखा बन्द गरेर त्यो मुहार यस्तो हुनुहुन्छ होला भनेर। अनि त्यो मिठो लेख रचना कसरी आउँछ हाम्रो हिमालीजीलाई?
1: अब त्यो कसरी आउँछ चाहिँ, अब त्यो यस्तो हुन्छ आफूले आफ्नो आफ्नो भोगाई भएर पनि होला है।
0: पक्कै पनि हजुरले भन्नुभएको कुरा एकदम सही हो, मान्छेको जीवनमा घटेको घटना होइन परेको भोगाई अनुसार नै मान्छेहरूमा चाहिँ त्यो लेख रचना लेख्ने होइन जाँगर चल्ने होइन त्यस्तो आफै उत्पत्ति हुन्छ भन्छन्। तर हाम्रो जीवनमा त्यस्तो खासै त्यही नभएर होला हामीलाई यस्तो लेख्नु पनि आउँदैन, तर एकदम मिठो लेख हामीलाई सुनाउनु भयो एकदमै खुसी छौँ। अरू सुनाउनुहोस् न हिमालीजी, के छ हजुर खबर हजुरको, अनि रोल्पातिरको खबर के छ सुनाउनुहोस् त।
1: ठिकै छ मेरो रोल्पातिर हिजो आज चाहिँ घाम लागिरहेको छ, बादल गरेर आएको छ, त्यो सबै ठिकै छ है।
0: अन्त ठिक छ, अब केही ठाउँहरूमा चाहिँ होइन अब पानी पर्ने सम्भावना पनि छ भन्दैछ मौसमविदको अनुसार होइन, अब पानी पनि पर्न सक्छ नपर्न पनि सक्छ यस्तै छ, कुनै धेरै अब दिन दुई तिनवटा क्षेत्रहरूमा चाहिँ होइन प्रदेशहरूमा चाहिँ पानी पर्ने भन्ने हामीले सूचना सुनेका छौँ, सम्भव होइन पर्न पनि सक्छ। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, यस्तै मिठा लेख रचनाको साथमा उपस्थित हुनुहुन्छ अर्को बसाइमा पनि भन्दै हामी आजको बसाइबाट छुटौं। हस्त नमस्ते, उहाँ हुनुहुन्थ्यो रोल्पादेखि हिमाली छेत्री, एकदमै आमा शब्दमा एकदमै मिठो लेख रचना सुनाउनु भयो, एकदमै खुसी लाग्छ, आमाको वर्णन गरेर सकिँदैन होइन, आमा भन्ने शब्द यति प्यारो छ, संसारमा कोही छैन होला त्यो शब्द नसुन्ने होइन, कसैको मुखबाट त्यो आमा भन्ने शब्द होइन यति प्यारो सुनिन्छ वर्णन गरेर सकिँदैन। यति बेला अर्को साथी पनि हुनुहुन्छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु, नमस्कार। हजुर नमस्ते, नमस्कार हजुर, हजुरको आवाज एकदमै सानो सुने मैले। फेरि भन्नुहोस् त, हजुरको आवाज मैले एकदमै सानो सुनिरहेको छु कि, है त्यो थाहा भएन। हजुरको शुभ नाम? आयुष गिरी भन्नुभयो, आयुषजीको खबर के छ? बसी बसाईमा हुनुहुन्छ, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ? ल गरिदिउँ त भनेर हाम्रो लागि गरिदिनु भयो कि एकदम हामीसँग बोल्नको लागि चाहिँ इच्छुक भएर हजुरले फोन गर्नुभयो त? हो ल बोलिदिउँ न भनेपछि चाहिँ कस्तो कस्तो सुनियो कि, अब म चाहिँ हजुरसँग बोल्नलाई एकदम होइन इच्छुक भएर चाहिँ हजुरको प्रोग्राम सुन्न आएको भनेर होइन कार्यक्रममा चाहिँ उपस्थित भएको भन्नुभएको भए चाहिँ एकदम खुसी लाग्थ्यो, अब होइन फोन गरिदिउँ न त भन्ने कुराले चाहिँ अलिकति कस्तो कस्तो सुन्यो नि। ठिकै छ, यसो जोक मात्रै हो। आयुषजी अनि के गर्नुहुन्छ अनि बसाइमा होइन, अब अहिले के गर्दै हुनुहुन्छ, के छ त्यताको मौसम हामीलाई सुनाउनुहोस् न। हजुरको आवाज एकदमै मलाई सुन्नलाई कति कठिनाई भएको छ, यस्तो ध्यान दिएर सुनेको छु तर पनि कुनै शब्द मैले प्रश्न सुन्न सकेको छैन हाम्रो आयुषजीको। ठिकै छ, हामीलाई आज के सुनाउनुहुन्छ आयुषजी? ल ठिक छ, यो बोल्ने पनि एउटा कला त हो नि होइन, ल एकदमै मिठो अब आवाज छ होइन, बोल्ने शैली पनि मिठो छ।

0: होइन यी बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
2: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे। मा बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 521 158, 98 54 0 41 575, 98 41 96 0669, 98 64 14 17 88।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि, हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 0 47 590 4 66, 98 692 65 99 8।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: तपाईले त हुस्के चाहिँ गिरिराज चल्लाको ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540420349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
0: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
5: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
0: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
5: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
6: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz साथै तामाकोशी एफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा, प्रतिनिधि सभामा 2 विधेयक दर्ता भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रतिनिधि सभामा दर्ता गर्नुभएको हो। प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक प्रधानमन्त्रीको हैसियतमा लानु भएको हो भने मतदाता नामावली पहिलो संशोधन विधेयक गृहमन्त्रीको हैसियतमा अगाडि बढ़ाइएको हो। नेपालको संविधानको धारा 84 को उपधारा 2 समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनैतिक दलले उम्मेद्वारी दिँदा जनसंख्याको आधारमा महिला, दलित, आदिवासी, जनजाति, खसारी, मधेसी, थारू, मुस्लिम, पिछड़िएको क्षेत्र समेतबाट बन्द सूचीको आधारमा प्रतिनिधित्व गराउने व्यवस्था रहेको छ। 2078 सालमा भएको राष्ट्रिय जनगणनाको प्रतिवेदन बमोजिम जनसंख्याको प्रतिशतका आधारमा दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू तथा मुस्लिम जनसंख्याको आधारमा प्रतिशत कायम गर्न आवश्यक भएकोले विधेयक ल्याएको प्रधानमन्त्री बालेनले विधेयकमै बताउनु भएको हो। मतदाता नामावली संशोधन विधेयक ल्याउनुको कारण प्रधानमन्त्री बालेनले स्वर्गीय अध्यादेश मार्फत भएको संशोधनलाई देखाउनु भएको छ। 21 फागुनको निर्वाचनका लागि छुट भएका मतदातालाई मतदाता नामावलीमा समावेश गराउन सरकारले अध्यादेश ल्याएको थियो। अध्यादेशबाट संशोधन भएका विषयलाई कानूनी रूपमा मान्यता दिन सरकारले अध्यादेश ल्याएको हो। प्रतिनिधि सभा निर्वाचन सम्बन्धी विधेयक भने आजै संसदमा पेश हुनेछ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आकस्मिक र शून्य समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री तिमल सिन्हाले संविधानले दिएको अधिकार सरकारले चाहेर पनि केही गर्न नसक्ने उल्लेख गर्नुभएको छ। तर स्वतन्त्रतालाई स्वच्छ दण्डाको रूपमा प्रयोग गर्न नहुने बताउँदै मन्त्री तिमल सिन्हाले राज्यको अंकसँग जोड़िएको क्षेत्रले आफ्नो ओजलाई कायम राख्ने गरी कार्य गर्न सुझाव दिनुभएको छ। संचार माध्यमहरू जवाफदेही पनि हुनुपर्ने उल्लेख गर्दै मन्त्री तिमल सिन्हाले गरिमा र सीमाभित्र रहेका काम गर्न अनुरोध गर्नुभएको छ। उहाँले सरकारले संचार माध्यमलाई गौरव गर्न लायक बनाउन प्रेस काउन्सिललाई सशक्त बनाउने प्रतिबद्धता पनि जाहेर गर्नुभएको छ। यसका लागि काम थालिएको उहाँको भनाई छ। आकस्मिक र शून्य समयमा कोही सांसदहरूले सरकारले प्रेसमाथि प्रतिबद्ध लगाउन खोजेको भन्दै प्रश्न गरेका थिए। साथै केही सांसदहरूले प्रेस काउन्सिललाई प्रभावकारी बनाउन माग गरेका थिए। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अभियाले श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिनुभएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभाको बैठकमा पनि सोही पार्टी अध्यक्ष हर्कराज राई सहितका सांसदहरूले प्ले कार्ड देखाएर बैठक अवरूद्ध गरेपछि सभामुख अभियाले यस्तो चेतावनी दिनुभएको हो। सभाको मर्यादा विपरीत संसदमा प्ले कार्ड देखाउने र अभद्र व्यवहार देखाउने गरेकोले उक्त पार्टीका सांसदलाई प्रतिनिधि सभा नियमावली 2079 निर्देश बमोजिममा आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिनुपरेको सभामुख अरियालले दावी गर्नुभएको छ। उक्त पार्टीका सांसदहरूले दैनिक रूपमा प्रधानमन्त्री बालेन्द्र शाहको विरोध गर्दै बैठकमा अवरोध गर्दै आएका हुन अध्यक्ष राईले बैठक कक्ष नै छाडेर पनि हिँड्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले महाधिवेशन केन्द्रित हुने गरी नेताहरूलाई देशभर खटाउने भएको छ। उडा पालिका जिल्लाको भिला अधिवेशन गराउने गरी नेताहरूलाई जिल्ला जिल्लामा खटाइएको छ। भिला र अधिवेशनको समन्वय गर्ने गरी केन्द्रीय पदाधिकारी सचिवालय सदस्य सांसद संघीय नेतृत्व मंच र विभागमा रहेका नेताहरूलाई
जिल्ला तोकिएको छ। असार सात गतेदेखि नौ गतेसम्म चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय गरिसकेको राष्ट्रपतिले सबै संरचनाको अधिवेशनको मिति तोकिएको छ। तटस्थ समिति गठन हुन सकेका उडाको भेला जेठ दुई गते गरिएको थियो। वैशाख बीस गते अघि तदर्थ समिति बनेका उडाको अधिवेशन जेठ तीन गते गरिएको छ। अर्को चरणको उडा अधिवेशन जेठ सोह्र गतेका लागि तोकिएको छ। पालिका भेलाका लागि जेठ नौ गते समय तोकिएको छ। पालिका अधिवेशन जेठ दस र सत्र गतेका लागि समय निश्चित गरिएको छ। जिल्ला अधिवेशन तेइस र चौबिसको लागि तोकिएको छ। प्रदेश अधिवेशन जेठ छब्बीस गतिबाट शुरू गरेर असार एक गते सक्ने गरी कार्यतालिका बनाइएको छ। केन्द्रीय तहबाट खटाइएका प्रतिनिधिहरूलाई कार्यदेश तोकिएको छ। उडा पालिका जिल्ला भेला हुन नसकेका स्थानमा केन्द्रीय प्रतिनिधिले समन्वय गरेर भेला गराउन सहजीकरण गर्नेछ। साथै पार्टी संरचना नबनेको स्थानमा तदर्थ समिति बनाउने र गठन भइसकेका स्थानमा अधिवेशन गराउन समन्वय केन्द्रित प्रतिनिधिले गर्नेछन्। उडा र पालिकामा 30% मात्रै अधिवेशन भए पनि उपल्लो तहको अधिवेशन गर्न सकिने गरी राष्ट्रपतिले निर्णय गरेको छ। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव 3,300 रूपियाँले घटेको हो। भाव घटेर सुन तोलाको 2,92,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,95,300 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 125 रूपियाँले घटेको छ। चाँदीको भाव घटेर आज तोलाको 4,960 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। र खबरको अन्त्यमा खेल खबर। पाकिस्तानसँगको दुई खेलको टेस्ट क्रिकेट श्रृंखला घरेलु टोली बंगलादेशले क्लीन स्वीप गरेको छ। दोस्रो टेस्टमा पाकिस्तानलाई 78 रनले हराउँदै बंगलादेशले इतिहास रचेको हो। बंगलादेशले पहिलो पटक घरेलु मैदानमा टेस्ट श्रृंखलामा पाकिस्तानलाई क्लीन स्वीप गरेको हो। बंगलादेशले दिएको 437 रनको लक्ष्य पछ्याएको पाकिस्तान दोस्रो पारीमा 500 दिनको पहिलो सत्रमा 358 रन बनाउँदा अल आउट भएको थियो। पाकिस्तानका मोहम्मद रिजवानले 94 तथा कप्तान सन मसुद र सलमान अघाले समान 71 रन बनाउनु भएको छ। बंगलादेशका तैजुल इस्लामले 6 विकेट लिनुभएको छ। दोस्रो पारीमा बंगलादेशले 390 रन बनाएको थियो। बंगलादेशका मुसी फकर रहीले 137, लिटन दासले 69, महमूद अल हसन जुएले 52 तथा पाकिस्तानका खुरमर शहजादले 4 विकेट लिनुभएको छ। यसअघि सिलहजमा टस हारेर ब्याटिङ गरेको बंगलादेशले पहिलो पारीमा 278 रन बनाएको थियो। बंगलादेशका लिटन दासले 126 रन बनाउनु भएको थियो। पाकिस्तानका खुरमर शहजादले 4 विकेट लिनु भएको छ। पाकिस्तानले पहिलो पारीमा 232 रन बनाएको थियो। पाकिस्तानका बाबर आजमले 68 रन बनाउनु भएको छ। बंगलादेशका नहिद रान र तैजुल इस्लामले समान 3 विकेट लिनुभएको छ। पहिलो टेस्टमा बंगलादेशले पाकिस्तानलाई 104 रनले हराएको थियो। यिनै खबरहरूसँगै दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपरान्ह 4 बजेको रामे साप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: गहना आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069080 9924342। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765279636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउं।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0447-5514-13।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: छोटो समयमा धेरै सस्तामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
0: हावा हुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावा हुरी चलेको बेला के नगर्ने?
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
7: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
0: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
7: साइन्स फ्याकल्टीमा तराई, पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका गरेका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
0: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
7: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
0: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
7: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0144603310, 0144603332, 9851216, 9843361994।
7: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
0: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
0: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863-9925-35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
0: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा, सजिलै किन्नुहोस्, विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
8: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
8: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0485-41-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम रुचाई तपाईँकोमा। आज पनि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्गे भने प्रविधि समीकरणबाट मलाई साथ दिनुभएको सम्बोधन विष्णुके भने साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोट एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिन सक्नुहुनेछ। साथै कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको साथै दिन सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौँ। आज पनि यस्तै क्रम जारी रहेको छ। आजको व्यवसायमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज बुधबारको व्यवसाय आजको व्यवसायमा तपाईँले लोकदोरी भएको अन्य जुनसुकै गीत पनि आजको व्यवसायमा रोजाइमा पार्न सक्नुहुनेछ। तपाईँलाई चलचित्रको गीत मनपर्छ भने पनि रोजाइमा पार्न सक्नुहुनेछ। पप गीत मनपर्छ भने पप गीत पनि रोजाइमा पार्न सक्नुहुनेछ र साथसाथै आधुनिक गीत तपाईँले रुचाइमा पार्नुहुन्छ त्यो पक्कै पनि थाहा छ। तपाईँलाई सुन्न मन लागेको गीत लोकतरी बाहेक अन्य जुनसुकै गीत पनि रुचाइमा पार्न सक्नुहुनेछ। तपाईँलाई मैले जानकारी गराइसकेको छु र कार्यक्रममा सहभागिता जनाउनको लागि 048-40-26 फोन गरेर आउनुपर्ने हुन्छ। यो दिउँसोको समय छ। काली ओराली भन्ज्याङ चौतारी मेलापात घाँस चौरा गरिराख्नु भएको छ होला। बेसीले कामतिर व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो आवाजमा रहेको शिव परिवारको आवाजमा रहेको फूलै फूल दिन्छौ कि एकदमै मिठो गीतबाट हामीले कार्यक्रमको शुरूआत गरिसकेका छौ। अब भने पालो तपाईँको रहेको छ 0484040026 फोन गरेर आउन सक्नुहुनेछ। मैले तपाईँले कार्यक्रमको शुरूआतीमै भनिसकेको छु आजको बसाईमा तपाईँले जुनसुकै गीत पनि हृदयमा पार्न पाउनुहुनेछ। होइन तपाईँलाई मनपर्ने गीत तामाङ सेलो कवित चलचित्रको गीत आधुनिक गीत जुनसुकै हृदयमा पार्न पाउनुहुनेछ। तपाईँले लोकगीत चाहिँ हृदयमा पार्न पाउनुहुन्न अनि जुनसुकै गीत पनि हृदयमा पार्न सक्नुहुनेछ। जो साथीलाई गीत सुन्न मन छ होइन गीत प्रति होइन सुन्न मन लागेको छ हामी आफ्नो साथी सङ्गीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। आउनुहोला 0404040026 को माध्यम भएर। यति बेला साथी आइसक्नु भएको छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। हेलो हेलो कोही साथी हुनुहुन्थ्यो बाहिरिनु भइसक्यो जस्तो लाग्यो। जो साथी हुनुहुन्छ हाम्रो अब अलिकता होइन प्राविधिक समस्या पनि देखिएको छ। सायद हामीले कार्यक्रममा उहाँको आवाज पनि नसुनेको हुनसक्छ। फेरि पनि हामी अर्को साथी आइसकेको छ। आइबन्दी हुनुहुन्छ को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। हेलो हेलो
1: नमस्कार।
0: सुन्दै हुनुहुन्छ मैले चाहिँ पक्कै पनि सुनेन त्यही भएर चाहिँ म अब को हुनुहुन्छ भनेर हेलो कोही हेलो भनेर चिच्याइरहेको छु र अहिले चाहिँ मैले आवाज पक्कै पनि सुनिसकेको छु। यो आवाज कहाँदेखि होला?
1: हजुरको आवाजमा रमाउने मान्छे काठमाडौँबाट बुद्धरत्न भट्टाचार्य।
0: बुद्धरत्न भट्टाचार्यजी भन्नु भएकै छ बुद्धजी हजुरको खबर
1: एकदम ठिकठाक छ चलिरहेको
0: छ एकदम राम्रो छ चलिरहेको छ यस्तै हुनुपर्छ राम्रो रमाइलो हुनुपर्छ नि होइन हो नि। अब मान्छेमा पीड़ा नहुने मान्छे त संसारमा कोही पनि हुँदैन तर यो दुःख पीड़ालाई झेल्दै मान्छेहरू हामीले चाहिँ सुखमा परिणत गर्दै होइन उकालो लाग्नुपर्छ ठिकै छ। अनि हजुरको खबर सुनाउनुहोस् काठमाडौँतिर खबर के छ अनि मौसम कस्तो छ? हाम्रो यता रामेछापतिर चाहिँ अब एकदम
1: खाजा टाइम भयो अब तपाईँले खाजा अफिसमा कस्तो खाजा हुन्थ्यो भनेर त्यही आज 14 पकाउनु ल्याएको छ वाइवे 14 10 पाकेट ल्याएको छ अन्डा
0: ल्याएको छ आजको त्यही हो। ओहो एकदम मिठो मिठो होइन अब रेसिपी बनाएर खानु होला पकाउँदै हुनुहुन्छ है
1: पकाउँदैछु यहाँ नेटबाट
0: ठिक छ अब राम्रोसँग खाजा खानु होला। हाम्रो चाहिँ अब अलिकति समय भएको छैन केही समयपछि हामी पनि खानेछौ राम्रोसँग खाजा खानु होला आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला है त। हामी कार्यक्रमतर्फ लागौ यो मिठो आवाज सुनिसकेका छौँ त्यहाँको मौसम कस्तो छ त्यो पनि भनिसक्नु भएको छ। अब आफ्नो बारेमा भन्नुपर्दा त एकदम राम्रो रमाइलो होइन खुसी नै हुनुहुन्छ एकदम खुसी लागेको छ मलाई पनि है त। हामी कार्यक्रमतर्फ लागौ जसले आफ्नो साथीसँगलाई सम्झना गर्न सके भन्दा पनि आज गीत रोजाइमा पार्नु पर्नेछ बुद्धजी
1: मिठ भने हाम्रो पताकेको आवाजमा सजिएको कुनै एउटा गीत
0: कसको भन्नुभयो प्रार्थना साक्यको आवाजमा रहेको कुनै एउटा गीत होइन प्रार्थना साक्यको आवाजमा रहेको गीत हामी कार्यक्रममा राख्छौ हजुरले आफ्नो साथीसँगलाई सम्झना गर्नुहोस् न त
1: स्पेसली सम्झनाजीको लागि अन्त निशा बहिनीको लागि पनि सम्झिरह्यो हाम्रो ललिता हरि म्यामलाई पनि सम्झिरहेको छु है जति पनि आवाजको दुनियाँको साथीहरू हुन्छ स्पेसली प्यारी बहिनी भर्खर मैले गीत बजाएँ पारेँ ऊ एउटा राम्रो आज पनि हो एउटा भिडियो पनि हो है उसलाई समर्पण गर्दै हिजो हजुरको बाटो पऱ्यो ओके भाइ
0: हस्त नमस्ते उहाँ हुनुहुन्थ्यो बुद्ध रत्न भजुरचार्य काठमाडौँदेखि उहाँले पनि आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्नुभयो र उहाँले प्रार्थना साक्यको आवाजमा रहेको एकदम मिठो गीत रोजाइमा पार्नु भएको छ। हामी सो गीत पनि राख्नेछौ र तपाईँले यसरी गीतमा अर्को साथीले पनि हामी समर्थन जनाउनेछौ। आउनुहोला 0484040026 को माध्यम भएर। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ है भन्दै हुनुहुन्छ को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? मनोजजीको खबर के छ? मेरो पनि ठिक छ अनि रामेछापतिरको पनि खबर ठिक छ अहिले चाहिँ एकदम छर्को घाम लागिरहेको छ रामेछापतिर हजुरको के छ सुनाउनुहोस् अनि खाजा लिनुभयो कि बाँकी छ त
1: मेरो पनि बाँकी छ
0: ल हजुरको पनि बाँकी नै रहेछ यतैतिर आउनुहोस् है आज हामी मिठो खाजा खुवाउँछौँ हजुरलाई
1: हुन्छ
0: ल आउनुहोस् है त ल साथीले गीत रोजाइमा पार्नु भएको छ होइन सो गीत हामी कार्यक्रममा राख्छौँ हजुरले आफ्नो साथी सङ्गीलाई सम्झना गर्नुहोस् है त
1: फर्स्ट अफ अल म हजुर दिदी हजुरलाई भन्नुपर्छ रामेछाप 102.1 मेगाहर्ज परिवार मित्रहरू सबैलाई भन्नु र मेरा साथीहरू भन्नुपर्दा रोशन अन्तरेश दुर्गा मगर सविता मगर सविता मगर उर्मिला थापा मगर पासाङ डोल्मा तामाङ भन्दै देवमा के अरे ध्रुवप्राण रोशन त्रेश त्यस पछाडि मेरा साथीहरू भन्नुपर्दाखेरि सबिना र निर्मला भन्दै मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै सुनाउँछु भन्दै छुट्टिन्छ हस्त दिदी नमस्ते
0: हस्त नमस्ते उहाँ हुनुहुन्थ्यो हाम्रो साथी मनोज कार्कीजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद हाम्रो बुद्धजुले गीत चाहिँ रोजाइमा पार्नुभयो र उहाँको गीत हामीले सम्भव बजाउन सकेन भने अर्को एकदमै मिठो गीत हामी कार्यक्रममा राख्छौ र हजुरले पनि मनोरञ्जन लिनुहुन्छ भने आशा लिएका छौं यति बेला हामी गीततर्फै लागू जस्तो लाग्यो होइन हाम्रो अर्को बसाइमा बुद्धजीको गीत होइन राख्ने नै छौं यति बेला चाहिँ भने हामी मिठो गीततर्फ लाग्छौ त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर उपस्थित हुने रहेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

हाम्रो बुद्धजीको रुचाई मा रहेको एकदमै मिठो गीत हामीले राख्यौं। आवाज श्रेष्ठ अनि प्रार्थना साक्यको आवाज भनेको यो मिठो गीत राखिसकेका छौं। यस्तै मिठा र माइला गीत संगीत तपाईँहरूलाई पनि मनपर्छ भने रुचाइमा पार्न सक्नुहुनेछ। यति बेला साथी हुनुहुन्छ सम्पर्कमा, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, कार्तिकी को बोल्दै हुनुहुन्छ? हेर्नु न, आज हाम्रो यो फोनमा के भएको छ होइन, आवाजै राम्रोसँग सुनेकै छैन। हजुरको नाम के भन्नुहोस् त? रमिलाजी बोल्नुभयो? ल कस्तो, हेर्नु न, यो प्राविधिक समस्याले गर्दाखेरि हाम्रो प्यारी मान्छेहरूको आवाज पनि मैले राम्रोसँग चिन्न सकिरहेको छैन। रिसाउनु त भएको छैन नि? ऊ भनेको हजुरको आवाज, अब हाम्रो आवाज के कस्तो छ हजुरले होइन सुन्नु भएको छ कि छैन, कस्तो आएको छ।

0: गरेर
1: यस्तै काम गर्दै बितिरहेको छ है। ठिक छ, अब आज चाहिँ हजुर आज चाहिँ हजुरको रुचाइको गीत राख्छौँ हामी। कुन गीत सुन्न मन छ भन्नुहोस् त? कुन भन्नुभयो?
0: चिसो डोङ्गो धरना सहर घुम्नलाई आउँदो भन्ने क्या?
1: कसको भन्नु फेरि भन्नु त?
0: विश्वदोङको धरना सहर घुम्नलाई आउँदो भन्ने क्या?
1: विश्वदोङको धराना सहर घुम्नलाई आउँदा विश्वदोङको आवाजमा रहेको गीत हामी राख्छौँ। हजुरले आफ्नो साथी सङ्गीलाई सम्झना गर्नुहोस् है।
0: प्रथम दिदी तपाईँको लागि प्राविधिक दाई दाई देवमाली धुरो पाण्डे निर्मला पौडेल दिदी धनु गजन सम्पूर्णलाई भन्दै सुतिन्छु। नमस्कार।
1: हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो रमिला तामाङ। उहाँले पनि एकदमै मिठो गीत रोजाइमा पार्नुभएको छ। विश्वदोङको आवाजमा रहेको गीत रोजाइमा पार्नुभएको छ। हाम्रो प्राविधिक मित्रले हामीलाई बजाउनुहुन्छ अनि उहाँले सर्च गर्दै हुनुहुन्छ। यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। हेलो हेलो, साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसकेको छ। उहाँले अब जो साथी हुनुहुन्थ्यो विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, उहाँलाई म विशेष भन्दा पनि स्वागत गर्न चाहन्छु। यति बेला हुनुहुन्छ साथी, को हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो हेलो
2: हेलो, नमस्ते
1: नमस्ते। हजुर नमस्ते, हाम्रो निर्मलाजी बोल्नुभयो? हजुर, के छ अनि हाम्रो निर्मलाजीको खबर?
2: सबै ठिक छ दिदी, छ
1: मेरो पनि एकदम ठिक ठाक छ, राम्रो रमाइलो छ भन्नुपर्छ है। त अनि खाजा लिनुभयो कि बाँकी छ त? ल ठिक छ, कति रहर छ नि निर्मलाजी सँगै बसेर हामी होइन सँगै खानालाई। अब तर के गर्ने, समय अहिले मिलेको छैन, कुनै दिन समय मिलेछ भने पक्कै पनि हामी हाम्रो निर्मलाजीको घरसम्म आउनेछौँ है त। ल ठिक छ, आमा साथीले गीत रोजाइमा पारिसक्नु भएको छ। हजुरले आफ्नो साथी सँगलाई सम्झना गर्नुपर्ने हुन्छ। के छ त्यताको मौसम अनि हजुरको कुरा होइन हजुरको बारेमा पनि छोट गरीमा भन्नुहोस् न। ल ठिक छ, निर्मलजीसँग पनि एकदमै मिठो कुराकानी भयो। हामी साथी सँगलाई सम्झना राख्नुहोस् है त।
2: हुन्छ, विशेष दाई भन्न चाहन्छु लागि मेरो घर परेर सम्पूर्ण मेरो प्यारी छोरी पटाई भन्न चाहन्छु अनि मेरो राम्रो सम्पूर्ण मेरो प्यारी बहिनी पर्दाखेरि नयाँ भर्खर फोन गर्ने राम्रो भन्न चाहन्छु मेरो प्यारी प्यारी।

हस्त नमस्ते हुनुहुन्थ्यो निर्मला फौडेलजी हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँले पनि आफ्नो साथीसँगलाई सम्पन्न राखेर छिरिसक्नु भएको छ। यति बेला पनि हामी कार्यक्रममा एकदमै मिठो गीत राख्छौ। हाम्रो रमिला तामाङजीले रोज्नु भएको छ धराना सहर घुम्नलाई आउँदा विश्वदुङको आवाजमा रहेको यो मिठो गीत। त्यसपछि हामी अर्को साथीको रोचाईको गीत लिएर आउने रहेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम हाम्रो रविलाजुले रोजाईमा पार्नु भएको एकदमै मिठो गीत हामीले राखिसकेका छौँ होइन, धारणा सहर घुम्नलाई आउँदा विश्वदुङको आवाजमा रहेको मिठो गीत राखिसकेका छौँ। समय पनि कम छ, हामी यति बेला फटाफट साथी संगीततर्फै लागिहाल्छौँ। उहाँको रोजाईको गीत राख्नुपर्ने हुन्छ। यति बेलाको साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार, हेलो, नमस्कार देवजी, अन्तिममा फोन लाग्यो है। खुसी त हुनुपर्छ होइन, अन्तिममा भए पनि यो बोली सुन्न पायौ। के छ, आरामै हुनुहुन्छ? म पनि एकदम आराम कुशल छु भन्नुपर्छ। यतातिरको खबर पनि राम्रो छ, रमाइलो छ, अनि मजाले घाम लागिरहेको छ। त्यताको खबर के छ, सुनाउनुहोस् न। यता पनि त्यस्तै छ, गर्मी गर्मी भएको छ होइन, अब यस्तै छ। ठिकै छ, हामी कार्यक्रम तर्फ लागौ, अन्य विषयमा धेरै कुराकानी गर्नेछौ, समय कम छ। आज कुन गीत सुन्न मन छ? आधी खोला उर्लेर तारी खेतलाई हान्यो। हामी कार्यक्रममा राख्छौ, हजुरले आफ्नो साथी सङ्गीलाई सम्झना राख्नुहोस्।
1: अघि भर्खरै कल गर्ने बहिनी रमिला तामाङ साथी, निर्मला पौडेल अनि साथी ध्रुव पाण्डेको लागि, सविता मगर अनि बबिता मगर अनि सरिष्मा अनि त्यसै गरी निशा लामा लगायत जतिले पनि मलाई देवमाझीहरू सुन्ने नसुने सम्पूर्णको लागि र अनि निर्मला लामा बहिनी निर्मला लामाको लागि पनि भन्दै
0: हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो देवजी, उहाँले पनि आफ्नो साथी सङ्गीलाई सम्झना राखेर छिरिसक्नु भएको छ। यसै गीतमा हामी अर्को एकजना साथीलाई मात्र अब समर्थन जनाउनेछौ र उहाँको रोजाईको गीत पनि राख्नुपर्ने हुन्छ। यति बेला साथी आइसक्नु भएको छ, हाई भन्दै हुनुहुन्छ, को हुनुहुन्छ? उहाँलाई म स्वागत गर्छु। नमस्कार, नमस्ते। नमस्कार हजुर, शुभनाम चन्द्रजीको आवाज सुन्न पाए आज म धेरै खुसी भए है त।
2: फोन चाहिँ गरेको चाहिँ थिएन नाना, कहिले कामतिर अलिक बिजी पनि
0: थिएँ। ठिकै छ, कहिले अब कार्यक्रममा व्यस्तताको कारणले गर्दा पनि हामीलाई सँग चाहिँ अब यो आवाज सुन्न पाएनौ। हाम्रो आवाज सकेसम्म फुर्सद भयो भने चाहिँ हजुरहरूले सुन्दै हुनुहुन्छ होला, सुन्थ्यो होला होइन। ठिकै छ, आजको बसाइमा यसलाई भए पनि होइन, थोरै समय भए पनि यो आवाज सुन्न पायो, एकदमै खुसी छ। अनि हजुरको खबर सुनाउनुहोस्, के छ त्यताको खबर?
2: मेरो खबर सबै ठिकै छ नाना, खोटाङतिर अहिले पानी परिरहेछ अनि त्यतिकै बस्ने घरमा भन्नुपर्छ। तपाईँ पनि सन्चै हुनुहुन्छ नि?
0: म एकदम सन्चै छु, आरामै छु है। अब त्यता पानी परिरहेको छ, यता चाहिँ मजाले चर्को घाम लागेर एकदम गर्मी महसुस भइरहेको छ। त्यो पानी यता पनि पठाउनुहोस् है त।
2: हुन्छ, अहिले एकछिन आउँछ है नाना।
0: ल, एकैछिन पछि अब हामी प्रतीक्षा गर्छौँ है, आउँछ होला पक्कै पनि। अरू समग्रमा सबै ठिक छ नि चन्द्रजी?
2: बाँकी सबै नै ठिकै छ नाना।
0: हामी कार्यक्रम तर्फै लागौ, समय कम छ, छोटो मिठो कुराकानी भयो, अनि बसाइमा धेरै कुराकानी गर्ने नै छौ। साथी सिंहलाई सम्झना राख्नुहोस्, हाम्रो देवजीले एकदमै मिठो गीत रोजाइमा पार्नु भएको छ है त।
2: ल हुन्छ, अब बज्ने गीत सुनाउनु पर्दा फर्स्टमा तपाईँलाई यति मिठो बोल्नुहुन्छ अनि अब बज्ने गीत सुनेर मैले गर्नुहोला भन्न चाहन्छु। मम्मी बिमारी हुन्छ, मम्मीले हड्डी जोटी हुन्छन् अनि दादा हुनुहुन्छ राजेश तामाङ, नाना हुनुहुन्छ अनि राई, नाना हुनुहुन्छ कविता तामाङ, नाना हुनुहुन्छ दिन बान्तालाई धेरै धेरै सहभागीतिर अनि सबै सबैलाई भन्दै गएन। नमस्ते।
0: हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो चन्द्र राई खोटाङदेखि। धेरै समयपछि उहाँको आवाज सुन्न पायौँ, एकदमै खुसी छौँ। अब चाहिँ हामी साथीहरूसँग धेरै कुराकानी गर्ने मन हुँदाहुँदै पनि समयले नेटो काटिसकेको छ, साथीसँग हामी कुराकानी गर्न होइन सक्दैनौँ किनभने समय कम छ। र त धेरै साथीहरूले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्नु भएको छ। आजको बसाइमा मैले पूरा वाचन गर्न नसकुला, मन नदुखाउनुहोला। तपाईँको नाम र ठाउँ होइन चाहिँ म फरकै पनि वाचन गर्ने प्रयास गर्नेछौ। र तपाईँले मंगलबारको बसाइमा होइन चाहिँ भन्दा पनि हामी बिहिबारको बसाई भोलिको बसाइमा धेरै कमेन्टहरू पठाउन सक्नुहुनेछ तपाईँले। त्यो बसाइमा हामी पक्कै पनि वाचन गर्नेछौ र आजको बसाइमा चाहिँ भने तपाईँको नाम वाचन गर्नेछु है त। सौरभ केसीजी हुनुहुन्छ, हेलो हजुर, नमस्कार, म पनि कार्यक्रम सुन्दैछु भारतदेखि भन्दै हुनुहुन्छ। त्यसैगरी कर्णल प्रियकेशी संगीतजी हुनुहुन्छ, मिठो सम्झना साई सम्पूर्णलाई म पनि भारतबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसैगरी आमा छोरा भन्नुभएको छ, उहाँले पनि नमस्ते है नमस्कार म पनि सुन्दैछु है हाल चाहिँ पोखराबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसैगरी हुनुहुन्छ बाबुरा मगरजी, दिदी नमस्कार है म पनि कार्यक्रम सुन्दैछु हाल चाहिँ रियादबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसैगरी मिलन घायल मुटुजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर अब बस्ने गीत सम्पूर्णका लागि मिस यु अल फ्रेन्ड भन्नुभएको छ। तो बहादुर फुलामीजीले पनि नमस्कार हजुर भन्नुभएको छ, नमस्कार हजुरलाई पनि। फुलमाया थामीजीले पनि हेलो सिस्टर नमस्ते है म पनि सुन्दैछु रामेछाप दडुवाबाट, सम्पूर्ण साथीलाई सम्झना छ भन्दै हुनुहुन्छ। त्यसैगरी अङ्का मिजीले पनि नमस्कार हजुर म कलडुङ्गा पुकालीबाट अङ्का मियो शेर्पा हो म पनि सुन्दैछु है भन्दै हुनुहुन्छ। सुमित यादव सुनवारजी किरातजी हुनुहुन्छ नमस्ते हजुर म पनि रामेछाप देउराली हाजी काठमाडौँबाट कार्यक्रम सुन्दैछु सम्पूर्ण साथीलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। अभागी सृजनाजी हुनुहुन्छ हेलो दर्शन नमस्ते म सृजना विश्वकर्मा घर धनकुटा हाल चाहिँ कुवेतबाट कार्यक्रम सुन्दैछु, धेरै साथीले सम्झना गर्नुभएको छ यो नाम मैले लिन सकिनँ आजको बसाईमा, पक्कै पनि अर्को बसाईमा लिने रहेछु। त्यसै गरी हुनुहुन्छ अर्को साथी विनोद बरुवालजी हुनुहुन्छ हजुर नमस्ते है म पनि प्रोग्राम सुन्दैछु हाल चाहिँ काठमाडौँबाट भन्दै हुनुहुन्छ। बुद्ध वज्राचार्य हुनुहुन्छ थ्याङ्क यू सम्झना म्याम सो लागि भन्नुभएको छ, हजुरलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ ईश्वर गुरूजी हुनुहुन्छ इण्डियाबाट असम तेजपुर, उहाँले भन्नुभएको सुन्दैछु है भन्नुहुन्छ, उहाँलाई विशेष धन्यवाद। रिमा थामीजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ, सुस्मिता मक्तानजी हुनुहुन्छ हेलो दिदी गुड आफ्टरनुन सिस्टर नाचोफ्या फुल्ला खाजाखानु भयो त म पनि रामेश छापखाडा दिदीबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी टिकाराम सुनवारजी हुनुहुन्छ दर्शन नमस्कार म टिकाराम सुनवार तिनजरी मिडिया ग्रुपको मेम्बर रामेश छाप गर्नुभयो हाल चाहिँ काठमाडौँबाट प्रोग्राम सुन्दैछु, धेरै साथीहरूले सम्झना गर्नुभएको छ उहाँलाई विशेष धन्यवाद। त्यसरी बेली आसामीजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ, चन्द्र राई हुनुहुन्छ हेलो नमस्ते नाना म पनि खुटाङदेखि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी स्वर्णिम राईजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ, सुजता छेत्रीजी हुनुहुन्छ उहाँले पनि हेलो दिदी नमस्ते म पनि मन्थलीबाट सुन्दैछु है भन्दै हुनुहुन्छ, सपना तामाङजी हुनुहुन्छ हजुर नमस्ते नमस्कार है सुन्दैछु सिन्धुलीबाट सपना तामाङ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। लगभग तपाईँले पठाउनु भएका कमेन्टहरूलाई मैले छोटो मिठोमा वाचन गरेको छु, नरिसन होला मेरो पूरा कमेन्टहरू वाचन भएन भनेर, के गर्ने कहिले काहीँ चाहिँ समय अपुगको कारणले गर्दा पनि तपाईँको यो मिठो मायालु कमेन्टहरूलाई मैले स्थान दिन सकिनँ, अनको बसाइमा हामी पक्कै पनि भोलिको बसाइमा तपाईँले धेरै कमेन्ट लेखेर पठाउन सक्नुहुनेछ, लेख रचना पनि पठाउन सक्नुहुनेछ, हामी कमेन्टलाई स्थान दिनेछौँ भोलिको बसाइमा, साथसाथै छोटो मिठोमा तपाईँसँग कुराकानी पनि गर्ने हामी गर्नेछौँ भन्दै अब चाहिँ हामी छुटिनुपर्ने हुन्छ। आजको बसाइ हाम्रो देवजीले एकदमै मिठो गीत रचनामा पार्नुभएको छ होइन, आधी खोला उर्लेर टाढी खेतलाई हान्यो भने, सही गीतमा हामीले चन्द्र राईजीलाई पनि समर्थन जनाएका छौँ। र आजको बसाइमा हामीले छजना साथीसँग कुराकानी गर्न पायौं, बुद्ध भट्टाचार्य, मनोज कार्की, रमिला तामाङ, निर्मला पौडेल, देव माझी, चन्द्र राईजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी हुनुहुन्छ कुंवर ललितजी हुनुहुन्छ नमस्ते हजुर म इण्डियाबाट सुनिरहेको छु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। र यतिसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, यस मिस मार्फत सम्झना सन्देश राख्नुभयो र कार्यक्रममा वरिपरि मिठा गीत संगीतका संयोजक सदस्यलाई पनि विशेष धन्यवाद र प्रविधि समितिबाट मलाई यतिसम्म साथ सपोर्ट दिनुभयो मदन रिसुङ्केजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै हाम्रो देवजीले रचाइमा पार्नुभएको गीत यति बेला तपाईँहरूको माझमा छोड्दै म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 MHz। हजुरको रेडियो 102.1 MHz।
2: सदनमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष राईको आपत्ति, सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकिँदा नेपाल कालो सूचीको जोखिममा हरसम्भव प्रयास गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता, भारततर्फ चिया निर्यातको अवरोध हट्यो अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने, चीन र रूस बीच व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौतामा हस्ताक्षर, दुई देश बीचको प्राकृतिक ग्यास पाइपलाइनको योजना नवीकरण, र आईसीसी विश्वकप लीग 2 अमेरिका स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य पछ्याउँदै नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाका सांसदहरूले सरकारले जनविश्वास गुमाउँदै गएको भन्दै आलोचना गरेका छन्। आज बसेको बैठकमा सांसद रिंगला यादवले उनको किसानको भुक्तानी अझै नदिएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठाउनुभयो। सांसद रिना उप्रेतीले सरकारले प्रेसमाथि अंकुश लगाउने खालका गतिविधि गरेको आरोप लगाउनुभयो। सांसद रिमा विश्वकर्माले छुवाछुत तथा जाति विभेदको अन्त्य गर्न सरकारलाई चुनौती दिनुभयो। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार संसदप्रति जवाबदेही नभएको भन्दै प्रतिनिधि सभामा आपत्ति प्रकट गर्नुभएको छ। महँगी नियन्त्रण, सहकारी पीड़ितको बचत फिर्ताको स्रोत र सुकुम्बासी व्यवस्थापन जस्ता संवेदनशील विषयमा सरकारले जवाफ दिनुपर्ने उहाँले बताउनुभयो। प्रतिनिधि सभाको बैठकमा आज 2 विधेयक पेश भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पेश गर्नुभएको हो। दुईवटा विधेयक पेश भएसँगै अर्को बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकै जाँदा अन्तर्राष्ट्रिय निगरानी निकायले नेपालका प्रयास पर्याप्त नभएको बताएको छ। सम्पत्ति शुद्धिकरण नियन्त्रणका लागि गठित अन्तर्राष्ट्रिय संस्था एफएटीएफको एसियाली एकाई एपीजीका प्रतिनिधिहरूले अर्थमन्त्री सहित उच्च सरकारी अधिकारीहरूसँग भेटेर कालो सूचीमा पर्न सक्ने सम्मको चेतावनी दिएका हुन्। एपीजी टोलीले सम्पत्ति शुद्धिकरण अनुसन्धानमा दक्ष कर्मचारीहरूको बारम्बार सर्वार र समग्र प्रणालीको क्षमता अभिवृद्धि हुन नसकेको दुई मुख्य विषयमा विशेष चासो देखाएको छ। नेपाल 2081 साल फागुन 9 गतेदेखि एफएटीएफको ग्रे लिस्टमा परेको हो। ग्रे लिस्टमा रहँदा अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा थप शुल्क, बैंक ग्यारेन्टीमा कठिनाई र देशको साखमा नकारात्मक असर पर्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा आयोजित एपीजीको इन्टरनेशनलको अपरेशन रिभ्यू ग्रुपको छलफलमा नेपाललाई ग्रेड लिस्टबाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने प्रतिबद्धता जनाउनुभयो। अहिलेको अवस्था पछिल्लो 30 वर्षको कुशासनको प्रतिफल भएको बताउँदै नयाँ सरकार गठनपछि सुशासनका प्रयासहरू भएको दावी पनि उहाँले गर्नुभएको छ। नेपालको चिया निर्यातमा भारतले गरेको अवरोध तत्कालका लागि हटेको छ। भारतको टी बोर्डले मे 1 लागू गरेको अनिवार्य परीक्षण सम्बन्धी स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजुरमा संशोधन गर्दै घरेलु बिक्रीका लागि लैजाने चियालाई अनिवार्य परीक्षण नगरे हुने जनाएको छ। यो सँगै नेपालको चिया निर्यात पुनः खुलेको हो। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव कुमार गुप्ताका अनुसार अब नेपालबाट बिना अवरोध चिया भारत जाने भएको छ। गएको वैशाख 18 गतेदेखि लागू भएको नयाँ नियमले हरेक ट्रकको अनिवार्य ल्याब परीक्षण, उच्च शुल्क र लामो ढिला सुस्तीका कारण नेपाली चिया उद्योगी निर्यातकर्ता तथा किसानहरू समस्यामा परेका थिए। भारतीय टी बोर्डको नयाँ व्यवस्था अनुसार पुनः निर्यातका लागि लैजाने चियामा भने परीक्षण अनिवार्य नै रहने छ। नेपालबाट भारत निर्यात हुने सबैजसो चिया घरेलु बिक्रीका लागि हुने भएकाले यो संशोधनले उद्योगलाई ठूलो राहत दिएको छ। नेपालमा अहिले साना ठूला गरी झण्डै 120 चिया उद्योग सञ्चालनमा छन् र 50 देखि 60 हजार मानिसले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्। अघिल्लो वर्ष मात्रै 4.75 अर्ब रूपियाँ बराबरको चिया निर्यात भएको थियो। काभ्रेको नवबुद्ध नगरपालिकामा बर्ड फ्लूको संक्रमण पुष्टि भएको छ। वडा नम्बर 2 रहेको 26 वाहिनी सैनिक ब्यारेक वरिपरि रहेका कागहरू दैनिक रूपमा मर्न थालेपछि गरेको प्रयोगशाला परीक्षणमा बर्ड फ्लू प्रमाणित नगरपालिकाले निकालेको सूचनामा उल्लेख छ। मरेका कागहरूमा बर्ड फ्लूसँग मिल्दोजुल्दो लक्षण देखिएपछि नगरपालिकाले नमूना संकलन गरी केन्द्रीय पशुपन्थी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाएको थियो। प्रयोगशालाले सार्वजनिक गरेको परीक्षण प्रतिवेदन अनुसार बर्ड फ्लू पुष्टि भएको हो। बर्ड फ्लू पुष्टि भएसँग सांगी नगरपालिकाले यसबाट हुन सक्ने सम्भावित क्षति र जनस्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरणका लागि नगरवासी र सरकारवालाहरूमा उच्च सतर्कता अपनाउन अपील गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943333 4935555।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। चितवनमा गएको साउनपछि 13 जनामा औलो अर्थात मलेरिया संक्रमण पुष्टि भएको छ। औलो रोग संक्रमणको आशंकामा उपचारका लागि अस्पताल पुगेका 3,093 जनाको नमूना परीक्षणका क्रममा 13 जनामा संक्रमण पुष्टि भएको हो। जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार संक्रमितहरू सबै विदेशबाट आएका बिरामी हुन्। एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछ। रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेसरी दुख्ने, बान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ। औलो संक्रमित लामखुट्टेको टोकाईबाट यो रोग सर्दछ। घर गाउँ र समुदाय सफा राखी लामखुट्टेले फूल पार्ने ठाउँलाई पुर्ने, सुद्धा झोलभित्र सुत्ने जस्ता कार्य गर्नु आवश्यक रहेको केसीले बताउनुभयो। अब विदेशको खबर। चीन र रूसले व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौताहरू हस्ताक्षर गरेका छन्। चीनीय राष्ट्रपति शी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीचको व्यापक रणनीतिक साझेदारीलाई अझ सुदृढ गर्न 20 भन्दा धेरै द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ। दुई नेताले बहुध्रुवीय विश्व व्यवस्थाको घोषणा पत्रमा पनि हस्ताक्षर गर्नुभएको हो। रूसी राष्ट्रपति पुटिनको 2 दिने चीन भ्रमणका क्रममा बेजिङमा यी सम्झौताहरूमा हस्ताक्षर भएको हो। यस्तै बेजिङमा वार्ताका क्रममा शी र पुटिनले दुई यसबीचको प्राकृतिक ग्यास पाइपलाइनको योजना नवीकरण गर्नुभएको छ। यद्यपि परियोजनाको बारेमा कुनै विवरण वा यसको सम्पन्नताको बारे समयसीमा सार्वजनिक भएको छैन। चीनिया र रूसी राष्ट्रपतिले पछि आफ्नो निजी चिया बैठकमा युक्रेन, इरान र अमेरिकासँगको सम्बन्ध लगायत अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्ने खबरमा उल्लेख छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको 1 हप्ता नपुग्दै रूसी राष्ट्रपति पुटिन बेजिङ पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। शीसँगको शीर्ष वार्ताका लागि पुटिन हिजो बेजिङ पुग्नु भएको हो। भेटमा चीनीय राष्ट्रपतिले दुई देशबीचको सम्बन्ध अझ प्रगति र तीव्र विकासको नयाँ चरणमा प्रवेश गरेको बताउनु भएको छ। यस्तै रूसी राष्ट्रपतिले दुई देशबीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा पुगेको उल्लेख गर्नुभयो। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लिग 2 श्रृंखलामा नेपालले अमेरिकालाई 170 स्कटल्याण्डले अमेरिकालाई 170 रनको लक्ष्य दिएको छ। किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 43 ओभर 3 बलमा 169 रन बनाउँदा अल आउट भयो। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य पछ्याएको अमेरिकाले ताजा अवस्थामा 26 ओभर एक बलमा 4 विकेट गुमाएर 157 रन बनाएको छ। किर्तिपुरमा चलिरहेको लिग टू श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। श्रीलंका श्रृंखलाको अन्तिम खेलमा पर्सि नेपाल र अमेरिका बीच खेल हुनेछ। लिग टू तालिकामा स्कटल्याण्ड 31 खेलमा 38 अङ्क सहित शीर्ष स्थानमा छ। अमेरिका 26 खेलमा 36 अङ्क सहित दोस्रो स्थानमा छ। नेपाल 27 खेलमा 22 अङ्क सहित पाँचौं स्थानमा रहेको छ। यस्तै खेल खबरमै पाकिस्तानसँगको दुई खेलको टेस्ट श्रृंखला क्रिकेट श्रृंखला घरेलु टोली बंगलादेशले क्लीन स्वीप गरेको छ। दोस्रो टेस्टमा पाकिस्तानलाई 78 रनले हराउँदै बंगलादेशले इतिहास रचेको हो। बंगलादेशले पहिलो पटक घरेलु मैदानमा टेस्ट श्रृंखलामा पाकिस्तानलाई क्लीन स्वीप गरेको हो। बंगलादेशले दिएको 437 रनको लक्ष्य पछ्याएको पाकिस्तान दोस्रो पारीमा पाँचौं दिनको पहिलो सत्रमा 358 रन बनाउँदा अल आउट भयो। दोस्रो पारीमा बंगलादेशले 390 रन बनाएको थियो। यो जितसँगै बंगलादेश विश्व टेस्ट च्याम्पियनशीप डब्ल्यूटीसी तालिकामा पाँचौं स्थानमा उक्लिएको छ। पाकिस्तान आठौं स्थानमा यथावत छ। बंगलादेशको जीतले भारत डब्ल्यूटीसी तालिकाको छैठौं स्थानमा झरेको छ। तालिकामा अस्ट्रेलिया शीर्ष र न्यूजील्याण्ड दोस्रो स्थानमा छन्। चार भन्सेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकार प्रभावहीन र कमजोर बन्दै गएको प्रतिनिधि सभाका सांसदहरूको विश्लेषण। मन्त्रीहरू सदनमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष राईको आपत्ति। सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकिँदा नेपाल कालो सूचीको जोखिममा। हर सम्भव प्रयास गर्ने अर्थमन्त्री ग्वागलेको प्रतिबद्धता। भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने। चीन र रूस बीच व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौतामा हस्ताक्षर। दुई देश बीचको प्राकृतिक ग्यास पाइपलाइनको योजना नवीकरण। र आईसीसी विश्वकप लीग टूमा अमेरिका स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य पछ्याउँदै।
7: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
8: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
9: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864141788।
8: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
9: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
10: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
11: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको
12: सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
10: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
11: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0447590453।
10: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
13: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
14: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
13: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854340305, 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
7: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
15: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड पोल स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
13: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
16: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
10: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
8: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
9: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854041575, 9841906069, 9864417188।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
9: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउन को लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
2: काका तिमलाई यति नै थाहा छैन, अब हाम्रै मन्थलीमा दीप ज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98540-40892 र 048-540-385, श्री दीप ज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा।
7: हे माता, मेरो छोरालाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
6: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
6: त्यसो भए ध्यान दिएर सुन्ने।
8: दक्ष, अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
6: सुन्नु भए त?
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट rameshaphospital.bagmati.gov.np।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
9: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
9: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
9: सम्पर्क नम्बर 048-45-143, 98-63-023-422।
10: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
2: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
1: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
1: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
2: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
1: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

खजाना ठीक ठाउँमा लाग्छ। एक दिन यो देश मात्रै होइन सिङ्गै यो धरती म्याच जस्ता निशाने बाजहरूको फुटकिना हुनेछ। सब हाम्रो निशाना हुनेछ नि।

अजीब हो, प्रकाश का हो, केयो धरती अपराधीहरुको मात्र आश्रयस्थल हो र यदि यो धरतीलाई यी दुष्टहरुको पञ्जाबाट मुक्त गर्नु छ भने अपराध होइन अपराधी हुनुपर्छ भन्ने निशाना हाम्रो निशाना।

नमस्कार, हजुरको रेडियो 102.1 MHz को अपराह्न 4 बजेको रामिसा भनी रामिसा पासपासका छिमेकी जिल्लाहरूको खबर संघारो रामिसा खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz तामाकुसी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। रामिसापको रामिसाप नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। पालिकाभित्रका लक्षित उमेर समूहका सबै बाल बालिकाले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक खोप प्राप्त गरेपछि पालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। आज नगरपालिकाले आयोजना गरेको घोषणा कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख सेना खड्का कार्कीले बालबालिकाहरूलाई रोगबाट सुरक्षित राख्न खोप कार्यक्रम प्रभावकारी बनेको बताउनु भएको छ। हरेक वर्ष हुने यस्ता कार्यक्रमहरूले कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने सन्देश दिने उहाँको भनाइ छ। जनस्वास्थ्य कार्यालय रामिसापका प्रमुख विभुजाले उमाकुण्डा गाउँपालिका रामिसापकै पहिलो पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको बताउनुभयो। रामिसाप नगरपालिका जिल्लामै दोस्रो पालिका घोषणा भएको पनि उहाँको भनाइ छ। कार्यक्रममा रामिसाप नगरपालिकाका प्रमुख लवश्रेणी उपाने र उपप्रमुख बालकुमारी कार्कीले पूर्णखोप सुनिश्चितता पालिका घोषणा गर्नमा सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँहरूले यसलाई दिगोपना कायम राख्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख विष्णुबहादुर कार्कीका अनुसार पालिकाभित्रका सबै वडामा नियमित खोप कार्यक्रम सञ्चालन गरिएको छ भने छुटेका बालबालिकाहरूलाई समेत खोजी गरेर खोप सेवा प्रदान गरिएको थियो। पूर्ण खोप सुनिश्चितता कायम राख्न आगामी दिनमा पनि नियमित अनुगमन तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पनि सम्मान गरिएको थियो। रामेसापको गोकुलगंगा गाउँपालिकाले बेरोजगो सुधारमा उल्लेखनीय सफलता हासिल गरेको छ। मालेका परीक्षकको प्रतिवेदन अनुसार गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष 2081-82 बेरोजगो घटाएर 1% भन्दा कममा झारेको छ। आर्थिक वर्ष 2080-81 3.75% बेरोजगो रहेकोमा गत आर्थिक वर्ष घटेर 0.53% मात्रै रहेको मालेकाको प्रतिवेदनमा उल्लेख गरिएको छ।

गत आर्थिक वर्ष गोकुलगुंगा गाउँपालिकाको 1,25,92,35,000 रूपियाँको लेखा परीक्षण हुँदा 66,76,76,000 मात्रै बेरुज देखिएको हो, जुन 0.53% रहेकोमा महालेखा परीक्षकको कार्यालयले सो कुरा जानकारी दिएको छ। यसै गरी रामिसापको सुनापति गाउँपालिका र दोर्मबसेलुङ गाउँपालिकाले पनि बेरुज घटाएका छन्। सुनापतिको अघिल्लो आर्थिक वर्ष 2.32% बेरुज रहेकोमा गत आर्थिक वर्ष घटेर 0.88% मात्रै रहेको छ भने दोर्मबाले पनि 1.30% घटाएर 0.96% झारेको छ। महालेखाको प्रतिवेदन अनुसार सुनापतिको 1,11,91,000 र दोर्मबसेलुङको 1,21,55,000 बेरुज देखिएको छ। रामिसापका 5 स्थानीय तहको भने अघिल्लो आर्थिक वर्षको भन्दा गत वर्ष बेरुज बढ़ेको छ। त्यसमध्ये खाँडादेवी गाउँपालिकाको बेरुजु सबैभन्दा बढ़ी 2.77% बेरुज रहेको छ भने उमाकुण्डको 1.6% बेरुज रहेको छ। खाँडादेवीको 4,21,56,000 र उमाकुण्डको 2,06,34,000 बेरुज देखिएको छ। आर्थिक वर्ष 2080-81 खाँडादेवीको 1.86% र उमाकुण्डको 0.80% मात्रै बेरुज रहेको थियो। यो सँगै खाँडादेवी रामिसापकै सबैभन्दा बढ़ी बेरुज रहेको पालिका बनेको छ भने उमाकुण्ड बढ़ी बेरुज हुने जिल्लाको दोस्रो पालिका हो। यसै गरी मन्थली नगरपालिका, लिखुतामाकुसी गाउँपालिका र रामिसाप नगरपालिकामा पनि अघिल्लो वर्षको तुलनामा गत वर्ष बेरुज बढ़ेको छ। अघिल्लो वर्ष 0.34% मात्रै बेरुज रहेको मन्थली नगरपालिकामा गत वर्ष बेरुज बढ़ेर 0.87% पुगेको छ भने अघिल्लो वर्ष 0.78% रहेको लेखोतामाकोसीको बेरुजु 0.82 र रामेसाप नगरपालिकाको 0.50 बढ़ेर 0.62% बेरुज पुगेको छ। महालेखाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार मन्थली नगरपालिकामा 2,08,18,000, लेखोतामाकोसीमा 1,10,84,000 र रामेसाप नगरपालिकामा 1,16,14,000 बेरुजु रहेको छ। रामेसापको मन्थली नगरपालिका 1 बस पार्क नजिकै 3 वर्ष अघि सड़क चौडा पार्ने गरी थालिएको कार्य अझै पूरा भएको छैन। सड़कको लागि पर्खाल लगाउने र माटो भर्ने काम भए पनि सर्वसाधारणले त्यसको प्रयोग गर्न पाएका छैनन्। साँगुरो सड़कमा दुर्घटनाको भए उत्तिकै छ। साबिकको साँगुरो सड़क भएको स्थानमा चौडा पार्ने काम अलपत्र छोड़िएको छ। सड़कका लागि तयार पारिएको भागभित्र रूख र विद्युत तथा टेलिफोनको पोलहरू रहेका छन्। तिनलाई हटाउनका लागि सम्बन्धित निकायले चासो दिएका छैनन्। बस पार्क नजिकैको उक्त दृश्यले 2 वर्षभन्दा बढ़ी अवधिदेखि सबैलाई गिज्याइरहेको छ। डिभिजन सड़क कार्यालय खाल्टेका अनुसार यस वर्ष पनि उक्त सड़कको लागि काम गर्ने योजना रहेको छ, तर आर्थिक वर्ष सकिन लाग्दा समेत काम थालिएको छैन। विस्तार गरिएको क्षेत्रमा रहेको पोल र रूख हटाएर कालोपत्री गर्ने योजना रहेको बताइएको छ। ओखलढुङ्गाको खिचदेम्बा गाउँपालिकाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा यसैमा उत्कृष्ट नतिजा ल्याएर उत्तीर्ण हुने 10 छात्रालाई कक्षा 11 र 12 निशुल्क अध्ययन गराउने भएको छ। ग्रामीण क्षेत्रका जिन्दार तथा आर्थिक रूपमा कमजोर परिवारका छात्रहरूलाई उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यसहित गाउँपालिकाले विशेष छात्रवृत्ति कार्यक्रम शुरू गर्न लागेको छ। गाउँपालिका र सुवर्स एक्शन नेपाल बीच 2 वर्षको लागि भएको सहमति अनुसार छनौटमा पर्ने छात्रहरूले आफूले रोजेको विषय अध्ययन गर्न पाउने व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभएको छ। उहाँका अनुसार आर्थिक अभावकै कारण यसैपछि धेरै छात्रहरूको अध्ययन छाड्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले कार्यक्रम अघि बढ़ाइएको छ। आर्थिक संकट, घट्दो विज्ञापन, डिजिटल प्लेटफर्मको बढ़दो प्रभाव र सरकारी नीतिप्रति असन्तुष्टिका बीच कोशी प्रदेशका रेडियोहरू ओखलढुङ्गामा भेला भएका छन्। कोशी प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा सामुदायिक रेडियो प्रसारक संघको राप कोशी प्रदेश समितिको सहकार्यमा शुरू भएको रेडियो विकास तथा प्रवर्धन तालिम कार्यक्रममा प्रदेशका 14 जिल्लाहरूबाट 44 सामुदायिक र सामुदायिक एवं व्यावसायिक रेडियोका प्रतिनिधिहरू सहभागी छन्। कार्यक्रम औपचारिक रूपमा तालिम भनिए पनि सहभागीहरूले अहिले रेडियोको अस्तित्व, दिगोपना र सरकारी नीतिको कारण उत्पन्न चुनौतीलाई मुख्य बहसको विषय बनाएका छन्। रेडियोको दिगोपनाको विषयमा पनि बहस हुनेछ। अकुराप कोशी प्रदेश अध्यक्ष टेकबहादुर खड्काका अनुसार छलफलमा सामुदायिक रेडियोको वर्तमान अवस्था, प्रविधि मैत्री रूपान्तरण, आर्थिक संकट, दक्ष जनशक्ति अभाव र डिजिटल माध्यमसँगको प्रतिस्पर्धा प्रमुख मुद्दाको रूपमा उठाइएको छ। सशस्त्र प्रहरी बल नेपालको टोलीले ललितपुरमा नक्कली ब्रान्डेड मदिरा बनाउने ठाउँमा छापा मार्ने क्रममा रामेसाप र सिन्धुपाल्चोकका 4 युवकलाई पक्राउ गरेको छ। विभिन्न ब्राण्डका नक्कली मदिरा बनाउने कारखाना
चोकमा सशस्त्रले छापा मार्ने क्रममा रामेछापका तीनजना र सिन्धुपाल चोकका एकजना सहित चारजना पक्र परेका छन्। पक्र पर्नेमा रामेछापको खानादेवी गाउँपालिका दुईका 30 वर्षीय मनोज खत्री, रामेछापकै खिम्तीका 28 वर्षीय विनोद तामाङ, 26 वर्षीय विवेक तामाङ र सिन्धुपाल चोक 12 विषय नगरपालिका 6का 22 वर्षीय छिदेन निमा तामाङ रहेको प्रहरीले जानकारी दिएको छ। अवस्था हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबर सकि साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
0: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
0: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
0: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक
0: जानकारीका लागि सम्पर्क नम्बर 0144-62310, 0144-62332, 98-51-20-16-16, 98-43-36-91-94।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98-45-43-255, 0-48-45-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
0: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
4: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
0: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
4: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98-63-29-25-35, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
0: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
0: रंजित कार इंटरप्राइजेस कमलामाई नगरपालिका एक नंबर बजार सिंधुली संपर्क नंबर 0475211158 9954014575 9841690669 9864147188
3: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
0: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि
7: के तपाई दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
1: हाम्रा सेवाहरू बिरामी जाँच चौबिसै घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिशा पिसाब जाँच परिवार नियोजन

0: खाने छाप मिर्च छ एन्ड पोलिस्टर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेसाप मिट सप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिट सप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

नमस्कार नमस्कार अनि हार्दिकको स्वागत गर्न चाहन्छु कार्यक्रम कालियो रालीको पर्खाईमा बस्नुहुने तपाईँहरू सम्पूर्णलाई हजुरको रेडियो 102.1 MHz हरेक दिन यसै बेला प्रसारण हुँदै आइरहेको कार्यक्रम कालियो रालीको पसाईमा सदा दिन जस्तै आज पनि तपाईँको आडैमा भएको रेडियो सेटमा कार्यक्रम लिएर उपस्थित भइसकेकी छु मनिषा भण्डारी। प्राविधिकबाट मिठो साथ मिलेको छ हामी सबैकी प्यारी मान्छे सम्झना खड्कीको भने साथमा हुनुहुन्छ तपाईँहरू। के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, अफिसबाट भर्खरै घर आइसक्नु भएको छ, विद्यालयबाट फर्किने क्रम जारी छ, व्यापार व्यवसायतिर व्यस्त हुनुहुन्छ अथवा घर धन्दाको कामतिर व्यस्त हुनुहुन्छ, जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई अत्याधिक माया गरेर साथ सपोर्ट दिनुहुन्छ, खुसी लाग्छ। तपाईँहरूको यो माया अनि साथ सपोर्ट सधैँभरि पाइरहेको भन्ने आशा पनि राख्दछौँ। तपाईँहरूले हामीलाई देश तथा विदेश जहाँ रहेर पनि सजिलै सुन्न सक्नुहुन्छ। हाम्रो कार्यक्रमको वेबसाइट www.hajurkoradio.org.np तथा हाम्रो पात्रो नेपाली पात्रो फेसबुक लाइभ र तामाको सीएफएम 95 MHz पनि सुनिराख्नु भएको छ भन्ने आशा गर्दछौ। के छ खबर, सबैजना आरामै हुनुहुन्छ होला, होइन? आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नु होला। मेरो भने आज अलिकति घाँटीतिर अलिअलि प्रब्लम अस्तिबाट भइरहेको थियो, तर आज भने प्रष्ट चिनिने नै भइसकेकी छु। एचबाट होइन अब प्रष्ट अरू दिन जस्तो बोल्न नसकौंला, त्यसको लागि सुरुमै तपाईँहरूसँग एकदमै माफी पनि माग्न चाहन्छु भनिरहेछौ भन्ने पनि छु भन्दै हामी कार्यक्रम कालियो रालीको बसाईमा छौ। तपाईँहरूलाई थाहा नै छ हामी फरक फरक दिन फरक फरक विषयवस्तु लिएर तपाईँहरूमा आज उपस्थित हुँदै आइरहेका छौं। सोही क्रममा आज भने बुधबारै बसाइरहेको छ, आज पनि हामीसँग सातवटा गीतहरू रहेको छ। सोही गीतहरू तपाईँहरूले रोजाइमा पार्नुपर्ने हुन्छ। हामीले 7 नम्बरसम्म नम्बर दिन्छौँ, तपाईँहरूले आफूलाई मनपर्ने नम्बर रोजेर एउटा मिठो गीत रोजाइमा पार्न पनि सक्नुहुन्छ पनि भन्न चाहन्छु, होइन? हामी कार्यक्रम कालीबुरालीको बसाईमा छौँ, होइन? हरेक दिन 4:15 देखि 5 बजेसम्मको समयमा तपाईँहरूलाई मनोरञ्जन दिनको लागि तपाईँहरूसँग रमाइलो गर्नको लागि हामी दैनिक रूपमा आइरहेका छौँ, तपाईँहरूलाई थाहा नै छ।

0: किने मिठो गीत होइन दिलचोरीको केसमा भन्ने एकदमै मिठो गीत बजाउनु भयो। हाम्रो सम्झना आजको रचाइमा रहेको थियो सोही गीत भने। अब पालो तपाईँहरूको होइन, हामी तपाईँहरूको प्रतीक्षा छौँ। आज भने म अलिकति बिरामी अवस्था भनौँ अथवा के भनौँ होइन, तपाईँहरूसँग अरू दिन जस्तो एकदमै रमाइलो पाराले कार्यक्रम चलाउन सकिरहेको छैन, यसको लागि एकदमै मनैदेखि माफी चाहन्छु पनि भन्न चाहन्छु होइन। तपाईँहरू आउनुहोला, तपाईँहरूसँग बोल्न पाएपछि मेरो यो अलिकति हल्का हुन्छ भन्ने आशा पनि छ मलाई होइन, पक्कै पनि हुन्छ। तपाईँहरू बुझ्नुहुन्छ, बुझ्ने हुनुहुन्छ जस्तो पनि लाग्छ। सो आउँदै गर्नुहोला, कति पनि ढिला नगरिकन होइन, हामी 4:15 to 5 o'clock समयमा रहेर तपाईँहरूसँग निकै नै मिठा मिठा गफहरू अनि रमाइला रमाइला भाकाहरू सुनिराखेका छौँ होइन। घाँस दाउरा गर्ने क्रममा हुनुहुन्छ, मजाले गीत सुन्दै कार्यक्रममा कालीओडाहरू सुन्दै रमाउने प्रयासमा हुनुहुन्छ पक्कै पनि तपाईँहरू पनि। एकदमै माया गर्नुहुन्छ, खुसी लाग्छ तपाईँहरूको मायाले गर्दाखेरिमा होइन, हामी यहाँसम्म आएका छौँ। पक्कै पनि यो माया सधैँभरि पाइराखौँ भन्ने आशा पनि छ। यति बेला भने कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हेलो, नमस्कार। देवजी हुनुहुन्छ?
1: हजुर हजुर, पक्कै पनि म बोल्दैछु है।
0: पक्कै पनि, के छ हाम्रो देवजीको हाल खबर?
1: मेरो त एकदम ठिक छ, अनि हजुरको त अलि अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना गरिराख्छु भन्नुपर्छ है त।
0: धेरै धेरै धन्यवाद छ देवजी, आज म सन्चै छु भन्न चाहिँ अलिकति सक्दिनँ मैले।
1: हजुर हुन्छ, म प्रार्थना गर्छु नि।
0: पक्कै पनि, हाम्रो देवजीको प्रार्थनाले म पक्कै पनि भोलि भने अवश्य निको भएर आउन पाउँछ है।
1: हजुर,
0: के गर्दै हुनुहुन्छ हाम्रो देवजीले? खाजा खानुभयो?
1: खाजा खाएको छैन नि आज त, भन्नुपर्छ है त हजुरले खानुभयो।
0: मैले पनि खाएको छैन देवजी, एकछिनमा हामी सँगै खानुपर्छ है त।
1: हुन्छ।
0: अनि हाम्रो देवजीको आजको दिन कसरी बित्यो?
1: आजको दिन अब यस्तै नै हो भन्नुपर्छ, अब सरतिर होइन गयो, नुहाई धुवाई गर्यो, एकदम गर्मी छ, मौसममा एकदम घाम लागिरहेको छ दिनभरि नै भन्नुपर्छ, एकदम गर्मी भइरहेको छ। अनि यसो अनि कार्यक्रम सुन्यो 2 o'clock, अनि अब अहिले पनि कार्यक्रम सुन्दैछु, एकदम दिनहरू यसरी नै बित्दैछ भन्नुपर्छ है त।
0: पक्कै पनि, एकदमै कार्यक्रम सुनेर नै हाम्रो देवजीले होइन, कार्यक्रम सुन्ने मनोरञ्जन लिने गरेर नै दिन बिताए।

0: राख्नु भएको छ है।
1: हजुर
0: ठिक छ, खुसी लागेको छ होइन, निकै नै मिठो कुराकानी गर्न पनि पाइन्छ हाम्रो देवजीसँग, अत्यन्तै रमाइलो मान्छे है। पक्कै पनि यति मिठो कमेन्ट गरिदिनुहुन्छ, म प्रफुल्ल भएर फेरि अहिले भर्खरै सन्चो भएर फेरि नाच्न थाल्छु क्या।
1: हजुर,
0: पक्कै पनि रमाइलो नै हुन्छ, अवश्य पनि अब म छिट्टै ठिक हुने प्रयासमा छु है।
1: हजुर हजुर, म प्रार्थना गर्छु भरेका हजुरको लागि एकदम प्रार्थना गर्नेछु है त।
0: पक्कै पनि गर्नुहुन्छ भन्ने आशा पनि छ। हाम्रो देवजीले कति नम्बरको गीत रोजाइमा पार्नुहुन्छ?
1: मलाई 2 नम्बर राखिदिनु भन्नुपर्छ है त।
0: 2 नम्बरको भन्नुभयो।
1: हजुर,
0: पक्कै पनि मैले हजुरलाई 2 नम्बरको गीत रोजाइमा अवश्य नै पार्ने नै छु है त। 2 नम्बरमा रहेको छ एकदमै मिठो गीत, हाम्रो रामजी खाँडको गीत रहेको छ होइन, थिचिस पारी भन्ने छ है त। पक्कै पनि एकदमै मनपर्ने गीत रहेको छ, एकदमै सुनेर एकदमै मनोरञ्जन पनि लिनु होला भन्दै आजको लागि भने छुटौँ है त। बाई बाई। देवजी आउनु भएको थियो होइन, उहाँले 2 नम्बरको गीत रोजाइमा पार्नु भएको छ। अब पालो तपाईँहरूको ढिलो नगरिकन आउन सक्नुहुन्छ, हाम्रो स्टुडियोको नम्बर 0484040026, 0484040026 तपाईँहरूको लागि खुल्ला छ। तपाईँहरू भने आउँदै गर्नुहोला यति बेला भने हामीले देवजीको रोजाइमा रहेको यो मिठो गीत सुन्छौ अनि फेरि तपाईँहरूसँग कुराकानी गर्छौ।

हाम्रो देवजीको रोजाइमा रहेको अत्याधिक मिठो गीत बजिसकेको छ। अब पालो तपाईँको तपाईँहरू पनि आएर आफूले रोजाइमा पारेर मिठो गीत सुन्न अनि आफन्तजनहरूलाई सुनाउन सक्नुहुन्छ। तपाईँहरूको आफन्तहरूले सुनिराख्नु भएको छ पक्कै पनि भन्दै यति बेला भने कोही साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, हेलो हेलो, हजुर नमस्कार। कोही साथी हुनुहुन्थ्यो, हामी उहाँसँग भने कुराकानी गर्न सकेनौ। तपाईँहरू पनि आउँदै गर्नुहोला। हाम्रो स्टुडियोको नम्बर खुल्ला रहेको छ 048 40 0 0 26। तपाईँहरूलाई लागेको होला आज हामीले आफ्नो आफन्तहरू सम्झिन पाइएन भन्ने जस्तो लागेको होला, तर मैले अब बेला बेलामा चाहिँ अब गीत रोज्ने बेलाहरूमा चाहिँ आफ्नो आफन्तहरू रोज्न दिएकै छु। अब आज पनि हामी सातवटा गीत छ, सकेसम्म हामीले सातवटै गीत बजाउन सकौँ भनेर पनि मैले चाहिँ आफ्नो आफन्तहरू सम्झिन दिएको छैन। कति पनि दुखी

0: त सबैभन्दा अब आहो जस्तो ठुलो अब खोइ होइन आफ्नो जिन्दगी जस्तो ठुलो के होइन
1: अहँ पुगे पनि आफूभन्दा ठुलो कोही होइन है स्वास्थ्य भन्दा ठुलो चाहिँ केही पनि होइन तर अब खै ख्याल गर्दा गर्दै होइन ख्याल गर्दा गर्दै पनि तपाईँहरूको यस्तो भयो क्या हो कि धनुजी तपाईँहरूको माया धेरै भयो जस्तो छ क्या मलाई होइन पक्कै पनि माया नै हो ठिकै छ अब तपाईँहरूको माया अझै भइरहेको छ म अवश्य पनि चिट्ठी भइहाल्छ नि होइन त
0: हुनुहुन्छ अब आज आज अब हामीहरूले अब कुराकानी गरेर शीघ्र स्वास्थ्य लाभको कामना दिएका छौँ अब निको भइहाल्नुहुन्छ नि
1: पक्कै पनि धनुजी यति मिठो मान्छेले यति राम्रोसँग यति माया गरेर भनेपछि त म अवश्य नै निको भइहाल्छु
0: हजुर हो नि
1: अनि अरू के छ हाम्रो धनुजीको हाल खबर के गरेर बितिरहेको छ दिनहरू
0: दिनहरू यस्तै हो घरे कामतिर यता यता हल्छु उता हल्छु त्यस्तै त्यस्तै हो भन्दै अब रेडियो सुन्दै कार्यक्रमहरूमा यसो फोन ट्राई गर्दै त्यस्तै त्यस्तै भन्नुपर्छ है दिदी
1: पक्कै पनि रेडियोलाई एकदमै माया गर्नुहुन्छ होइन त
0: एकदमै एकदमै हजुरको रेडियोलाई माया नगरेछ नि
1: पक्कै पनि ठिक छ अब भने कार्यक्रमतर्फ लाग कुन गीत रोजाइमा पार्न सक्नुहुन्छ कति नम्बरको रोज्नुहुन्छ
0: एक नम्बरकै बताइदिनु न
1: एक नम्बरको रोज्नुहुन्छ है
0: हजुर
1: एक नम्बरको गीत रहेको छ पूर्णका लागि सिर तिलक ओलीको म बिनाको गाउँमा एकदमै राम्रो गीत रोजाइमा पार्नु भएको छ हाम्रो धनुजीले
0: थ्याङ्क यू अब राम्रै होला अब सुनिरहेको छौँ गीत सङ्गीत अब गीत सङ्गीत भनेको साथी हो
1: ठिकै छ गीत सङ्गीतलाई अत्याधिक माया गर्ने साथीहरू हुनुहुन्छ होइन त ठिक छ धनुजी निकै नै मिठो कुराकानी गर्न पाइयो गीत पनि एकदमै मिठो रोजाइमा पार्नु भएको छ आजको लागि भने छुट्यौँ है त धनुजी आउनु भएको थियो उहाँले पनि निकै नै मिठो गीत रोजाइमा पारेर गाइसक्नु भएको छ अब पाला तपाईँको तपाईँहरू पनि कति ढिला नगरिकन आउनु होला हामीसँग अझै पाँचवटा गीत बाँकी नै छन् तपाईँहरूको लागि आज भने हामीले पहिलो प्राथमिकता तपाईँलाई नै दिनेछौँ फेसबुक कमेन्ट पनि अवश्य नै मैले साथीहरूसम्म वाचन गर्ने नै छौ तर हामीले पहिलो प्राथमिकता भने तपाईँहरूलाई नै दिनेछौँ तपाईँहरूले सम्पूर्णलाई पालो पुगोस् भनेर मैले आफ्नो आफन्तीहरू पनि सम्झिन दिइरहेको छ होइन तपाईँहरूले बुझिराख्नु भएको छ भन्दै यति बेला पनि हाम्रो धनुजीको रोजाइमा रहेको यो मिठो गीत

हाम्रो धनौजी रोजाईमा रहेको एकदमै मिठो गीत मबिनाको गाउँमा भन्ने गीत तपाईँहरूमा आज राखिसकेका छौँ। अब भने हामीसँग पाँचवटा गीत बाँकी छ, तपाईँहरू फटाउन सक्नुहुन्छ। आज तपाईँ सम्पूर्णलाई गीत रोजाउने नै छौँ, तपाईँहरू पनि फटाउँदै गर्नुहोला। यति बेला पनि कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, हेलो हेलो, हजुर नमस्कार। कोही साथी हुनुहुन्थ्यो उहाँसँग भने कुराकानी हुन सकेन। कहिले काहीँ हुन्छ यस्तो होइन, तपाईँहरू पुनः आउन सक्नुहुन्छ होइन, पुनः प्रयास गर्न सक्नुहुन्छ, अवश्य नै लागिहाल्छ फोन तपाईँहरूको। धेरै चिन्ता नलिनुहोला पनि भन्न चाहन्छु होइन, कहिले कुराकानी गर्न पाइन्छ कहिले पाइँदैन, यस्तै नै हो। एकदम काम काज दिएर व्यस्त हुँदा पनि हामीलाई सम्झिएर हाम्रो लागि छुट्टै समय निकालेर फोन गर्नुहुन्छ होइन, हामीलाई सुन्नुहुन्छ, खुसी लाग्छ।

0: بإذن الله عزيز إن شاء الله خلصت يعني تاكم سنة خارب
1: باقي بنا إيش كيس نيكي نميت شكرا كاني قرنا باقي بيقرام زي أرو كيسا نوية تازا
0: بادر अब
1: तीन नंबर को गीत बजाई दी एकदम मिठो गीत रजाई में पार्नु भयो हाम्रो विक्रमजीले पनि हामीले त नमिठो गीत ल्याउँदै ल्याउँदैनौ तर पनि कस्तो जस्तो मान्छ त्यस्तै गीत गीत रोजिदिनुहुन्छ त के भा मेरो रोजाई सबै राम्रो हुन्छ हो पक्कै पनि भनेपछि हाम्रो विक्रमजी पनि एकदमै राम्रो हुनुहुन्छ मेरो रोजाईमा पर्नु भएपछि पक्कै पनि खुसी लाग्यो विक्रमजी होइन कहिले काहीँ रङ रमाइलो भन्ने चिज पनि हुँदै गर्छ तपाईँले गीत रोज्नु भएको छ वनको काँडाले भन्ने एकदमै मिठो गीत होइन विमलजी र लक्ष्मी पानेजीको स्वरमा रहेको छ सुनेर मनोरञ्जन पनि लिनुहोला होइन अब साथीहरू सम्झिन भने आज मिल्दैन मैले पहिले नै भनिसकेको थिएँ है ठिक छ अब निकै नै मिठो कुराकानी गर्न पायो विक्रमजी आगामी दिनमा पनि आउँदै गर्नुहोला त तपाईँलाई भन्नै पर्दैन तर पनि भनिहाले अहिलेको लागि भने छुटौँ है त विक्रमजी आउनु भएको थियो उहाँले पनि वनको काँडाले भन्ने निकै नै मिठो गीत रोजाईमा पार्नु भएको छ अब पनि हामीसँग जम्मा चारवटा गीत छ तपाईँहरू फटाफट आउनुहोला एकदमै मिठो अनि रमाइला गीत रहेको छ तपाईँहरू पनि आउँदै गर्नुहोला यति बेला पनि हाम्रो विक्रमजीको रोजाईमा रहेको गीत वनको काँडाले

0: निकै नै मिठो गीत हाम्रो विक्रमजीको रोजाइमा रहेको थियो। पक्कै पनि हाम्रो विक्रमजीले रोजाइमा पारेर गाइसक्नु भएको छ। मिठो गीत हामीले सुनि पनि सकेका छौँ। अब भने पालो तपाईँको है, आज भने म धेरै बोल्न सकिरहेको छैन, मेरो स्वर पनि तपाईँले निशा हो कि होइन भनेर अलमलमा हुनुहुन्छ होला होइन। पक्कै पनि स्वर पनि एकदमै अर्कै आइरहेको छ, तपाईँहरू न अलमल लिनुहोला, म पक्कै निशा पनि हो है भन्न पनि चाहन्छु होइन। निकै नै मिठा कुराकानी गर्नुपर्छ तपाईँहरू भने आउँदै होला। अब भने हामीसँग धेरै समय छैन र धेरै गीत पनि छैन, तपाईँहरू आएर फटाफट रोजेर जान सक्नुहुन्छ। यति बेला हुने कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हेलो
1: हेलो दिदी नमस्ते।
0: नमस्कार, कसको नमस्कार? के भन्नुभयो नाम? समीर भन्नुभयो?
1: हजुर।
0: के छ हाम्रो समीरजीको हाल खबर?
1: मेरो लगायत
0: पनि ठिकठाकै छ समीरजी। अनि हाम्रो समीरजीसँग मेरो पहिलोचोटि कुराकानी हो?
1: होइन, दोस्रोचोटि।
0: दोस्रोचोटि है?
1: हजुर।
0: ठिक छ, यति मिठो स्वर मैले पहिला नै सुन्न पाइसकेकी थिएँ है। पक्कै पनि हाम्रो समीरजीले खाजा खानुभयो त?
1: मेरो खाजा भएको छैन, अनि दिदीहरूले खानुभयो त?
0: मेरो पनि भएको छैन, अब हाम्रो समीरजी सँगसँगै खाने निदो गरेँ
1: मैले त।
0: पक्कै पनि म समीरजीसँग आएर खाना खाजा खान्छु है त।
1: हुन्छ, आउनु न।
0: पक्कै पनि हाम्रो सम्झना आजले म पनि जान्छु, तपाईँ एक्लै कहाँ जाने भन्नुभएको। पक्कै पनि हामी दुईजना आउँछौँ, तपाईँ खाना रेडी पारेर राख्नु होला है त।
1: हुन्छ,
0: ठिक छ, निकै नै मिठो कुराकानी गर्न पाए हाम्रो समीरजीसँग। आज भने कुन गीत रोजाइमा पार्न सक्नुहुन्छ?
1: आज कुन गीत रोज्नु पर्ने हो दिदी? मैले प्रोग्राम भर्खरदेखि
0: तपाईँले अब 4, 5, 6, 7 नम्बर रहेको छ, यी मध्येमा एउटा नम्बर रोज्नु पर्छ।
1: मलाई नम्बरको राखिदिनु न।
0: कति नम्बर भन्नुभयो?
1: 5 नम्बर।
0: 5 नम्बरको भन्नुभयो है।

मे मन तो तिमी तीर ढल्कियो अत्याधिक मिठो गीत हम समीर जी को रुजाई में रहे थे सो गीत बजाई सक्यौ के तपाईहरुसँग त निकै नै मिठा मिठा कुराकानी गर्ने मन थियो तर हाम्रो समय नेटवर्क काटिसक्यो होइन अब हाम्रो तीनटा गीत भने हामीले एउटा गीत भने अवश्य पनि कार्यक्रमको अन्तिममा बजाउनेछौ अरू गीत हाम्रो बाँकी रहेको दुईटा गीतहरू भने हामी तपाईँहरूमा आज राख्न सकेनौ के छैन त्यो दुईटा गीत चाहिँ हामी अर्को बसाईमा अवश्य पनि लिएर आउने नै छौ हामीले फेसबुकतिर पनि धेरै माया गर्नु भएको छ फेसबुकतिर पनि धेरै माया देखाउनु भएको छ तपाईँहरूको कमेन्ट भने आज मैले पढ्दिनँ तपाईँहरूको कमेन्ट भने मैले आज पढ्न सक्दिनँ यसको लागि एकदमै माफी चाहन्छु आज भने मैले सकेसम्म चाहिँ साथी नै लिने प्रयासमा छु यति बेला अन्तिम साथी हुनुहुन्छ हाम्रो फेसबुक मित्रहरूलाई एकदमै धेरै सरी भन्न चाहन्छु होइन तपाईँहरूको कमेन्ट भन्दा आज पनि गीत रोजाईतिर नै जानुपर्ने हुन्छ हामी विशेष गरेर भन्दै यति बेला भने कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार नमस्कार कहाँदेखि कसको नमस्कार बिपिचौरबाट को भन्नुभयो के छ हाम्रो मन्जुजीको हाल खबर हाम्रो यतातिरको पनि एकदमै ठिकै छ मन्जुजी खाजा खानुभयो मेरो पनि भएको छैन अन्जुजी मन्जुजी मेरो भने एकछिनमा अब कार्यक्रम सकाएपछि हुन्छ भोइस भने मेरो आज अलिकति फेजिएको छैन अलिकति घाँटीतिर प्रब्लम छ अस्तिबाट थियो तर आज भने पुरै छोइहाल्यो पक्कै पनि तपाईँ यो मायाले म अवश्य नै छिट्टै निको भएर आउँछ है त मन्जुजी ठिक छ हाम्रो अन्तिममा भए पनि एकदमै कुराकानी गर्न पाइयो खुसी पनि लाग्यो है त अब भने हामी कार्यक्रमतर्फ नै जाउँ चार र छ सात छ कुन चाहिँ रोजाइमा भाँड्न चाहनुहुन्छ कति नम्बर भन्नुभयो सात नम्बरको एकदमै मिठो गीत होइन गैरी झरौला भन्ने एकदमै मिठो गीत रहेको छ खेमबहादुर जीको होइन एकदमै मिठो गीत रोजाइमा पार्नु भएको छ हाम्रो लक्ष्मी नेउ पाणेजीले पनि गाउनु भएको खुसी लाग्यो निकै नै मिठो कुराकानी गर्न पायो एकदमै मिठो गीत पनि रोजाइमा पार्नु भएको छ हामीले तपाईँको गीत अब राखिहाल्छौँ केही समयमा नै आउनुभयो खुसी लाग्यो आगामी व्यवसायमा पनि आउँदै गर्नुहोला आजको लागि भने छुट्यो है त नमस्कार हाम्रो अन्तिम साथी हुनुहुन्थ्यो हाम्रो मन्जुजी होइन मलाई एकदमै

होइन तपाईँहरूसँग म माफी माग्नु नै पर्छ किनभने मैले तपाईँहरूलाई पहिले नै नियम लागू गरिनँ, तर पनि हाम्रो कस्तो हुन्छ भन्दा सकेसम्म होइन हामीले फोनबाट नै कमेन्टहरू पढ्छौँ, तपाईँ कति पनि पिर नमान्नु होइन, हामीले अवश्य पनि तपाईँहरूको कमेन्ट वाचन गर्छौँ, गरिरहेको नै थियो गर्छौँ पनि, तर आज भने हामीसँग गीतहरू नै बजाउँ भनेर हामीले फोनतिर नै बढी प्राथमिकता दियौँ, त्यसको लागि एकदमै सरी भन्न चाहन्छु होइन। तपाईँहरूको कमेन्ट मैले भोलि अवश्य नै पढ्ने नै छु, आजको लागि भने एकदमै धेरै माफी चाहन्छु भन्दै अब भने समयले नेटो काटिसकेको छ, अब भने म विदा हुनुपर्ने हुन्छ होइन, के गर्नु गाह्रो छ, अब तपाईँलाई भोलिको बसाइमा भने पुनः तपाईँहरूसँग रङ्ग रमाइलो गर्न त आउने नै छु, आजको लागि मात्रै सुत्ने केही छैन होइन, हामी कुराकानी भेटघाट हुने नै छ भोलि अवश्य पनि, मिठो कुराकानी मिठा मिठा गीतहरू पनि अवश्य नै सुन्ने नै छौँ भोलि भन्दै मलाई तिनजेलसम्म प्राविधिकमा बसेर साथ दिने हामीले प्यारी मान्छे सम्झना खड्कीलाई विशेष धन्यवाद दिँदै आज सहभागिता जनाउने साथीहरू देव, धनु, विक्रम, समीर र मन्जु तपाईँहरू सम्पूर्णलाई विशेष धन्यवाद दिन चाहन्छु भन्दै तपाईँहरू यतिन्जेलसम्म रेडियो सुनेर

0: अहिले साँझको 5 बज्यो।
1: मंगल सूत्र झुम्का र पाउजु कहाँ बनाएर ल्याउनु।

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069708 9924443042। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
0: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
3: दाँत दुखेर मर्न लागे म

0: त्यसमा छैन नगरपालिकाले के गर्ने चिज सुने के गर्ने
1: गाडी भाडा कता गयो अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब पाँच रुपियाँ हतदाम बस्यो त्यति बस्ने
2: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति गरेको
3: फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी खाने आलु तीन करोडको बिक्री भएको छ एउटा कालो गोदारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
6: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
7: म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने दुई मिटर टमाटर ल्याएर वजन गर्ने मेरो काम त्यो छ किसानमुखी बजेट ल्याउनु पर्दैन देख्ने किसान उसले नलागोले देख्नुको लाग्दैन
8: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
6: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
9: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सागपडा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz संखुवा सभा रेडियो गुराज 105.2 MHz धनकुटा रेडियो खबर पालिका 88.7 MHz धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा रेडियो बैतेश्वर 94.5 MHz ऐना पोखरी दोलखा रेडियो हिमाली 101.7 MHz दोलखा रेडियो रामेछाप 95.8 MHz रामेछाप हजुरको रेडियो 102.1 MHz रामेछाप रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा निलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 MHz धादिङ रेडियो चिम्तेश्वर 90.9 MHz बिजोर नुवाकोट रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 MHz कावसती नवलपुर रेडियो कावसती 102.6 MHz कावसती नवलपुर दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची भेरी एफएम 105.4 MHz नेपालगंज बाँके रेडियो डोटी 98.5 MHz डोटी रेडियो रामारसन 92 MHz अछाम रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला रेडियो प्रभु 102.6 MHz कञ्चनपुर रेडियो बुङ्गल 98.3 MHz बझाङ सौगात एफएम 103.6 MHz बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ आजको श्रृंखलामा चाहिँ हामीले च्याउ क्षेत्रको जागरणको कुरालाई उच्च महत्व दिएर आजको श्रृंखलामा जोड्ने प्रयास गरेका छौं रिमाल दाजुभाइले गर्दै गरेको च्याउको सफलताको कुरालाई आजको श्रृंखलामा जोड्ने प्रयास गरेका छौं र हामीले विशेष गरी यो च्याउ फार्ममा गएर हामीले भिजुअल तयार पारेका थियौं र विश्वजित रिमाल यसका प्रबन्ध निर्देशक हुनुहुन्छ अगाडि हामीले भने जस्तै रिमाल दाजुभाइ मध्येका एक र प्राविधिक दुर्गा भट्टसँग गरेको कुराकानीलाई हामीले क्रमैसँग सँगसँगै कार्यक्रममा सिलसिलाबद्ध तरिकाले राख्ने प्रयास गरेका छौँ आजको श्रृङ्खलामा करिब करिब यही नै श्रृङ्खलाले आजको समय सकिन्छ होला समय रह्यो भने हामी रहिसारे केही बारीहरूको पक्कै पनि चर्चा गर्नेछौँ
1: यो त हाम्रो नेपालको धेरै राम्रो स्कोप हो भनेर हामी दाजुभाइले सल्लाह गऱ्यौँ सल्लाह गर्दै त्यो खालको हामीले बिउ पनि परिकल्पना गऱ्यौँ र मैले फोनमा दादालाई भने दादा यहाँ त यो खालको छ यो यसरी यसरी छलीबाट कुरासुलीबाट पनि च्याउ कलर छ भन्दाखेरि तपाईँ राम्रोसँग सिकेर आऊ तिमी राम्रोसँग गर भनेर दाईले फेरि मलाई भन्नुभयो अनि फेरि बेलुकामा दाईलाई हाम्रो कुरा भयो दाईले फेरि फोन गरेर दाई त्यसपछि के गर्ने भन्दाखेरि दाईले एउटा बिउलाई पनि खोल्नुपर्छ होला भनेर हामीले बिउलाई पनि खोल्यौँ बिउलाई चाहिँ चन्द्रगिरी 12 वार्ड नम्बर चन्द्रगिरी नापाको वार्ड नम्बर 12 बिउ ल्याब छ अनि त्यो बिउ ल्याब खोलेपछि किसान समग्र किसानहरूलाई

0: र हामीले बिउ पनि उत्पादन गर्न सुरु गर्यौँ र मादुर गर्मस्तै परिकरण स्वरूप आज दिनमा गोदा नौपाका वार्ड नम्बर तीनमा लेभेन्थ भन्ने ठाउँमा यो मादुर गर्मसम इस्टाब्लिस छ।
1: अनि यो अहिले महादुर्गा मसुममा मैले काम गरेको 5 वर्ष भयो अनि हामीले अहिले यसमा धेरै स्ट्रगल गरेर कम्पनीलाई अहिले यो ठाउँमा अहिले धेरै गरिरहेछ 5 वर्षसम्म किन योभन्दा अगाडि हाम्रो कम्पनी धेरै लसमा थियो, कम्पोस्ट राम्रो बन्थेन, हाम्रो यहाँ कम्पोस्ट युनिट राम्रो थिएन होइन। अहिले यसको कम्पोस्ट युनिट हाम्रो मोडर्न एग्रिकल्चर हेडवटामाबाट हाम्रो नयाँ टेक्नोलोजीबाट एउटा 22 दिनमा कम्पोस्ट बन्छ।
2: नेपालमा आधुनिक च्याउखेतीको जागरण मा दुर्गा मसरुम इन्डस्ट्रिजको फरक अभियान। नेपालको कृषि क्षेत्र विशेष गरी च्याउखेतीमा एउटा नयाँ क्रान्ति र जागरण ल्याउने काम मा दुर्गा मसरुम इन्डस्ट्रिज प्रणालीले गरेको छ। विक्रमसम्म 2076 सालमा दाजुभाइ अर्थात विश्वजित रिमाल र विकास रिमालको नेतृत्वमा स्थापित यस कम्पनीले परम्परागत च्याउखेतीलाई आधुनिकीकरण गर्दै उच्च प्रविधिको प्रयोगबाट च्याउ उत्पादनको शुरूआत गरेको थियो। कालीमाटी बजारमा लामो समय व्यापार गर्दै आएका रिमाल दाजुभाइले च्याउ बेच्ने गर्थे। परम्परागत टनेल खेतीमा मौसमको प्रतिकूलता विशेष गरी 81 बढ्ने तापक्रमले च्याउको उत्पादन स्वाट्टै घटेर बजारको माग धान्न नसक्ने समस्यामा उनीहरूले नजिकबाट निहालेका थिए। यही समस्याको समाधान खोज्दै उनीहरू इन्डिया पुगे। त्यहाँ वातावरण अनुकूल एसी प्रविधि र प्यानलहरूको प्रयोगबाट उत्पादन भइरहेको च्याउ खेती देखे। जलस्रोतको धनी देश नेपालमा बिजुलीको राम्रो सम्भावना भएकाले यो प्रविधि नेपालमै भित्राउन सकिने अठोटका साथ उनीहरूले मा दुर्गा मसरुमको परिकल्पना गरे। काठमाडौँ उपत्यकाका विभिन्न स्तरमा 1 वर्षसम्म हावापानी र तापक्रमको अध्ययन गरे पश्चात गोदावरी नगरपालिका वार्ड नम्बर 3 क्षेत्रमा उनीहरूले आफ्नो कर्मभूमि बनाए। शुरूआत सहज थिएन। नेपालका सरकारी निकायलाई समेत प्यानल र एसीबाट च्याउ खर्च भन्ने ज्ञान नभएको अवस्थामा उनीहरूले भन्सारमै मात्रै ठूलो रकम तिर्नु पर्यो। त्यति मात्र होइन, प्रविधिको पूर्ण ज्ञान नहुँदा शुरूआती चरणमा एकै ठाउँमा मल र च्याउ उत्पादन गर्दा ब्याक्टेरियाको संक्रमणले घाटा बेहोर्नु पर्यो। लकडाउन र बैंकिङ क्राइसिस जस्ता चुनौती त साथमा सँगसँगै थिए। मादुर्गा मसरुमले आफू मात्र सफल हुने बाटो रोजेन। उनीहरूले च्याउ खेतीको ज्ञान र प्रविधि लुकाउनु भन्दा त्यसलाई बाँड्न रुचाए। ट्रिनिटी एग्रो र ध्रुव कृषि फार्म जस्ता अन्य फार्महरूलाई पनि उनीहरूले प्रविधि सिकाएर सहयोग गरे। प्रविधि सिकाए र प्रवर्धन गरे। चन्द्रगिरी 12 मा बिउ ल्याब स्थापना गरी देशभरका किसानहरूलाई गुणस्तरीय च्याउको बिउ समेत उपलब्ध गराइरहेका छन्। साथै हेटौडामा मल कारखाना खोलेर खेर जाने छवाली र कुखुराको सुलीबाट च्याउको लागि उत्कृष्ट कम्पोस्ट उत्पादन गर्ने प्रविधि पनि भित्राएका छन्। ज्ञान बाँडेर उत्पादन घट्दैन, बरु धेरै उत्पादन भएमा भोलि विदेशमा निर्यात गर्न क्यानिङ गर्न र च्याउको धुलो बनाउन सकिन्छ। विश्वजित रिमाल भन्छन्, मुनाफाको मात्र पछि नलागि निरन्तर कर्ममा विश्वास गर्ने मा दुर्गा मसरुम इन्डस्ट्रिज आज नेपालका हजारौं किसानका लागि प्रेरणाको स्रोत बनेको छ। उनीहरूको यो निरन्तरताको मेहनतले नेपालमा आधुनिक च्याउ खेतीको जागरण मात्र ल्याएको छैन, कृषिलाई कसरी सम्मानित र व्यावसायिक बनाउन सकिन्छ भने ज्वलन्त उदाहरण समेत प्रस्तुत गरेको छ। आउनुहोस्, मा दुर्गा मसरुम इन्डस्ट्रिज प्रणालीका प्रबन्ध निर्देशक विश्वजित रिमाल र कम्पनीका प्राविधिक दुर्गा भट्टसँग गरेका कुराकानीलाई आजको श्रृङ्खलामा सरसर्ती समेत प्रयास गरौं।
0: नमस्कार, म विश्वजित रिमाल, मा दुर्गा मसरुम इन्डस्ट्री प्राइभेट लिमिटेडको सञ्चालक। यस हाम्रो यस मा दुर्गा मसरुम इन्डस्ट्री विक्रमसम्म 2076 सालमा स्थापना भई आजसम्म हामी यसमा लागि परेका छौँ। यसका सञ्चालक हुनुहुन्छ म विश्वजित रिमाल र मेरो दादा विकास रिमाल हुनुहुन्छ। हामीले धेरै वर्षदेखि च्याउ खेती गर्दै गर्दै गर्दै आएको छौँ अनि अब कालीमाटी बजारमा हामीले 2066 सालदेखि व्यापार गर्दै जाँदाखेरि अनि त्यहाँ किसानले सामान ल्याउनुहुन्थ्यो, हामीले बेच्थ्यौँ, बेच्दा बेच्दै अब तपाईँको यो प्रकृतिको कुरा हो, किसानले मा दुर्गा मसरुम चाहिँ कसरी स्थापना भयो भन्ने भन्दै गर्दाखेरि किसान त्यो बेला सामान ल्याउनुहुन्थ्यो, सामान बेच्थ्यौँ र हामी किसानको फर्ममा भिजिट गर्न जाँदाखेरि किसानको फर्ममा चाहिँ एउटा टनलको फर्ममा उहाँले खेती गर्नुहुन्थ्यो अनि कुनै बेला एकदम धेरै आउँथ्यो, कुनै बेला एकदम थोरै आउँथ्यो। अब धेरै आउँदा त एकदम मौसम राम्रो भएर आउँदो रहेछ र थोरै आउँदाखेरि चाहिँ तपाईँको किन आयो भनेर हामीले सोच्दै जाँदाखेरि चाहिँ स्वात्त घाम लाग्ने, एक्काइस टेम्परेचर स्वात्त बढ्ने र किसानको त्यो भएको पिनीहरू सबै मार्ने। अब त्यो कसरी भयो भनेर सोच्दै गर्दाखेरि हामीले दाजुभाइ हामी बस्यौँ, सल्लाह गऱ्यौँ र हामी 2075 साल 74 सालमा हामी इन्डिया भिजिट गयौँ। म मेरो दादाहरूले मलाई सल्लाह दिनुभयो र दादाले मलाई इन्डियाको लागि एप्रोच गर्नुभयो, म इन्डिया गएँ। इन्डिया गएपछि इन्डियाको मसरुम फार्ममा भिजिट गरेँ, हेरेँ, खासमा जानु भएको कारण चाहिँ खेतीभन्दा पनि त्यहाँ सारो सामान ल्याएर नेपालमा बेच्न सकिन्छ कि, किनकि त्यहाँ अब त्यहाँ एकदम धेरै च्याउ सस्तो पनि पाउने र च्याउ त्यहाँ खेती पनि भएर देखियो। अनि यहाँ चाहिँ किसानको अब कहिले स्वत टेम्परेचर बढेर किसानहरूलाई चाहिँ एकदमै समस्या च्याउ नआउने मार्केटमा मान्छेले च्याउले भनेर डिमान्ड गर्ने र हामीले डिमान्ड गर्दै हुँदाहुँदै हाम्रो सामान पुर्याउन नसक्ने कन्डिसनमा अनि दादा हामी सल्लाह भयो म इन्डिया गएँ. इन्डिया जाँदै गर्दाखेरि हाइटेक प्रविधिबाट त्यहाँ त मजाले खेती च्याउ खेती भइरहेछ. अनि हजुरहरूलाई थाहै छ हाम्रो देश त जसमा सेकेन्ड भन्ने देश हो र हाम्रो देशमा त जति पनि पाइन्छ विद्युत त्यहाँ चाहिँ उहाँहरूले विद्युत प्रयोग गरेर मजाले एसीमा यस्तो गरी एसीमा मजाले राम्रोसँग यो टन उयोहरू लगाएर यसरी ब्यागहरू यो पछाडि बोक्नुहुन्छ यसरी ब्यागहरू उहाँले मजाले गरेको देखेँ. विद्युत म त एकदम अचम्मित परेँ क्या. यो प्रगति नेपालमा किन मान्न सक्ने त अनि भन्दै गर्दाखेरि अनि म दाइलाई त्यहाँ डाइरेक्ट कल गरेँ. कल गर्दाखेरि अनि दाइले पोसिबल छ नि त भन्दै गर्दाखेरि हामीले अनि यो गोदावरी यो अब हाम्रो अहिले फार्मको लोकेसन चाहिँ गोदावरी नगरपालिका वार्ड नम्बर 3 ललनथोक भन्ने ठाउँमा हो. यो ठाउँमा चाहिँ हामी किन आयौँ भन्दाखेरि यो च्याउलाई सबभन्दा राम्रो भनेको फ्रेस राम्रो हावा चाहिन्छ र यो काठमाडौँ भ्यालीभरि कहिले त्यो तपाईँको चन्द्रागिरीको कुनामा यतापट्टि बुढानीगण्डको कुनामा टोखा कुनामा र गोदावरी कुनामा हामीले एक वर्ष स्टडी गर्दाखेरि पानीको मात्रा कति पर्छ कति हावा कति पानी भन्ने स्टडी गर्दा गर्दै लास्टमा यो ठाउँमा यो काठमाडौँ भ्यालीभरिको सबभन्दा बेस्ट टेम्परेचर र बेस्ट टेम्परेचर क्लाइमेट भएर हामी यहाँ आयौँ. यहाँ चाहिँ धेरै घाम त नलाग्ने ठिक छ ट्याक्क यो जङ्गलको जङ्गल टक्कै हजुरले क्यामेरा देख्न सक्नुहुँदैन माथि जङ्गलको टक्कै सेतुले हुने अनि मसरुमको प्रोडक्सन एकदम हाई हुने भएर हामी यहाँ आयौँ. र साथै मैले हजुरलाई फेरि इन्डियाको प्रशासनसँग जोडिहालेँ अनि त्यहाँ हेर्दै जाँदाखेरि उहाँले अब अनि मैले यो फार्मको चाहिँ मोटामोटी एउटा परिकल्पना लिएर त्यहाँ परिकल्पना बनाएँ. अब यहाँ पहिला हामी च्याउकिनमा गयौँ. च्याउकिनमा गएपछि अब आफ्नो देशमा के गर्नुपर्छ भन्ने हिसाबले हामीले च्याउको परिकल्पना गरेर हामी इन्डिया गयौँ. अनि इन्डिया गर्दाखेरि इन्डियाको एउटा तपाईँको पानीपत भन्ने ठाउँमा एउटा चण्डीगढ मसरुम फार्म भन्ने ठाउँ चण्डीगढ त्यो एक्ज्याक्ट मलाई थाहा भएन किनभने मसरुम फार्म भनौँ चौधरी मसरुम फार्म सरी चौधरी मसरुम फार्ममा म गएर लगभग 4-5 दिन बसेँ. त्यहाँ प्रणाली बङ्कर अब तपाईँको जस्तो हाम्रो हेटमा फ्याक्ट्रीमा हाम्रो अहिले हालै मेरो एग्रिकल्चर एन्ड रिसर्च सेन्टर प्रणाली भनेर हामीले एउटा मल फ्याक्ट्री खोलेको छौँ. त्यो मल फ्याक्ट्री जस्तै त्यहाँ उता इन्डियामा मजाले तपाईँको मजाले त्यो एउटा भुसाबाट ताकि हाम्रो देशमा जाने फोहोर त्यो हाम्रो देशमा खेर गइरहेको थियो. हाम्रो च्याउबाट च्याउ चाहिँ हामीले प्रयागबाट उत्पादन गर्छ भन्थ्यौँ तर त्यहाँबाट तपाईँको छलीबाट गइरहेको छ छली अनि त्यहाँबाट फेरि कुखुरा सुली त हामीले उसमा हाल्छौँ के अरे बारीमा हाल्छौँ. अब त्यो कुखुरा सुली र त्यो छली मिक्स गरेर मजाले तपाईँको मल बनाइरहेको छ. मल बनाइसके पछाडि त अब यो त हाम्रो नेपालको धेरै राम्रो स्कोप हो भनेर हामीले दाजुभाइले सल्लाह गऱ्यौँ. सल्लाह गरेर त्यो खालको हामीले बिउ पनि परिकल्पना गऱ्यौँ र मैले फोनमा दादालाई भने दादा यहाँ त यो खालको छ यो यसरी छलीबाट कुखुरा सुलीबाट पनि च्याउ फल्दोरहेछ भन्दाखेरि तपाईँ राम्रोसँग सिकेर आऊ तिमी राम्रोसँग गर भनेर दाइले फेरि मलाई भन्नुभयो. अनि फेरि बेलुकामा दाइलाई हाम्रो कुरा भयो. दाइले फेरि फोन गरेर दाइ त्यसपछि के गर्ने भन्दाखेरि दाइले एउटा बिउला पनि खोल्नुपर्छ ल भनेर हामीले बिउला पनि खोल्यौँ. बिउला चाहिँ चन्द्रागिरी 12 वार्ड नम्बर चन्द्रागिरी नाताको वार्ड नम्बर 12 बिउला छ. अनि त्यो बिउला खोलेपछि किसान समग्र किसानहरूलाई जोडेर हामीले बिउ पनि उत्पादन गर्न सुरु गर्यौँ र माधुर्गमा त्यही परिकल्पना स्वरूप आज दिनमा गोदावरी नगरपालिका वार्ड नम्बर 3 लेभेन्थो भन्दामा यो माधुर्गमा स्वरूप इस्टाब्लिस छ. र हजुरहरूले यही क्यामेरा मार्फत मैले के भने गरेँ त्यसै हुँदैन होला. हिजो जाँदा म एउटा सानो भयो इन्डियामा च्याउ लिन जाँदाखेरि दाइले मलाई तिमी जाऊ यसरी गरेर भन्दै पठाउँदाखेरि र मैले हेरिरहँदाखेरि त्यो इन्डियामा त्यो ग्रो गरेको देखेर मैले दाजुभाइ हाम्रो कोर्डिनेसन गरेर सल्लाह गरेर त्यो प्रोसिजर गाह्रो हेरेकै भएमा मैले नेपालमा भाइ हामी मिलेर नेपालमा हामीले यो प्यानल लगायौँ. अब भन्नुहोस् यो प्यानल यो तपाईँको यो एसी रुम छ. मैले पहिला स्टार्टिङमा हामीले यस प्यानल लगाउँदाखेरि भन्सामा मात्रै 22 लाख तिर्यो. तपाईँ एउटा कृषि हो नि, कृषि भएर 22 लाख किन किन पनि बाध्य भयो भन्दाखेरि नेपालको मान्छेलाई पनि केही खानु भएको क्या खास भनेको नेपालको जुन सरकारी निकाय बस्ने मान्छेलाई प्यानलबाट यो एसीबाट च्याउ खोज्छ भन्ने कुरा छैन. अब त्यो ठाउँ हुँदै गर्दाखेरि अब हामीले लाउँदै गर्दाखेरि अनि इन्डियाको सिनारीमा कुरा गर्दै गर्दाखेरि इन्डियाको एउटा सप्लाई चेन टिमसँग भेट्दै गर्दाखेरि उहाँहरूले हामीलाई सबै कुरा बिस्तारै ज्ञान बढ्दै गएर हामी नेपालमा आएर फाइनल्ली एक वर्षको मेहनत पश्चात हामीले 2075 सालमा यो महादेवका मसरुम इन्डस्ट्री इस्टाब्लिस गर्यौँ. इस्टाब्लिस गर्दै गर्दाखेरि सरकारी निकायलाई लिएर हामीले देखायौँ. सब उहाँहरू हाम्रो कामद्वारा एकदमै एप्रिसिएटेड उहाँले एकदम खुसी मान्नुभयो. यस्तो गर्नु हुन्छ भन्दाखेरि उहाँहरू एकदम सोध्नु उहाँहरू सबैभन्दा बाहिर कुरा गरेको यो यो यो फार्म चाहिँ. अनि यसरी हामीले सुरु गर्दै गर्दाखेरि पछि उहाँहरूले हामीलाई मिटिङमा बोलाउनु भयो. लाउनुहोस् तपाईँलाई च्याउखेतीमा के चाहिन्छ भन्दाखेरि सर हामीलाई पफ प्यानल चाहिन्छ, एसी चाहिन्छ, अनि तपाईँ यो खालको टेम्परेचर कन्ट्रोलहरू चाहिन्छ भनेर मैले यसरी उहाँलाई भन्दै गर्दाखेरि र हामीले भन्दै गर्दाखेरि उहाँले फाइनल्ली अहिलेको दिनमा यो प्यानलमा थोरै भने छुट छ, यो हिटर सिङ्गल युनिट भन्छ एसीलाई, त्यसमा तपाईँको थोरै भए पनि सरकारले राहत दिन्छ भन्छा छुट गरेको छ, गर्दै गए पनि सबै कुरा पेसी गर्छ। अब मान्छेले भन्छ पहिले अब त्यो अब अहिलेको लाइफलाई अहिलेको लाइफ अब अहिले हामी यही काम गर्दा गाडी चढ्छौँ, अब पैसाहरूलाई गाडी चढ्छौँ, हामी आफ्नो घरमा बस्छौँ, यिनीहरूको जिन्दगी आमामा कति राम्रो भन्छन् मान्छेले, त्यो के होइन हजुर, 2064 सालदेखि त्यो बाटोमा बसेर चाहियो त्यो किलो बेच्दै गर्दाको हुन्छ, इन्डियामा गएर दुःख गरेर यहाँ यत्रो ऋण धन गरेर यत्रो यसरी गरेको दुःख त त्यो पनि त पक्कै छ नि त, त्यो पहिला दुःख गर्नुहोस्, पहिला दुःख गरेपछि अनि तपाईँको पहिला मेहनत गरेपछि सबै आफ गर्ने भनेको बस मेहनत मात्रै गर्ने, यदि मेहनत गरेको खण्डमा 100% फल कति आउँछ भन्न सक्दैन तर फल अवश्य आउँछ। र सुरु गर्दै गर्दाखेरि तपाईँको अब अर्को यसमा यसमा एउटा यसमा यो मौसम खोल्दै गर्दाखेरि अर्को एउटा पाटो पनि भयो, यसमा एउटा घटना पनि छ, यो पनि हजुरलाई म सेयर गरिहाल्छु, जस्तो एउटा यो यसले पनि कुनै पनि फार्म गर्ने मान्छेलाई कुनै पनि किसान एउटा पाठ पनि सायद सिकाउन सक्ला मेरो भोइसबाट मेरो बोलीबाट। अब यो फर्म लगाउँदै गर्दाखेरि अलिअलि थोरै थोरै अलि थोरै थोरै ज्ञान थियो हामीलाई, फर्म लगायौँ अनि गऱ्यौँ, त्यहाँ तल हाम्रो यो हुँदाखेरि तल स्पेसमा त्यो मल हामी आफैले मल बनायौँ, मल बनायौँ, कुखुरासुले ल्यायौँ, छल ल्यायौँ, मल बनायौँ, गर्दाखेरि लास्टमा हाम्रो च्याउ फलेन। हेर्नुहोस् है अब यहाँ पोइन्ट पुरा छ, फलेन नफल्दाखेरि किन फल्न भन्दाखेरि त एकै ठाउँमा च्याउको फार्म गर्नु हुँदैन, एकै ठाउँमा च्याउको मल खाइ त्यसको ब्याक्टेरियादेखि लिएर यो त एकदम यो चिज भनेको एकदम सेन्सिटिभ चिज हो, त्यसमा तपाईँको जुन ढुसी हुन्छ सानो किराले पनि खाइदिन्छ, यो चिज त एकदमै तपाईँको सेन्सिटिभ चिज भयो, यसलाई एकदम केयर गर्नुपऱ्यो सरसफाई। अब हामीले एकै ठाउँमा मल एकै ठाउँमा यसरी गर्दा च्याउ मिल्ने भयो, यसको भुसनाले किराले एकदम खराब पानी भएर हामीले प्रयास आजभन्दा भोलिभन्दा पर्सिभन्दा निको पर्सि भन्दा भन्दै हामी 2 करोड रुपियाँ घाटा खायौँ, च्याउ फलेन, सामान किनाएछ गराएछ किनाएछ गराएछ किनाएछ गराएछ हाल्दा हामी 2.5 करोड घाटा खायौँ। आएर भन्नुहोस् हाम्रो उमेरको मान्छे 2.5 करोड घाटा खाँदा के पऱ्यो होला हाम्रो दिमागमा, क्या तैपनि हामीले हरेस खाएन हजुर, हामीले हरेस पटक्कै खाएन है, हामीले हरेस नखाएरखेरि अनि एउटा हाम्रो यो अहिले यहाँ भर्खर जानुभयो दुर्गा सर भन्ने हुनुहुन्छ, अनि हरेस नखाँदाखेरि अनि बिस्तारले हामीले होइन अलिअलि केही न केही गर्नुपर्छ भनेर एउटा तपाईँको विदेशमा बस्ने कमल सुवेदी भन्ने सर हुनुहुन्थ्यो, उहाँ आउनुभयो, यसो फर्म भिजिट गर्नुभयो, थोरै उहाँले सपोर्ट पनि गर्नुभयो, यसमा यसरी छ यसरी यसरी गर्नुपर्छ है, यो यो हिसाबले काकिङ गर्नु सुरु गर्नु भन्ने हाम्रो टेक्निसियन उहाँले ट्रेनिङ दिनुभयो, र दुर्गा सर भन्ने अब दुर्गा भट्ट हुनुहुन्छ यहाँ, उहाँले एकदम मेहनत गर्नुभयो, र 2.5 करोड घाटा पर्दै गर्दाखेरि फेरि फाइनल्ली यही जग्गामा विभिन्न अब कोही बेला हाम्रो भाडामा लिएको जग्गा हो, अस्ट्रेलियाहरू आउँदै गर्दाखेरि विभिन्न कुरा एकैचोटि 2.5 करोड घाटा पनि पर्नु, एकैचोटि तपाईँको लकडाउन पनि सुरु हुनु, हेर्नुहोस् है हाम्रो हाम्रो कहानी हाम्रो दुःख हेर्नुहोस् है, एकैचोटि लकडाउन पनि सुरु हुनु, एकचोटि 2.5 करोड घाटा पनि पर्नु, अनि फेरि एकैचोटि तपाईँको अनि एकैचोटि तपाईँको यो ब्याङ्कमा क्राइसिस पनि आउनु, त्यो हुँदाखेरि ठ्याक्क लगाउनु भयो, अब ब्याङ्क मान्छेले अब त्यहाँमाथि यो साउले फेरि अब तपाईँको यो साउले यहाँबाट झर्दै जा भन्ने खालको क्वेसन होइन, अब केही विभिन्न अप्सट्रगलहरू बाद फाइनली ब्याङ्कलाई हामीले कुरा गरे हजुर हाम्रो कम्पनीलाई त हाम्रो समस्या पऱ्यो भन्दाखेरि प्रभु ब्याङ्क सुरुमा प्रभु ब्याङ्क है अहिले चाहिँ हामी नौ कारोबार छ, प्रभु ब्याङ्कले चाहिँ प्रभु ब्याङ्कले सपोर्ट गरेकै हो, अनि त्यहाँबाट बिस्तारै यो विभिन्न अप्सट्रगल आउँदाखेरि अब जग्गा जग्गा किने बिना एमएमए ब्याङ्क भक्तपुर ब्रान्चले हाम्रो सहयोग गरेकै हो, कृषि लोन दियो सरकारले, के गर्न भन्नुहुन्छ के गर्नु पर्यो सरकारले, सरकारले त बाटो देखाइदिने हो, सरकारले बाटो देखाएपछि किसान आफै हिँड्यो, अब किसान सरकारले लगाउँछ अनुदान दिन्छ होइन हजुर, अनुदान अनुदान भन्ने कुरा त अरे के अनुदान सरकारले अहिलेसम्म हाम्रो कम्पनी दियो भने एक 4 लाख दियौँ होला त्यो ऊ गर्न अनि यो ट्रस्ट बनाउनलाई 10-11 लियो होला अनि यो अर्को रुमनलाई 6-7-8 लाख दियो होला, तर यो ओभरअल कम्पनीले हाम्रो लगाउनु 5 करोड छ क्या, 5 करोड हामी लगाउनु गरेर सरकारले हाम्रो 5-7 लाख पनि सहयोग हो क्या, अब त्यो 5 करोड सरकारले पनि बिचरा कामबाट हाल्यो, त्यो 5 करोड दियो भने मान्छेले काम पनि गर्दैन, सरकारले थोरै सपोर्ट गर्छ हामीले धेरै गर्ने हो, एउटा पहिला सुरु जे दाममा दियो, मैले सुरुमा हाम्रो च्याउ खेती गर्नु भन्दा अगाडि इन्डियाबाट दिन दुई तिन गाडी च्याउ आउँथ्यो क्या, इन्डियाबाटै आउँथ्यो क्या, ल्याउने मान्छे पनि थियो सुरुमा हामी नै हो, कुनै बेलाको डिमान्ड पुरा गर्न हामी लोन गर्थ्यौँ, लोनमा सुरुमै हामी हो। त्यहाँबाट अब हामीले यो टेक्नोलोजी आएर यो तपाईँको टेक्नोलोजी भइसकेको कुरा, अब हामीसँग सहकार गर्ने साथीहरू हुनुहुन्छ, विभिन्न साथी होला, जस्तो टिम इन्डिया एग्रो प्राइभेट लिमिटेड, अनि यता सरलाई कृषि फर्म, हामीले उहाँलाई सधैँ कुरा हामीले सिकायौँ, गऱ्यौँ, हामीले भनेको कुरो भनेको क्या, मान्छेले यो पेड फ्राई गरे पनि भन्न पनि हुन्न, थाहा पायो भने भसकै हुन्छ, अर्को मान्छे आयो भने पुरै घाटा पर्छ भनेर, त्यो त्यो होइन क्या, त्यो मलाई कदापि लाग्दैन। मैले टिमी हाम्रो टिमिटी अङ्गलाई मेरो विचार गरेर टिमिटीलाई आफूसँग बोलाएर म्याम यो हो भन्नुभयो, अनि सरलाई सरलाई पनि सरलाई यो ध्रुवकीय सिफामलाई पनि सपोर्ट अलिअलि भयो भने हाम्रो छोराले कति गर्न सक्यौँ त्यति गरौँ होइन। अब विभिन्न नेपालका राज्य भएको किसानलाई हामी चाहेको क्वालिटीको हामी बिउ दिने प्रयास अहिले पनि हामी प्रयास पनि प्रयासरत छौँ, बिउ दिने राख्छौँ होइन, सबैलाई सपोर्ट गर्ने एकले अर्का यस्तो नभएको नै केही पनि भन्दैन, यस्तो हुनुपर्छ जसले भन्नु यो किसानलाई अर्को सपोर्ट गर्ने। अब भन्नुहोस् यो च्याउ, अब मैले यो फार्म खोलेँ, यो फार्म खोलेर मैले यो तपाईँ यो च्याउको खेती गर्न अरू कसैलाई सिकायो भने के फर्क, अरूको अहिले के सोध्दो रहेछ भनेदेखि, अब अहिले मैले फार्म खोलेको अरू फेरि खोल्दियो भने त धेरै च्याउ फल्छ, बडा घट्छ। ए हजुर, अब त सुध्रिने कि मैले यो यो फार्म खोलेर अरूलाई मैले सेयर गर्न सकेँ, मेरो आफ्नो ज्ञान सिकेन भने धेरै च्याउ फल्छ, धेरै प्रोडक्सन हुन्छ, मार्केट त खोलेन नि सर, भयो नेपालमा विकास भोलि विदेशमा बेच्न सकिएला, भोलि क्यानिङ बन्ला, धुलो बन्ला, विभिन्न जति जसले प्रडक्ट गयो त्यति नै धेरै तपाईँको असर पनि सँगै सँगसँगै आउँदै जान्छ। एउटा इक्जाम्पल, मेरो अस्ति भर्खर गाउँको इक्जाम्पल लिएँ मैले, ठुलो बाढी आयो, ठुलो बाढी आएर मेरो सबै छोरीको ढाल लाग्यो, तर त्यहाँ भसक्कै ग्यादरले तपाईँको जुन ढुङ्गा राख्यो, त्यो धानमा बेसी मैले ग्यादरले ढुङ्गा बेचेँ र मैले मेरो त्यो धानको पैसा उठाएँ, भनेपछि तपाईँको ओभरअली अवसर जति चुनौतीसँगै र तपाईँको धेरै प्रदर्शनसँगै अवसर पनि सँगसँगै आउँछ। त्यही भएर मान्छेले काम गर्न छोड्नुहुन्न, बस काम मात्रै गर्नुहोस्, काम काम काम, वान टू थ्री अनि काम अनि वर्क, नो प्रफिट, नो प्रफिटको हिसाब किताब छैन, नो अबाउट, डोन्ट थिङ्क अबाउट प्रफिट अनि डु वर्क। आई नो आई नो आई नो, एक दिन पक्कै पनि आउँछ प्रफिट, अवश्य आउँछ, कति आउँदा थोरै धेरै भन्ने कुरा मात्रै, त्यही भएर अलिकति बेसी कुरा नै गऱ्यो होला त्यसको नाफा। अहिले मैले भन्दै थिएँ अब हाम्रो कम्पनी अफ स्ट्रगल आउँदाखेरि एउटा कमर्सियल हुनाले थोरै सहयोग थियो, त्यो टाइममा चाहिँ एउटा कम्पनीको पिलर हेर्नुहोस् है, अब यहाँ कुरा जोड्छु होला म, यो कम्पनी यो ठाउँमा आउनुभएको सबभन्दा ठुलो एउटा हात छ हामी चाहिँ नौजवान दुर्गा भट्ट लाउनुहोस् राजा, यो भाइ, यो भाइ बिचरा म यस्तै नौजवान मान्छे हो, यति मेहनत गर्छ, उसको मेहनतको म कदर गर्छु, युवा हो, अझै के भन्छ नि भन्न मिलेन, अहिले हामी बुढो हुनाइसक्यौँ, जुन भनेको त्यो 28-70 वर्ष त्यो तलब हो, तर ऊ युवाले यति मेहनत गर्यो, आज यो कम्पनी यो ठाउँमा छ त दस दुर्गा भट्ट यो कारण हो, कम्पनीमा पनि मा दुर्गा त्यो मेरो मम्मीको नाम हो, अनि अर्को पनि दुर्गा भएको छ जुन हाम्रो कम्पनीको पिलरै उयो, हामीलाई सबै जिम्मा दिन्छौँ सबै हेर्छौँ।
1: म दुर्गा भट्ट, मसरुम प्राविधिक, म अहिले काम गरेको मसरुममा 13 वर्ष भयो, अनि यो अहिले मा दुर्गा मसरुममा मैले काम गरेको 5 वर्ष भयो, अनि हामीले अहिले यसमा धेरै स्ट्रगल गरेर कम्पनीलाई अहिले यो ठाउँमा अहिले धेरै गरिरहेको छ 5 वर्षसम्म, किन योभन्दा अगाडि हाम्रो कम्पनी धेरै लसमा थियो, कम्पोस्ट राम्रो बन्थेन, हाम्रो यहाँ कम्पोस्ट युनिट राम्रो थिएन होइन, अहिले यसको कम्पोस्ट युनिट हाम्रो मोडर्न एग्रिकल्चर हेडवटाबाट हाम्रो नयाँ टेक्नोलोजीबाट एउटा 22 दिनमा कम्पोस्ट बन्छ, त्यो कम्पोस्ट भएर अहिले हामीले यहाँ ल्याएर अहिले हाम्रो राम्रो प्रोडक्सन राम्रो भएको छ, कम्पनी राम्रो रनिङ चलेको छ, अहिले हाम्रो पहिले 6 रुम थियो, त्यहाँबाट हामीले 3 रुम थप्यौँ, 9 भयो।

ठाउँमा हामीले गर्दैछौ। हाम्रो यस्तै प्रत्येक प्रदेश प्रदेशमा हाम्रो यो महादुर्गा मौसमको महादुर्गा मौसम इन्डस्ट्री प्रत्येक प्रदेश सातवटै प्रदेशमा हाम्रो खोल्ने एउटा योजना छ।

0: अनि अब भेटना मेरो एउटा नाममा लन्च भइसकेको छ. अब त्यसलाई चाहिँ हामी मध्य प्रदेशमा अब अर्को एक दिवसभित्र हामी सुरु गरिसक्छौँ. हामी बुझ्नेवाला छैन, हामी भाग्नेवाला छ, हामी कुच्चाउने मौसममा. र म यहाँ यो क्यामेरा मार्फत सम्पूर्ण दर्शक मलाई यहाँ हेरिरहनु भएको मान्छेलाई प्लिज आफ्नो खुट्टामा एटलिस्ट आफूले खाने चिज चाहिँ फलाइदिनुहोस्. किन्नु भन्दा नि एटलिस्ट आफूले खाने चिज फलाइदिनुहोस् तपाईँले. तपाईँ एकजनाको पेटले तपाईँको दुःखले तपाईँको मेहनत धेरै पनि पर्न तपाईँले बिहान एक घन्टा दुई घन्टा पाउनुहुन्छ, तपाईँको एक घन्टा दुई घन्टा पाउनुहुन्छ. त्यो कृषि कर्ममा या केही चिज फलाउनमा जे फलाउनु भयो, च्याउ मैले भन्नुभयो च्याउ फलाएर हामी कहिले फलाउने हामीले थाहा छैन भन्दाखेरि हजुर त्यो पनि परेन साग फलाउनुहोस् न. र आफ्नो पेटलाई आफ्नो शरीरलाई पुग्ने अझै तपाईँले फलाएको मात्रै भने देशहरूले हुन कहाँ केही गर्नै पर्दैन. आफूलाई पुग्नु मात्रै फलाए पुग्यो. र हाम्रो उद्देश्य भनेको च्याउलाई अनि आत्मनिर्भर भन्ने प्रश्न नेपालमा अहिले अधिकांश पहिला तपाईँको दिनको 3 लाख 4 लाख दिने सरकार धेरै भयो भने 2-4 हजार या 5 हजार छुट्टीमा होला इन्डियाबाट नेपालमा बिजनेस हुने. अब हामीले च्याउमा गर्न पायौँ भनेको धुलो जुन हस्पिटलको हजुर हस्पिटलको हस्पिटलमा पेसेन्टलाई खुवाउन मिल्यो जस्तो धुलो हामी प्रयास गर्दैछौँ. र अब क्यानमा छौँ दाजु दिवसमा त्यो चाहिँ बेच्न पाइयोस् भन्ने हिसाबले हामी त्यो प्लानिङ गर्दैछौँ. हामी हाम्रो च्याउलाई हामी चाहिँ मेरो म दुर्गा भाइ मेरो भाइ विकास सुनाल र समस्त च्याउ नेपाल च्याउ उत्पादक किसान संघका सम्पूर्ण पदाधिकारी र सम्पूर्ण व्यक्तिहरू जो च्याउमा आबद्ध हुन्छ ती सबको बलबुताबाट हामी नेपालमा च्याउको आत्मनिर्भर बन्ने उद्देश्यमा छौँ र त्यो गर्छ विचार वर्षभित्र. र हजुरहरूलाई चाहिँ म यहाँबाट क्यामेरामा के भन्न चाहेँ भनेदेखि एटलिस्ट जुनै सेक्सनमा हो भने एकदम डिपहरू लगाइदिनुहोस् र विदेशमा तपाईँले काउली खेती गर्नुहुन्छ भने विदेशको काउली आउनु बन्द हुने हिसाबले तपाईँले खेती गरिदिनुहोस् र आलु खेती गर्नु त्यो हिसाबले तय गर्नुहोस्. त्यसले तपाईँसँग तपाईँकोमा छर्खा फैलाउनु एटलिस्ट त्यति मात्रै गर्न सक्यो भने देश कृषि प्रधान देश अनि त्यो भन्न मिल्ला कि. अब अहिलेसम्म हामी धेरै कुरा किनेर खान्छौँ. तपाईँको यहाँको कुखु यहाँको चामल चामललाई कस्तो विडम्बना छ. यहाँको धानी मेरो जुन चाहिँ अनि हाम्रो चामल बेच्छ एउटा त्यो चामल चाहिँ हामी किन्न खान नपाएको मैले कुरा नै बुझिरहेको छैन. तर मेन कुरा चाहिँ एटलिस्ट आफूलाई पनि मात्रै मान्छेले खेती गरिदियो भने कृषि वर्ष कृषि क्रान्ति मान्छेले कृषि क्रान्तिको गफ मात्रै होइन काम गर्नु पर्यो. मेन कुरा चाहिँ मेन कुरा आफूलाई पुग्ने आफ्नो गाउँमा खेती खिच्छ भने धेरै पनि परेन क्या. तपाईँको मोटामोटी भागेश्वरको रूपमा गएर गाउँमा गएर यसो दुईजना साथीहरू घुम्ने हिसाबले या दुईजना खाने हिसाबले भागेश्वर रूपमा गाउँमा गएर यसो कुटेर चलाउनुहोस् अफारमा या चैतमा गएर यसो एक दिन डेढ डेढ लिएर धान रोपेर आउनुहोस् अलिक पानी लगाएपछि मसिनमा धान खेती भइहाल्छ. आफ्नो खेत किन भागेर राख्नु यहाँ चामल किन्नुहुन्छ उता गएर खेत भागेर हुन्छ. एटलिस्ट हप्तामा या महिनामा या दुई महिना एउटै भ्याकेसन हिसाबले घुम्ने हिसाबले जस्तो हामी मनाउनु जस्तो गाँसहरू भयो गाउँमा गएर खेतमा गएर हामी कर्म गर्न सक्यो भने सायद हाम्रा खाना पुग्छ होला. त्यही हिसाबले चाहिँ मैले यहाँबाट समस्तलाई काम गर्नुहोस् काम मात्रै गर्नुहोस् काम गर्नुहोस् है काम गरे मात्रै देश अगाडि बढ्छ. अब अगाडि बढ्न गएको छ देश बढेन होइन है तपाईँ हामीले मिलेर बनाउनु तपाईँले गर्ने आफ्नो नाममा तपाईँले आफ्नो नाउँ गर्ने अनि मात्रै बन्छ देश. काम गर्नुहोस् काम गर्नुहोस् काम होस् फलको आश नगर्नुहोस् हजुर फल अवश्य आउँछ. हस्त नमस्कार.
1: यिनै जानकारीहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिने सकेको छ. यहाँहरूको कुनै पनि समस्या जिज्ञासा गुनासाहरू रह्यो भने हामी सिधा हटलाइन नम्बरबाट टिप्पणी गर्ने गरेका छौँ जसको लागि यहाँहरूले 98510-97192 टेलिफोन एसएमएस व्हाट्सएप भाइबर अथवा यहाँहरूले सिधा लिङ्क मार्फत जोडिन पनि सक्नुहुन्छ भन्दै असीम चापबाट यहाँहरूको माझबाट बिताउने अनुमति माग्छु. कृषि कर्म गरौँ. नमस्कार.

0: हजुरको रेडियो 102.1 मेगा।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054175, 98146906, 98064-1478।
2: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा

0: फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
2: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
3: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543098 0848543098।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
6: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
5: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
6: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
5: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45।

0: 98 37 78 93 ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कोट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने

0: उपलब्ध छ।
1: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
2: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
1: सम्पर्क नम्बर 0475904660 9698
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603032, 98-51-20-16, 98-43-36-91-94।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: नमस्कार हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। वित्तीय समानीकरण अनुदान कटौती, स्थानीय र प्रदेश बजेट कार्यान्वयनमा असर पुग्ने, भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्न नपर्ने। रामेछाप नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा, बागमती प्रदेश सरकारद्वारा रामेछापका 8 योजनालाई 21.5 करोड़ बजेट कार्यान्वयनका लागि गरियो बोलपत्र आह्वान। चीन र रूसबीच व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौतामा हस्ताक्षर, र आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हरायो।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 98692695998।
8: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। संघीय सरकारले चालू आर्थिक वर्ष 2082-83 समेत 8.55% बराबर वित्तीय समानीकरण अनुदान कटौती गर्ने भएको छ। अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई 4 जेठमा पत्र लेख्दै चालू आवकको वित्तीय समानीकरण अनुदान कुल विनियोजनको 91.45% नबढ़ने गरी मात्रै हस्तान्तरण गर्न कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्देशन दिएको छ। कार्यालयहरूका अनुसार प्रदेश र स्थानीय तहलाई चौथो किस्ता हस्तान्तरण गर्दा सो किस्ताको 21.02% र कुल विनियोजनको 91.45% नबढ़ने गरी हस्तान्तरण गर्ने निर्णय अर्थ मन्त्रालयले गरेको छ। अर्थ मन्त्रालयले यसरी वित्तीय समानीकरण अनुदान कटौती गर्दा चैत्र महिनासम्म उठेको राजस्वलाई आधार मानेको छ। मन्त्रालयले लक्ष्यको 84.11% मात्रै राजस्व संकलन भएको र सोही अनुपातमा वित्तीय समानीकरण अनुदान कटौती गर्नुपर्ने तर्क गरेको छ। उता स्थानीय तह प्रदेश सरकार र प्राकृतिक स्रोत तथा वित्त आयोगले भने संसदबाट पारित भइसकेको वित्तीय समानीकरण अनुदान विनियोजन अनुसार नै दिनुपर्ने बताउँदै आएका छन्। संघीय सरकारले आर्थिक वर्षको बीचमा विनियोजन अनुदान कटौती गर्दा त्यसले स्थानीय र प्रदेश सरकारको बजेट कार्यान्वयन प्रक्रियामै असर पुग्ने उनीहरूको तर्क छ। चालू आर्थिक वर्षमा सरकारले सात प्रदेशको हकमा 60.66 करोड़ र स्थानीय तहको हकमा 88.96 करोड़ गरी कुल 1.49 करोड़ बराबर वित्तीय समानीकरण अनुदान विनियोजन गरेको छ। नेपालको चिया निर्यातमा भारतले गरेको अवरोध तत्कालका लागि हटेको छ। भारतको टी बोर्डले मे 1 लागू गरेको अनिवार्य परीक्षण सम्बन्धी स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्यूरमा संशोधन गर्दै घरेलु बिक्रीका लागि लैजाने चियालाई अनिवार्य परीक्षण नगरे हुने जनाएको छ। यससँगै नेपालको चिया निर्यात पुनः खुलेको छ। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव कुमार गुप्ताका अनुसार अब नेपालबाट बिना अवरोध चिया भारत जाने भएको छ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय ग्रेलिस्टबाट बाहिरिन समय सीमा नजिकिँदै जाँदा अन्तर्राष्ट्रिय निगरानी निकायले नेपालको प्रयास पर्याप्त नभएको बताएको छ। सम्पत्ति शुद्धिकरण नियन्त्रणको लागि गठित अन्तर्राष्ट्रिय संस्था एफएटीएफको एसियाली एकाई एपीजीका प्रतिनिधिहरूले अर्थमन्त्री सहित उच्च सरकारी अधिकारीहरूसँग भेटेर कालो सूचीमा पर्न सक्ने सम्मको चेतावनी दिएका हुन्। एपीजी टोलीले सम्पत्ति शुद्धिकरण अनुसन्धानमा दक्ष कर्मचारीहरूको बारम्बार सरूवा र समग्र प्रणालीको क्षमता वृद्धि हुन नसकेको दुई मुख्य विषयमा समेत चासो देखाएको छ। प्रतिनिधि सभाका सांसदहरूले सरकारले जनविश्वास गुमाउँदै गएको भन्दै आलोचना गरेका छन्। आज बसेको बैठकमा सांसद रिङला यादवले उक्त किसानको भुक्तानी अझै नदिएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठाउनुभयो। सांसद रिना उप्रेतीले सरकारले प्रेसमाथि अंकुश लगाउने खालको गतिविधि गरेको आरोप लगाउनुभयो। सांसद रिमा विश्वकर्माले छुवाछुत तथा जातीय विभेदको अन्त्य गर्न सरकारलाई चुनौती दिनुभयो। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार संसदप्रति जवाफदेही नभएको भन्दै प्रतिनिधि सभामा आपत्ति प्रकट गर्नुभएको छ। महँगी नियन्त्रण, सहकारी पीड़ितको बचत फिर्ताको स्रोत र सुकुम्बासी व्यवस्थापन जस्ता संवेदनशील विषयमा सरकारले जवाफ दिनुपर्ने उहाँको भनाइ छ। प्रतिनिधि सभाको बैठकमा आज दुईवटा विधेयक पेश भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पेश गर्नुभएको छ। दुईवटा विधेयक पेश भएसँगै अर्को बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव 3,300 रूपियाँले घटेको छ। भाव घटेर सुन तोलाको 2,92,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,95,300 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव तोलामा 125 रूपियाँले घटेको छ। चाँदीको भाव घटेर आज तोलाको 4,960 रूपियाँ कायम भएको छ। रामेछापको रामेछाप नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। पालिकाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक खोप प्राप्त गरेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। आज नगरपालिकाले आयोजना गरेको घोषणा कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरकारवालाहरूको सहभागिता रहेको थियो। बागमती प्रदेश सरकारले रामेछाप जिल्लाका 8 योजनाका लागि बजेट सुनिश्चित गरी निर्माण प्रक्रिया अघि बढ़ाएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 सञ्चालन हुने गरी विभिन्न 8 योजनाका लागि 21,48,40,000 बजेट सुनिश्चित गरेको छ। स्रोत सुनिश्चित भए लगतै पूर्वाधार विकास कार्यालय रामेछापले निर्माण प्रक्रिया अघि बढ़ाउन बोलपत्र पनि आह्वान गरेर सूचना जारी गरेको छ। स्रोत सुनिश्चित भएका योजनाहरूको न्यूनतम बजेट 1,23,00,000 देखि 4,94,00,000 सम्मको रहेको छ। त्यति बेला साँझ छ बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउं।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214। रामेछाप नगरपालिकाको अनुरोध।
9: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
8: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। रामेछापको गोकुलगुङ्गा गाउँपालिकाले बेरुजु सुधारमा उल्लेखनीय सफलता हासिल गरेको छ। महालेखा परीक्षकको प्रतिवेदन अनुसार गोकुलगुङ्गा गाउँपालिकाले आर्थिक वर्ष 2081-82 बेरुजु घटाएर 1% भन्दा कममा झारेको छ। आर्थिक वर्ष 2080-81 3.75% बेरुजु रहेकोमा गत आर्थिक वर्ष घटेर 0.53% मात्रै रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ। यसैगरी रामेछापको सुनापति गाउँपालिका र दोरम्बा सेलुङ गाउँपालिकाले पनि बेरोजगार घटाएका छन्। रामेछापका 5 स्थानीय तहको भने अघिल्लो आर्थिक वर्षभन्दा गत वर्ष बेरोजगार बढ़ेको छ। त्यसमध्ये खानादेवी गाउँपालिकाको सबैभन्दा बढ़ी 2.77% बेरोजगार रहेको छ भने उमाकुण्डा गाउँपालिकाको 1.6% बेरोजगार रहेको छ। मन्थली नगरपालिका, लिखुतामुकुसी गाउँपालिका र रामेछाप नगरपालिकाले पनि अघिल्लो वर्षको तुलनामा गत वर्ष बेरोजगार बढ़ेको जनाएको छ। रामेछापको खानादेवी गाउँपालिकामा आज नापतौल सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। 151 विश्व नापतौल दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा साझेदार संस्थाहरूको बीचमा अन्तर्क्रिया कार्यक्रम समेत गरिएको छ। रामेछाप उद्योग वाणिज्य संघ र खानादेवी गाउँपालिकाको सहकार्यमा गुणस्तर तथा नापतौल कार्यालय जनकपुरले उक्त कार्यक्रमको आयोजना गरेको हो। रामेछापको मन्थली नगरपालिका 1 को बस पार्क नजिकै 3 वर्ष अघि सड़क चौड़ा पार्ने गरी थालिएको कार्य अझै पूरा भएको छैन। सड़कको लागि पर्खाल लगाउने र माटो भर्ने काम भए पनि सर्वसाधारणले त्यसको प्रयोग गर्न पाएका छैनन्। साँगुर सड़कमा दुर्घटनाको भय उत्तिकै छ। साबिकको साँगुरो सड़क भएको स्थानमा चौड़ा पार्ने काम अलपत्र छोड़िएको छ। सड़कको लागि तयार पारिएको भागभित्रै रूख र विद्युत तथा टेलिफोनका पोलहरू छन्। तिनलाई हटाउनका लागि सम्बन्धित निकायले चाँसो दिएको छैन। बस पार्क नजिकैको उक्त दृश्यले 2 वर्षभन्दा बढ़ी अवधिदेखि सबैलाई गिजाइरहेको छ। त्रिभुवन सड़क कार्यालय खाल्टेका अनुसार यस वर्ष पनि उक्त सड़कका लागि काम गर्ने योजना रहेको छ, तर आर्थिक वर्ष सकिन लाग्दा समेत काम थालिएको छैन। विस्तार गरिएको क्षेत्रमा रहेका पोल र रूख हटाएर कालपत्र गर्ने योजना रहेको बताइएको छ। खेतीपातीका लागि प्रयोग हुने हल गोरू लोप हुन थालेपछि दोलखाको तामाकुसी गाउँपालिकाले किसानहरूलाई प्रोत्साहन स्वरूप नयाँ कार्यक्रम ल्याएको छ। तामाकुसी गाउँपालिकाले हल गोरू पाल्ने कृषकलाई सम्मान गर्ने भएको छ। तामाकुसी गाउँपालिकाको 3 नम्बर वडा कार्यालयले परम्परागत कृषि प्रणाली संरक्षण तथा हल गोरू पालनलाई प्रोत्साहन गर्ने उद्देश्यले हल गोरू पाल्ने कृषकलाई सम्मान गर्न लागि जनाएको छ। किसानलाई सम्मानका लागि वडाले 1.5 लाख बजेट विनियोजन गरेको वडाध्यक्ष रामप्रसाद काफ्लेले जानकारी दिनुभएको छ। संसारका अन्तर्राष्ट्रिय समाचार। चीन र रूसले व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौता र हस्ताक्षर गरेका छन्। चीनी राष्ट्रपति शी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीचको व्यापक रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउन 20 भन्दा धेरै द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ। दुई नेताले बहुध्रुवीय विश्व व्यवस्थापनको घोषणा पत्रमा पनि हस्ताक्षर गर्नुभएको छ। रूसी राष्ट्रपति पुटिनको दुई दिने चीन भ्रमणको क्रममा बेजिङमा यी सम्झौताहरूमा हस्ताक्षर भएको छ। र अन्त्यमा खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य अमेरिकाले 27 ओभर 1 बलमा 4 विकेट गुमाएर भेट्टायो। अमेरिकाका स्मिथ पटेल र सायन जहाँगीरले समान 37 रन जोड्नु भएको छ। स्कटल्याण्डका जाक जार्विस, ओलिभर डेभिडसन र माइकल लिस्कलले समान 1 विकेट लिनुभएको छ। यसरी कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 43 ओभर 3 बलमा 169 रन बनाउँदा अल आउट भएको छ। स्कटल्याण्डका मार्क वाटले 66 रन बनाउनु भएको छ। र आईसीसी एक दिवसीय वरियतामा नेपाली खेलाड़ीहरूले उल्लेखनीय सुधार गरेका छन्। घरेलु मैदानमा चलिरहेको लीग टू श्रृंखलामा गरेको प्रदर्शनको आधारमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो एक दिवसीय वरियतामा नेपाली खेलाड़ीहरूले सुधार गरेका हुन्। एक दिवसीय ब्याटिङ वरियतामा आसिफ शेख 7 स्थानमा सुधार गर्दै 87 कुशल भुर्तेल 17 स्थान सुधार गर्दै 100 स्थानमा आइपुग्नु भएको छ। यस्तै एक दिवसीय बोलिङ वरियतामा सन्दीप लामिछाने 6 स्थान सुधार गर्दै 37, ललित राजवंशीले 16 स्थान सुधार गर्दै 54, देवेन्द्र सिंह ऐरी 3 स्थान सुधार गर्दै 79 स्थानमा आइपुग्नु भएको छ। यस्तै एक दिवसीय अलराउण्डर वरियतामा दिवेन्द्र 3 स्थान सुधार गर्दै 35, सन्दीप 3 स्थान सुधार गर्दै 68, ललित 12 स्थान सुधार गर्दै 74, गुलशन झा 15 स्थान सुधार गर्दै 87 स्थानमा आइपुग्नु यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। वित्तीय समानीकरण अनुदान कटौती, स्थानीय र प्रदेश बजेट कार्यान्वयनमा असर पुग्ने, भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने। रामेछाप नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा, बागमती प्रदेश सरकारद्वारा रामेछापका 8 योजनालाई 21.5 करोड़ बजेट कार्यान्वयनका लागि गरियो बोलपत्र आह्वान। चीन र रूसबीच व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौतामा हस्ताक्षर। र आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हरायो। अवस्था हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: के तपाईलाई थाहा छ तपाई हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
1: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको समजब्तोमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
0: निरूपण गर्ने प्रकृतिका विवादहरू
1: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
0: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
1: चरण घाँस दाउरा सम्बन्धी विवाद,
0: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
1: घरपालुवा पशुपक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
0: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
1: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
0: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
1: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
0: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
1: सदियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
0: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
1: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
0: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
1: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
0: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
1: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
0: गाली बेइज्जती सम्बन्धी विवाद,
1: लुटपिट सम्बन्धी विवाद,
0: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
1: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
0: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
1: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
0: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
1: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
1: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
7: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
1: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
7: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
1: मलाई लाइटर मट्टीतेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
7: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डडेलोबाट वन जोगाऊ
1: वन डडेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
8: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं
9: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
10: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
11: किन आँखा मिचेको मिचे गरेको
12: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
11: धेरै समय मोबाइल चलाइसी क्या
12: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
11: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
12: ए त्यसो भए जोगिन के गर्ने त
11: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस
12: बुझे
11: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
13: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाऊ
14: नेपाल सरकार विज्ञापन बोर्ड
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
15: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
1: हाम्रा विशेषताहरू
15: 40% मात्रै डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
15: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
15: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
15: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
2: सम्पर्क नम्बर 0845 143 98 63 023 422।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने।
1: आगोका स्रोतहरू बन्द गर्ने।
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
1: भीडभाडमा भए नआत्तिने। भागदौड नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
2: बिजुलीको तार लत्रिएको छ भने नछुने।
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
6: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेसाप मिर्सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
8: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
9: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9846-76-48-03, रामेसाप मिर्सप एन्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
10: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
7: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
10: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20596-0447-590-453।
10: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
7: रामेछाप नगरपालिकाको अनुरोध।
10: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
11: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
5: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
11: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
5: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
11: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि, अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ, अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
5: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
12: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
11: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
13: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
2: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 मा सम्पर्क गर्नुहोस्।
13: जिल्ला अस्पताल रामेछाप।

नासा वनमा आगो लाग्यो भने जीव जन्तुको नासा वनमा आगो लाग्यो भने वन जंगल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: अहिले साँझको 7 बजे।

0: कृषि पर्यटन सड़क र खाने पानी हाम्रो पूर्वाधार नगर विकास को दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार र रेडियो एनर्जीमा हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुन्छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानवाधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
2: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी प्रारम्भिक तहको शिक्षाको गुणस्तर वृद्धि गर्न रामेछाप नगरपालिकाले आयोजना गरेको प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला कार्यक्रमको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामी सँगै रहनुहोला।
3: हाम्रा प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू लगायत यस समारोहमा उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरूलाई शब्दहरूद्वारा स्वागत गर्दै यो कार्यक्रमको उद्देश्यका बारेमा छोटो रूपमा प्रकाश पारिदिनु न रामेछाप नगरपालिकाका शिक्षा शाखा प्रमुख
4: धन्यवाद नारायण सर। यस कार्यक्रमको मुख्य उद्देश्य भनेको बाल बालिकाको सर्वाङ्गीण विकास तथा बाल बालिकाको बाल अधिकार सुनिश्चितताको लागि अभिभावक, शिक्षक, समुदाय, यहाँको सरकारवाला सबै पक्षलाई एउटा सचेतना जगाउने उद्देश्यका साथ रामेछाप नगरपालिकाले आयोजना गरेको र यसमा चाहिँ हामीसँग परियोजना अन्तर्गत रहेर सहकार्य गरेर सम्झौता गरेर कार्यान्वयन गरिरहेको संस्था सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाले सहकार्य गरिरहेको छ र रामेछाप जिल्लाभरि मलाई लाग्छ रामेछाप नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरिरहेको छ रामेछाप जिल्लामा। र यो कार्यक्रममा हाम्रो उद्देश्य भनेको साना प्रारम्भिक बाल विकास अन्तर्गतका बाल बालिकाहरूको विद्यालय सिकाइ र घर परिवारमा वृत्ति विकासलाई कसरी बढावा दिने, कसरी त्यसलाई व्यवस्थित गर्ने र भविष्यमा एउटा दक्ष नागरिक बनाउने, उसलाई भविष्यमा समाज र देशको लागि कसरी योगदान गर्न सकिन्छ भन्ने नागरिक बनाउनलाई चाहिँ पूर्व प्रारम्भिक बाल विकासको सिकाइलाई महत्वपूर्ण भूमिका खेल्ने किसिमले यस मेला तथा प्रदर्शनी आयोजना गरिएको हो। यो कार्यक्रममा विभिन्न विद्यालयहरूले स्टल राखेर आफ्नो सामग्रीहरू प्रदर्शन गरेर अभिनय, नृत्य, संगीत मार्फत अभिभावकजीहरूलाई कसरी चाहिँ बाल विकासलाई राम्रोसँग व्यवस्थित गर्न सकिन्छ भन्ने कुरा चाहिँ यहाँ प्रदर्शन हुन गएको छ। कृपया उपस्थित महानुभावहरू सबैले यो कार्यक्रममा सम्पूर्ण स्टलहरूको अवलोकन गरेर हाम्रो फिडब्याक पनि दिनुहोला। त्यहाँ श्रेणी मापन पनि छ, सँगै राखिदिएका छौ, कस्तो लाग्यो प्रतिक्रिया जनाइदिनु होला। यति कुरा राखे। अर्को कुरा चाहिँ हाम्रो जीवन चक्र कस्तो हुने भन्ने कुराको निर्धारण बाल विकासले गर्दछ। बाल विकास विशेष गरी 5 वर्षसम्म मान्छेको मस्तिष्कको विकास 90% विकास भइसकेको हुन्छ। हामीले यहाँनिर विचार गर्नुपर्ने कुरा सर्वाङ्गीण पक्षलाई विचार गरेर हामीले विद्यालयको सिकाइ होस् या घर परिवारको सिकाइ होस् हामीले त्यही किसिमले गर्नुपर्ने हुन्छ। र नेपाल सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 त्यसै गरी पाठ्यक्रम निर्माण गरेको छ बाल विकासका लागि। दैनिक रूपमा 4.5 घण्टाको पठन पाठनका लगायतका क्रियाकलाप सङ्गठनीय विकासका क्षेत्रहरू निर्धारण गरेर सिकाइका क्षेत्रहरूलाई छुट्याएर पाठ्यक्रम निर्धारण गरेको छ। यो अनुसार आदरणीय शिक्षकज्यूहरूले सिकाइको क्रियाकलाप गर्नुपर्ने हुन्छ र घर परिवारमा अरू बाँकी समय आदरणीय अभिभावकज्यूहरू यहाँहरू आउनु भएको छ, यहाँहरूले पनि आफ्ना बाल बच्चाहरूलाई कसरी सिकाइ गर्नुपर्ने रहेछ र एउटा सक्षम नागरिक बनाउन चाहिँ एउटा पूर्ण रूपमा मनोविज्ञानको विकास गराएर बाल बालिकालाई उसलाई जीवन प्रयत्न सिकाइको लागि हामीले एउटा आधारशिला तयार गर्नुपर्ने हुन्छ। यो कुरा पनि राखे। अर्को कुरा भनेको बाल बालिकाहरूले सुरुमा चाहिँ सिकाइ चाहिँ उनीहरूको साधारण हुन्छ, त्यसपछि विशेषतातिर जान्छ। हामीले विचार गरेका छौँ, पहिला बालबालिकाहरू सानो हुँदाखेरि आफ्नो बुबा आमा उमेरको सबैलाई मम्मी बुबा भनेर सम्बोधन गर्छन्। किन भन्दा उनीहरूको सिकाइले बालबालिकाले सबैलाई बुबा देख्छ, सबैलाई हजुरबा देख्छ। त्यसपछि उसको सिकाइ विस्तार विशिष्टतिर जान्छ, मस्तिष्कको विकास त्यसै गरी भएको हुन्छ र उसले बुवा चिन्न थाल्छ, आमा चिन्न थाल्छ, घर परिवारका सम्पूर्ण आफ्ना इष्टमित्र नातेदार सबै चिन्छ र त्यही किसिमको व्यवहार गर्छ। र यसमा चाहिँ हामीले घर परिवारको वातावरण भयो, जन्मिँदै ल्याएको वंशानुगत गुण, त्यसपछि विकास क्रम हुन्छ, यी यावत कुराहरूले उसलाई प्रभाव पारिरहेको हुन्छ। आदरणीय अभिभावकज्यूहरू, त्यसै गरी आदरणीय शिक्षक शिक्षिकाज्यूहरू, सहजकर्ताज्यूहरू, यहाँहरूले बाल विकासको कक्षामा त्यही किसिमको सिकाइ गराउनु हुनेछ भन्ने उद्देश्यका साथ हामीले यो प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला आयोजना गरेका छौँ। मैले यति गरा भने र फेरि पनि यो कार्यक्रम आयोजनामा महत्वपूर्ण सहयोग गरेर प्राविधिक रेड हाम्रो मेन्टर साथीहरू खटाएर विद्यालयमा मेटेरियल लगायत कुराहरूमा सहजीकरण गरेर अभिभावकसम्म यो कुरा चाहिँ चेतना फैलाउन चाहिँ सहयोग पुर्याएर हाम्रो सेतोगुरा राष्ट्रिय बाल विकास सेवाले सहयोग गरेको छ। विशेष गरी सेतोगुरा राष्ट्रिय बाल विकास सेवालाई धन्यवाद दिँदै यस प्रारम्भिक बाल विकास मेला तथा प्रदर्शनी कार्यक्रममा उपस्थित हुनुभएका आदरणीय प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथिगण लगायत सम्पूर्ण महानुभावहरूमा फेरि पनि हार्दिक सुस्वागतम भन्दै बिदा हुन्छु। नमस्कार, धन्यवाद। हार्दिक धन्यवाद रामेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख वरिष्ठ विद्यालय देवी सरस्वती रामसिंह टडालज्यू। यो कार्यक्रमको सफलताको शुभकामना अभिव्यक्ति राखिदिनु हुन यस कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य माननीय तारा नारायण श्रेष्ठज्यूलाई सादर आमन्त्रण गर्दछु।
5: आदरणीय महानुभावहरू, चाइल्ड एड नेटवर्कको सहयोगमा रामेछाप नगरपालिकासँग सहकार्य गर्दै यो नगरभित्र यो सेतो लालीगुरा सेतो संस्थाले निकै लामो समय अगाडिदेखि बालबालिकाहरूको सन्दर्भलाई लिएर महत्वपूर्ण कार्यक्रमहरू सञ्चालन गर्दै आएको यहाँहरू सबैलाई जानकारी नै छ। यो कार्यक्रम करिब करिब रामेछाप नगरपालिकाको सबै विद्यालयहरूमा सञ्चालनमा रहेको छ र यो कार्यक्रम सञ्चालनदेखि यहाँसम्म आइपुग्दासम्म स्थानीय स्तरमा जो बालबालिकाहरूको प्रारम्भिक चरणदेखि जो हामीले जो जे गर्नुपर्छ अभिभावकको तर्फबाट, त्यसै शिक्षकहरूको तर्फबाट, समाजको तर्फबाट र सरकारी स्तरबाट के गर्नुपर्छ भन्ने कुराहरू पनि यहाँहरूले व्यवहारिक प्रयोग सँगसँगै हामीले केही समय अगाडि यो बाल मैत्री नगरपालिका घोषणा गर्दासम्म पनि हामीले यो कुराहरूको जानकारी पाइसकेका छौं र आज यहाँसम्म आउँदाखेरि म एकदम सबैभन्दा खुसी छु। किनभने सुरुमा यो नगरभित्र यो कार्यक्रम सञ्चालन गर्दाखेरि यतिको उपलब्धि पूर्ण यतिको दिन के हो त भन्दा यसले प्रभावकारी राख्छ भन्ने कुरामा मलाई एकदमै विश्वास थियो। तर आजसम्म आइपुग्दाखेरि सबैको लगनशीलता, सबैको यो उपस्थिति, मुख्य गरेर आफ्ना प्रत्येक बालबालिकाहरूको घरबाट सुरुदेखि नै हामीले बालबालिकाहरूलाई कस्तो व्यवहार गर्ने, कस्तो आचरण देखाउने, हामी आमा बुवाहरूले बालबालिकासँग झर्केर बोल्यौँ भने निस्तो तपाईँको बच्चा झर्केर बोल्ने हुन्छ। हामी बाल बच्चासँग धेरै रिसाएका छौँ भने त्यो घरको बच्चा बच्ची रिसाएको हुन्छ। हामी के गर्छौँ कहिलेकाहीँ पनि केटाकेटी कहीँ लडिहाल्यो भने ए लडेर कहीँ एउटा टेबलमा ठोक्यो भने अनि ऊ रुन्छ, रोइसकेपछि अनि ए बाबुलाई यो टेबलले चाहिँ दुखाइदियो भनेर हामी टेबललाई ज्ञान ज्ञान चाहिँ पिर्छौ अनि उसले पिटेपछि चाहिँ के छ नि उसले पनि हामीलाई दुःख दिने मान्छेलाई चाहिँ पिर्दो पिट्नु पर्दो रहेछ भनेर बच्चाले सिक्छ। हामी त्यही सिकाउँदै आइपुगेका छौँ। तर हामीले सिकाउनु पर्ने कुरा चाहिँ के हो भने बच्चा टेबलमा ठोकेर रोयो भने बाबु तिमीले त त्यो टेबललाई ठोकिँदाखेरि तिमीलाई यति दुख्यो, तिमीले टेबुलले आएर तिमीलाई ठोकेको होइन नि, टेबुलले आएर तिमीलाई अहिया पारेको होइन नि, तिमी गएर टेबुललाई ठोकेको हो, त्यो कति दुखी होला, कति पीडित होला, त्यसलाई कति दुख्या होला भनेर हामीले सिकायौँ भने उसले के बुझ्छ भनेदेखि मेरो कारणले टेबलमा पो ठोकिया त टेबुलले आएर मलाई ठोकिया होइन भनेर बुझ्छ। अहिलेसम्म हामीले आम रूपमा के सिकाउँदै आयौँ भने सबै कुराहरू चाहिँ गल्ती सबै अरूको, आफूले गएर ढुङ्गा के अरे ती गिलास फुटाउँछ अनि हामी पनि त्यही गिलासलाई गाली गरिदिन्छौँ, आफूले गएर ती के अरे ती के भन्छ के नराम्रो काम गर्छ अनि हामी त्यही भन्छौँ। अझ हामी त कतिसम्म गर्छौँ भने यसो आफ्नो बच्चा बच्चीले तल्लाहरूको गएर मकै भाँच्यो मकै काटिदियो भने अनि तल्लाहरूको आमैले तेरो छोराछोरी तलाउन सकिनस् मेरो मकै आएर फाँडिदियो कोदो आएर फाँडिदियो बाली नाली बिगारिदियो भनेर चाहिँ तल्लाहरूको बिगार जस्तो भयो उसले आएर हामीलाई भन्यो भने तेरो कि छोरीछोरीले बिगार्दैन ठुला कुरा गर्छेस् भनेर हामी यसरी भन्छौँ। अनि त्यसो गर्दाखेरि त्यो बच्चाले के बुझ्छ ए त्यो गर्दाखेरि त्यसले मेरो आमाले त्यसलाई गाली गरे बिगार पनि आफ्नै छोरछोरीले गरेछ गाली नराम्रो आफ्नै छोरछोरीले गरेछ अनि जसको बिग्रियो उसले ती छोरीछोरी अलि आनी बानी राम्रो सिकायो अनुशासनमा राख तिम्रो छोरीछोरी चाहिँ बिगार गर्यो भनेर भन्दाखेरि अनि छोराछोरीलाई सिकाउनेतिर छोराछोरीलाई बिगार्नेतिर तिम्रीबाट गल्ती भयो बाबु यस्तो गर्नु हुँदैन भनेर चाहिँ उसको अगाडि एक्सक्युज गराउनेतिर जानुभन्दा माफी मगाउनेतिर जानुभन्दा तल्लाहरूको साइली आमै नानाहरूको ठुली आमैतिर तेरो नै बिगार गर्दैन भनेर भनिदियो भने त उसले गल्ती गर्दा केही हुँदो रहेछ गरे केही फरक पर्दो रहेछ भनेर बुझ्ने त त्यही नै हो नि। त्यसैले यो प्रारम्भिक चरणमा यो अघि तपाईँहरूलाई आज प्रारम्भिक बाल विकासको लागि अभिभावक सिकाइ अब त्यो पनि अभिभावकको सिकाइ नै मुख्य हो घरबाट सिकाइको सुरुवात हुन्छ सुरुमा। अनि हामी के गर्छौँ अहिले सबैको तन्ताको विषय बनेको छ यो कति मोबाइल हेरेको मेरो छोराछोरी मोबाइल बिना बाँच्नै नसक्ने भरे अनि मोबाइल छोराछोरीले हेरेको कि त्यो बाबुआमाले मोबाइल दिएको हो छोराछोरीले मोबाइल त आफै किन्दैन हामीले दिएको हो नि पहिलो कुरा। दोस्रो कुरा हामी चाहिँ अनि छोराछोरीलाई पढ पढ भनेर भन्ने अनि आफू चाहिँ ती छेउमा बसेर मोबाइल हेर्ने अनि उसले चाहिँ के गर्छ अब उनलाई चाहिँ मेरो आफू मोबाइल हेर्ने छोरछोरीलाई पढ भन्ने पढ्छ मेरो पनि पढ्दैन अब छोरछोरीलाई पढाउने सिकाउने हो भने चाहिँ हामी सबैले घरमा के गर्नु पर्यो भने आफूले पनि किताब बिहान नि किताब हेऱ्यो दिउँसो नि किताब हेऱ्यो बेलुका नि किताब हेऱ्यो अनि उसले नि के बुझ्छ भने ए यो मोबाइल हो किताबै हेर्नु पर्छ आमाले नि यही हेर्छ बाले नि यही किताब हेर्छ पढ्छ दिदीले नि यही किताब हेर्छ पढ्छ भने उसले जे बढी देख्यो देखाइबाट सिक्छ मान्छेले। अहिले हाम्रो यो चाहिँ यो कुरामा मिले होइन बिगार्ने हामी नै हो त्यसैले छोराछोरी कसैको खतरनाक रूपमा निस्केर ती बाबुआमालाई कुट्ने अरूसँग कुस्ती खेल्न जाने अरूसँग मुख साड्यो भने त्यो केही होइन तपाईँ हामीले गरेको व्यवहारको प्रतिबिम्ब हो त्यो केटाकेटी बिग्रेको होइन पहिला हामी बिग्रेको हो केटाकेटीले आफै जानेको हुँदैन हामीबाट जानेको हुन्छ चाहे राम्रो जानोस् चाहे नराम्रो जानोस् त्यसो भएको हुनाले यहाँ अहिले चाहिँ मैले अहिले त्यहाँ ठाउँमा गएर मैले त्यहाँ सानो सानो भाइ बहिनीहरू हुँदो रहेछ त्यहाँ उनीहरूलाई सोधेँ मैले यो के हो नानी एउटा हलो जुवा रहेछ त्यहाँ अनि हलोमा त खाएँ यो हलो यो के हो भने उनले हलो चाहिँ भने तर केही हलो भनेर काठमाडौँको बच्चालाई सोध्यो भने भन्दैन त्यहाँ हलोमा के चिज प्रयोग हुन्छ जुवा जोतारो छेडी सोइला त्यसपछि त्यहाँ धेरै चिजहरू हुन्छ नि पाकी टुडो त्यसपछि करुवा अब त्यो काठमाडौँ बच्चालाई सोध्यो भने थाहै हुँदैन त्यसैले स्थानीय परम्परा मेटिँदै गएको छ स्थानीय भाषाको संरक्षणको कुरा स्थानीय प्रविधिको कुराहरू स्थानीय स्तरमा भएको बाली नालीको संरक्षण गर्ने कुरा यो थुप्रै कुराहरूमा चाहिँ के हो त भन्दा हाम्रा चाहिँ यो परम्परागत ढङ्गले जुन चिज जसरी विकास हुँदै यहाँसम्म आयो अहिले प्रविधिको प्रयोग गर्ने नाउँमा हामीले सबैले बिर्सिया छौँ जसको कारणले अहिले के हो त भन्दाखेरि हामीले सोध्छौँ एउटा हुन्छ अर्को जस्तै अहिले तपाईँको युरोपमा तपाईँको गयो भने 1 अरब मान्छेले बिहे गर्यो भने 90 करोड मान्छेको डिभोर्स हुन्छ नेपालमा अहिले डिभोर्स रेटकै छ आज 3 वर्ष अगाडिको तथ्याङ्क हेर्ने हो भने पहिला आजभन्दा 3 वर्ष अगाडि 5% थियो गएको वर्ष 11% पुग्यो र यो चालु वर्षमा चाहिँ डिभोर्स रेट चाहिँ 19% पुगेको छ। अब हामी डिभोर्स नहोस् छोराछोरीको सम्बन्ध के छोरा बुहारीको सम्बन्ध नबिग्रोस् भन्छ हामी नबिग्रोस् भनेर एकातिर भन्यो भने डिभोर्स रेट अर्कोतिर बढा बढी त्यसैले अहिलेसम्म हामीले जे गर्दैनौँ राम्रो गर्ने भन्दा भन्दै हामी जताततैबाट नराम्रो हुँदै गएका छौँ। त्यसैले यो अभिभावकहरूको अभिभावक शिक्षा यो मेला अभिभावक सिकाइ मेला भनेर चाहिँ सबभन्दा पहिलो बाल बच्चाको पहिलो चाहिँ सिकाइको थलो भनेकै बाबु आमा र घर परिवार हो त्यसपछि उसको छर छिमेकी हो त्यसपछि उसको समाज हो त्यसपछि उसको चाहिँ सुरुको विद्यालय हो त्यसपछि उसको कलेज हुन्छ त्यसो भएको हुनाले यो चाहिँ के हो त भन्दा यो कार्यक्रमको नाम जसरी राखेको छ प्रारम्भिक बालबालिका सिकाइको लागि अभिभावक सिकाइ मेला यो मेलाले हामी सहभागी भएका सबै अभिभावकहरूले के कुरा जान्न पर्यो भने मेरो बानी राम्रो भयो भने छोराछोरीको बानी राम्रो हुन्छ मेरो घरमा बोलीचाली राम्रो भयो भने छोराछोरीले केही सिक्छ मेरो घरमा बुढा र बुढी कुस्ती खेल्यो भने मलाई पनि रिस उठ्दा कुस्ती खेल्नु पर्ने मेरो छोराछोरीले सिक्ने त्यही नै हो। त्यसैले प्रारम्भिक अभिभावक शिक्षा प्रारम्भिक मेला भनेको छ। यो मेला मार्फत दिन खोजिएको सन्देश के हो भने सबैको ती बालबालिकाहरूको राम्रो बनाउनु छ भने सुरुवाती चरण घरबाटै हुन्छ र घर

बनाउने र विद्यालयहरू प्रत्येक विद्यालयहरूमा गरिएका गतिविधिहरू त्यहाँ टाँसिएका चार्टहरू फोटोहरू निर्माण गरिएका सामग्रीहरू शैक्षिक उपकरणहरू यहाँ जो प्रदर्शन गर्नुभएको छ जो दुःख गर्नुभएको छ उहाँहरूप्रति पनि आभार व्यक्त गर्दै सबैजना लाग्यो समाज बनियो भने हामी सबै बनिन्छौँ देश बनियो भने हामी सबै के अरे बनिन्छौँ बिग्रियो भने हामी सबैजना डुब्ने नै हो त्यसो भएको हुनाले सकारात्मक सोचका साथमा हामी सबैजना हातेमालो गरेर अगाडि जाउँ अब यही कुरा राख्दै अन्तिममा प्रत्येक विद्यालयमा पनि तपाईँ हामी सबै धेरै शिक्षक शिक्षिकाहरू हुन्छौँ शिक्षक शिक्षिकाहरूको बीचमा पनि रातो विरोध नहुने सबैजना हार्दिकतापूर्वक मेलमिलाप पूर्ण ढंगले हामी रह्यौं त्यसो भयो भने ती विद्यार्थीहरूले नै केही सिक्छ एउटा शिक्षक चाहिँ रातो पिरो भएर चाहिँ रिस उठेर कक्षा कोठाभित्र बस्यो भने विद्यार्थीहरू सबै सिरिङ्ने हुन्छ तर एउटा शिक्षक कक्षा कोठामा पढ्दाखेरि हाँस्दै हाँस्दै पस्यो नाच्दै नाच्दै पस्यो भने त्यो विद्यालयको विद्यार्थी सबै नाच्ने मुडमा चाहिँ त्यो यसरी पुया हुन्छ त्यसैले त्यो प्रक्रिया त्यो देखेर बुझ्ने भएको हुनाले यो व्यवहारिक हिसाबले चाहिँ अगाडि बढ्छौँ र बढ्नको लागि यो कार्यक्रमले सन्देश दिनेछ भन्दै मेरो एउटा कार्यक्रम असाध्य महत्वपूर्ण कार्यक्रम म यहाँ बिहान परेको थिएन अहिले नगरी नहुने भएको हुनाले मैले मन्थली हुँदै काठमाडौँ जानुपर्ने स्थिति बनेको छ त्यस्तो भएको हुनाले अन्तिमसम्म बसेर यहाँहरूको अहिले एउटा यहाँ सुरुमा यहाँ प्रस्तुति भयो यहाँ दसवटा प्रस्तुति अझै बाँकी छ प्रस्तुतिमा पहिलो दोस्रो तेस्रो चौथो हुने विद्यार्थी भाइ बहिनीलाई नै

तिम्रो भूल हो, उचाई बढाउँदै गरेर सानैदेखि भविष्यमा कस्तो नागरिक बनाउने, देशका लागि कस्तो खालको असल नागरिक तयार पार्ने भन्ने कुरा प्रारम्भिक बाल विकास नीतिमा सुरु हुन्छ। जसरी हामीले एउटा बिरुवालाई सानैदेखि मलजल गरेर ठूलो भएर त्यसबाट फल प्राप्त गर्छौं, त्यसै गरी हामीले बाल बालिकालाई नै सानैदेखि सिकाउने, घर परिवारबाट विद्यालयबाट सिकाउने बोलीचाली व्यवहार संस्कारको कारणले गर्दा नै उनीहरू भविष्यमा कस्तो मान्छे बन्ने भन्ने कुरा सानैदेखि नै निर्धारण भएको हुन्छ। त्यसै गरी आजको यस कार्यक्रमद्वारा हामीले बाल बालिकालाई हामीले बोल्नुपर्ने व्यवहार कस्तो हुन्छ, बोली कस्तो गर्नुपर्छ, व्यवहार कस्तो गर्नुपर्छ हामीले सिक्दै आएका छौँ। बालमित्री स्थानीय शासन कार्यक्रमबाट हामीले बोली बालमित्री हुनुपर्छ, बालबालिकासँग गरिने व्यवहार बालमित्री हुनुपर्छ। त्यसै गरी स्थानीय तहमा निर्माण हुने हरेक संरचनाहरू बालमित्री संरचनामा आधारित भएको हुनुपर्छ र बालबालिकालाई विभिन्न क्षेत्रमा यसै गरी समेटिरहँदा उनीहरूको अर्थपूर्ण बाल सहभागिता हुने, यसै गरी उनीहरूले आज देखाएका प्रदर्शनी कार्यक्रममा देखाएका विभिन्न कला प्रतिभाहरूलाई जगेर्ना गर्दै उनीहरूलाई भविष्यसम्म उनीहरूको प्रतिभाको सम्मान गर्दै र अझ पनि प्रतिभाहरूलाई निखार्दै लानका लागि यस प्रदर्शनी कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ। त्यसै गरी आगामी दिनमा पनि रानीपुर नगर

0: गर्ने काम गरिरहनेछ भन्ने यहाँहरूसँग कुरा राख्दै मैले धेरै भनिन। आज पानी पर्ला पर्ला जस्तो हुँदाहुँदै पनि आजको दिन एकदम धेरै राम्रो भएको छ। यहाँहरूको यो उपस्थितिले आजको यो कार्यक्रम हामीले भव्य र सभ्य तरिकाले सफल बनाउन सकेका छौं। यहाँहरू सम्पूर्ण उपस्थित वर्गलाई विशेष गरी हाम्रो राजनीतिक दल पत्रकार देखि लिएर सम्पूर्ण विद्यालयको सर म्याडम र विद्यार्थी भाइ बहिनीहरू उपस्थित भएर यो कार्यक्रम सफल र भव्य बनाइदिनु भएको छ। यहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्दै मेरो थोरै शब्द यही अन्त्य गरे। हस्त धन्यवाद, नमस्कार।
1: हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछु रामी छाप नगरपालिकाका श्रद्धेय उपप्रमुखजीप्रति। शुभकामना मन्तव्यको क्रममा भर्खरै अभिमाझसम्म उपस्थित हुनुभएका खाडादेवी गाउँपालिकाका अध्यक्ष श्रद्धेय ज्ञान कुमार श्रेष्ठज्यूलाई हाम्रो यो भव्य कार्यक्रम सफलताको शुभकामनाका लागि छोटा केही शब्दहरू राखिदिनु म सादर आग्रह गर्दछु।
2: बाल बालिकाहरूको सिकाइको सन्दर्भमा आज मुलुकमा हामीले भविष्यको चिन्ता गरिरहँदा सबैभन्दा पहिला हामीले शिक्षाको पूर्वाधार तयार गर्ने, भौतिक पूर्वाधारको लागि सड़कको परिकल्पना गर्ने, यी कुराहरू गर्दा गर्दै आजको ग्लोबल भिलेजभित्र पक्कै पनि यो अन्तर्राष्ट्रिय रूपमा सबै मानव जातिको बीचमा प्रतिस्पर्धा गर्नुपर्ने, जहाँ चाहिँ आफ्ना नानीहरूको क्षमता विकास हुनुपर्ने जुन अवस्था छ त्यसमध्येमा रामेछाप नगरपालिकाले आफूलाई बाल मैत्री नगरपालिका पनि घोषणा गरिसकेर आज पुनः यो बाल बालिकाहरूको सिकाइको लागि अभिभावकहरूको भूमिका र अभिभावकहरूको समेत सिकाइको एउटा प्रतियोगिता गराएर एउटा उत्साह थपेको छ। यसबाट केही सिकेर खाडादेवीका जनताको लागि पनि यो उत्प्रेरणा त्यहाँ पनि लान पर्छ भनेर म व्यस्तताका बावजुद पनि यो अवलोकन हेर्न आए, केही सिक्नको लागि आइरहेको छु। यसै सन्दर्भमा मलाई यो कार्यक्रम अत्यन्त राम्रो लाग्यो। यो कार्यक्रमको सफलताको शुभकामना दिँदै यी कार्यक्रम भव्य रूपमा सफल पनि भएको रहेछ। तमन्त यो रामेछाप नगरपालिकाले जुन आयोजना गरेर हामीलाई पनि आमन्त्रण गर्नुभयो र यो हेर्ने अवसर दिनुभयो, हार्दिक धन्यवाद भन्दै आफ्नो कुरा अन्त गर्छु। धन्यवाद, नमस्कार।
1: हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछु खाडादेवी गाउँपालिकाका अध्यक्ष श्रद्धेय ज्ञान कुमार श्रेष्ठज्यू।
3: यो कार्यक्रम सञ्चालन गर्नका लागि अघि नारायण सरले जति भटभटाउनु भयो, जति कुरा राख्नुभयो, त्यही नै हाम्रो नगरपालिकाको आदर्श हो। हामीले सबैलाई सम्मान गरेका छौँ। अहिले मैले एउटा मान्छेलाई देखेँ भनेदेखि गाह्रो हुन्छ, त्यसैले जसले जुन जुन ठाउँबाट विद्यालय नगरपालिका कर्मचारी प्रमुख प्रशासकीय अधिकृतज्यू लगायत हाम्रा जनप्रतिनिधि साथीहरू पत्रकार मित्रहरू सम्पूर्ण राजनीतिक दलका सहकर्मी साथीहरूलाई हार्दिक धन्यवाद दिँदै मेरो धेरै बोल्नु छैन, धेरै केही सुनाउनु पर्ने छैन, धन्यवाद दिँदै यो कार्यक्रम सफलताका पश्चात सुसम्पन्न गरिदिनु भने तमाम दाजुभाइ दिदीबहिनीहरूप्रति आभार व्यक्त गर्दै म यो कार्यक्रमलाई यही समापन गर्छु। धन्यवाद, जय नेपाल।
4: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका छवटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
5: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0848 40 00 26, इमेल ठेगाना hajurkoradio@gmail.com, वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
4: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ।
5: नमस्कार।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागी।
8: मंगल सूत्र झुमकारा पाउजू कहाँ बनाएर ल्याउनु हो ए भाउजू, कति राम्रो स्वाको।

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप राइटर निशाको हतराज, सम्पर्क नम्बर 9855069708 9924443042। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: हजुरको रेडियो

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। सभामुख अर्यालद्वारा सम संस्कृति पार्टीका संसदीय दलका नेता साम्पाङलाई संसदीय मर्यादा राख्न निर्देशन, अभद्र व्यवहार देखाएकाले व्यवहार सच्याउन चेतावनी, जवाफ नआएसम्म विरोध गर्ने साम्पाङको अडान,
1: सुकुम्बासीको बारेमा होइन लिपू लेकको बारेमा विदेशी ऋणहरू यावत कुराहरू छन् त्यसको बारेमा हामीले प्रश्नहरू उठाछौं।
0: कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमद्वारा व्यवस्थापन कार्य अन्तर्गतका विधेयकहरू संसदमा पेश, नेतृत्वले अध्यावधिकका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने देउवा पक्षीय नेताहरूको भनाई, विधिसम्मत तरिकाले आफ्नो सदस्यता अध्यावधि गर्न संस्थापन पक्षको आग्रह,
2: यति गर्दाखेरि पनि अझै हामी वडा सभापतिसम्म नै पुगौं भन्दा आयोगले
0: असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न निर्देशन, अधिकार कर्मी रूबी खान र सरकारका प्रतिनिधि बीच पाँच बुझे सहमति, हुम्ला र बाजुरा बीच प्रहरी चौकी राख्ने विषयमा विवाद,
3: प्रदेश सरकारले बजेट विनियोजन गरेर हिमाली गाउँपालिका मार्फत कार्यान्वयन हुँदै गर्दा हुम्ला पक्षबाट चाहिँ त्यहाँ प्रहरी चौकी समन्वयन नगरी राखियो वा राख्नु हुँदैन भन्ने हिसाबमा उहाँहरूले अलिकति।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाद्वारा स्कटल्याण्ड 6 विकेटले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क।
0: संसद विचार र बहसको सर्वोच्च थलो हो जहाँ असन्तुष्टि पनि संसदीय मर्यादाभित्रै अभिव्यक्त हुनुपर्दछ। हिजो सम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले संसदभित्रै प्लेकार्ड मार्फत विरोध जनाउनु र जनभावना उठाउने प्रयास गर्नु राम्रै होला, तर त्यसले संसदीय अभ्यास र अनुशासनमाथि कस्तो प्रश्न गर्यो त्यसको पनि चिन्तन हुनुपर्दछ। सभामुखले मर्यादा कायम गर्न सांसदहरूलाई निर्देशन दिनुले संसदको गरिमा जोगाउने आवश्यकताको स्मरण हुन्छ। लोकतन्त्रमा विरोध आवश्यक हुन्छ तर त्यसको शैली संस्थाको गरिमा र प्रतिष्ठासँग पनि जोड़िएको हुन्छ, त्यसमा सबैले ध्यान दिनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: प्रतिनिधि सभा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई संसदीय मर्यादा कायम राख्न निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद सहित संसदीय दलका नेता हर्ख साङपाङलाई संसदीय मर्यादा राख्न चेतावनी दिनुभएको हो। सांसद साङपाङ सहित श्रम संस्कृति पार्टीका सांसदले नियमित रूपमा संसदमा प्लेकार्ड र अभद्र व्यवहार देखाएकाले व्यवहार सच्याउन

0: नियम 30 अनुसार सभामुखले चेतावनी दिनुभएको हो।
1: माननीय सदस्यहरू, प्रतिनिधि सभाको बैठकको मर्यादा कायम गर्नु सबै माननीय सदस्यहरूको कर्तव्य हो। प्रतिनिधि सभा नियमावली 2079 को नियम 20 को खण्ड झ बमोजिम सभाको मर्यादा कायम राख्न म माननीय सदस्यहरूलाई आग्रह गर्दछु। साथै माननीय सदस्यहरूलाई नियमावलीको नियम 30 रहेको व्यवस्थातर्फ पनि म ध्यानाकर्षण गराउँदछु। माननीय सदस्यहरू, माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्ले कार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु।
0: सभामुखको चेतावनीपछि पनि श्रम संस्कृति पार्टीका सांसदले संसदमा प्ले कार्ड देखाएर विरोध प्रदर्शन गरेका थिए। प्रतिनिधि सभा नियमावली 2079 नियम 30 अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्ने व्यवस्था रहेको छ। त्यसपछि तुरून्तै सदस्यले आफ्नो व्यवहार सच्याउनुपर्छ। बैठकको शुरूमै उठेर विरोध गरेपछि प्रतिनिधि सभाको मर्यादा कायम गर्न सभामुखले नियम 20 खण्ड झ बमोजिम आग्रह गर्नुभएको थियो। यस्तै नियम 30 को व्यवस्थातर्फ ध्यानाकर्षण गराउनु भएको थियो। चेतावनीलाई अवज्ञा गरेमा बैठक कक्षबाटै बाहिर निकाल्न सक्ने व्यवस्था नियम 31 रहेको छ। साङपाङले आफूहरूले सरकारका मन्त्रीहरूको जवाब खोजेकाले जवाब नआउँदासम्म विरोध कायम राख्ने बताउनुभयो। संसदबाट बाहिरिएसँगै संचारकर्मीसँग कुरा गर्दै साङपाङले भन्नुभयो,
2: हामी गरिरहन्छौ, 5 वर्ष गर्छ जनताको लागि, जनताको तपाईँको चाहिँ सार्वभौम संसदको लागि, संसदको विधि र विधानका लागि होइन व्यवस्थाका लागि निलम्बन हुन हामी तयार छ। गर्नु भने आज गर्नु भने त खोइ गर्नु भयो, उहाँहरूले नजानेको हो है। हाम्रो नियमावलीको 15-2 मात्रै माग्यो हामीले। हामीले उठाएका प्रश्नहरूको 1 हप्ताभित्र सरकारको सम्बन्धित मन्त्रीले जवाब दिने भन्ने छ। प्रिय मन्त्री पनि वहीँ हुनुहुन्छ अहिले, विशेष गरी सुकुम्बासीको बारेमा होइन, लिपु लेकको बारेमा, यो चाहिँ विदेशी ऋणहरू होइन, तपाईँको चाहिँ के अरे को बारेमा यावत कुराहरू छन्, त्यसको बारेमा हामीले प्रश्नहरू उठाएछौ, त्यसको उत्तर हामीले पाएको छैनौ।
0: यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा 2 महत्वपूर्ण संशोधन विधेयकहरू प्रस्तुत गरिएको छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले व्यवस्थापन कार्य अन्तर्गतका विधेयकहरू संसदमा पेश गर्नुभएको थियो। त्यसै गरी मन्त्री गौतमले नै मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पनि सदन समक्ष प्रस्तुत गर्नुभयो। बैठक भोलि 11 बजे पनि पुनः बस्नेछ। नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्न अन्तिम समय सीमा तोकेको छ। देशभरका 6,743 वडा कार्य समिति समिति समय सीमाभित्र अध्यावधिकमा सहयोग नगर्ने वडा सभापतिलाई कार्यवाही गर्ने चेतावनी सहित समय सीमा तोकेको हो। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज परिपत्र जारी गर्दै जेठ 21 गतेभित्र अनिवार्य रूपमा सदस्यता अध्यावधि गरिसक्न निर्देशन दिनुभएको हो। दुलालले परिपत्रमा वडा सभापतिहरूलाई आफ्ना सदस्यहरूको विवरण जेठ 21 गतेभित्र अध्यावधि गर्न निर्देशन दिँदै यस कार्यको अनुगमन पालिका कार्य समितिले उल्लेख गरेको सीआईएनलाई जानकारी दिनुभयो।
3: कंग्रेस आईडी प्राप्त गरेकोले मात्रै भाग लिन पाउने छ भन्ने व्यवस्था गरेको छ। यसले गर्दा यो समय अवधिभित्रै सबैले गरिसक्नु संविधानको चाहिँ पालना गर्नुपर्छ भन्ने हिसाबले आज चाहिँ वडा सभापतिलाई नै स्पेसल फोकस गरी हामीले तपाईँ स्पेसल उहाँहरूलाई नै पुग्ने गरी परिपत्र गरेका हौ। योभन्दा अगाडि जिल्ला प्रदेश कार्य समिति, जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समितिलाई चाहिँ अध्यावधिकमा तल्लो तहलाई चाहिँ निर्देशन गरिदिनु हुन भनेर परिपत्र गरिराखेका थियौं। तर यति गर्दाखेरि पनि अझै हामी चाहिँ वडा सभापतिसम्म नै पुगौं भन्दा आज वडा सभापति हामीले चाहिँ परिपत्र गरेको छ।
0: सदस्यता अध्यावधिकमा चासो नदिने वा अवरोध गर्ने वडा सभापतिहरूको विवरण केन्द्रमा पठाउन पालिका कार्य समितिलाई कांग्रेसले निर्देशन दिएको छ। आन्तरिक विवादका कारण कांग्रेसभित्र सदस्य अध्यावधिक अन्यलमा परेको छ।

भइसकेकाले असार एक गतेदेखि नै पढ़ाई शुरू हुने भनिएको छ। यसअघि असारमा नतिजा प्रकाशन गरेर साउन पछि मात्रै कक्षा 11 को पढ़ाई शुरू हुने गरेकोमा यस वर्ष

0: घाइतेहरूलाई थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार हुम्लाको नामखा, ताजाकोट, सर्केगाड र खार्पुनाथ क्षेत्रको सीमासँग जोड़िएको लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्न खोजिएपछि विवाद चर्किएको हो। स्थानीयले कवारी खोला भन्दा वारीपट्टि चौकीको संरचना बनाउन खोजिएको भन्दै विरोध जनाएपछि दुई जिल्लाका स्थानीय बीच झडप भएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरोलाले जानकारी दिनुभयो।
1: धेरै टाढा भयो प्रहरी चौकी भन्ने एउटा सुरक्षाको लागि प्रहरी चौकी स्थापना गर्नलाई भनेर त्यहाँ चाहिँ प्रदेश सरकारले बजेट विनियोजन गरेर हिमाली गाउँपालिका मार्फत कार्यान्वयन हुँदै गर्दा हुम्ला पक्षबाट चाहिँ त्यहाँ प्रहरी चौकी समन्वयन नगरी राखियो वा राख्नु हुँदैन भन्ने हिसाबमा उहाँहरूले अलिकति एजिटेसन विरोध गर्नुभयो र विरोध गर्ने क्रममा अलिकति बाजुराकै भनिएका ठाउँहरूमा आएर चाहिँ उहाँहरूले रोष प्रकट गरेर तोडफोडको कामहरू पनि भएर आजको स्थिति आयो। त्यसमा पाँचजना घाइते हो, पाँचजना मध्ये चारजनालाई आज सुर्खेतमा हेलिलिफ्ट गरेर लगेको अवस्था छ।
0: यस विवादलाई सत्य तथ्य र प्रमाणका आधारमा समाधान गरी थप दुर्घटना हुन नदिन स्थानीय चार पालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति बाजुरा, सुदूरपश्चिम प्रदेश सरकार र गृह मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको ध्यानाकर्षण समेत गराएका छन्। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य अमेरिकाले 27 ओभर एक बलमा 4 विकेट गुमाएर भेटाएको हो। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 43 ओभर 3 बलमा 169 बनाउँदा अल आउट भयो। यो जीतसँगै अमेरिका 27 खेलमा 38 अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
2: बाँदर आतंकले किसान हैरान, तेह्रथुमको लाली गुराँसका किसानलाई खेती जोगाउने मुस्किल।
3: रुँदा रुँदै पनि नाश गर्ने र त्यसले चाहिँ हामीहरूलाई बहुत कष्ट बनाइदिएको छ र बालीनाली पनि नष्ट गरिरहेछ, त्यसले चाहिँ हामीलाई ठूलो मार बनाएको छ।
2: स्थानीय सरकारद्वारा बाँदर लखेटी अभियान सञ्चालन रिपोर्टसँगै संवाद श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: रामी यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
6: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
7: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
6: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
8: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
6: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। तेह्रथुमको लालीगुराँस नगरपालिकाका किसान यति बेला अनौठो समस्यासँग जुधिरहेका छन् बाँदर आतंक। खेतबारीमा राम्रोसँग फलेको अन्न बाँदरले मासिदिने डरत्रासमा किसानहरू बाँच्न बाध्य छन्। यही समस्या समाधानका लागि स्थानीय सरकारले पनि बाँदर लखेटी अभियान शुरू गरेको छ।
10: मकै आलु कोदोदेखि तरकारीसम्म बाँदरले नष्ट गर्न थालेपछि अहिले तेह्रथुमको लालीगुराँस नगरपालिकाका किसानको दैनिकी नै फेरिएको छ। बिहानदेखि साँझसम्म खेतबारी जोगाउन बाँदर धपाउनु नै उनीहरूको मुख्य काम बनेको छ। किसानलाई दिनभरि आफ्नै खेतबारीका अन्न जोगाउन बाँदर हेरेर बस्नुपर्ने बाध्यता रहेको छ। आफूले उत्पादन गरेको तरकारी अन्न बाली र फलफूल बाँदरले नष्ट गर्दा ठूलो मारमा परेको लालीगुराँस नगरपालिका छका किसान चन्द्रबहादुर कार्की बताउनु

0: फेर आ गया सो अब तेले मते नुरे पण न होने अब ते नरुंदा पले अब एना तिर बाले जो न पाइने रुंदा रुंदे पनि नाश गर्ने र तेले चाहिँ हामीलाई बहुत कष्ट बनाइदिएको छ र बालनाली पनि नष्ट गरिरहेको छ त्यसले चाहिँ हामीलाई ठूलो मार बनाएको छ।
1: यो समस्या खेतीमा मात्रै सीमित छैन, बाल बालिका विद्यालय जान डराउँछन् भने कतिपय बाल बालिका विद्यालय समयमा बाँदर हेरेर बस्नुपर्ने बाध्यता छ। बाँदर धपाउनै समय खर्चिनु पर्दा शिक्षा र अन्य काम प्रभावित भएका छन्। स्थानीय भोगेन्द्र खड्का वर्षमा एक पटक मात्रै हुने खेती पनि नजोगिने हुँदा वर्षभरि खाने अन्न पुर्याउने मुस्किल परिरहेको बताउनुहुन्छ।
2: अब यहाँ एकपल्ट खेती गरेर सालमा छ महिना आठ महिना मात्रै एउटा बाली पाक्छ भनेपछि वर्षमा एक बाली हुने ठाउँमा बाली फुल्न थालेदेखि फल्न थालेदेखि र फलिसकेर उठाउ नउठाउने छन् बाँदरहरूको समस्या अत्याधिक छ। अब कुन बेला बाँदर आउँछ त थाहा हुँदैन, सबै विदेश जाने प्रचलनले गर्दाखेरि प्रत्येक घर खाली छन्, तर खेती किसान पनि नगरी भएको छैन, मान्छेलाई गर्नु परेको छ बाँच्नको लागि।

0: त्यसो गरेर पनि दीर्घकालीन हुँदैन. दीर्घकालीन गर्नलाई चाहिँ नियमित त्यसलाई बाली लाउने सिजन भरि चाहिँ अनिवार्य चाहिन्छ.
1: लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन बाबुहाङका अनुसार जेठ 1 र 2 गते बाँदर लखेटी अभियान सञ्चालन गरिएको थियो, जसका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै सार्वजनिक विदा समेत घोषणा गरिएको थियो.
0: जेठ 1 गतेदेखि अनि 3 ठाउँमा 4 कर्मचारी तुलसी पनि बनाइसकेका छौँ. 4 कर्मचारी चाहिँ राखेर हामीले बाँदर चाहिँ हेर्ने बाँदर रुङ्गालो राखेका छौँ. सार्वजनिक विदा दिनको कारण चाहिँ के भन्दाखेरि बाँदर व्यवस्थापनको विषयलाई चाहिँ होइन संघीय सरकार भयो, प्रदेश सरकार भयो होइन, र अलिकति चाहिँ जो एउटा मध्यम वर्ग र जुन एउटा एलिट छ नि ती वर्गहरूमा एउटा चासोको विषय बनाउनलाई चाहिँ सार्ने विधा दिए
1: पालिकाले चालु आर्थिक

0: ठेगाना र विद्यार्थीको लेखेको सर्टिफिकेट चाहिँ विद्यार्थीको हातमा चाहिँ कहिले पाउने हो?
1: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ राष्ट्रिय परीक्षा बोर्ड कार्यालयकी प्रवक्ता जयन्ती सत्याल।
2: स्कुलमा आउँछ, जान थालिसकेको छ, उनीहरूले सम्पर्क राख्नु इकाइ मार्फत स्कुलमा जान थालिसकेको छ। बानी भन्दा इन्टरनेट बानीहरू चाहिँ यहाँबाट लिएर प्रिन्टहरू हुन थालिसकेको छ, उताबाट बानी स्कुलमा सम्पर्क राख नजिकको आफ्नो स्कुलमा।
1: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। असिना पानीसँगै आएको बाढ़ीले हुम्लाको नेपका गाउँमा विनाश,
4: खेती गरेको अन्न बालीहरू केही छैन, अनि दुर्गमको मान्छे त्यही खेती गरेरै खेतीको भरमै खान्थ्यो।
3: रिपोर्ट सँगै मौसमी विपदका कारण क्षति भएका घरहरूको पुननिर्माणमा ढिलाइ र सरकारको पहल बारेको विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि

0: का गाउँ बगरमा परिणत भयो। दुई घण्टा लगातार परेको पानीपछि आएको बाढ़ीका कारण 70 भेड़ा बाख्रा पुरिएका छन् भने गाउँको डाफ्री आधारभूत विद्यालय सहित खेतीयोग्य जमिन क्षतिग्रस्त भएको छ।
1: लामो समयको चर्को खडेरीकै बीच गैराती 9 बजे पानी पर्न शुरू भएपछि हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर 5 को नेपकावासीलाई खेतबारीमा लगाएको बाली राम्रो हुने भयो भन्ने आशा पलाएको थियो। एक घण्टा लगातार परेको असिना पानीले स्थानीय छक्क तामाङलाई कतै बाढ़ी पहिरो जाने हो कि भन्ने पनि लाग्यो। एकैछिनमा गाउँ जलमग्न भयो। घर बाहिर बाँधेर राखेका घोडा खच्चर निकाल्दा निकाल्दै पहिरो आयो।
2: असिना पानी परेर लास्टै घर वरिपरि पुरै पानी, माथिबाट पानी आएर बाढ़ी आएर बाहिर बनेका घोडा खच्चरहरूलाई दुबानमा परेर बल्ल बल्ल निकालेर
1: बाढ़ी र पहिरोले खेतीयोग्य जमिन बगाएर लगेपछि किसान चिन्तित छन्। असिना सँगैको बाढ़ी पहिरोले खेतबारीमा लगाएको सबै बाली नष्ट गरेको र बचेका घर नै जोखिममा परेको बताउँदै स्थानीय हिरकला तामाङ
3: धेरै खेती गरेका छ। हाम्रो ठाउँमा हाम्रो अवस्था धेरै नाजुक छ। खेतीयोग्य जमिन त एउटा नि रहेको छैन। हामीले खेती गरेका थियौँ, खेती गरेको अन्न बालीहरू केही छैन। अनि दुर्गमको मान्छे त्यही खेती गरेरै खेतीको घरमै खान्थ्यो।
1: मध्य रातमा आएको बाढ़ी सँगैको पहिरोले नेपका गाउँका स्थानीय धनसिंह तामाङको गोठभित्र राखेको 70 भेडा बाख्रा सबै पहिरोमा पुरिएका छन्। गाउँमै भएको डाँठे आधारभूत विद्यालय र खेतीयोग्य जमिन पुरै क्षेत विक्षेत अवस्थामा पुगेको छ। अर्का स्थानीय रामचन्द्र तामाङ
4: भवनभित्र कुनै कागजात
1: पशु चौपाया खेतीयोग्य जमिन तथा विद्यालयमा बाढ़ीले क्षति पुगेको छ। तत्काल राहत तथा उद्धारका लागि स्थानीय तहसँग समन्वय भइरहेको बताउँदै जिल्ला विपद व्यवस्थापन समिति हुम्लाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चेत कुमार रेग्मी
5: विद्यालयमा खेती भएको छ, केही व्यक्तिहरूका चौपायाहरूमा खेती भएको छ र त्यहाँको खेतीबारीमा क्षति भएको छ, मानवीय क्षति भएको छैन। हामीले चंखली गाउँपालिकाका अध्यक्षसँग समन्वय गरिरहेका छौँ र उहाँहरूले अब छिटो भन्दा छिटो विपद व्यवस्थापन समितिको बैठकबाट परीक्षा दिन भइसकेपछि के गर्न सकिन्छ भनेर सोच्नु भएको छ।
1: यो वर्षको मनसुनको प्रारम्भमै आएको बाढ़ीले थप ठूलो घटनाको संकेत गरेको भन्दै स्थानीय वासी चिन्तित छन्। बेलुमाया महतारा, CIN रेडियो प्रणाली आवाज, पिनकोड हुम्ला।
0: मौसमी विपदका कारण क्षति भएका घर पुननिर्माणको जिम्मेवारी तीनै तहका सरकारले लिएका छन्। तर बाढ़ी पहिरो र अन्य विपदबाट प्रभावित नागरिकले सुरक्षित रूपमा आवास पाउन वर्षौं समेत धाउनुपर्ने अवस्था छ। घर पुननिर्माणमा भएको ढिलाई र सरकारको पहलको बारेमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग हामीले कुराकानी गरेका छौं।
6: अब यो डीडीए भइसकेपछि फेरि कस्तो छ प्रोसेस भन्दा, अब स्थानीय पालिकाले चाहिँ सिडिओ कार्यालयलाई फरवर्ड गर्नुपर्ने हुन्छ होइन, त्यसको सम्झौताको लागि हामी यो चाहिँ लाभग्राहीहरू कायम गर्नको लागि चाहिँ भन्दा पठाउनुहुन्छ। सिडिओ कार्यालयले पनि फेरि हामीलाई यहाँ माथि केन्द्रमा जुन प्राधिकरणले हेर्छौँ त्यहाँ पठाउँछ र हामीले पनि अब भेरिफाई गरेर प्राधिकरणहरू गरेर नमुना सबै त भेरिफाई गर्न सकिँदैन होइन, स्याम्पलको रूपमा नमुना परीक्षण गरेर उहाँहरूको ठिक छ भने अनि उहाँहरूलाई पनि ओके गरेपछि
7: प्रक्रिया भयो। प्रक्रियागत कुरा गर्दाखेरि तर प्रक्रिया पूरा भएका र अब चाहिँ घर बन्छ भनेर आशामा बसेका जो प्रभावितहरू हुन्छ वर्षौंदेखि बस्या बसे हुनुभयो नि त,
6: त्यो बसेको कारण चाहिँ 2-3 छ सबैतिर होइन। यहाँले भने जस्तो अब बनेको त मेरो बन्यो भनेर त खासै कोही आउनुहुन्न, नबनेकै आउनुहुन्छ होइन, समस्या नै हो यसरी उजागर भएर आउने विषय। एउटा चाहिँ नि कस्तो छ भन्दा एउटा स्थानीय पालिकामै पनि प्राविधिक जनशक्ति हुनुहुन्न होइन, डीडीए गर्नको लागि पनि हुनुहुन्न। अर्को कुरो चाहिँ स्थानीय पालिकाबाट सिफारिस भएर गएको विषय पनि फेरि सिडिओ कार्यालयमा गएर पनि रोकिन्छ। अब हामी प्राधिकरणकै यहाँले कुरा गर्नुहुन्छ भने हामीले फेरि टन्न प्राविधिक हटाएर गएर डीडीए गरौँ त भन्ने अवस्था पनि छैन, एकदमै केही औला गरिने प्राविधिक हुनुहुन्छ त्यसले
7: स्रोत साधनकै अभावले गर्दा रोकिएको
6: होइन, नियतवश भन्दा नि अलिअलि त्यो प्राविधिक जनशक्तिको बाटो छ। अर्को चाहिँ कस्तो पनि छ भन्दाखेरि अब यहाँलाई अलि फ्रेङ्कली भन्नुपर्दा स्थानीय पालिकामा भएका विषयमा पनि कोहीको घर पर्यो कोहीको घर परेन भनेर त्यहीँ पनि विवाद हुने र उजुरी एकअर्कालाई उजुरी गर्ने, स्थानीय पालिकालाई उजुरी गर्ने, डीडीए गर्ने, निकायलाई गर्ने होइन, मेरो छिमेकीको पर्यो मेरो परेन भन्ने खालका अनि कहिले काहीँ चाहिँ कोही कोही है सबैलाई मैले भन्न हुँदैन कोही कोही स्थानीयवासीहरूको चाहिँ कस्तो हुन्छ भन्दाखेरि अलिक फेक क्लेम पनि गरेको हुन्छ कि उहाँहरूले पहिला इन्ट्री गर्दा स्थानीय पालिकाले गर्दाखेरि चाहिँ लाभ गरी कायम गर्ने तर केन्द्रबाट हेर्दाखेरि चाहिँ कुनै केसमा चाहिँ उहाँहरूको डबल घर

0: गरेको होइन वा छुट्टेर बसेका परिवारहरू पनि सिङ्गल सिङ्गल क्लेम गरेको लगायतका अलिकति प्राविधिक जटिलताहरू भएर काहीँको त्यसरी पनि रोकेको छ भने यो गुनासो सुन्ने
1: भनेपछि जति सक्दो पालिकाले यी सबै विषयहरू टुङ्ग्याएर केन्द्रमा पठायो त्यति छिटो प्रभावितको घर बन्ने भयो
0: एउटा पालिकाले पनि हो अर्को चाहिँ जिल्ला प्रशासन कार्यालयले पनि भेरिफाई गरेर केन्द्रमा पठाउनु पर्ने भेरिफाई गरेर त्यहाँ उहाँहरूको के गर्नुपर्ने काम हो त्यहाँ पनि अड्के
1: केन्द्रमा आइसकेपछि पनि ढिलासुस्ती हुन्छ नि त
0: हाम्रो चाहिँ मैले अहिले बुझेसम्म मैले धेरैबाट म अहिले अब सूचना अधिकारी प्रवक्ता पनि भएको भएर हजुरलाई आउने गुनासाहरू त हामीलाई मलाई पनि आइराखेको हुन्छ नि मैले आफू त्यही निकाय काम गर्ने भएपछि सम्बन्धित प्राधिकरणलाई सम्बन्धित शाखाहरूमा मैले भनी पनि राखेको हुन्छु त्यो हेर्दाखेरि त्यसरी अड्केको जस्तो चाहिँ देखेको छैन हामीले अड्काएका छैनौँ
1: प्राधिकरणमा
0: आइसकेपछि र सबै मिलेको छ भने कहीँ कहीँ कुनै विषय नमिलेकोमा चाहिँ अड्केको हुन सक्ला उहाँहरूलाई पनि फेरि रिले गरिसकेको हुन्छ हामीले यो विषय तपाईँहरूको पुगेको छैन भनेर न त सबै कुराहरू कागजात पुगेका विषयहरूमा चाहिँ त्यसरी अड्काइएको छैन
2: सभामुख ढोल प्रसाद आर्यले सम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङ सहित सांसदहरूलाई संसदीय मर्यादा राख्न निर्देशन दिनुभएको छ कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले व्यवस्थापन कार्य अन्तर्गत विधेयकहरू सदनमा पेश गर्नुभएको छ नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्न अन्तिम समय सीमा कायम गरेको छ नेतृत्वले अध्यावधिका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने देउवापक्षीय नेताहरूले बताएका छन् असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न सरकारले निर्देशन दिएको छ र आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले पराजित गरेको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी रवि धिताललाई धन्यवाद भोलि जेठ 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्रि।

0: अहिले रातको 8 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
5: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: दुध गाई भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
10: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
10: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
9: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
9: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
9: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
2: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
9: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
9: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447524013।

0: निना अझ जायज होला सपना मल्ल कुमार रेग्मी र हरि फुयालहरूलाई उहाँहरूलाई राजनीतिक डाक समेत लागो यसलाई लुकाउनु पर्ने विषय छैन। अब
1: योभन्दा अगाडि एउटा चाहिँ सत्य कुरा के हो भन्दाखेरि नेपालको सर्वोच्च अदालत अथवा उच्च अदालतमा न्यायाधीशहरू नियुक्ति गर्दाखेरि जुन किसिमको चाहिँ बजारमा चर्चा हुन्थ्यो यो राजनैतिक पार्टीका यतिजना व्यक्तिहरू न्यायाधीश भए अथवा फल्नु राजनीतिक पार्टीका यतिजना व्यक्तिहरू राजनीति भए राजनीतिक भागबण्डामा न्यायालय चल्दैछ भन्ने कुरो पछिल्लो पटक सुशीला कार्की प्रधान न्यायाधीश हुँदाखेरि उहाँले मध्यरातमा निर्णय गरेर विभिन्न दलबाट आबद्ध देखिएका व्यक्तिहरूलाई न्यायाधीशमा नियुक्ति गरेको कुरालाई आम जगतले र संसार जगतले पनि यो राजनीतिक भागबण्डा हो भनेर भन्ने गरेको थियो। राजनीतिक भागबण्डा गर्दा पनि अब त्यहाँ कतिपय सक्षम न्यायाधीश हुनका लागि सक्षम व्यक्ति नियुक्ति भए अथवा कतिपय अवस्थामा ठिक ठिकैका चाहिँ क्वालिटी भएका क्षमता भएका चाहिँ व्यक्तिहरू कानून व्यवसायहरू न्यायाधीशमा नियुक्ति भए त्यो आफ्नो ठाउँमा छ। यसरी हेर्ने हो भने अहिलेको पछिल्लो राजनीति

0: इतिहासमा र न्यायाधीशहरू प्रधान न्यायाधीशहरूले गरेका काम कारवाही र व्यवहारले त्यो कुरो प्रष्ट पारिरहेको छ नि.
1: तर अब वरिष्ठ न्यायाधीशहरूले जो सिनियर हुनुहुन्छ अहिलेको प्रधान न्यायाधीश भन्दा उहाँ त कनिष्ठ रोल क्रममा चौथो हुनुहुन्थ्यो, अब उहाँले राजीनामा दिनुहुन्छ, यो विषय के हो?
0: अब उहाँले राजीनामा दिनुहुन्छ दिनुहुँदैन त्यो उहाँहरूको पाठ हो. तर यदि म चाहिँ त्यो पोजिसनमा थिएँ भने चाहिँ म चाहिँ राजीनामा दिएर हिँड्थे. किन व्यक्तिको एउटा स्वाभिमान हुन्छ, व्यक्तिको एउटा मर्यादा हुन्छ. तेस्रो पनि होइन, पहिलो दोस्रो तेस्रो पनि होइन, चौथो व्यक्तिलाई टिपेर प्रधान न्यायाधीशको रूपमा नियुक्ति गरिन्छ भने त्यो पहिलो दोस्रो तेस्रोमा पर्न गएको जुन चाहिँ असर छ, स्वाभिमान प्रतिको असर छ, उहाँहरूको कार्य क्षमता कार्य दक्षता प्रति चाहिँ जुन किसिमको हेर्ने दृष्टिकोण बनाइएको छ त्यसले गर्दा उहाँहरू जागिर खान त सक्नुहुन्छ. तर उहाँहरूको ठाउँमा म भए चाहिँ राजीनामा दिन्छु.
1: त्यो जायज हुन्छ
0: मलाई त्यस्तो लाग्छ.
1: ए
0: उहाँको स्वाभिमानको पनि कुरा हो नि.
1: अब सर्वोच्च अदालत चाहिँ प्रधान न्यायाधीश नियुक्तिमा त क्रमभङ्गता भयो, न्याय सम्पादनमा चाहिँ कति क्रमभङ्गता हुन्छ? यहाँ त गुट जस्तो पनि देखिन थालेको छ हिजो अस्तिबाट. अब कैयौं अधिवक्ताहरू र बार समेत संस्थागत रूपमा न्यायालयका विरूद्ध आन्दोलनमा उत्रियो, अप्रत्यक्ष रूपमा अहिलेको प्रधान न्यायाधीशका विरूद्ध भन्ने जस्तो पनि लाग्छ त्यो, किनकि लालटिन जुलुस त्यहाँभित्रको तपाईँको कर्मचारी प्रशासन कनिष्ठलाई प्रधान न्यायाधीश सिफारिस गरिएको भनेर त्यो बेलादेखि प्रत्यक्ष अप्रत्यक्ष क्याम्पेन शुरू भएको थियो. अब के त टोन फेरियो अब बारको पनि अधिवक्ताहरूको पनि?
0: अब यस्तो बारलाई त्यसरी नहेर्दा राम्रो हुन्छ. नेपाल बार एसोसिएसन भनेको एउटा स्वतन्त्र अस्तित्व बोकेको कानून व्यवसायीको छाता संगठन हो.
1: स्वतन्त्र अस्तित्व बोकेको
0: कानून व्यवसायीहरूको छाता संगठन हो.
1: स्वतन्त्र अस्तित्व बोकेको
0: हजुर बारको यसको अर्थ छ
1: होइन, मैले तपाईँलाई सोधिरहेको छु, स्वतन्त्र अस्तित्व बोकेकै हो त्यो?
0: नेपाल बार एसोसिएसन भनेको कानून व्यवसायको हक हितको लागि स्वतन्त्र अस्तित्व बोकेको कानून व्यवसायको छाता संगठन किन भन्नु होला? किन भने बारको
1: होइन मर्म तपाईँले भनेको मैले माने, तर म तपाईँलाई दोहोऱ्याई तेरियाई सोधिरहेको छु, स्वतन्त्र अस्तित्व बोकेको भनेर के
0: हो? म त्यसैलाई प्रश्न गर्न खोजिराखेको छु.
1: दल दलबाट गुट गुट बनाएर प्यानल प्यानल बनाएर चुनाव लड्ने अनि दल निकटतालाई हेरेर त्यो अनुसारले कस्तो पानी पर्छ कत्रो पानी पर्छ त्यही अनुसारको ओत तय गर्ने निकाय हो भनेर आक्षेप छ.
0: त्यसको म सिद्धान्त त के हो भन्दाखेरि बारको निर्वाचन हुनुभन्दा अगाडि त्यसको उम्मेद्वारहरू अध्यक्ष लगायतका उम्मेद्वारहरू विभिन्न दलसँग आबद्ध भएका हुन सक्छन्. मल्टिपार्टी डेमोक्रेसी भएको कुनै पनि सिस्टम भएको देशमा कुनै पनि नागरिक कुनै पनि दलबाट बाहेक रहन सक्दैन. स्वतन्त्र छु भने पनि चुनावमा हुँदा उसले कुनै न कुनै दलमा आफ्नो आस्थामा भोट हाल्छ. तर निर्वाचित भइसकेपछि त्यो सम्पूर्ण दलहरूको सम्पूर्ण विचार र आस्था राख्ने चाहिँ त्यो वर्ग समुदायको प्रतिनिधि भएको हुनाले निर्वाचन

0: बसेर काम गर्ने बार हो, यसका चाहिँ सदस्य कानून व्यवसायी वकिलहरू हुन्। अब यो विषयलाई बारले आन्दोलनको रूपमा योभन्दा अगाडि जस्तो पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेरको विरूद्धमा बारले जसरी आन्दोलन गरेको थियो 109 दिनको, त्यो प्रक्रियाको त्यो खालको चाहिँ आन्दोलन बारले गर्ने एजेन्डा छैन। संविधान बमोजिम नियुक्त भएका अहिलेका सम्माननीय प्रधान न्यायाधीश माथि चाहिँ उहाँलाई संविधान विपरीत नियुक्त भयो भनेर यसै विषयलाई उचालेर चाहिँ बारले जुन प्रतिक्रिया दिनु दिइसकेको छ, थप आन्दोलनका गतिविधिहरू अगाडि बढाउनको लागि त्यति जरुरी छ जस्तो मलाई लाग्छ।
1: त्यसो भए अब आन्दोलन गर्नु हुँदैन, मिल्नुपर्छ तपाईँ कुरा। अर्थात् यस्तो भयो, अब यो संवैधानिक छ भन्नेमा त दुई मत कसैको छैन, तर न्यायिक भएन भन्ने टिप्पणीहरू थिए। खैर अब यो लामो बहस हुन्छ, त्यता म गइन। अबको प्रधान न्यायाधीशका लागि काँधमा महत्वपूर्ण जिम्मेवारीहरू के छन् तपाईँले व्याख्या नगरिकन बुदागत रूपमा राखिदिनुहोस्। जो चिज उहाँका लागि अवसर पनि हो, चुनौती पनि हो। ल, म तपाईँलाई लागि बताइदिन्छु। यो खास गरी मुद्दाको चाङको विषय आउँछ नि, वर्षौंदेखिको हजारौं मुद्दा, यो सबभन्दा ठूलो चुनौती पनि हो र यसलाई छिटो उहाँले सम्पादन गर्नु भने उहाँको नाम एउटा अमर हुने गरी लेखिन्छ भन्नेहरू पनि छन्। एउटा यो भयो, ल बाँकी अरू चिजहरू तपाईँबाट सुन्दै जाउँ त।
0: डाक्टर मनोज शर्मा
1: हजुर
0: अप्रत्याशित प्रधान न्यायाधीश हो,
1: आकस्मिक आएको
0: आकस्मिक
1: हो
0: प्रधान न्यायाधीश हो, यसमा सबैले स्वीकारेको विषय हो। उहाँ नियमित रूपमा प्रधान न्यायाधीश हुने रोल क्रममा हुनुहुन्नथ्यो, जबकि 93 सालका प्रधान न्यायाधीशहरू रोल क्रममा थिए र अलरेडी सेटिङ थिए। अब उहाँ प्रधान न्यायाधीश हुनुभयो, यो भाग्यको पनि खेल होला, म भाग्यलाई पनि विश्वास गर्ने मान्छे भएको हुनाले, अब उहाँका धेरै अवसरै अवसर देशको चाहिँ न्यायपालिकाको प्रमुख जसमाथि मुलुकको न्याय सम्पादनको जिम्मेवारी रहेको, अहिले सर्वोच्च अदालतमा करिब करिब 32,000 जति मुद्दाहरू खाँचिरहेका छन् एराउन्ड करिब करिब। अब ती मुद्दाहरूको कतिपय मुद्दाहरू यस्ता छन्, हुन त सबै मुद्दाहरूको गम्भीरता हुन्छ, अन्याय नपरिकन मान्छे अदालत जाँदैन, अदालत भनेको न्यायको अन्तिम विश्वास गर्ने ठाउँ भएको हुनाले यत्रा धेरै मुद्दाहरू छन्, सर्वोच्च अदालतमा जनशक्ति पनि कम छ, न्यायाधीशको संख्या पनि चाहिँ जुन संख्यामा न्यायाधीशहरू छन् त्यो संख्याले न्याय सम्पादन गर्दा पनि मुद्दाको बढ़िरहेको छ, यसमा पुनर्विचार र पुनरावलोकन गर्नुपर्छ, संविधान संशोधनका विषयहरू पनि उठेका छन्, म त्यतापट्टि जान्न। अब उहाँलाई यति राम्रो अवसर छ सर्वोच्चमा भएका मुद्दाहरूको निपटारा गर्नका लागि, उहाँले चाहिँ एउटा योजना लिएर एउटा खाका बनाएर जनताको न्याय प्राप्त गर्ने हक म सुनिश्चित गर्छु। यी धेरै मुद्दाको चाङ लागेका विषयवस्तु छन्, यिनीहरूलाई म चाहिँ यो योजना बनाएर यसरी घटाएर ल्याउँछु भन्ने जब उहाँले त्यसरी चाहिँ काम गर्नुभयो भने त्यो उहाँको लागि भविष्य र इतिहास भविष्यले पनि उहाँलाई चाहिँ इतिहासले उहाँको कार्यकाल सकिएपछि पनि उहाँलाई चाहिँ उदाहरणको रूपमा एउटा प्रधान न्यायाधीश भनेर हेर्छ। अर्को कुरो, विभिन्न अदालतहरूमा देखिएका र सुनिएका व्यथिति विसङ्गतिहरू न्याय सम्पादनमा ढिलाइ जुन तरिकाले भएको छ, समयमा न्याय प्राप्त गर्ने जनताको हक र न्याय प्राप्त गरिसकेपछि पनि त्यो कार्यान्वयन गर्नलाई चाहिँ रोकिएका विभिन्न विषयहरू जसबाट जनताहरू प्रताडित भएका छन्, यी यस्ता विषयहरूलाई पनि उहाँले तदारुकता साथ न्यायमा चुस्तता र एउटा गतिशीलता दिनुभयो भने यो अवसर उहाँमाथि छ। अब चुनौतीको कुरा पनि यहाँ
1: सूचना प्रविधिको प्रयोगको चर्चा आइरहेछ, सबैमा सबै इजलासहरू चाहिँ सार्वजनिक रूपमा सुन्न हेर्न मिल्ने पनि बनाउनुहोस् भन्ने खालका सुझाव उहाँलाई आइराखेको थियो। अब न्याय पहुँचमा अभिवृद्धिको कुरा आइरहेछ, सेवा प्रवाह सुलभ बनाउने कुरा आइरहेको छ, न्याय परिषदकै प्रभावकारितामाथि प्रश्नहरू उठेका छन्, पुराना मुद्दा बक्यौताको यहाँले कुरा गरिहाल्नुभयो, फैसला कार्यान्वयन पनि नहुने जस्तो विडम्बना हाम्रो देशमा छ, यावत विषयमा उहाँको भूमिका के रहनुपर्छ?
0: अहिलेसम्मको हाम्रो न्यायिक परम्परा र परिपाटी के छ भने अति पुरातन छ। एउटा व्यक्तिले न्याय प्राप्त गर्नको लागि वर्षौं वर्ष अथवा पुस्तौं पुस्ता कुर्नुपर्ने इतिहास अथवा ती कुराहरू पनि हामीहरूले भोगिरहेका छौं। उहाँले त यो देखाउने अवसर हो, उहाँले चाहिँ न्याय कसरी सर्वसुलभ बनाउने, न्यायमा सहज पहुँच जनताको कसरी बनाउने, न्याय अहिलेको 21औं शताब्दी प्रविधिको युग हो, प्रविधिलाई न्यायमा प्रविधि मैत्री कसरी बनाउने, प्रविधिसँग न्यायलाई कसरी जोड्ने भन्ने विषयवस्तु आम विषयवस्तु छन् जो अहिलेको न्यायपालिकाको प्रमुख जो हिजोबाट आफ्नो कार्यभार चाहिँ सम्हाल्नु भएको छ उहाँको काँधमा जिम्मेवारी आएको छ।

0: उहाँले यसरी नै काम गर्नुभयो भने अहिलेको जुन तरिकाको न्याय सम्पादनको प्रक्रिया र प्रकृति छ त्यसमा फेरबदल उहाँले गर्न सक्नुहुन्छ त्यस्तो मलाई लाग्छ।
1: तर न्यायालय त एक हिसाबले चुनौतीको विषय कुरा गर्ने हो भने अब वरिष्ठ न्यायाधीशहरूले राजीनामा नदिँदा उहाँहरू त बस्ने मुडमा हुनुहुन्छ, हाम्रो अदालतका इजलासहरू त बहुमत अल्पमततिर विभाजित हुन थालेको छ, त्यो एक हिसाबको गुट जस्तो देखिन थालेको छ, त्यसले के असर पार्छ?
0: म त के भन्छु भने न्यायाधीश भनेर हामीहरूले कसरी मान्छौ भन्दाखेरि त्यो अत्यन्त सम्मानित पद हो र एक किसिमले भन्ने हो भने त्यसलाई हामी एउटा देवताको प्रतीक, न्यायको देवताको प्रतीकको चेयर सिट हो, त्यहाँ चाहिँ नि त्यस्तो क्षमता भएको मान्छे मात्रै न्यायाधीश हुन्छ र उसबाट कुनै पनि न्यायाधीशबाट न्याय सम्पादन गर्दा यो गुट र त्यो गुट, मेरो मान्छे र त्यसको मान्छे आदि इत्यादि कुराबाट न्यायाधीश कहिले पनि प्रभावित हुँदैन, हुनु पनि हुँदैन। अब जहाँसम्म अहिलेको प्रधान न्यायाधीश प्रकरणमा सर्वोच्च अदालतमा गुटगत व्यवहार न्यायाधीशबाट गरिन्छ कि भन्ने आशंका रहेको हो भने पनि न्याय सम्पादन गर्ने व्यक्ति यसरी गुटगतमा लाग्छ र न्यायलाई चाहिँ अप्ठ्यारोमा पार्छ, जनताको न्याय, न्यायाधीशले त हार्ने जित्ने होइन, न्यायाधीश हार्ने जित्ने त सर्वसाधारणले हो, जनताले हो। जो न्यायको कन्फ्लिक्टमा परेको छ, जो कानूनको कन्फ्लिक्टमा परेको छ, ती व्यक्तिहरूको मुद्दा हेर्दाखेरि गुटगत म यो गुटमा चाहिँ लाग्छु यसरी हराउँछु जिताउँछु भन्यो भने त त्यो न्यायाधीशको कार्यक्षमता पनि हुँदैन, मर्यादा पनि हुँदैन, न्याय प्रदान गर्ने सिद्धान्त विपरीतको कुरा हो। अब
1: होइन, उहाँहरूले न्याय सम्पादनका क्रममा आधार तर्क दिनुभयो भएन भन्ने कुरा छैन, तर स्पष्ट रूपमा सिनियर न्यायाधीशहरू एकातिर, अर्को न्यायाधीशहरू अर्कोतिर, जस्तो विगतमै पनि तपाईँ चोलेन्द्र शमशेरको पालाका केसमा हेर्नु, संसद विघटनदेखि लिएर संवैधानिक नियुक्तिका विषयसम्ममा पनि बहुमत अल्पमतमा प्रवेश गरेको छ न्यायालय हाम्रो विगतदेखि नै, त्यो खतरा कति कायम छ, कति जोखिमपूर्ण हो यो सारमा?
0: न्यायमा तर्कको आधारमा अल्पमत र बहुमत हुन्छ, धेरैजना न्यायाधीश हुँदाखेरि र मतको फैसलालाई मान्ने गरिन्छ। न्यायाधीशले गुटगत व्यवहार गर्नु हुँदैन, चाहिँ तर्क वितर्क, न्याय र न्यायका मान्य सिद्धान्तका आधारमा, संवैधानिक व्यवस्थाको आधारमा, कानूनी व्यवस्थाको आधारमा, सर्वोच्च अदालतबाट प्रतिपादित नजिरहरूको सिद्धान्तको आधारमा र अन्तर्राष्ट्रिय मूल्य मान्यता र परम्पराको आधारमा तर्क वितर्क गरेर न्याय सम्पादन गर्दाखेरि अल्पमत र बहुमत हुन्छ। त्यो संसारको नियम हो, जहाँ पनि हुन्छ, नेपालमा पनि हुन्छ, भएका छन्। तर न्यायाधीशले न्यायाधीश उपरमै गुटगत व्यवहार गर्ने, बेन्च बहिष्कार गर्ने, न्याय सम्पादनमा अवरोध गर्ने कार्य न्यायाधीशबाट भयो भने त्यो दुःखद हुन्छ, त्यो न्यायाधीशको मर्यादा भन्दा बाहिरको कुरा हो। त्यो त्यस्तो व्यक्ति न्यायिक पदमा बसिरहन, यहाँले सम्झाउनु भयो, विगतमा चोलेन्द्र शमशेर जबरा प्रधान न्यायाधीश हुनुहुन्थ्यो, त्यो पालामा पनि बेन्च बहिष्कार, आखिरी बेन्च बहिष्कार गर्दा न्यायाधीश त्यसमा पनि सर्वोच्च अदालतको न्यायाधीश भनेपछि चाहे जिल्लाको होस्, उच्चको होस्, सर्वोच्चको होस्, न्यायाधीश भनेको न्यायाधीश हो, न्याय प्रदान गर्ने न्यायदाता हो, न्यायदाता आफै अन्यायमा परेको भनेर

0: नि त
1: मलाई विश्वास छ उहाँले सबैलाई सन्तुलित गरेर मिलाएर आफूभन्दा सिनियर बाँकी तीनजना हुनुहुन्छ उहाँहरूको आत्मसम्मान स्वाभिमान र प्रतिष्ठामा आश नआउने गरी न्याय सम्पादन गर्दा उहाँ त अहिले लिडर हो. अहिलेको प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा त अहिलेको सबै न्यायाधीशको सर्वोच्च अदालतका न्यायाधीश अथवा न्यायको नेपालको न्यायपालिकाको उहाँ लिडर भएको हुनाले लिडरले अलिकति फराकिलो मन खुला छाती बनाएर सबैलाई समेटेर न्यायाधीश न्यायकर्मीहरू र अदालतका कर्मचारीहरू नेपाल बारसँग पनि समन्वय गरेर उहाँले जनताको न्याय पाउने सहज बाटो चाहिँ खुला गर्नुहुन्छ भन्ने मलाई विश्वास छ. त्यो गर्नु पनि पर्छ. यदि गर्न सक्नु भएन भने उहाँमाथि पनि प्रश्नहरू आउँछ.
0: हस्, तपाईँको यो महत्वपूर्ण समय संवादका लागि वरिष्ठ अधिवक्ता विष्णु लुइजेलज्यू धेरै धेरै धन्यवाद.
1: हस्, यहाँले पनि मेरा कुराहरू राख्ने जुन अवसर दिनुभयो यहाँप्रति र यहाँको मिडियाप्रति म धन्यवाद प्रकट गर्छु.
0: हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता विष्णु लुइटेल. उहाँसँग हामीले देशले आकस्मिक रूपमा पाएको प्रधान न्यायाधीश दुर्लभ रूपमा न्याय सम्पादन छ वर्षको गर्दै हुन्छ प्रधान न्यायाधीशका रूपमा उहाँका कार्यकाल कति चुनौतीपूर्ण कति अवसरपूर्ण यसलाई केन्द्रमा राखेर संवाद गर्यो.
2: रेडियो पावर घटना विषयको सशक्त संवाद.
3: हजुरको रेडियो 102.1 मेगा.
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्य ज्योति सही प्लान.
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि.
6: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता.
7: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो. रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ.
6: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
7: त्यसो भए ध्यान दिएर सुन्ने.
8: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा. सुन्नु भए त
6: मजाले सुने. अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे.
9: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np.
10: हेर बुढी, भूकम्पले सर्वस्व लगिहाल्यो. यी छोराछोरीलाई अब खाममा पठाउनु पर्यो.
11: पठाउने त भनेको नि, तर कहाँ पठाउने?
10: गाउँभरि घरहरू बनाउने काम धमाधम भइरहेछ. ढुङ्गा माटो बोक्न जान्छन् नि.
11: हुन्छ नि, हुन्छ.
12: हेर न बहिनी, हाम्रो बाबामा कस्तो कुरा नबुझ्ने है?
11: हो नि दाई, हाम्रो बा आमाको कारणले आज हामी बाल श्रमिक बन्नु पर्यो.
12: ला, हाम्रो भविष्य अब के होला?
13: क्षणिक लाभको लोभ होइन, बाल बालिकाको उज्यालो भविष्यको सुनिश्चित गर्न शिक्षा दिउँ. जोखिमपूर्ण काममा बाल बालिकालाई प्रयोग नगरौं. बाल बालिकाको अधिकार सुनिश्चित गर्नु हामी सबैको दायित्व हो. जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश.
14: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ. कहाँबाट ल्याउनु भयो दाजु?
15: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी.
14: हुर्केकै गिरिराज चल्ला 150मा?
15: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्.
16: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स.
15: विराज किसानको साथी.
16: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता.
15: प्रोप्राइटर जय मानन्दर. फोन 048-540-239, 048-540-533 र 98-540-40-239. विराज सप्लायर्स, कटहर बोर्ड छेउ.

0: थली रामेछाप
1: सूचना
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।
3: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगा
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
5: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
10: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
10: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

आर्थिक संकटको सामना गरिरहेको हावानाले हालै देशमा इन्धन रित्तिँदै गएको घोषणा गरेको थियो। विश्व स्वास्थ्य संगठनले कंगो गणतन्त्रमा फैलिएको इबोला नियन्त्रणका लागि खोपको उपाय खोजी भइरहेको जनाएको छ। अहिले इबोला संक्रमण फैलिएको बुन्डी बुजो प्रजातिको भाइरसका लागि हालसम्म कुनै पनि खोपले स्वीकृति पाइसकेका छैनन्। डब्ल्यूएचओको आपतकालीन समितिले साधारण इबोलाको उपचारका लागि प्रयोग हुने अर्बिबो खोप र अक्सफर्ड विश्वविद्यालय र सेरम इन्स्टिच्यूटको संयुक्त पहलमा विकास भइरहेको अर्को खोपको अध्ययन भइरहेको

0: यो वर्ष बिक्री हुने सबै प्रकारका सवारी साधनहरूको 28% हिस्सा विद्युतीय साधनले लिने आकलन गरिएको छ। इरान युद्धका कारण इन्धनको मूल्य बढ्नु यसको एउटा कारण मानिएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझ पखमा यहाँलाई स्वागत छ। सुकुम्बासीहरूलाई प्रदान गर्ने भनेको व्यवस्थापन खर्च अपुग भएको भन्दै विपक्षी सांसदले सरकारले बिना तयारी उनीहरूलाई हटाएको आरोप लगाएका छन्। मंगलबार सरकारले प्रति परिवार एकमुष्ट 25,000 अनि 5 जनासम्म सदस्य भएका विस्थापित परिवारलाई प्रति महिना 15,000 3 महिनासम्म दिने निर्णय गरेको थियो। विस्थापितहरूमध्ये कतिपयले सो निर्णयको विरोध गरेका छन्। एक रिपोर्ट। आफू बस्दै आएको थापाथलीको सुकुम्बासी बस्ती हटाइएपछि हाल किर्तिपुर स्थित एउटा होल्डिङ सेन्टरमा रहेकी हरिमाया जिम्बाले सरकारले घोषणा गरेको राहत प्याकेज नलिने विचार गरेको बीबीसीलाई बताइन्। होल्डिङ सेन्टरबाट व्यक्तिहरू कोठा भाडामा बस्न जाउन् र त्यो बीचमा उनीहरूको स्थायी बसोबासको प्रबन्ध गर्ने उद्देश्यले उक्त रकम घोषणा गरिएको अधिकारीहरूले बताएका थिए, तर त्यो आफूहरूलाई मान्य नहुने जिम्बाले बताइन्।
2: हामी चाहिँ पैसा नलिने, हामी कसै पनि नलिने भनेको छ। हाम्रो यत्रो घर खेती गर्यो, आज हामीलाई चिल्ली बिल्ली गरेर हाम्रो यस्तै बिजोग मनाएको छ। अब सुत्यारीलाई पनि खाना केही छ, बिमारीलाई पनि खाना। अस्ति म आफै फोक्सो चाहिँ दिलको रोगी हो, म मेरो चाहिँ 80 जना आफै बोकेर हिँड्नुपर्ने छ। ठुलो सिलिन्डर बिल हस्पिटलले दिएको, अब अस्ति 7 दिनसम्म ज्वरो आउँदाखेरि चाहिँ अब हेर्नु त कति बिजोग थियो। हाम्रो घरमा हामीले होइन दौलो पकाएर खान्थ्यो होला, त्यो ठाउँमा अब खाए खाओ नखाए घिस के मिठो महाराज भोग मिठो भनेर हामीले खानु पर्ने लाइन बसेर।
1: सरकारको राहत प्याकेज चित्त बुझ्दो नभएको सुकुम्बासी र उनीहरूको विषयमा बोल्दै आएको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले बताएको छ। सरकारले सुरक्षित बासको व्यवस्था नगरी सुकुम्बासीहरूको घर टहरा हटाएको भन्दै त्यस विषयमा संसदमा पनि विपक्षी दलहरूले कुरा उठाउँदै आएका छन्। बुधबारको बैठकमा एमालेका सांसद गुरु बरालले

0: तिनको खण्डन गरे।
1: भिजिट नभएकै कारणले गर्दा एकदमै चिठियो नेपाल भारत सम्बन्ध भन्ने जुन कुरा आइरहेको छ त्यो चाहिँ हाम्रो औपचारिक संवादहरूमा त्यो देखिएको छैन। विभिन्न विषयहरूमा घनिघन संवादहरू यति बेला भइराखेको छ। नेपाल भारत देशका राजनीतिका विषयहरूमा पनि हामी संवाद गर्दा छौँ।
0: उनले भारतीय पक्षले आन्तरिक व्यस्तताका कारण भ्रमण अहिले हुन नसकेको जानकारी दिएको बताए। भारतसँगको सीमा विवादका विषयमा पनि वार्ताहरू भइरहेको उनले जानकारी दिए।

0: त्यसपछि ग्रेजुएसनमा गर्नुपर्ने तयारी चाहिँ त्यति पर्याप्त चाहिँ पुगेको छैन। फेरि बंगलादेशले पनि सार्नको लागि रिक्वेस्ट गरेको सन्दर्भमा अनि बंगलादेशकै लाइनमा गर्दा ठिकै हुने जस्तो लाग्छ, किनभने भोलि हामीलाई के निर्यातमा असर गर्न सक्छ अनि नजिकैको छिमेकीले गर्ने नेपालले नगर्ने हुँदाखेरि निर्यातमा हाम्रो अझ थप प्रभावित हुने सम्भावना हुन्छ। त्यही हिसाबले गर्दा केही समय माग्दा अहिलेको अवस्थामा ट्रान्जिसनल अवस्थामा उपयुक्त जस्तै देखिन्छ।
1: अब यहाँनिर अघि तपाईँले जुन भन्नुभयो दुई पटक अगाडि पनि सारिसकिएको छ भनेर र अहिले पनि त्यो मापदण्डहरू त्यो स्थिति पूरा भइ नसकेको भनेर तपाईँले संकेत गर्नुभयो, अब फेरि तीन वर्षको निम्ति सारियो भने स्थितिमा चाहिँ के फरक पर्ने देखिन्छ त्यसो भए?
0: हाम्रो तयारी चाहिँ गर्नु पर्यो। विगतमा पनि कोविड हुँदै अब अलिकति यो पोलिटिकल इन्स्टेबिलिटीबाट गुज्रिरहनु चाहिँ पर्यो। अलिकति स्टेबिलिटी हुन्छ कि भनेर एउटा अपेक्षा गर्न सकिने आधार चाहिँ अहिले दिएको छ। अब त्यसले स्टेबिलिटी भयो र यो ग्रेजुएसनको स्मुथ ट्रान्जिसन स्ट्राटेजी बनाएको छ। त्यो ट्रान्जिसन स्ट्राटेजी कार्यान्वयन गर्नु पर्यो। कतिपय बाहिरका देशहरूसँग सम्झौता गर्नुपर्ने पनि हुन्छ। त्यसको हाम्रो कूटनीतिक पहलहरू पनि गर्नुपर्ने हुन्छ। त्यो पहलहरू पनि गर्नु पर्यो। त्यो गर्यो भने हामीले अर्को केही वर्ष प्राप्त गर्न सक्यो भने ट्रान्जिसन भइसकेपछि इरिभर्सिबल केही फर्केर आउन नपर्ने खालको ट्रान्जिसन हुन्छ कि भन्ने हो। अब त्यसको लागि अब हामीले तयारी गर्नु पर्यो। सधैँ एलडीसीमा बसेर चाहिँ साध्य राख्दैन। एलडीसीबाट अगाडि त जानै पर्ने हुन्छ, ग्रेजुएट हुनै पर्ने हुन्छ। तर त्यसको लागि तयारी हाम्रो क्षमता केही हामीलाई निर्यातमा हामीलाई केही नोक्सान पर्छ हुन त। अहिले जति जे जति सुविधा पाएछौँ त्यो सुविधा उपयोग गर्न पनि हामीले सकिरहेको छैनौँ। हाम्रो क्षमता चाहिँ एलडीसी हुँदाका सुविधा पनि उपयोग गर्न नसकेको क्षमता चाहिँ हो। त्यसमा क्षमता चाहिँ बढाउनु पर्ने अवस्था पनि छ।
1: यसमा चाहिँ यो एलडीसी ग्रेजुएसन गर्ने कि नगर्ने भन्ने चिजमा चाहिँ सरकारको रुचि चाहिँ कुन कुरामा हुन्छ? सरकारले चाहिँ खास गरी के कुरा हेरिरहेको हुन्छ?
0: अब सरकारले सबै विगत दृष्टिकोणबाट हेरेर गर्नु पर्यो। कुनै एक पक्षले भनेको हिसाबबाट गरेर भएन। मेन जिम्मेवार त सरकार हो होइन। प्राइभेट सेक्टरले पनि आफ्नो केही गुनासाहरू चाहिँ राखिरहेको स्थिति चाहिँ हो। प्राइभेट सेक्टरका कुराहरू पनि सुन्दै आफ्नो क्षमता अनि खास गरी यो लगानी इकोनोमिक आर्थिक वृद्धि दर निर्यातमा पर्ने प्रभाव सन्दर्भमा सरकारले आफ्नो एउटा भ्यू बनाउनु पर्छ। कुनै मनोवेग आवेशमा आएर गरिने विषय चाहिँ होइन। अलिकति आर्थिक स्थितिको पर्याप्त विश्लेषण गर्ने अनि अब हामी के गर्ने हो भन्ने कुरा रणनीतिहरू स्पष्ट पारेर त्यही अनुसार काम गर्नुपर्ने हो। हामी कहाँ अलिक कार्यान्वयन प्रति सधैँ कमजोर रहने गरेको अवस्था चाहिँ छ। अहिले पनि योजना आयोगले परराष्ट्र मन्त्रालय अथवा सरकारले सिफारिस गरेको क्याबिनेटले डिसिजन गरेर अनि बल्ल त्यो पत्र पठाउनु पर्ने हुन्छ। बंगलादेशमा चाहिँ बंगलादेशको नयाँ सरकारले फेब्रुअरी 22 त्यहाँको पहिलो क्याबिनेट मिटिङबाट डिसिजन गरेर डिफरलको लागि लेटर पठाएको स्थिति हो। बंगलादेश पनि पठाएको हुनाले हामीलाई पनि एउटा आधार चाहिँ भएको हो। तर फेरि सबै रिक्वेस्ट गर्दा गर्दै पनि अब युएनले इभ्यालुएसन गर्छ, एसेसमेन्ट गर्छ र आउने जनरल एसेम्ब्लीसम्म, सेप्टेम्बरमा आउने जनरल एसेम्ब्लीसम्म यसको निर्णय गर्ने हो। उसले हुन्छ भन्न पनि सक्छ, हुन्न भन्न पनि सक्छ।
2: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ, साथी पवनराज पौडेलसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। रूसी राष्ट्रपतिको चीन भ्रमणका क्रममा बेजिङसँग हुने ठानिएको महत्वपूर्ण ग्यास पाइपलाइन सम्बन्धी सम्झौता नभएको विवरण आएका छन्। चीनिया राष्ट्रपति शी जिनपिङसँगको भेटमा 20 भन्दा धेरै व्यापार र प्रविधि सम्बन्धी सम्झौता भए पनि पुटिनले वर्षौंदेखि अघि सारेको ग्यास पाइपलाइनको योजनाले भने सार्थकता नपाएको हो। दुई राष्ट्र प्रमुख बीचको भेटमा पाइपलाइन बारे पनि छलफल भएको क्रेमलिनले जनाएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्किएको अर्को साता रूसी राष्ट्रपति पुटिन बेजिङ पुगेका हुन्। वाशिङटन र मस्कोबीच फरक किसिमका सम्बन्ध कायम गरेको बेजिङले पुटिनलाई पनि ट्रम्पलाई जस्तै स्वागत समारोह आयोजना गर्यो। हालसम्म 20 भन्दा धेरै चीनको भ्रमणमा पुगेका पुटिनले राष्ट्रपति सीसँग विशेष सम्बन्ध कायम राखेका छन्। पछिल्लो पटक युक्रेन युद्ध र पश्चिमा प्रतिबन्धको सामना गरिरहेका पुटिन चीनसँग धेरै कुरामा निर्भर छन्। रूसका लागि चीन अहिले सबैभन्दा प्रमुख व्यापारिक साझेदार र तेल र ग्यासको सबैभन्दा ठूलो खरिदकर्ता हो। तर भ्रमणपछि जारी लामो संयुक्त वक्तव्यमा पुटिनले लामो समयदेखि

0: रुचि देखाएको, ग्यास पाइपलाइन सम्बन्धी सम्झौता भएको उल्लेख छैन। भ्रमणका क्रममा चिनिया राष्ट्रपतिले युक्रेन युद्धबारे केही बोलेनन्, तर इरान युद्ध पूर्ण रूपमा अन्त्य हुनु अति जरूरी रहेको बताए।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखाइ यही समाप्त हुन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: आइबी रातको 9 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
5: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
4: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083

0: र सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: हजुरको रेडियो 102.1 मेगा
1: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 25 35, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौ अघि बढौ।
3: तन्ने पैसो कमाइएला भनेर 100 एकडा 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
4: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख छ।
3: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
5: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
7: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
8: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
9: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
2: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
9: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 05 96 0 47 590 453।
9: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
2: रामेछाप नगरपालिकाको अनुरोध,
9: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।

0: पक्कै
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 9892695998।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निस

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
2: सम्पर्क नम्बर 0845410043 98 63 023 422
1: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
2: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
3: सचेत बनाऊ
4: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

नमस्कार रातिदास बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको एप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। संघीय सरकारले चालू आर्थिक वर्ष 2082-83 समेत 8.55% बराबर वित्तीय समानीकरण अनुदान कटौती गर्ने भएको छ। अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयले 4 जेठमा पत्र लेख्दै चालू आर्थिक वर्षको वित्तीय समानीकरण अनुदान कुल विनियोजनको 91.45% नबढ्ने गरी मात्र हस्तान्तरण गर्न कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्देशन दिएको हो।

मान्छे चिन्नु जान्न छैन, पैसा कमाउँछु भनेर परिवार श्रीमानलाई छोडेर हिँड्ने होइन तिमीहरू। भोलि इन्डिया लगेर बेचिदिन्छु, कमाउँछस् पैसा।

0: आज विक्रम सम्वत 2083 जेठ 7 गते बिहीबार जेठ शुक्ल पंचमी 21 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: सरकारको बदलिएको कूटनीतिले नेपाल भारत सम्बन्ध अन्यलमा, हाउसमा हंगामा गरेपछि हर्कलाई कार्यवाही गर्ने सभामुखको चेतावनी, राज्यका महत्वपूर्ण निकाय पदाधिकारी विहीन, रासोपामै हुन थाल्यो पालेन शैलीको विरोध, इन्धन खपतमा उल्लेख्य गिरावट लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको सगरमाथा आरोहीको लाम शीर्षकको शुभ समाचार।
0: एक सातामा 250 भन्दा बढ़ी आरोही सगरमाथा चुचुरोमा पुगेर फर्किएका छन्। यस सिजनका लागि आरोहण खुलेको पछिल्लो एक सातामा उल्लेख्य संख्यामा आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन्। सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फील्ड कार्यालयका अनुसार वैशाख 31 गते चुचुरोसम्मको बाटो खुले यता बुधबारसम्म उल्लेखित संख्यामा आरोही र सहयोगी शेर्पा समेतले आरोहण पूरा गरी आधार शिविर फर्किएका छन्। खुम्बु क्षेत्रको पर्वतारोहण सम्बन्धी गतिविधि व्यवस्थित मर्यादित सुरक्षित र भरपर्दो बनाउन आधार शिविरमा खटिनुभएका सम्पर्क अधिकृत सुशील शर्माका अनुसार सगरमाथा आरोहणको समय 10 दिन मात्र बाँकी रहँदा विभिन्न शिविरमा पुगेका आरोही चुचुरोतर्फ लागेका छन्। यस वर्ष सगरमाथा आरोहणका लागि अब 10 दिन मात्रै बाँकी रहँदा आधा जति आरोहीले आरोहण पूरा गरेका छन्। पछिल्लो 3 दिन यता आरोहणका लागि मौसम अनुकूल हुँदा र आरोहण सकिने समय नजिकै जाँदा अहिले चुचुरोतर्फ जाने आरोहीको नाम लाम लागेको छ। उहाँले भन्नुभयो बुधबार मात्रै करिब 200 हाराहारी आरोही र सहयोगी शेर्पा चुचुरोतर्फ लागेकाले अबको 2 दिनभित्रै आरोहण सफल गर्ने आरोही दोब्बरले बढ़न सक्ने उहाँले जानकारी दिनुभयो।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: कूलर सीलिंग फैन स्कैन फैन मिक्सर र आइरन को खरीद में एक्साइटिंग ऑफर पाउनुहोस् हरेक 15 दिन में क्रम्पटन को मिक्सर र बम्पर नक्षत्र में माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनी नागरिकता मात्र भाइपुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरए 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सरकारको बदलिएको कूटनीतिले नेपाल भारत सम्बन्ध अन्यलमा शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। सरकार बनेको डेढ़ महीनासम्म पनि प्रधानमन्त्री वारेन्द्र शाहले भारतीय राजदूतसँग भेट्न अस्वीकार गर्नुभयो। अमेरिकी राष्ट्रपतिका विशेष दूतलाई भेट्न समेत मान्नु भएन। नेपाल भारत सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जीवनमै असर पार्ने गरी भन्सारमा कड़ाई गर्नुभयो र नेपाली भूमि लिपुलेख भएर तीर्थयात्रा मार्ग शुरू गरेकोमा नयाँ दिल्ली बेजिङ दुवैलाई कूटनीतिक नोट पठाउनुभयो। यो घटनाक्रम भारतीय विदेश सचिव काठमाडौँ आउन लागेको केही दिन अघि मात्र भयो, जसले अन्तत त्यो भ्रमण नै स्थगित गरायो। नेपाल भारत सम्बन्धलाई नजिकबाट हेर्ने कूटनीतिज्ञ विश्लेषक र परराष्ट्र मामिला विज्ञहरूका अनुसार यो काठमाडौँको नयाँ सरकार फरक तरिकाले काम गर्न चाहन्छ भन्ने स्पष्ट संकेत हो। तर यो एउटा सुविचारित र सुसंगत परराष्ट्र नीतिको अभिव्यक्ति हो वा पहिलो पटक सत्तामा पुगेको नेतृत्वको केवल एक लहर, यो अझै स्पष्ट छैन। दुवै मुलुकका कूटनीतिज्ञ र अधिकारीहरूको बुझाइमा भारतीय राजदूतसँग भेट नगर्नु, भन्सार शुल्क सम्बन्धी व्यवस्था कार्यान्वयनमा कड़ाई गर्नु, भारतीय विदेश सचिवसँग भेट्न अस्वीकार गर्नु, सीमा विवाद पुनः उठाउनु र भारतीय विदेश सचिवको नेपाल भ्रमण स्थगित लगायतका घटनाक्रम सबै 45 दिनभित्रै हुनु राष्ट्रवादी मनोवृत्तिको संकेत हो, नेपाल भारत द्विपक्षीय सम्बन्धका एक जानकारले बताउँछन्। यी विषयमा धारणा बुझ्न सम्पर्क गरेका भारतका वर्तमान पूर्व कूटनीतिज्ञ, द्विपक्षीय सम्बन्धका विश्लेषक, परराष्ट्र नीति विशेषज्ञ, प्राध्यापक र परराष्ट्र मन्त्रालय तथा राष्ट्रपाका नेताहरूमध्ये प्रायले कूटनीतिक प्रोटोकल र सार्वजनिक आलोचना हुने डरले नाम नखुलाउन आग्रह गरेको जनाइन्छ। स्थापनाको चार वर्षमै राष्ट्रपाले 21 फागुनको चुनावमा पाएको अभूतपूर्व जनादेश काठमाडौँ र नयाँ दिल्लीका लागि अनपेक्षित मात्र थिएन, यसले नेपालको परराष्ट्र सम्बन्धमा नयाँ युगको अपेक्षा समेत जगायो। आलोचकहरूले नेपालको परराष्ट्र सम्बन्धलाई आत्मसमर्पण कूटनीतिका रूपमा भन्दै आएका छन् र त्यसै अनुरूप परिभाषित समेत हुँदै आएको छ। कांग्रेस, एमाले र माओवादीका प्रधानमन्त्रीहरू सत्तामा पुगेको केही घण्टामै विदेशी राजदूतहरूसँग भेट्ने गर्थे र कतिपय भेट त परराष्ट्रका अधिकारीको अनुपस्थितिमै हुने गरेका थिए। शक्तिशाली मुलुकका तल्लो तहका अधिकारी समेत प्रोटोकलको प्रवाह नगरी प्रधानमन्त्रीलाई सहजै भेट्न पाउँथे। दशकौंदेखिको राजनैतिक नेतृत्वको यो शैली देखेका पूर्व परराष्ट्र मन्त्री समेत रहेका कमल थापा भन्छन् विगतमा कांग्रेस, एमाले र माओवादीले कूटनीतिक भेटघाटमा प्रोटोकललाई पूर्णत व्यवस्था गरेका थिए।
3: हाउसमा हर्क हंगामा शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। प्रतिनिधि सभामा सरकार र प्रधानमन्त्रीको काम कार्यवाहीबारे निरन्तर खबरदारी गर्ने बलियो प्रतिपक्षीको भूमिकामा सांसद हर्क साम्पाङ देखिएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह संसदप्रति जिम्मेवार र उत्तरदायी नहुन्जेल सदनमा विरोध जारी राख्ने बताएर बुधबार पनि आफ्नो अडानलाई निरन्तरता दिए। श्रम संस्कृति पार्टीले प्रतिनिधि सभामा प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर हंगामा गरिरहेको छ। त्यसको नेतृत्व उनी साम्पाङले गरिरहेका छन्। सरकारले ल्याएको अध्यादेश होस् वा नीति तथा कार्यक्रमको छलफलका क्रममा प्रधानमन्त्री शाह अनुपस्थित रहेको विषयमा होस् साम्पाङले निरन्तर खबरदारी गरिरहेका छन्। प्रतिनिधि सभामा उनको आवाज प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस र अर्को प्रतिपक्षी दल नेकपा एमाले भन्दा चर्को सुनिने गरेको छ। संसद भवन परिसरमा बुधबार संचारकर्मीसँग कुरा गर्दै साम्पाङले गृहमन्त्रीको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री शाहले नै गृहसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिनुपर्नेमा जोड़ दिए। गृह मन्त्रालयमाथि सुकुम्बासी बस्ती खाली गराएको लगायत विषयमा प्रश्न उठेकाले उक्त मन्त्रालय सम्हालेका प्रधानमन्त्रीले नै प्रतिनिधि सभामा उपस्थित भएर जवाफ दिनुपर्ने साम्पाङको भनाई छ। हामी विरोध गरिरहन्छौं, पाँचै वर्ष गर्छौं, सरकारको आलोचना गर्दैमा र संसदप्रति उत्तरदायी हुनुपर्छ भनेकै आधारमा हामीलाई निलम्बन गरिन्छ भने पनि तयार छौं। साम्पाङले भने उनले सरकारलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउन खोजेको दावी गरे।
2: कांग्रेस र एमाले प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने गृह कार्यमा जुटेका छन्। सरकारमा आलोपालो नेतृत्व गर्ने दुई वर्ष अघिको समझदारी कार्यान्वयन गर्न दुई पार्टीका शीर्ष नेताहरूले श्रृंखलाबद्ध सम्वाद गरिरहेका छन्। प्रदेश सरकारको नेतृत्वमा पालो फेर्न कांग्रेसबाट सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अग्रसरता लिइरहेका छन्। कांग्रेसले एमालेसँग समझदारी जुटाउन उपसभापति शर्मालाई जिम्मेवारी दिए पनि सभापति थापाले समेत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु भएको छ। थापा गत आइतबार ओलीलाई भेट्न उहाँकै निवास भक्तपुरको गुण्डु पुग्नु भएको थियो। भेटमा संविधान निर्माणका शक्तिहरू एक ठाउँमा रहेर जाने र प्रदेश सरकारमा सहकार्य गर्नेबारे छलफल भएको ओली निकट नेताहरूले जानकारी दिएका छन्। कांग्रेस उपसभापति शर्माले भने मंगलबार गुण्डु पुगेर दोस्रो पटक एमाले अध्यक्ष ओलीसँग भेट गर्नुभएको थियो। त्यसअघि 29 वैशाखमा उहाँ सहमहामन्त्री उदय शमशेर राणालाई लिएर गुण्डु पुग्नु भएको थियो। मधेस बागमती गण्डकी र सुदूरपश्चिममा कांग्रेस र कोशी लुम्बिनी र कर्णालीमा एमालेको नेतृत्वमा सरकार छ। कांग्रेसले नेतृत्व गरिरहेको मधेस प्रदेश सरकारमा एमालेसँग सत्ता सहकार्य छैन। 5.5 महिना अगाडि मात्रै पुनर्गठन भएको मधेस प्रदेश सरकारलाई निरन्तरता दिँदै बाँकी छ प्रदेशमा नेतृत्व अदल बदल गर्ने दुई दलबीच समझदारी पनि सकेको नेताहरूको भनाइरहेको छ। मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले शुक्रबार विश्वासको मत लिँदै हुनुहुन्छ। प्रदेश सभा सचिवालयले सांसदहरूलाई दिउँसो 1 बजे विश्वासको मत लिने कार्यक्रम रहेको सूचना पठाइसकेको छ। प्रदेश सरकारमा पालो फेर्न कांग्रेस र एमालेको कसरत शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ।
3: रासोपामै हुन थाल्यो बालन कार्यशैलीको विरोध शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामै विरोधका स्वरहरू सुनिन थालेका छन्। पार्टी र सरकारबीच समन्वय नहुँदा उकुस मुकुस त छँदैथ्यो। संसदको सत्तापक्षीय बेन्चबाटै पनि आलोचना हुन थालेको छ। बालेन सरकारको सबैभन्दा चर्को विरोधमा उत्रिएका छन् रासोपा नेता अमरेश कुमार सिंह। आफ्नै पार्टीका प्रधानमन्त्री विरूद्ध प्रतिनिधि सभा बैठकदेखि मीडियासम्म उनी बोलिरहेका छन्। सरकारको नीति तथा कार्यक्रमको प्रस्तुतिदेखि नै प्रधानमन्त्री बालेनले संसदीय मर्यादा मिच्दै आएको धेरै सत्तारूढ़ रासोपाका सांसदहरूलाई मन परेको छैन। धेरैले बोल्न नसकेका मात्रै हुन्। सरकारकै कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन समेत बालेन संसदमा उपस्थित भएनन्। बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले पनि उपस्थित नभएपछि रासोपा नेता सिंहले आपत्ति जनाएका हुन्। सरकारले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा मधेसलाई उपेक्षा गरिएकोमा उनको चर्को आक्रोश थियो। सभापति र सभामुखले पाएनन् भेट उपशीर्षकमा यससँगै खबर छ। पछिल्लो पटक प्रधानमन्त्री बालेन र पार्टी सभापति रवि लामिछाने बीच पनि सौहार्दपूर्ण सम्बन्ध नरहेको दावी उनीहरू निकट स्रोतहरूको छ। संसदमा विपक्षी दलहरूले खोजेपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री भेट्न चाहेका थिए तर भेट पाएका छैनन्। यही बेला सभापति लामिछानेले पनि प्रधानमन्त्री बालेनसँग भेटेर पर्याप्त सल्लाहमा निर्णय होस् भन्ने चाहन्छन् तर उनले चाहेका बेला भेट्न समेत मुश्किल रहेको दावी गर्ने स्रोत भन्छ। प्रधानमन्त्रीले रविलाई तपाई पार्टी हेर्नुहोस् म सरकार चलाउँछु भन्नुभएको छ। खासै सल्लाह नभए पनि सरकारका हरेक निर्णयको बचाउ गर्नु बाध्यता बनेको छ। कतिसम्म भने रविले बालेनसँगको सम्बन्ध राम्रो रहेको देखाउन पनि सँगै बसेको तस्विर सार्वजनिक गर्न चाहेका छन् तर उनका लागि उपयुक्त समय मिलेको छैन।
2: महत्वपूर्ण निकाय पदाधिकारी विहीन शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। अध्यादेश मार्फत एकैपटक 2500 बढ़ी राजनीतिक पद खारेज गरेको सरकारले नयाँ नियुक्तिमा भने ढिलाइ गरिरहेको छ। केही पदमा नयाँ पदपूर्ति शुरू गरिए पनि अधिकांशको प्रक्रिया नै शुरू भएको छैन। सार्वजनिक निकायका पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश ल्याएसँगै विभिन्न बोर्ड समिति र संस्थाहरूमा राजनीतिक नियुक्ति पाएका करिब 1600 पदहरू रिक्त भएका थिए। अध्यादेश मार्फत पद रिक्त भएका मध्ये सरकारले नेपाल वायु सेवा निगमको संचालक सदस्यमा 5 जना नियुक्त गरेको छ। त्यसबाहेक त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राध्यापक डाक्टर सुशील बहादुर वज्राचार्यलाई दिएको छ। त्यसै गरी अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा डाक्टर आनन्द सिंह भाटलाई नियुक्ति गरिएको छ। नेपाल विद्युत प्राधिकरणको संचालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बुधबार मन्त्री स्तरीय निर्णय मार्फत आगामी चार वर्षका लागि उनीहरूलाई नियुक्त गर्नुभएको हो। नवनियुक्त सदस्य मध्ये निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाण्डु महानगरपालिका 15 निवासी अंशु किरण शाहीलाई संचालक समितिमा समावेश गरिएको छ। त्यस्तै उपभोक्ताको तर्फबाट नागार्जुन नगरपालिका 5 निवासी कृष्ण बस्नेत नियुक्त हुनुभएको छ। यस्तै केही रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मार्फतमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति पदमा नियुक्ति प्रक्रिया अघि बढ़ेको छ। त्यस्तै भारत चीन लगायत झण्डै डेढ़ दर्जन मुलुकमा राजदूत पद रिक्त छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र अहिले बालेन शाह नेतृत्वको सरकारले पूर्ववर्ती सरकारबाट नियुक्त भएका राजदूत फिर्ता बोलाएपछि भारत चीन सहित 17 मुलुकका कूटनीतिक नियोगमा राजदूतहरू रिक्त रहेका छन्।
3: न्यायाधीश सपना प्रधान मल्ल 20 दिनका लागि विदामा बसेकी छन्। सर्वोच्च अदालतका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन कोइरालाले न्यायाधीश मल्ल विदामा बसेको जानकारी दिएका हुन्। संवैधानिक परिषदले वरियताक्रम मिचेर चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेपछि मल्ल असन्तुष्ट